0: के तपाईलाई किचन वायरिंग र पूजाका लागि कुनै पनि सामग्री चाहिएको छ? यदि चाहिएको छ भने ग्रीष्म टेरसलाई सम्झिनुहोस्।
1: ग्रीष्म टेरसमा पाइने सामग्रीहरू नलका, नलकाका सामान, नलकाका पाइप, फरुवा, कुटो, कोदालो, बञ्चरो, हटब्याग, थर्मस, जर्किन, पानी तताउने इलेक्ट्रिकल रड, भान्साका लागि किचन र्याक, प्लास्टिकको सामान, घर वायरिङका सामान, पूजाका लागि सम्पूर्ण सामग्रीहरू, पित्तलका भाँडाकुँडा, ग्यास सिलिन्डर, झाडु, छाता हाम्रो यहाँ सुखद मूल्यमा पाइनुका साथै भरपर्दो र विश्वासिलो सम्पूर्ण सामान पाइन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला। ग्रीष्म टेरस टिकापुर कैलाली, संचालक मदनराज देवकोटा, स्थान 60 अस्पतालको ठ्याक्कै अगाडि, सम्पर्क नम्बर 9849588008।
2: सामाजिक सञ्जालमा गाली, धम्की, फोटो भिडियो दुरुपयोग, नक्कली आईडी बनाएर हैरानी, यी सबै महिला हिंसा हुन्।
3: अनलाइन हिंसा पनि कानून अनुसार अपराध हो। यस्तो भएमा स्क्रिनसट राखौं, प्रमाण सुरक्षित गरौं,
2: आफ्नो पासवर्ड अरूलाई सेयर नगरौं। भावनामा बगेर अरू कसैलाई आफ्नो भिडियो बनाउने वा फोटोहरू सेयर गर्ने अनुमति नदिऊ। यस्तो भएको पाइएमा प्रहरी वा साइबर ब्युरोमा उजुरी गरौं।
3: सम्मानित व्यवहार गरौं, हिंसा मुक्त डिजिटल समाज बनाऊ। सुदूरपश्चिम प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय, महिला समुत्थान परियोजना, धनगढ़ी कैलाली।
4: दाजु हेर्नुहोस् न, भाउजूलाई बिरामले च्याप्दै गइराखेको छ। तपाईँ भने यहाँ कुनै मतलबै नगरी बसिराख्नु भएको छ। भाउजूलाई कतै के भइहाल्यो भने रुनु होला पछि धुरु धुरु।
5: के गरौँ त म, यत्रो उपचार गरिसके, कति ठाउँमा लगिसके, तर निकै हुन्न।
4: दाइ बरु एकपटक टिकापुरको सत्कार मेडिकल सेवामा जचाउने हो कि के थाहा, त्यहाँ उपचार भइहाल्छ कि?
5: तैले भन्छस् भने लौ जान्न त त्यो सत्कार मेडिकलमा एकपटक।
6: सत्कार मेडिकल सेवाका फास्ट सेवाहरू: ओपिडी सेवा, भिडियो एक्सरे सेवा, एक्सरे सेवा, ल्याब अर्थात् प्रयोगशाला सेवा, ईसीजी सेवा, मेडिकल सेवा, ईएनटी सेवा, प्लास्टर सेवा। बिरामी जाँच्ने समय बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म। डाक्टर हेमन्त स्वार, टिकापुर, ब्लक नम्बर 7, गोल पार्क नजिक, गुम्बा रोड, टिकापुर। फोन नम्बर 0915600595, मोबाइल नम्बर 9847827359।
7: हेर रामे, दिन रात गरी मरी मरी पैसा कमायो, तर के गर्नु, यो भर नभएको जिन्दगी कति बेला के आपत आइपर्छ थाहै हुँदैन। सोच्दै नसोचेको घटना हुन्छ कि बिरामी परिन्छ, अनि सबै पैसा स्वाहा।
8: हो नि बिरे, मलाई नि त्यस्तै पर्यो नि। हेर्न, अस्ति अचानक बुढीलाई एपेन्डिसाइटिस भएर रातारात अस्पताल लगेर इमर्जेन्सीमा उपचार गर्नु पर्यो। यसो केही इलम गरौंला भनेर राखेको पैसा सबै सकियो नि। हेर्न,
9: यो रामे र बिरेको कुरो सुन्दा नि मलाई त अचम्मै लाग्छ क्या। यस्तै आपतको समयमा अस्पतालमा इमर्जेन्सी हुने खर्चहरू बिहोरी दिने सन लाइफको सन मेडिकेयर बिमा सुविधा लिएका थिएनौ र तिमीहरूले?
8: के गर्छ र सन मेडिकेयरले?
9: सन मेडिकेयरले सड़क दुर्घटना, एपेन्डिसाइटिस, पेन्क्रियाटाइटिस, हृदयघात, मस्तिष्क घात, विद्युतीय वा अन्य जलन, डुबान, विषक्तता जस्ता 15 दुर्घटना र रोगहरूका लागि आपतकालीन अस्पताल खर्चमा क्षतिपूर्ति दिन्छ, त्यो पनि एकदमै थोरै लगानीमा।
8: यति गरेपछि धेरै राहत हुने रहेछ त।
9: हो कान्छा, अपर्जट आउने आपतमा राहत भनेकै सन मेडिकेयर।
8: कुरा बुझ्यो होइन त तिमीहरूले? चिया पनि खाइयो, कुरो पनि बुझ्यो है केटा।
10: तपाईँ सुन्दै हुनुहुन्छ समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर FM 101 मेगाहर्ज।

0: शुभ प्रभात। यो सीआईएन को साझा खबर हो। सन्तोष गन्धर्वसँगै लीलप्रकाश चन्दको तपाईलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर सीआईएन खबर.com सीआईएन को फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल जेठ 17 गते आइतबार, मे 31 तारीक सन् 2026 नेपाल सम्बत 1146 अधिक जेठ शुक्ल पक्षको पूर्णिमा तिथि, विश्व सुर्तीजन्य पदार्थ विरूद्धको दिवस।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: भारतको कुशीनगरबाट 453 नेपालीको उद्धार, कम्बोडियामा भिसाको म्याद सकिएका 602 नेपालीको जरिवाना शुल्क मिना, निजामती सेवामा महिला सहभागिता 30%।
1: निजी शिक्षण संस्था र स्वास्थ्य संस्थामा 3% कर लगाएपछि सरकारवाला तरंगित, दुई महिनामा तेस्रो अमेरिकी अधिकारी काठमाडौँमा 12 अर्बको लगानीमा बुद्धपथ परियोजना शुरू।
0: बझाङका किसानहरू आलु खेतीबाट राम्रो आमदानी लिँदै कोशीमा सक्षम छोरी कार्यक्रम सुस्त, इन्धनमा अबदेखि एकीकृत हरित कर, चैते धान लगाएका किसानलाई गबारो किराको चिन्ता।
1: इरानसँगको युद्ध विराम र सम्झौता बारे ट्रम्प अझै अनिर्णित, तीव्र आक्रमणका बीचमा लेबनानमा उद्धार कार्य प्रभावित, 7 दिनमा 15 बालबालिकाको मृत्यु, जापानमा जनसंख्या निरन्तर घट्दो क्रममा।
0: र सात महिला फुटबल च्याम्पियनशीपमा आज नेपाल अनि श्रीलंका खेल्दै, 20 एसियन क्रिकेट छनौटमा चीनलाई हराएसँगै नेपाली महिला टोली एसियाली खेलकुदमा छनौट, आईपीएल फाइनलमा आरसीबी र गुजरात भेट्दै।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: साझा खबरको सबैभन्दा शुरूमा भारतको कुशीनगरबाट 400 भन्दा बढ़ी नेपालीको उद्धार गरिएको प्रसंग।
1: शुरूमा आर्थिक प्रलोभन तथा पछि शारीरिक र मानसिक यातना दिएर जबरजस्ती नेटवर्किङ व्यवसायमा लगाएका 450 नेपाली नागरिकको भारतबाट उद्धार गरिएको छ। भारतको उत्तर प्रदेशको कुशीनगरबाट उनीहरूलाई उद्धार गरी नेपाल ल्याइएको हो। दिल्लीस्थित नेपाली दूतावासका कार्यवाहक राजदूत सुरेन्द्र थापाका अनुसार विभिन्न माध्यमबाट रोजगारीका झुटा आश्वासन दिएर गैर कानूनी कम्पनीले बेरोजगार नेपालीलाई बोलाउने र नेटवर्किङको व्यवसायमा लगाउने गरेको सूचनाका आधारमा दूतावासको टोली कुशीनगर पुगेर उद्धार गरेको हो। उद्धार प्रदेश उत्तर प्रदेश प्रहरी तथा सामाजिक संस्था किन इण्डियाको सहयोगमा दूतावासले शुक्रबार राति 453 जनाको उद्धार गरेको जनाएको छ। उद्धार भएका 115 महिला, 338 पुरूष रहेका छन्। उनीहरूलाई भारतीय सुरक्षाकर्मीको निगरानीमा बसबाट हिजो नेपाल ल्याई दूतावासका अधिकारीहरूले रूपन्देही प्रहरीको जिम्मा लगाएका थिए। उनीहरूमध्ये 109 महिला र 325 पुरूष गरी 434 जनालाई आवश्यक प्रक्रिया पूरा गरी छाडिएको प्रहरीले जनाएको छ। बाँकी 6 महिला र 13 पुरूष गरी 19 जना प्रहरीको नियन्त्रण छन्। उद्धार भएका विभिन्न जिल्लाका नागरिकमा 18 देखि 55 वर्षका छन्। यसबारे रूपन्देही प्रहरले थप अनुसन्धान गरिरहेको पनि जनाएको छ। कुशीनगरमा धेरै ठूलो संख्यामा नेपाली युवालाई बन्धक बनाएको र घर परिवारमा फोन गरेर फिरौती रकम समेत माग्ने गरेको भन्ने सूचना पाएपछि दिल्लीस्थित नेपाली दूतावास, उत्तर प्रदेश प्रहरी, लुम्बिनी प्रदेश प्रहरी र रूपन्देही प्रहरीको समन्वयमा 4 दिनको अपरेशनपछि उद्धार गरेर नेपाल ल्याइएको रूपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक जनक बहादुर शाहीले बताउनुभयो। चीन जानकै मानिसले नेपालका विभिन्न जिल्लाबाट बेरोजगार युवालाई रोजगारीका लागि बिहार तथा उत्तर प्रदेश बोलाउने गरेको पाइएको कार्यवाहक राजदूत थापाले बताउनु भएको छ। 25,000 भारूसम्मको मासिक तलब, त्यस अतिरिक्त तालिम अवधिका नाममा खाना बस्न अलग्गै शुल्क समेत लिए, त्यही क्रममा एकबाट अर्को मानिस बोलाउने संगठित ठगी क्रममा नेपालीहरू परेको उहाँले बताउनुभयो। त्यसरी बोलाइएका नेपालीलाई भने जस्तो काम र खाने बस्ने सुविधा समेत नदिने गरेको खुलेको छ।
0: यसैबीच विभिन्न माध्यमबाट कम्बोडिया पुगी आफ्नो भिसाको समयावधि समाप्त भइसकेपछि पनि बसोबास गरिरहेका 602 जना नेपाली नागरिकको भिसा शुल्क मिनाहा भएको छ। नेपाली दूतावास बैंककको कूटनीतिक प्रयासमा 8 पटक नेपालीहरूको भिसा मिनाहा भएको हो। नेपाली दूतावासले भिसा अवधि समाप्त भइसकेपछि पनि कम्बोडियामा बसिरहेका सम्पूर्ण नेपाली नागरिकलाई एक हप्ताभित्रै अनिवार्य रूपमा नेपाल फर्किन आह्वान गरेको छ। भिसाको म्याद नाघेका नेपाली नागरिकहरू नेपाल फर्कदा कम्बोडिया सरकारलाई तिर्नुपर्ने जरिवाना तथा शुल्क मिन्हा गराउन बैंकक स्थित नेपाली दूतावासले 18 वैशाखदेखि विवरण संकलन गर्दै आएको छ। हालसम्म संकलित विवरण अनुसार राहदानी हराएका सम्पूर्ण नेपाली नागरिकहरूका लागि एकतर्फी यात्रा अनुपत्ति पत्र तयार गरी कम्बोडिया पठाइसकिएको छ। दूतावासको अनुरोधमा कम्बोडिया सरकारले विभिन्न चरणमा हालसम्म 8 पटक गरी 602 जना नेपाली नागरिकको भिसा अवधि नाघेपछि लाग्ने जरिवाना तथा शुल्क मिन्हा गरेको छ। थाइल्याण्डका लागि नेपाली राजदूत धनबहादुर ओलीले भन्नुभयो, कम्बोडिया सरकारबाट जरिवाना तथा शुल्क मिन्हा भइसकेका व्यक्तिहरूले हवाई टिकटको व्यवस्था गरिसकेपछि त्यसको जानकारी अग्रिम रूपमा कम्बोडियाको अध्यागमन विभागमा दिनुपर्नेछ। त्यहाँ रहेका नेपालीहरूलाई टिकट काट्न पनि दूतावासले भनिसकेको छ। टिकटको व्यवस्था गर्दा कम्बोडियाबाट नेपाल जाने प्रत्यक्ष उडान नभएको हुँदा आफ्नो टिकट कनेक्टिङ फ्लाइटको हो या होइन यकिन गरेर मात्र टिकट खरिद गर्न पनि दूतावासले अनुरोध गरेको छ।
1: कोशी प्रदेश सरकारले घोषणा गरेको दलित मुसहर समुदायका बालबालिकाको शिक्षा सशक्तिकरणका लागि सक्षम छोरी कार्यक्रमलाई आगामी वर्ष पनि निरन्तरता दिने नीति कार्यक्रम मार्फत घोषणा गरेको छ। तर चालू वर्षको बजेटमा घोषणा भएको सक्षम छोरी कार्यक्रमको कार्यान्वयन भने अर्को बजेट आउने बेलासम्म सुस्त पाइएको छ। कोशी सरकारले चालू आर्थिक वर्षको बजेटमा मुसहर समुदायका छोरीको शिक्षा पहुँच बढ़ाउँदै आर्थिक सामाजिक रूपान्तरणका लागि सक्षम छोरी कार्यक्रमलाई नमूनाका रूपमा सञ्चालन गर्न 1,50,00,000 बजेट विनियोजन गरेको घोषणा गरेको थियो। तर सरकारले बजेट आएको 10 महिना बितिसक्दा पनि अझै कार्यक्रम कार्यान्वयनमा पूर्ण रूपले गरिसकेको छैन। कोशी प्रदेशको झापा मोरङ सुनसरी जिल्लामा विपन्न दलित समुदाय का दलित मुसहर समुदायको बाक्लो बसोबास रहेको छ। त्यहाँका मुसहर समुदायको आर्थिकमा मात्र होइन शैक्षिक अवस्था पनि अत्यन्तै कमजोर देखिएको छ। त्यसैले प्रदेश सरकारले मुसहर समुदायका बालबालिकालाई शिक्षामा अग्रसर बल गराउन नमूना कार्यक्रमका रूपमा सक्षम छोरी कार्यक्रम घोषणा गरेको थियो।
0: कोशीका छोरीहरूको प्रसंगपछि सुदूरपश्चिमका किसानको कुरा। बझाङको बेथट चिर गाउँपालिका अहिले कृषि उत्पादनमा नयाँ उदाहरण बन्न थालेको छ। विशेष गरी ओडा नम्बर 1 मा यति बेला खेतबारी भरि लटरम्मा आलु फलेका छन्। कृषि ज्ञान केन्द्र बझाङको स्थानीय तह विशेष पकेट क्षेत्र विकास कार्यक्रम सञ्चालन भएपछि किसानहरूले आलु खेतीबाट राम्रो आमदानी लिन थालेका छन्।
3: बझाङको बित्थरतिर गाउँपालिका वडा नम्बर 1 का स्थानीय किसान महेश्वरी बोहराले यो वर्ष 1 क्विन्टल बिउ लगाएर 10 क्विन्टलसम्म आलु बिक्री गरेको अनुभव सुनाउनुभयो।
4: 1 क्विन्टल लगाउनेले 15-16 क्विन्टल बेच्यो। 1 कट्टा मकै फलाउने ठाउँमा 16-17 क्विन्टल आलु फले। यसरी कृषकहरूले आफ्नो आमदानीको अनुभव गर्यो। घरको राशन खानु, छोराछोरीलाई पढाउनु, कापी किताब ल्याउनु, ड्रेस ल्याउनु, सबै कृषकहरू खुसी छ।
3: पहिले कराइसी उपभोगमा मात्रै सीमित रहेको आलु खेती अहिले आमदानीको मुख्य स्रोत बन्न थालेको छ। जयकेदार कृषक समूहका अध्यक्ष नरेश बोहराका अनुसार यस वर्ष मात्रै समूह मार्फत करिब 140 क्विन्टल आलु उत्पादन गरिएको छ। आलु खेतीबाट वार्षिक 7-8 लाख रूपियाँसम्म आमदानी हुने गरेको उहाँ बताउनुहुन्छ।
5: 3 वर्षदेखि यहाँ हाम्रो कृषि ज्ञान केन्द्र बजाङको 50% लगानीमा र जयकेदार कृषक समूहको 50% लगानीमा निरन्तर रूपमा भइरहेछ। समूहमा भन्दा 140 क्विन्टल आलुको बिउ लगाएको छ। तर यो वर्ष अब वर्षाको कारणले गर्दाखेरि आलु चाहिँ यसपालि उत्पादन कम हुने भन्ने किसानहरूमा साह्रै चिन्ता, किनभने वर्षा धेरै भयो।
3: केदार कृषक समूहका उपाध्यक्ष सुरेन्द्र बोहराका अनुसार अहिले गाउँका करिब 250 स्थानीय व्यावसायिक आलु खेतीमा सक्रिय छन्।
6: बन्दा, काउली, मूला, यो विषयमा हामीले विशेष पहल हाम्रो कृषि ज्ञान केन्द्रबाट आएको छ। कृषि ज्ञान केन्द्रले 100%मा अनुदान आलुको बिउ उपलब्ध गराइदिएको थियो। त्यतिखेर राम्रो इन्कम भएको थियो त्यो 20-25 परिवारको सिको सिकेर। अहिले हाम्रो यहाँ 200-300 घरधुरी जति लगभग आलु खेतीमा आबद्ध छन्।
3: कृषि ज्ञान केन्द्र बझाङको स्थानीय तह विशेष पकेट क्षेत्र विकास कार्यक्रम अन्तर्गत विभिन्न कृषक समूह र व्यक्तिगत फार्म मार्फत व्यावसायिक आलु खेती विस्तार गरिएको हो। सामूहिक सहभागिता, आधुनिक कृषि सोच र स्थानीय तहको सहयोगले बित्थरचिरका किसानहरूलाई आत्मनिर्भर बन्न प्रेरित गरिरहेको छ। कृषि ज्ञान केन्द्र बझाङका प्रमुख जनक बहादुर सिंह:
7: वर्षायामका लागि आलु भण्डारण गर्नका लागि बझाङ जिल्लामा करिब 4 वटा चाहिँ कोल्ड स्टोरहरू निर्माण भइरहेका छन्। 2 कोल्ड स्टोरहरू निर्माण सम्पन्न भइसकेको छ केदार सिंह गाउँपालिका र जयप्रसिंह नगरपालिकामा। सुरमा गाउँपालिकामा कोल्ड च्याम्बर सञ्चालनमा छ, जसले गर्दाखेरि बर्सातमा आलुलाई भण्डारण गर्नका लागि कोल्ड स्टोरमा राख्न सकिने व्यवस्थाका लागि पनि ज्ञान केन्द्र लगायत किसिमका निर्देशनालय र स्थानीय तहहरूले कल गरिराख्नु भएको छ।
3: उत्पादन सँगै व्यवस्थित बजार र सिसान केन्द्रको व्यवस्था भए आलु उत्पादनबाट मनज्ञ आमदानी गर्न सक्ने किसानहरू बताउँछन्। सुनिल मण्डेल, सीआईएन रेडियो खप्तड आवाज, बझाङ।
1: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा एमाले भित्रको विवाद र जनस्तरमा पुग्न शुद्धिकरणको अभ्यास।
8: शुद्धिकरण अभियान चलाएर पार्टीलाई पनि शुद्धिकरण गरेर सुदृढ बनाएर र नेपाल बनाउन हामीसँग त्यो क्षमता छ है भन्ने कुराको सन्देश चाहिँ हामीले दिनै पर्छ।
0: निजी शिक्षण संस्था र स्वास्थ्य संस्थामा 3% कर लगाइएपछि सरकारवाला तरंगित, 12 अर्बको लगानीमा बुद्धपथ परियोजना शुरू। हरित कर अबदेखि इन्धनमा लाग्ने, चैते धान लगाएका किसानलाई भने गबारो किराको चिन्ता लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
9: रामी यो के चलाएको हो यस्तो धुवाले त आँखै पोल्यो नि, सासै फेर्न गाह्रो भयो।
10: यसरी चलायो भने खेत छिट्टै सफा हुन्छ के भाउजू?
11: रामी दाईको कुरा त ठिकै हो, तर बाली अवशेष जलाउँदा कार्बन डाइअक्साइड, कार्बन मोनोअक्साइड र सूक्ष्म कणहरू निस्किन्छन्। यसले हावा प्रदूषण गर्छ र खेतमा काम गर्ने मानिसको स्वास्थ्यमा पनि गम्भीर असर पार्छ।
9: छ्वाली, पराल र मकैको ढोडबाट बायोग्यास, कम्पोस्ट मल, पशु आहार र इन्धन ब्रिकेट बनाउन सकिन्छ।
12: नमस्कार, नमस्कार, कस्तो राम्रो विषयमा कुरा गरिराख्नु भएको नि त।
10: जनप्रतिनिधि नानी पनि आउनु भएछ नि।
12: हो नि, यसमा सरकार, उद्योगी र सहकारी मिलेर किसानलाई तालिम, अनुदान र बजारको व्यवस्था पनि गर्दैछन् नि।
10: ओहो, धन्यवाद नानी, अब त म जलाउँदै जलाउँदिन, अवशेष त मेरो धन रहेछ नि।
2: बाली अवशेष जलाउँदा धुवा, प्रयोग गर्दा आमदानी र स्वस्थ भविष्य।
13: बाली अवशेष नजलाउ, वातावरण र स्वास्थ्य जोगाउ।
1: एकीकृत पर्वतीय विकास केन्द्र इसिमोर, राष्ट्रिय कृषक समूह महासंघ नेपाल र सामुदायिक रेडियो प्रसारक संघ अकुराब नेपालद्वारा जनहितका लागि जारी सन्देश।
14: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफियो र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई, चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन, वन्यजन्तु, वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवाँ वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
1: आजको कान्तिपुरको पहिलो पृष्ठमा बजेटले बढ़ाउला लगानी र उत्पादन, पहिलो पटक भ्याटमा बहुदर शीर्षकमा खबर प्रकाशित छ। यसलाई एगे बन्जारेले लेख्नु भएको छ। यति बेला बैंक तथा वित्तीय संस्थामा पाउने 14 खर्ब रूपियाँ भन्दा बढ़ी ऋण दिन मिल्ने रकम छ। मुलुकको विदेशी मुद्रा संचित हालसम्मकै धेरै 35 खर्ब रूपियाँ हारारी छ। लगानी गर्न योग्य रकम पर्याप्त र बाह्य सूचकहरू निरन्तर सबल भइरहेका बेलामा आगामी आर्थिक वर्षको बजेट मार्फत सरकारले लगानी प्रोत्साहनका कार्यक्रम ल्याउने धेरैको अपेक्षा थियो। शुक्रबार अर्थमन्त्री स्वर्णिम वाग्लेले सार्वजनिक गरेको आर्थिक वर्ष 2083-84 को बजेटमा लगानी विस्तारका केही नीति तथा कार्यक्रम पनि आए, तर वित्तीय प्रणालीमा रहेको तरलता व्यवस्थापन गरी लगानी विस्तारका लागि पर्याप्त नभएको जानकारहरूको भनाइ छ। त्यस्तै सरकारले बिजुली र राइट सेयरिङमा 5% मूल्य अभिवृद्धि कर भ्याट लगाउँदै बहुदर भ्याटको व्यवस्था ल्याएको छ। सरकारले यसलाई औपचारिक रूपमा भने बहुदर भनेको छैन, अहिले कर योग्य वस्तु र सेवामा 13% को एकल दर र शून्य दर छ। अर्थमन्त्री स्वर्णिम वाग्ले शुक्रबार बजेट मार्फत घोषणा गर्नुभएको अनुसार एक साउनदेखि 0%, 5% र 13% भ्याट लाग्ने भएको छ। भ्याटमा बहुदरको सान्दर्भिकता बारे अध्ययन गरी सुझाव पेश गर्न उच्चस्तरीय सुझाव समिति गठन गर्ने पनि सरकारले जनाएको छ। बढ़दै फबिङ संस्कृति सञ्जालमा जोड़िए पनि एक्लिँदै युवा शीर्षकमा अनिश घिमिरेले खबर लेख्नु भएको छ भने भित्री पृष्ठमा निजी शिक्षण संस्था र स्वास्थ्य संस्थामा 3% करले सरकारवाला तरंगित शीर्षकमा अर्को खबर प्रकाशित छ। सरकारले निजी क्षेत्रबाट संचालित शिक्षण संस्था र स्वास्थ्य संस्थामा सेवाग्राहीले तिर्ने सबै प्रकारका शुल्कमा 3% समाता शुल्क लगाउने घोषणा गरेपछि सरकारवालाले असन्तुष्ट जनाएका छन्। संविधानले मौलिक हकका रूपमा व्यवस्था गरेको शिक्षा र स्वास्थ्य निशुल्क गर्नुको सट्टा अतिरिक्त कर लगाइएको टिप्पणी उनीहरूले गरेका हुन्। त्यस्तै बजेटको जोड़ पूर्वाधारमा युवा प्रविधि र विज्ञान ओझेलमा शीर्षकमा पनि अर्को खबर प्रकाशित छ।
0: अन्नपूर्ण पोस्ट दैनिकको भित्री पन्नामा उकालो यात्राको लयमा शेयर बजार बजेटमा पूँजी बजार शीर्षकमा तुला तिमल सिन्हाले लेख्नु भएको खबर छापिएको छ। बजेटपछि घर जग्गा व्यवसाय चलायमान हुने निजी क्षेत्रको विश्वास शीर्षकमा अर्को खबर पनि छापिएको छ। पार्टीको एउटा हिस्सा पलायन हुन खोजिरहेको एमाले अध्यक्ष ओलीको अभिव्यक्ति बारेको खबर पनि छापिएको छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटिको बैठकबाट पार्टी पुनर्गठन र पुनर्जागरणको कार्ययोजना अघि बढ़ाइने बताउनुभयो। अन्तर पार्टी निर्देशन अफवानी जारी गर्दै अध्यक्ष ओलीले निर्वाचनको गम्भीर पराजयका कारण पार्टीको एउटा हिस्सा निराश र पलायन हुन खोजेकोले उनीहरूमा आशाको संचार जागृत गर्नु आवश्यक रहेको बताउनु भएको हो। अझ उन्नत स्तरको एकता प्रदर्शन गर्न पनि उहाँले कार्यकर्तालाई अपील गर्नुभएको छ। सकियो सधैँको बाढ़ी र पहिरोको शास्ति कष्टपूर्ण 14 किलोमिटर दाउन्ने खण्ड अब सरर र शीर्षकमा केशवराज छेत्रीले बुटवलबाट लेख्नु भएको खबर छ भने शास्तिबाट मुक्ति 6 लेनको सड़कमा गुड्दै पश्चिम नेपालको भविष्य शीर्षकमा यो खबर उल्लेख गरिएको छ। गोर्खापत्र दैनिकमा 12 अर्बको परियोजना शुरू शीर्षकमा लक्ष्मण पौडेलले भैरहवाबाट लेख्नु भएको खबर छ। बुद्धसँग सम्बन्धित ऐतिहासिक तथा धार्मिक स्थल संरक्षण सौन्दर्यीकरण र पर्यटन पूर्वाधार विकासका लागि विश्व बैंकको सहयोगमा सञ्चालन हुने बहुवर्षीय परियोजना कार्यान्वयन चरणमा प्रवेश गरेको हो। परियोजना कार्यान्वयनका लागि शहरी विकास तथा भवन निर्माण विभागले रूपन्देही कपिलवस्तु र पश्चिम नवलपरासीका 4 स्थानीय तहसँग सम्झौता गरेको पनि उल्लेख गरिएको छ। भित्री पन्नामा बिजुलीको भ्याटले ग्यास प्रतिस्थापनमा अड्को शीर्षकमा गोपाल चन्द्र सुवेदीले लेख्नु भएको खबर छ भने इन्धनमा अबदेखि एकीकृत हरित कर बारेमा खबर छ। सरकारले पेट्रोलियम पदार्थको आयातमा लाग्ने विभिन्न करलाई एकीकृत गरेको छ। पेट्रोलियम पदार्थ आयात गरी भन्सार बिन्दुमा संकलन हुने पूर्वाधार विकास कर सड़क मरमत तथा सुधार दस्तुर हरित करलाई एकीकृत गरी हरित करमा समाहित गरिएको हो। चैते धानलाई गबारोको जोखिम शीर्षकमा बर्दियाबाट लेखिएको खबर छ। बर्दियाको राजापुर र गेरुवा गाउँपालिकामा रोपिएको चैते धान गबारो किराबाट प्रभावित भएपछि किसान चिन्तित छन्। गबारो किराका कारण यस वर्षको चैते धानको उत्पादनमा कमी आउने भएपछि किसान चिन्तामा परेका छन् र सरकारवाला निकायले सहयोग गर्नुपर्ने किसान अगुवाहरूको माग रहेको छ। नयाँ पत्रिका दैनिकमा विद्यार्थी अभावले बन्द हुँदै सामुदायिक विद्यालय थपिँदै निजी शीर्षकमा शिवहरि घिमिरेले लेख्नु भएको खबर छ। 50 भन्दा कम विद्यार्थी रहेका 8,000 सामुदायिक विद्यालय गाभ्ने तयारीमा सरकार लागिरहँदा अघिल्लो शैक्षिक सत्रमा मात्रै 104 निजी विद्यालय थपिएको पाइएको छ। अर्को खबर समावेशिताको शक्ति निजामती सेवामा 30% पुग्यो महिला सहभागिता शीर्षकमा यो खबर छ। सुभाष भट्टले लेख्नु भएको हो। प्रशासनिक इतिहासमै पहिलो महिला मुख्य सचिव बनेर इतिहास बनाउनु भएको लीलादेवी गर्तौलाको टिप्पणी छ। यो सहभागिता 50% पुर्याउन जोड गर्नुपर्छ भनेर उहाँले दिनुभएको प्रतिक्रिया पनि छापिएको छ। 2 महिनामा तेस्रो अमेरिकी अधिकारी काठमाण्डुमा शीर्षकमा अर्को खबर छ। बालेन्द्र शाह नेतृत्वको सरकार गठन भएता अमेरिकी अधिकारीहरूको काठमाण्डु भ्रमण बाक्लिएको छ। सार्वजनिक कूटनीतिक हेर्ने अमेरिकी उप विदेश मन्त्री सारा बी रोजर्स शनिबार हिजो काठमाण्डु आइपुग्नुभयो। शाह नेतृत्वको सरकार गठन भएपछि नेपाल भ्रमण गर्ने उहाँ तेस्रो अमेरिकी अधिकारी हुनुहुन्छ। अर्को खबर, नेपालमा सूर्तिजन्य पदार्थको प्रयोगले थपिँदै स्वास्थ्य समस्या, वर्षेनी 39,200 गुमाउँछन् ज्यान शीर्षकमा शिवहरि घिमिरेले नै लेख्नु भएको छ। नेपालमा सूर्तिजन्य पदार्थका कारण स्वास्थ्य समस्या बढ़िरहे पनि यसको नियन्त्रणमा सरकारले अपनाएको रणनीति कमजोर देखिएको छ। सरकारले हाल सूर्तिजन्य पदार्थमा 33% कर लगाएको छ। शुक्रबार बजेट भाषणका क्रममा अर्थमन्त्री वागले 10% कर वृद्धिको घोषणा गर्नुभयो, तर झिनो कर वृद्धिले यसको बिक्री, वितरण र सेवन नघट्ने विज्ञहरूले बताएका छन्। विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओका अनुसार विश्वभर मृत्यु तथा रोगको प्रमुख कारण मध्ये एक सूर्तिजन्य पदार्थको प्रयोग बनिरहेको छ। कोशी प्रदेश सभा संसदमै अट्कियो सरकारी कामकाजको भाषा विधेयक शीर्षकमा यो खबर झापाबाट चिरञ्जीवी घिमिरेले लेख्नु भएको छ। कोशी प्रदेश सरकारले लिम्बू र मैथिली भाषालाई सरकारी कामकाजको भाषा बनाउन 28 साउन 2082 विधेयक संसदमा प्रस्तुत गर्यो। 15 भदौमा संसदकै सामाजिक विकास समितिमा छलफलका लागि विधेयक गयो, तर त्यसपछि एक वर्ष हुन लाग्दा पनि प्रक्रिया अघि बढ़न सकेको छैन। विधेयक अलपत्र अवस्थामा परेको छ। सरकारहरूबीच सहमतिपछि कोशी प्रदेशको बैठक भने शुरू भएको छ। नीति तथा कार्यक्रम पारित विवादले 4 दिन अघि स्थगित भएको कोशी प्रदेश सभाको बैठक शुरू भएको हो। संशोधन प्रस्तावको समय नदी सभामुखले सर्वसम्मत रूपमा सरकारको नीति तथा कार्यक्रम पारित गराएको भन्दै मुख्य प्रतिपक्षी दल नेकपाले अवरोध गरेपछि 12 जेठमा बैठक स्थगित भएको थियो।
1: साझा खबरमा अब विदेशका खबर। जापानको जनसंख्या पछिल्लो 5 वर्षमा झण्डै 31 लाखले घटेको छ। सन् 2025 को राष्ट्रिय जनगणनाको प्रारम्भिक तथ्याङ्क अनुसार जापानको कुल जनसंख्या 12,30,50,000 छ। सन् 2022-20 को जनगणनाको दाँजोमा कुल जनसंख्या 30,90,000 घटेको हो। जापानमा सन् 1920 प्रत्येक 5 वर्षमा जनगणना हुँदै आएको छ। त्यसै त सन् 2010 जापानको जनसंख्या सबैभन्दा बढ़ी 12,80,00,000 हाराहारीमा थियो। सन् 2015 पछिल्लो पटक जनसंख्या घटेको थियो। त्यसै त लगातार 3 वटा जनसंख्यामा जापानको जनसंख्या घटेको जनगणनामा जापानको जनसंख्या घटेको जनाइएको छ। विश्वको 5 औं ठूलो अर्थतन्त्र जापानको जनसंख्यामा निरन्तर गिरावटले आर्थिक सूचक ल्याउने तथा उसको अन्तर्राष्ट्रिय र क्षेत्रीय प्रभावलाई सीमित गर्ने विज्ञहरूले बताएका छन्। जापानमा कुल घरधुरीको संख्या पनि अघिल्लो जनगणनाको तुलनामा 2.3% बढ़ेको र 5,71,20,000 पुगेको छ भने, यद्यपि प्रति घरधुरी औसत सदस्य संख्या भने सन् 1970 को 3.45% घटेर सन् 2025 आउँदा 2.15% झरेको बताइएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धविराम अवधि थप गर्ने तथा हर्मुज जलमार्ग पूर्ण रूपमा सञ्चालनमा ल्याउने लगायतका विषयमा सम्भावित सम्झौताबारे छलफल भएको भए पनि अन्तिम निर्णय अझै हुन नसकेको बताउनु भएको छ। व्हाइट हाउसमा राष्ट्रिय सुरक्षा सल्लाहकारसँगको करिब 2 घण्टा लामो छलफलमा उहाँले यस्तो बताउनु भएको हो। र इजरायल र हिजबुल्ला बीच युद्धविराम भए पनि लेबनानमा विगत 7 दिनमा 15 बालबालिकाको मृत्यु भएको छ। 62 जना घाइते भएको संयुक्त राष्ट्रसंघले जनाएको छ। संयुक्त राष्ट्रसंघीय बालबालिका मामिला हेर्ने निकाय युनिसेफले यो तथ्याङ्क सार्वजनिक गरेको हो। हरेक 24 घण्टामा औसत 11 जना बालबालिका द्वन्द्वबाट प्रभावित हुँदै आएका छन्। यसैबीच लेबनानको दक्षिणमा इजरायली सेनाले आक्रमण तीव्र बनाएपछि आपतकालीन उद्धार प्रभावित भएको छ।
0: साझा खबरमा अब खेल खबर। इण्डियन प्रिमियर लीग आईपीएलको उपाधिका लागि आज रोयल च्यालेन्जर्स बेंगलुरू आरसीबी र घरेलु टोली गुजरात टाइटन्स जीटी बीच प्रतिस्पर्धा हुँदैछ। फाइनल खेल गुजरातको अहमदाबाद स्थित नरेन्द्र मोदी रंगशालामा हुनेछ। पहिलो अवसरमै सन् 2022 उपाधि उचालेको गुजरात दोस्रो पटक उपाधि जित्ने योजनामा रहँदा आरसीबी उपाधि रक्षा गर्ने दाउमा देखिएको छ। नेपालले साफ महिला फुटबल च्याम्पियनशीपको दोस्रो खेलमा आज श्रीलंकाको सामना गर्दैछ। भारतको गुवामा हुने आफ्नो दोस्रो खेल जिते या बराबरीले मात्रै पनि नेपाल समूह एकको विजेता बन्न सक्नेछ। र मलेसियासँग 2 विकेटले पराजित भएपछि नेपालले सिधै जापानमा हुने 20 औं एसियाली खेलकुदको महिला क्रिकेट छनौट हुने अवसर गुमाएको छ। शनिबार सेमी फाइनलमा हार भोगेको नेपालले आज तेस्रो स्थानको लागि हुने खेलमा चीनलाई हराए एसियाली खेलकुदमा छनौट हुनेछ। यस प्रतियोगिताबाट 3 टीम एसियाली खेलकुदमा छनौट हुनेछन्। एसियन गेम्स छनौटको तेस्रो स्थानका लागि महिलातर्फ नेपाल र चीन प्रतिस्पर्धा गर्दा पुरूषतर्फ पनि नेपालले चीनकै सामना गर्दैछ। प्रतियोगितामा पुरूष टीमले पहिलो खेल खेल्न लागेको हो।
1: एमालेमा अध्यक्ष ओलीपछिको उत्तराधिकारीको खोजी र नेतृत्वको लागि सम्भावित व्यक्ति कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
15: युनाइटेड एकाडेमी माध्यमिक विद्यालय कक्षा एघारमा वाणिज्य संकायमा भर्ना खुल्यो।
16: यस क्षेत्रकै अग्रणी तथा गुणस्तरीय शैक्षिक संस्था युनाइटेड एकाडेमी माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083 लागि कक्षा एघार अन्तर्गत वाणिज्य संकायमा नयाँ विद्यार्थी भर्ना खुला गरिएको बेहोरा सम्पूर्ण विद्यार्थी अभिभावक तथा शुभेच्छुक महानुभावहरूमा जानकारी गराइन्छ। विद्यालयमा अंग्रेजी तथा नेपाली दुवै माध्यमबाट अनुभवी तथा दक्ष शिक्षकद्वारा आधुनिक प्रविधि मैत्री र व्यावहारिक शिक्षण प्रणाली अन्तर्गत अध्ययन अध्यापन गराइनेछ।
15: पढाइ हुने विषयहरू अनिवार्य नेपाली, अनिवार्य अंग्रेजी, सामाजिक गणित, ऐच्छिक लेखाशास्त्र, ऐच्छिक वित्त शास्त्र, ऐच्छिक अर्थशास्त्र, कम्प्युटर विज्ञान, भर्ना सम्बन्धी कार्यक्रमहरू, भर्ना फारम वितरण जेठ 1 गतेदेखि, भर्ना सुरु जेठ 3 गतेदेखि, कक्षा सञ्चालन जेठ 25 गतेदेखि, पठन पाठन समय बिहान 6 बजेदेखि 10:30 बजेसम्म। सीमित सिट भएकाले समयमै भर्ना सुनिश्चित गर्न अनुरोध गरिन्छ। थप जानकारीका लागि 091-560-738, 091-561-446, 98-48-43-31-79 र 98-48-43-36-77।
16: युनाइटेड एकाडेमी माध्यमिक विद्यालय टिकापुर कैलाली।
8: अहिले चाहिँ कम से कम पनि उसमा विचारमा स्पष्टता, व्यवहारमा नैतिकवान र स्वच्छ छवि भयो भने कति कुरा नजानेको कुरा त मान्छेले समयक्रममा सिकि नै हाल्छ नि। कामप्रति असाध्यै तत्परता भएको र देश जनतालाई म योगदान गर्न सक्छु, गर्छु, आफूलाई छोडेर आफूलाई बिर्सेर पनि गर्न सक्छु भन्ने त्यो विचारमा प्रतिबद्ध नेताहरूको ठूलो पंक्ति एमालेमा छ।
0: फलाना फलाना व्यक्ति मध्येबाट नै
8: होइन, थुप्रै हुनुहुन्छ। अहिलेको बादलै हुनुहुन्छ, पृथ्वी सुब्बा गुरुङ नै हुनुहुन्छ, विष्णु पौडेलहरू हुनुहुन्छ, उपाध्यक्षहरूमा महासचिव हुनुहुन्छ शंकर पोखरेल हुनुहुन्छ, त्यसपछि त नै उपमहासचिवहरू प्रदीप गेवालीहरू हुनुहुन्छ, उहाँ बाई चान्स पदाधिकारीमा हुनुहुन्न। त्यसकारण अरू थुप्रै हामीसँग पार्ट नेताहरूको राम्रो पंक्ति छ। अब अहिले
0: पदाधिकारीमा नभएको ईश्वर पोखरेल,
8: अनि उहाँ ईश्वर पोखरेल अध्यक्षमा हार्नुभयो, उहाँ पनि हाम्रो पार्टीको महत्वपूर्ण नेता नै हो। तर अब अहिले नै उहाँ फर्केर आएर अहिले नै बनिहाल्ने स्थिति नबन्ला। तर कुरो के हो भने हामी खोज्दाखेरि पदाधिकारीबाटै विकल्प खोज्छौ, तर त्यो अहिले अलि बेला भएको छैन।
0: नैतिकवान भनेको चाहिँ उपाध्यक्षज्यू,
8: नैतिकवान भनेको
0: अध्यक्ष ओलीको हरेक कुराको सुरक्षा कवचको रूपमा अगाडि सर्ने भनेको
8: उहाँसँग अहिले नजोडी हेरौँ न, एकछिनलाई उहाँसँग कसैसँग पनि नजोडी हेरौँ, कसैले पनि कुनै विषय प्रश्न उठाउन नसकेको होस्, पूर्ववर्ती जिम्मेवारीमा कुशलतापूर्वक काम गरेको होस् र कुनै बदनियत राखेर काम गरेको नहोस्, वा सोसाइटीले यो मान्छेले यहाँनेरि फटाई गरेछ भनेर प्रश्न उठाउन नसकोस्, त्यस्तो बेदाग चरित्र भएको तर विचारमा चाहिँ एकदम स्पष्ट भएको तत्परता होस् कि म बदल्न सक्छु यो देशलाई भन्ने तत्परता भएको त्यो पात्र र प्रवृत्ति त्यो चरित्र हामीले अब खोज्नुपर्छ। हिजोको जस्तो कुरा गरेर भएन। हाम्रो केपी शर्मा ओली पार्टीको अध्यक्ष बहुप्रतिभाशाली व्यक्तित्व हुनुहुन्छ, धेरै कुराको उहाँसँग क्षमता छ।
0: त्यस्तो क्षमतावान व्यक्तिलाई फेरि बादल भएका नेता सबैले चाहिँ होइन उहाँलाई फेर्नुपर्छ भनेर किन भन्नु
8: होइन फेर्नुपर्छ भनेर भन्नुभएको होइन, मैले सुनेसम्म भन्नुभएको चाहिँ के हो त भने आजको अहिलेको जे यथास्थिति छ त्यो यथास्थितिमा यही नीति, यही कार्यक्रम, यही व्यवहार र यही टीमबाट मात्रै चाहिँ अब हामीले फेरि जनतामा त्यो गुमेको साग फर्काउन सक्दैनौं कि अब कुनै न कुनै नयाँ सन्देश दिएर जानुपर्छ कि भन्ने एउटा उहाँहरूले सन्देश दिन मात्रै खोजेको हो। त्यो बिल्कुल चाहिँ उहाँले अहिले छोड्नुपर्छ, छोड्ने बित्तिकै अर्को आएर थपक्क बस्ने बित्तिकै सुध्रिहाल्छ, त्यस्तो पनि होइन।
0: नछोडेर पार्टी फेरि तङ्ग्रिने स्थिति आउन सक्छ भन्ने
8: एउटा एउटा कुनै न कुनै हामीले चाहिँ जनताका बीचमा चाहिँ नवीनताको नेतृत्व, नवीनताको सन्देश या नवीन हामीले हाम्रा व्यवहारहरू, कामहरू, कार्यशैलीहरू दिनुपर्छ भन्ने कुरामा आम बुझाइ नेकपा एमालेमा छ।
0: त्यो नेतृत्व फेरेर कि अथवा अरू खालको जिम्मेवारी
8: त्यो नेतृत्वदेखि लिएर तलसम्मको सबै कुरामा हामीले चाहिँ शुद्धिकरण अभियान चलाएर पार्टीलाई पनि शुद्धिकरण गरेर सुदृढ बनाएर र नेपाल बनाउन हामीसँग त्यो क्षमता छ है भन्ने कुराको सन्देश चाहिँ हामीले दिनै पर्छ।
0: एमाले नेता विशाल भट्टराईसँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान छ बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
1: भारतको कोशी नगरबाट 453 नेपालीको उद्धार, कम्बोडियामा भिसाको म्याद सकिएका 602 नेपालीको जरिवाना शुल्क मिना, निजामती सेवामा महिला सहभागिता 30%,
0: निजी शिक्षण संस्था र स्वास्थ्य संस्थामा 3% कर लगाइएपछि सरकारवाला तरंगित, दुई महिनामा तेस्रो अमेरिकी अधिकारी काठमाण्डुमा, 12 अर्बको लगानीमा बुद्धपथ परियोजना शुरू,
1: बझाङका किसानहरू आलु खेतीबाट राम्रो आमदानी लिँदै कोशीमा सक्षम छोरी कार्यक्रम सुस्त, इन्धनमा अबदेखि एकीकृत हरित कर, चैत्य धान लगाएका किसानलाई गबारो किराको चिन्ता,
0: इरानसँगको युद्ध विराम र सम्झौताबारे ट्रम्प अझै अनिर्णित, तीव्र

0: प्रभावित भएको भनेर विभिन्न टीका टिप्पणीहरू पनि भइराखेका छन्। यहाँ एउटा खुल्ला ठाउँ देखाइएको छ, ढोका छ, ढोकामा दुईजना व्यक्ति उभिराखेका छन् र केही हेरिराखेका छन्। नजिकै एकजना व्यक्ति दुब्ला पातला छन् र उनको हातमा बजेट लेखिएको पत्रिका छ र उनी झसङ्ग झस्केको जस्तो देखाइएको छ। तल यस्तो लेखिएको छ, आबुई डर लाएर होइन कर लाएर कराएको हो क्या क्यार्नु, बेलैमा सरकारी जागिर खाएको भए आज यसरी तर्सिनु त पर्दैन थियो नि।
1: हस्त प्राविधिक साथी रवि धितालाई धन्यवाद। अहिलेलाई लीलप्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।
2: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

0: सामुदायिक रेडियो टीकापुर एफएम को बिहान 6:30 बजे खोज खबरमा यहाँलाई स्वागत छ। खोज खबरबाट ईश्वर साउतको नमस्कार। तपाईं अहिले सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्जका साथै अनलाइनमा www.tikapurfm.org मोबाइल एप हाम्रो पात्र र नेपाली पात्रमा पनि सुनिरहनु भएको छ। खोज खबर शुरू गरौं खबरका मुख्य शीर्षकहरूबाट। कर्णाली नदी किनारका सामुदायिक वन नदी कटानको चपेटामा वर्षेनी 100 हेक्टर वन क्षेत्र कटान हुँदै। राष्ट्रिय स्वतन्त्र पार्टी टीकापुरको नगर सभापतिमा इन्जिनियर रविन्द्र विष्ट चयन, सामुदायिक पुस्तकालय टीकापुरको अध्यक्षमा जगन्नाथ प्रसाद रिमाल। टीकापुरमा नगर प्रहरी, सवारी चालक, फायर फाइटर र सरसफाई कर्मीलाई आगलागी नियन्त्रण सम्बन्धी सामग्री सञ्चालन तालिम प्रदान। र रानी जमरा कुलरिया सिंचाइ अन्तर्गत बनेको शीत भण्डार गृह सञ्चालक समितिको शपथग्रहण। अब खोज खबर विस्तारमा। कर्णाली नदी किनारका सामुदायिक वनहरू नदी कटानको जोखिममा छन्। वर्षेनी नदी कटानले गर्दा सामुदायिक वनहरू घट्दै गइरहेका छन्। नदी कटान नै वन संरक्षणका लागि ठूलो चुनौती भइरहेको सामुदायिक वनहरूले बताउने गरेका छन्। कैलालीको कर्णाली नदी किनारका सामुदायिक वनहरू नदी कटानको चपेटामा परिरहेका छन्। नदी किनारका सामुदायिक वनलाई कर्णाली नदीमा आउने बाढ़ीले वर्षेनी कटान गर्दै जाँदा त्यहाँका सामुदायिक वनहरू नदी कटानको चपेटामा परेका हुन्। वर्षेनी भइरहेको नदी कटानबाट सामुदायिक वनलाई जोगाउन सामुदायिक वनका उपभोक्तालाई ठूलो चुनौती भइरहेको छ। टीकापुर नगरपालिका वडा नम्बर 7 सत्ती स्थित सत्ती कर्णाली सामुदायिक वनका अध्यक्ष जीतराम चौधरी,
1: यसलाई जोगाउनको लागि एकदमै चुनौतीको रूपमा रहेको छ। मुख्यत हाम्रो कर्णाली नदीको कटानले गर्दाखेरि सामुदायिक वन लगभग यो 6-7 वर्षको दौरानमा करिब 50 हेक्टर जति हाम्रो कटान भइसकेको छ। हाम्रो अब वर्षेनी सामुदायिक वनको अगुवाईमा केन्द्रसम्म गएर विभिन्न मन्त्रालय विभिन्न विभागमा गएर डेलिगेसन बुझाउने गरिरहेका छौं। अझैसम्म पहल चाहिँ भएको छैन, मुख्य चुनौतीको रूपमा रहेको छ।
0: सत्ती कर्णाली सामुदायिक वन जस्तै टीकापुर नगरपालिका वडा नम्बर 2 स्थित खोटेना भुराखानी सामुदायिक वन पनि नदी कटानको चपेटामा परिरहेको छ। खोटेना भुराखानी सामुदायिक वनको पनि करिब 25 हेक्टर क्षेत्रफल नदीले कटान गरिसकेको छ। कर्णालीको एउटा भंगालो नै सामुदायिक वनतर्फ फर्किएपछि वन क्षेत्र बढ़ी कटान भइरहेको बताउनुहुन्छ खोटेना भुराखानी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष भूपेन्द्र साउद।
2: हाम्रो क्षेत्रफल भनेको 198.86 हेक्टर हो। अहिले चाहिँ कर्णाली जब सनकटी घाटबाट तल डाइभर्ट भइसकेपछि दुई भागमा चाहिँ विभाजित भएको छ। र हाम्रो यतातिर खुटेना सामुदायिक वनतिर जोडिएको कर्णालीको एउटा हाँगाले चाहिँ अनुमानित त्यही 25 हेक्टर जति जमिन चाहिँ कर्णालीले चाहिँ कटान गरिसकेको कुराहरू जानकारी गराउँछौ। र त्यो साथै कटानी सँगसँगै त्यो कटानीले भविष्यमा गएर टीकापुर पार्कलाई र नक्लीपुर क्षेत्रलाई चाहिँ ठूलो नोक्सान गर्ने कुराहरू पनि जानकारी गराउँछौ।
0: जगतपुर सामुदायिक वनलाई पनि कर्णाली नदीको कटानबाट जोगाउन ठूलो चुनौती रहेको छ। जानकी गाउँपालिका वडा नम्बर 6 स्थित जगतपुर सामुदायिक वनलाई कर्णाली नदीको भंगालोले नै

0: विभागमा विभाजन गरेको र प्रत्येक वर्ष हेक्टरका हेक्टर वन क्षेत्र नदीले कटान गर्दै गइरहेको छ। नदी कटानलाई रोक्न नसकेको खण्डमा सामुदायिक वनको आधा हिस्सा नै सकिने भन्दै उपभोक्ताहरू चिन्तित छन्। यसरी नदीले कटान गरिरहेको वनलाई जोगाउन सामुदायिक वनको स्रोतले नसकिने भएकाले सरकारले नदी कटान रोक्नमा तटबन्ध लगायतका कामहरू गरेको भए राम्रो हुने थियो भन्नुहुन्छ जगतपुर सामुदायिक वनका अध्यक्ष निरबहादुर शाह।
1: चुनौती अब यो सामुदायिक वन कर्णाली नदीको भंगालोको छेउमा रहेका कारणले गर्दाखेरि वर्षेनी हेक्टरका हेक्टर त्यो कर्णाली नदीले कटान गर्दै गइरहेको अवस्था छ। यसमा अब सामुदायिक वनको आफ्नो स्रोत छैन, स्रोत भए पनि त्यत्रो गर्ने क्षमता छैन। अब वर्षमा 40-50 लाख टाढाबार हुन्छ, अब त्यो रिभर प्रोटेक्सनका लागि मेषजाली प्रयोग गरेर नदी कटान रोक्नका लागि सम्भावना छैन। अब जैविक तटबन्धन गरौं भने पनि अब त्यो बलौटे माटो छ, अब कर्णाली नदीको 90% पानी यही किनारमै भएर बग्छ। त्यसो भएको कारणले गर्दाखेरि अब राज्यले गरिदियो भने अलिकति सम्भव हुन्थ्यो।
0: कैलालीको टिकापुर र लम्कीचुवा नगरपालिका तथा जानकी गाउँपालिकाको क्षेत्रमा मात्र कर्णाली नदी किनारमा दर्जन बढी सामुदायिक वनहरू रहेका छन्। ती दर्जन बढी सामुदायिक वनहरूमा अधिकांश सामुदायिक वनहरू कर्णाली नदीको कटानको चपेटामा परिरहेका छन्। नदी किनारमा रहेका सामुदायिक वनलाई नदी कटानबाट जोगाउनका लागि अहिलेदेखि नै पहल नगर्ने हो भने केही सामुदायिक वनलाई नदीले आफ्नो आहारा बनाई सामुदायिक वनको नामै मेटाउने देखिन्छ। त्यस विषयमा स्थानीयदेखि प्रदेश र संघीय सरकारले नदी कटान रोक्ने काममा जुट्नुपर्ने देखिन्छ। रानीजमरा कुलरिया सिंचाई अन्तर्गत बनेको शीत भण्डार गृह कोल्ड स्टोर सञ्चालन तथा व्यवस्थापन समितिको पहिलो साधारण सभाबाट निर्वाचित पदाधिकारीहरूको शपथ ग्रहण भएको छ। जेठ 10 गते शुरू भएको साधारण सभामा कोषाध्यक्ष पदका लागि शुक्रबार चुनाव भएपछि शपथ ग्रहण भएको हो।
2: शीत भण्डार गृह सञ्चालन तथा व्यवस्थापन समितिको शीत भण्डार गृहको सञ्चालन व्यवस्थापन मन वचन र कर्मले समर्पित भई कार्य गर्दैछु।
0: शपथ ग्रहण कार्यक्रममा बोल्दै रानी जमरा कुलरिया सिंचाई कृषि कार्यक्रम कार्यान्वयन इकाईका प्रमुख भरत प्रसाद कण्डेलले शीत भण्डार सञ्चालन हुँदासम्म परियोजनाका तर्फबाट प्राविधिक पृष्ठपोषण गरिने तर सञ्चालन कार्यको अगुवाई समितिले गर्नुपर्ने बताउनुभयो।
3: रानी जमरा कुलरिया सिंचाई प्रणाली जल उपभोक्ता मूल समिति र तीनैवटा कुलाका अध्यक्ष तथा पदाधिकारीहरूको सानो दुःखले आर्जाको पैसा होइन, त्यसमा धेरै मेहनत, धेरै दुःख, धेरै दौडधुप परेको छ। यो चाहिँ मलाई भन्दा अझ बेसी कुरा उहाँहरूलाई थाहा छ।
0: शीत भण्डारणको 8% काम जति काम बाँकी रहेको र त्यसको 25% लागत सहभागिता गर्दा अपुग 11 लाख जुटाउन समितिले पहल गर्नुपर्ने कणेलको भनाइ छ।
3: यो चाहिँ 75-25 फर्स्ट सेयरिङ बेसिसमा हो भन्न त हामीले धेरै छलफल गरेर वर्ल्ड ब्याङ्कसँग रिक्वेस्ट गरेर हामीले 90% पनि बनाउनु पर्ने भनेर रिक्वेस्ट गर्यौँ। अन्तिममा थोरै बिचमा केही चाहिँ 80%बाट र कुलाबाट 20% त्यसरी पनि एड्रेस गर्यौँ। अनि फेरि तपाईँको त्यो पनि अहिले फेरि नमिलेर समग्रमा पहिला 75-25 थियो, अहिले पनि त्यही 75-25 अगाडि कुरा 75% आयोजनाको सहयोग र 25% जल उपभोक्ता समिति तपाईँहरूको सहयोग, तपाईँहरूको योगदान, तपाईँहरूको कन्ट्रिब्युसन बाट हुने हो भनेर अगाडि बढिरहेका छौँ। र यो 1000 मेट्रिक टनको क्यापासिटीको अथवा 10000 क्विन्टलको क्यापासिटीको कोल्ड स्टोर हो।
0: परियोजनाका वरिष्ठ समाजशास्त्री कृष्ण प्रेतीले रानी जमरामा हाइड्रो पावर जस्तै शीत भण्डार पनि जन्मिएको बताउँदै सञ्चालन गरेर शेयर सदस्यलाई नाफा दिनु चुनौतीपूर्ण रहेको बताउनुभयो। शीत भण्डारण सञ्चालन समितिका अध्यक्ष निरबहादुर शाहले सबैको सहयोगमा शीत भण्डार सञ्चालनको लक्ष्य पूरा गर्ने प्रतिबद्धता जनाउनुभयो।
4: रानी जमरा कुलरिया सिंचाई आयोजनाले सञ्चालन गर्ने र सम्पूर्ण गतिविधिहरूमा हामी निस्वार्थ भावनाले सत्यपूर्वक क्रियाशील र लगनशील भई उद्देश्य प्राप्तिका निम्ति अगाडि बढ्नेछौ भन्ने मेरो टिमको प्रतिबद्धता म मार्फत यहाँहरूलाई निस्वार्थ दिलाउन चाहन्छु।
0: रानी चमरा कुलरिया जल उपभोक्ता संस्थाका अध्यक्ष कुमार राज शाहीले धेरै दुःखले शुरू गरेको शीत भण्डारको बाँकी काम नयाँ समितिले गर्ने बताउनुभयो।
5: सानो गरेर सुखले आएको यो पोलिसहरू पनि होइन, हेर्नु मैले भन्नु भने किन उहाँले शुरूमा शुरूआत उहाँले गर्नुभएको हो, उहाँको पालामा भएको यो पोलिस विषय। त्यसपछि हामीले उहाँले के गर्नु, उहाँले जुन आइडिया दिनुभयो तपाईँहरू गर्ने हो ल गर्नु यसो गर्न सक्नुहुन्छ सक्छु सर भनेर हामीले कोसिस गरेर हामी पनि आफ्नो सदस्य समिति गठन गरेर सरलाई सबै कागज पठाएर ल अब ल सक्नुहुन्छ भने ल तपाईँहरूको यति गर्नु आज हिँड्ने होइन तपाईँहरूको चाहिँ अब अफिस पनि केही सञ्चालन छ पछि भयो भने उता पनि हुन्छ सुरु।
0: साधारण सभाबाट अध्यक्षमा निरबहादुर शाह, उपाध्यक्षमा चतुर प्रसाद खनाल, सचिवमा धनीराम चौधरी, सहसचिवमा मुकेश बहादुर शाह, कोषाध्यक्षमा जनक कुमारी चौधरी चयन हुनुभएको छ। यस्तै खुल्ला सदस्यमा धर्मराज तिमेलछना, सिद्धराज ठकुल्ला, दलित सदस्य पदमा जंग बहादुर लुहार, महिला सदस्यमा सोमती कुमारी चौधरी, दिलु घरती मगर र सीता डंगौरा निर्वाचित हुनुभएको छ। खोज खबरमा सरकारवालाहरूलाई टीकापुरमा आगलागी नियन्त्रण सामग्री सञ्चालन तालिम प्रदान लगायतका खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला सामुदायिक रेडियो टीकापुर एफएम।
6: घर परिवारमा सबै बिरामी आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि अपनाउनु पर्यो, तर यति हुँदाहुँदै पनि सबै एकनास कहाँ हुन्छ र? कहिले कोही बिरामी कहिले कोही बिरामी, म त दिक्क भइसक्यो, कसो कालले छिटो नलाग्यो।
7: मैले चाहिने जो माइलो के बर्बर बर्बर कराइरहेको छ, के भएको छ तँलाई?
6: हेर्नु न, साह्रै समस्या पर्यो क्या, कहिले के रोग आउने कहिले के समस्या आउने, म त हैरान भइसके। छोरो उस्तै बिरामी छ, स्कुल जान पाएको त्यत्रो दिन थन्किया छ, बा त्यत्रै बिरामी, सबै हैरान भन्यो। म पनि पेटको बिरामीले कस्तो हुन्छ, भोक लाग्या लाग्यो हुन्छ, खानै सक्दैन।
7: तेरी माइला, यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ? त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमाई मेडिकल स्टोरमा गए त भइहाल्यो।
8: हजुर, स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन्, साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्।
9: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर, ठकरला रोड, टिकापुर, कैलाली।
10: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर,
11: अबदेखि टिकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको दोस्रो तेस्रो र चौथो शनिबार आउँदै हुनुहुन्छ।
10: ससानो कुरामा तनाव हुने,
11: बारम्बार मनमा एउटै कुरा खेलिरहने,
10: कुलटमा लाग्ने,
11: छटपटी हुने,
10: मुटु धेरै ढुकढुक हुने,
11: जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही जेठ 23 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 सम्पर्क राख्नुहोला।
10: टिकापुर अस्पताल, टिकापुर, कैलाली।
0: विश्रामपछि खोज खबरमा स्वागत छ। अब बाँकी खबर, टीकापुरमा नगर प्रहरी, सवारी चालक, फायर फाइटर, सरसफाई कर्मीलाई दमकल लगायतका आगलागी नियन्त्रण सामग्री सञ्चालन सम्बन्धी 7 दिने तालिम दिएको छ। 20 जनालाई दिएको तालिम टीकापुर नगरपालिकाको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी कैलाली र सशस्त्र प्रहरी 7 नम्बर वैद्यनाथ वाहिनीको प्राविधिक सहयोगमा भएको हो। थप खबर सहकर्मी रत्न पुनमगरबाट।
12: पालिकामा हाल 3 जना फायर फाइटर मात्र छन्। आगलागी भएमा धेरै जनशक्ति चाहिने भएकाले अन्यलाई पनि तालिम दिइएको हो। तालिममा आगलागी नियन्त्रण, प्राथमिक उपचार, खोज तथा उद्धार बारे सिकाइएको वन वातावरण तथा विपद व्यवस्थापन शाखा प्रमुख निर्मला चौधरी बताउनुहुन्छ।
13: हामीले टीकापुर नगरपालिकामा पहिला भन्दा दिनानुदिन यो गर्मी महिनामा आगलागी जन्ने घटनाहरू बढ़िरहेका छन्। खास गरेर अहिले यो आगलागीको उसमा इलेक्ट्रिक सर्ट भएर बढ़ी आगलागी हुँदै गरेको अवस्था हाम्रो जुन हरेक दिन जुन दमकलले निभाउन जाने क्रममा भेटिएको थियो। त्यसकारण चाहिँ अब कस्तो खाले आगलागीमा कसरी आगलागी नियन्त्रण गर्ने भन्ने विषयमा धेरै कुरा फायर फाइटरलाई पनि थाहा नहुने, सँगसँगै फायर फाइटर जम्मा हामीसँग 3 जना मात्रै हुनुहुन्छ। एउटा दमकलबाट आगलागी नियन्त्रणको लागि कम्तीमा पनि एकचोटिमा 5 जना फायर फाइटर र 1 जना ड्राइभर जुन गुरुजी आवश्यक पर्ने हुन्छ, किनकि उहाँहरूको सेफ्टीको कुरा पनि हुन्छ। जसमा टीकापुर नगरपालिकामा अहिले 3 जनाले आगो नियन्त्रण गरिराखेको उसमा उहाँहरूको सुरक्षालाई मध्यनजर गर्दै हामीले टीकापुर नगरपालिका पालिकामा रहेको जनशक्ति नगर प्रहरी र सरसफाई कर्मीलाई पनि आगलागी जन्ने जुन सामग्रीहरू सञ्चालन दमकल सञ्चालन लगायतको जुन फायर एस्टिग्विसरहरू सञ्चालन कसरी गर्न सकिन्छ भन्ने विषयमा हामीले उहाँहरूले पनि दियो भने सँगसँगै उहाँहरू पनि तालिममा जानुहुन्छ र उहाँहरूको सुरक्षा पनि हुन्छ र आगलागीको घटना निभाउने क्रममा नियन्त्रण गर्ने क्रममा त्यहाँ जस्तै प्राथमिक उपचार गर्नुपर्ने होला उद्धार गर्नुपर्ने होला घरभित्र फँसेका मानिसहरूलाई बाहिर कसरी निकाल्ने भन्ने पनि उहाँहरूलाई ज्ञान हुनुपर्छ भन्ने हिसाबले चाहिँ हामीले सँगसँगै आगलागी नियन्त्रण पनि र आगलागीमा फँसेकालाई उद्धार गर्ने र उद्धार गरिसकेपछि प्राथमिक उपचार गरेर अस्पतालसम्म पुर्याउने ज्ञानको आवश्यक पर्छ भनेर हामीले यसपालि नगर प्रहरी र सरसफाई कर्मी सहितलाई जोडेर जुन र पुरानो फायर फाइटरलाई पनि पुनर्ताजगी हुन्छ भनेर 20 जनाको टोलीलाई चाहिँ हामीले यो आगलागी जन्ने नियन्त्रण सम्बन्धी तालिम सञ्चालन गरेको हो।
12: तालिम पाएपछि नगर प्रहरी रिमा साउत तालिमपछि आगलागी नियन्त्रणका कार्यमा खटिन सहज हुने बताउनुभयो।
14: आगलागी सम्बन्धी यहाँभन्दा पहिला हामीले केही पनि जानकारी थिएन अनि यो चोटि हामीले आगलागी सम्बन्धी तालिम लियौं। आग कसरी निभाउने आगका प्रकारहरू कति हुन्छन् भन्ने विषयमा हामीले जानकारी पायौं र सिक्यौं। अब हामीलाई सजिलै तरिकाले हामी यो आगो नियन्त्रण गर्न सक्छौँ।
12: आगलागी नियन्त्रण गर्ने फायर फाइटर चन्द्रसिंह सुनार तालिमपछि आगलागीका प्रकार पहिचान सामग्री प्रयोग र आफ्नो सुरक्षाबारे ज्ञान मिलेको बताउनुहुन्छ।
15: विगतमा पनि यो दमकल सम्बन्धी तालिम लिएको थियौं र अहिले सशस्त्र प्रहरी र म पनि त्यसमा सहभागी थिएँ। तर अहिले यो तालिम लिएर म लगायतका दमकल शाखा लगायतका नगर प्रहरी अनि सरसफाईका कर्मचारीहरूले उहाँहरूलाई पनि हाम्रो सहयोग लागि यो तालिम लिएको थियो। मैले अब यही आगो कसरी लाग्छ आगाको पहिचान गर्ने कति प्रकारका आगा हुन्छन् त्यसलाई निभाउने कुन कुन एजेन्टको प्रयोग गर्ने भन्ने कुरो जानकारी भयो। प्रश्नले सुरक्षा हेलमेट लाउने जुत्ता लाउने पन्जा लगाउने।
12: नगर प्रहरीका इन्चार्ज पहल बहादुर शाह दमकल कसरी सञ्चालन हुन्छ पालिकामा भएका आगलागी नियन्त्रणका सामग्री कसरी प्रयोग गर्ने सबै आगो पानीले मात्र निभाउन सकिँदैन भन्ने ज्ञान भएको बताउनुहुन्छ।
16: केही दिन अगाडि दमकलको तालिम लग्यौं र आगलागीका घटनाहरू प्रतिदिन बढ्दै गएको कारणले यहाँभन्दा अगाडि हामीलाई दमकलको बारेमा कुनै पनि ज्ञान थिएन। हामीसँग 2 जना मात्र फायर फाइटर साथीहरू हुनुहुन्थ्यो। उहाँहरूले 2 जनाले मात्रै गर्न सकिँदो रहेछ यसको लागि धेरै जनशक्तिको आवश्यकता पर्दो रहेछ। त्यसपछि नगर प्रहरीलाई पनि तालिम दिनुपर्छ भन्ने नगर प्रहरी हामीलाई तालिम दिइसकेपछि हामीलाई ती भएका इक्विपमेन्टहरू के कसरी युज गर्ने कुन इक्विपमेन्टहरू कहाँ कहाँ युज गर्ने त्यो पनि थाहा थिएन। त्यो पनि राम्रोसँग सिक्ने मौका पायौं। त्यसपछि आगि लागिसकेपछि हामीले कुन कुन कुरामा ध्यान दिनुपर्छ पानी फाल्ने पाइपहरू कसरी लैजानुपर्छ कसरी त्यसलाई सम्हाल्नुपर्छ र आगो भनेको एउटै किसिमको हुँदो रहेछ विभिन्न प्रकारको आगोहरू हुँदो रहेछन् आगोमा कुन कुन ग्यासहरू प्रयोग गर्ने कसरी गर्ने भन्ने कुरा राम्रोसँग सिक्यौं र यो तालिमले हामीलाई धेरै नै ज्ञान दियो।
0: अब बाँकी खबर। सामुदायिक पुस्तकालय टिकापुरको अध्यक्षमा जगन्नाथ प्रसाद रिमाल चयन हुनुभएको छ। रिमाललाई अध्यक्षका प्रत्याशी देवेन्द्र बहादुर शाह र टंक प्रसाद सञ्जालले उम्मेद्वारी फिर्ता लिएपछि रिमाल निर्विरोध निर्वाचित हुनुभएको हो। पुस्तकालयको 6 चुनावी साधारण सभाले सर्वसम्मत रूपमा नयाँ नेतृत्व चयन गरेको हो। पुस्तकालयको उपाध्यक्षमा मोहन प्रसाद उपाध्याय, सचिवमा दीपक बोगटी, सहसचिवमा अमित कुमार चौधरी, कोषाध्यक्षमा प्रतीक्षा कुमारी चौधरी चयन हुनुभएको छ। त्यसै गरी खुल्ला सदस्यमा दीर्घबहादुर तिरुवा, मोहन प्रसाद शर्मा, जनक बटाला, दीपक राज बराल निर्विरोध चयन हुनुभएको छ। महिला सदस्यमा इन्द्रा कुमारी उपाध्याय र जनजाति सदस्यमा कञ्चन चौधरी चयन हुनुभएको निर्वाचन समितिले जनाएको छ। यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी टिकापुरको नगर सभापतिमा इन्जिनियर रमेन्द्र विष्ट चयन हुनुभएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी टिकापुरको हिजो भएको नगर अधिवेशनबाट विष्टलाई सभापतिमा चयन गरेको हो। हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा स्थानीय वायु तथा पश्चिमदेखि पूर्वसम्म नेपाल नजिक रहेको न्यूनचापीय रेखाको प्रभाव परेको छ। जसको प्रभावले हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत बाँकी हिमाली र पहाड़ी भूभागमा साधारणतया बादल लागिरहेको छ। बाँकी तराईका भूभागमा आंशिक बादल लागेको छ। लुम्बिनी प्रदेशको केही स्थानहरूमा मध्यम तथा गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा पनि भइरहेको छ। आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत बाँकी हिमाली र पहाड़ी भूभागमा साधारणतया बादल लाग्नेछ। बाँकी तराईका भूभागमा आंशिक बादल लाग्नेछ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भूभागका केही स्थानहरूमा तथा मधेश प्रदेश लगायत कोशी, बागमती र गण्डकी प्रदेशका तराईका 1-2 स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना पनि छ। लुम्बिनी प्रदेशको तराई भूभागका थोरै स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको छ। कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको हिमाली भूभागमा साधारणतया बादल, पहाड़ी भूभाग तथा लुम्बिनी प्रदेशको तराईका भूभागमा आंशिक बादल लाग्नेछ। राति सुदूरपश्चिम र कर्णाली प्रदेश लगायत गण्डकी र लुम्बिनी प्रदेशको हिमाली र पहाड़ी भूभागका थोरै स्थानहरू तथा लुम्बिनी प्रदेशको तराई, कोशी र बागमती प्रदेशका हिमाली भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। खोज खबरमा जनआवाज र अरू खबर बाँकी नै छन्, सुन्दै गर्नुहोला सामुदायिक रेडियो टीकापुर एफएम।

0: कबू कापी रही था कबू पेंसिल रही था कबू झोले फटाका आज था का कना हो बाबा फिर उस बाटी गटिलो ठाव से झोला आन लसे तो लड़का सामान निहर
1: ओहो ये बुढ़ा लिख में का हुई थी जरम भर भर बराई थी राहत
0: का हुई कबू लड़का कॉपी हेरा कई था कबू पेंसिल हेरा कई था कबू झोले फटा कई था बढ़िया ठाव से झोला लाना नहीं चिक ठो
1: अरे कहाँ से ना नाम था
0: कहाँ से लन बहुत तो कहाँ टीकापुर मरलक रट गई झोला उद्योग में से वहाँ झिंगरान दीदी कटरा से गुर झोला आन लाटी ना कबू लड़का कहाँ पी रही थी ना कबू पेंसिल रही थी ना झोला फाटल हुई थी कई एक आनंद झोला दस का टस बाटिन ये बुढ़ ढंग कबू पसल छान कर झोला नहीं आना से आकठुई
1: लिया लिया मैं अब भी नहीं जाइबू रख गई झोला उद्योग में रख गई झोला उद्योग हमारे यहाँ ढेर डिजाइन के झोला मिलत जैसे स्कूल बैग कैरिंग बैग फाइल बैग लगेज बैग लगाए के ढेर डिजाइन के झोला ऑर्डर कर अनुसार से बना जाए पुरान बिगड़ा झोला है मर्म फेंकरा जाए एक चोट सेवा करना मौका जरूर देवी
2: प्रोपराइटर राम प्रसाद रत गैया संपर्क मोबाइल नंबर 98484-22373
3: पेट संबंधी संपूर्ण समस्या के उपचार तत्काल पॉलिक्लिनिक प्रणाली टीकापुर में
4: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार आधुनिक औषधि र आयुर्वेदिक औषधि द्वारा गरिने
3: समस्याहरू किडनी र मृगौलाको पत्थरी तथा अन्य समस्याहरू
4: महिनाको महिनावारी गडबडीको समस्या
3: पाठीघर सम्बन्धी सम्पूर्ण समस्या
4: पेट सम्बन्धी सम्पूर्ण समस्या
3: गर्भवती महिलाको गर्भको अवस्थाको जाँच तथा परामर्श सेवा
4: ईसीजी सेवा
3: डिजिटल एक्सरे सेवा
4: र प्रयोगशाला ल्याब सेवा
3: फोन नम्बर 98484-27359 र 98-48-72-59 सत्कार पोलिक्लिनिक प्राली गुम्बा रोड टीकापुर जालपा देवी मन्दिर नजिकै
5: ए भन्देखि सबै कुरा पाउने रहेछ लु भन् त बाउ के पाउँछ त्यहाँ
6: ए त्यहाँ त्यहाँ त नलका मोटर ढक तराजु घरमा लाउने कलर सबै पाइन्छ
7: ए एभ्रिलाको कुरा गरेको हो त्यो त मलाई पनि थाहा छ त्यहाँ त ग्यास ग्यास चुला नलकाका सामान किला काँटा सबै पाइन्छ नि
8: त्यति मात्र होइन त्यहाँ त जस्मिन प्यान्ट घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ
5: भनेदेखि सबै कुरा पाउने रहेछ
3: टिकापुरमा रहेको एकमात्र नापतोल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स
9: विशेष ढक तराजु डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स
10: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर
3: प्रोप्राइटर पुष्पराज देवकोटा सम्पर्क फोन नम्बर 98484-46673 र 98-14-68-02-04
11: विश्रामपछि खोज खबरमा पुनः स्वागत छ अब बाँकी खबर नेकपा एमालेले सुदूरपश्चिम प्रदेशका 9 जिल्लामा पार्टीका जिल्ला इन्चार्जहरू तोकेको छ पार्टीले संगठन सुदृढीकरण जनपरिचालन तथा आगामी राजनीतिक गतिविधिलाई प्रभावकारी बनाउन विभिन्न जिल्लाका लागि जिम्मेवारी बाँडफाँड गरेको जनाएको छ एमाले कैलाली जिल्लाको इन्चार्जमा कमला कुमारी ओली कञ्चनपुरमा कृपाराम राणा दार्चुलामा गणेश सिंह ठगुन्ना अछाममा झपट बहादुर बोहरा तथा डणेलधुरामा पठान सिंह बोहरालाई जिम्मेवारी दिएको छ यस्तै बाजुराको इन्चार्जमा लालबहादुर थापा बैतडीमा लीलाधर भट्ट डोटीमा चक्रबहादुर मल्ल र बझाङमा अफिलाल ओखेडालाई इन्चार्ज तोकिएको छ पार्टीले जिल्लागत संगठनलाई थप सक्रिय र प्रभावकारी बनाउने उद्देश्यका साथ उक्त जिम्मेवारी प्रदान गरिएको बताएको छ नवनियुक्त इन्चार्जहरूले सम्बन्धित जिल्लामा पार्टी संगठन विस्तार कार्यकर्ता परिचालन तथा राजनीतिक गतिविधिको समन्वय गर्ने बताएको छ खोज खबरमा अब पालो जनआवाजको विभिन्न कारणले विद्यार्थी विद्यालय छोड्ने गर्दछन् आजको जनआवाजमा हामीले विद्यार्थी विद्यालय किन छोड्छन् भनी घोडाकोटी नगरपालिकाका केही विद्यार्थीलाई सोधेका छौं
12: नाम करण थापा मेरो ठेगाना घोडाकोटी नगरपालिका 8 लठवा कैलाली मलाई लाग्छ कि विद्यार्थी विद्यालय छाड्नुको कारण घरको आर्थिक अवस्था कम या गलत साथीको लय लयमा लाग्दा जस्तै लागु पदार्थको कारणले गर्दा उनी आफ्नो विद्यालय छाडे साथीहरूको सँग अन्तन लाग्ने घरमा अब आमा बुवाहरू नभएपछि त्यही कारणले
13: नमस्कार मेरो नाम हिमा नेउपानी म घोडागढ नगरपालिका एक बाल क्लबको अध्यक्ष बालबालिकाहरूले विद्यालय छोड्नुको खास कारण भनेको पहिलो कारण त हाम्रो बालबालिकाहरू टिनेजर भएको कारणले गर्दा देखा सिकेको नि अवस्था छ अनि गाउँघरमा अब कसैले विद्यालय गएन भने उसले आफ्नो मेरो साथी गइरहेन म पनि किन जाने भन्ने पनि हुन्छ अनि अर्को रहेको छ आमा बुवाहरूले विदेशमा हुने अथवा इन्डिया त्यतातिर भएर अनि त्यसपछि पैसा पठाइदिने ल जे गर्छस् गर भन्ने के छ कस्तो छ भनेर विद्यालयमा छोराछोरीको बारेमा नजाच्ने पढाइ कस्तो छ भनेर आमा बुवाको पनि लापरवाही भयो अनि त्यसपछि अब गलत साथीहरूको संगत अब जस्तै लागु पदार्थ दुर्व्यसन अब हाम्रो यो मुख्य कारण हो। यसको कारणले गर्दाखेरि पनि बालबालिकाहरूले छोड्ने गर्दछ। अर्को रहेको छ पारिवारिक अवस्था, अब घरको पारिवारिक अवस्था ठिक छैन भने चाहिँ आमा बाउले नै भनेका हुन्छन् म तँलाई यतिसम्म पढाइसक्छु त्यही भएर यतिसम्म जति सक्छस् पढ त्यसपछि चाहिँ तैँले आफ्नो बाटो आफैले गर्नुपर्छ या घरको लागि कमाउनु पर्छ भन्ने कुरा पनि गर्ने गर्छन्। त्यो पनि हुन्छ र अर्को विद्यार्थीहरूले आफू यस्तो भनिसकेपछि परिवारहरूले उसको आत्मविश्वास नै घटिहाल्छ मेरो घर परिवारलाई यस्तो गर्ने रहेछन् भन्ने कुरा गर्छन्।
14: नमस्ते, मेरो नाम चाहिँ नवीन जदारा, म थोडाको नगरपालिका 2 टाढेपानीमा बस्छु। बाल विवाह कारण साथीको लैलैमा लागेर बाबामाको कारणले भयो।
15: सम्पूर्णमा मेरो नमस्कार, मेरो नाम गुञ्जन चौधरी, घर चाहिँ घोडागढी नगरपालिका वार्ड नम्बर 1 सुक्खा छिमटपुरका म बस्तीमा बस्छु। मलाई लाग्छ कि विद्यार्थीहरू स्कुल छोड्नुको कारण पारिवारिक अवस्था कमजोर भएर उनको घरमा हिंसा भएर छोरी मान्छेले पढाउनुहुन्न भन्छन्, घरकाले धेरै कुराहरूले तिनीहरूलाई टर्चर गर्ने, साथीहरूको लैलैमा लागेर अथवा स्कुलमा गएर पनि कुनै हिंसा भएर बाहिर गएर हिँड्नु घुम्नु अनि अभिभावकको पनि कमजोरी छ। यसमा बच्चालाई स्कुल पठाएर अनुगमनमा आउनुहुन्न, स्कुलसम्म पुग्नुहुन्न, मेरो बच्चा आछ छैन हेर्नुहुन्न।
16: नमस्कार, मेरो नाम चाहिँ गरिश्मा गिरी, म चाहिँ घोडागढ नगरपालिका 1 सुखर लक्ष्मीपुर। जस्तै घरको आर्थिक अवस्था कमजोर भएर बालबालिका स्कुल गएको छन् कि छैनन् भनेर अभिभावकको स्कुलमा बुझ्न नआएको कारणले गर्दा स्कुल चाहिँ छोड्नुपर्ने अवस्था हुन्छ। छोरा मान्छेलाई पढाउने छोरी मान्छेलाई नपढाउने भन्ने पनि आजभोलिको भनाइ छ, त्यसै कारण पनि छोरी मान्छे धेरै विद्यालय जान्न।
17: मेरो नमस्कार, मेरो नाम चाहिँ प्रगेश त्रिपरियार, म चाहिँ घोडागढ नगरपालिका वडा नम्बर 2 साडेपानीमा बस्छु। मलाई लाग्छ कि विद्यार्थीले विद्यालय छोड्नुको प्रमुख कारण ल्याक अफ मोटिभेट अफ स्टडी हो जस्तो लाग्छ। टपरहरू त टपरै भइहाल्यो, फेलर्सहरूलाई कुनै पनि मोटिभेसन नै हुँदैन कि उनीहरूलाई जे गरोस् हे यो त फेल भयो यसलाई के गर्ने के गर्ने त्यस्तो हुन्छ, अनि त्यो विद्यार्थी गलत साथीको गलत सङ्गतमा लागेर बिग्रिनु पर्छ।
11: अब खेल समाचार। सुदूरपश्चिम प्रदेश स्तरीय 16 राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको उपाधि कैलाली जिल्लाले जितेको छ। डन्जरामा आयोजित प्रदेश स्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा 58 पदक सहित कैलालीले उपाधि जितेको हो। कैलालीले 32 स्वर्ण 17 रजत र 9 कास्य पदक जितेको छ। त्यसै गरी कञ्चनपुर 43 पदक सहित द्वितीय तथा आयोजक डन्जरा 30 पदक सहित तृतीय स्थान हासिल गर्न सफल भएको छ। बैतडी चौथो, दार्चुला पाँचौं, बझाङ छैटौं, बाजुरा सातौं, डोटी आठौं र अछाम 9 स्थानमा रहेको छ। प्रतियोगिताभर कुल 232 पदक वितरण गरिएको थियो, जसमा 66 स्वर्ण, 66 रजत र 181 पदक समावेश रहेका थिए। यही जेठ 14 गतेदेखि शुरू भएको प्रतियोगितामा 9 जिल्लाका खेलाड़ीहरूबीच एथलेटिक्स, तेक्वान्दो, उसु, कराते, भलिबल, कबड्डी लगायत खेलमा प्रतिस्पर्धा भएको थियो। छनौट प्रतियोगिताबाट उत्कृष्ट प्रदर्शन गर्ने खेलाड़ीलाई यही वर्ष हुने राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताका लागि सिफारिश गरिनेछ। यस्तै समाचारसँगै खोज खबर सकियो। अन्त्यमा जाँदा जाँदै खबरका मुख्य शीर्षकहरू फेरि एकपटक। कर्णाली नदी किनारका सामुदायिक वन नदी कटानको चपेटामा, वर्षेनी 100 हेक्टर वन क्षेत्र कटान हुँदै। राष्ट्रिय स्वतन्त्रवादी टीकापुरको नगर सभापतिमा इन्जिनियर रविन्द्र विष्ट चयन, सामुदायिक पुस्तकालय टीकापुरको अध्यक्षमा जगन्नाथ प्रसाद रिमाल। टीकापुरमा नगर प्रहरी, सवारी चालक, फायर फाइटर र सरसफाई कर्मीलाई आगलागी नियन्त्रण सामग्री सम्बन्धी र रानी जमाना कुलरिया सिंचाई अन्तर्गत बनेको शीत भण्डार गृह संचालक समितिको सभाकरण। हवस् त, अहिलेलाई खोज खबर यति नै। यसपछि आजको दिन सुन्न सक्नुहुनेछ। प्राविधिक मित्र छपिलाल चौधरीलाई धन्यवाद दिँदै अहिलेको खोज खबरबाट म ईश्वर साउद विदा हुन्छु। सामुदायिक रेडियो टीका प्रयोग सुन्दै गर्नुहोला। नमस्कार।

0: कानून कलिक भ्रष्टाचार रोक नहीं सकी, जब सम हमरे सबको भ्रष्टाचार विरोधी नहीं हुई भी भ्रष्टाचार करुया मनई न खुलके विरोध करी। भ्रष्टाचार रहित सुशासन युक्त देश निर्माण करक लाख सबको जाने सहयोग करी।
1: अख्तियार दुरूपयोग अनुसन्धान आयोग के कार्यालय महेन्द्रनगर कञ्चनपुर से जनहितमें जारी सन्देश।
2: आमा राती छ कत जान लाग्नु भयो नि?
3: पिसाब लाग्यो, चर्बी जान लाग्यो नि।
2: ए पक्नु त्यसो भए म टर्च लाइट र लट्ठी दिन्छु, लिएर जानुस्।
3: किन नि सानो लट्ठी र टर्च लाइट
2: किन हुनु नि आमा? रातको समयमा बाहिर निस्किनु पर्दा वा टोइलेट जानु पर्दा जहिले पनि टर्च लाइट बालेर र लामो लट्ठी लिएर मात्र जानुपर्छ, किनकि बर्खायामको समय छ, सर्पहरू हुन सक्छन्। टर्चको उज्यालोले सर्प देख्न सकिन्छ र लट्ठीको टकटक आवाज सुनेर सर्पहरू भाग्न सक्छ।
3: कति राम्रो सल्लाह दिएको सानो तिमीले।
2: आमा हामीलाई नि स्कूलमा म्याडम सरहरूले सर्प लुक्न सक्ने स्थानहरूबाट हिँड्नु परेमा वा काम गर्नु परेमा जहिले पनि थप होसियार हुनुपर्छ भनेर सिकाउनु भएको छ नि। अझै धानबारी, झाडी अथवा अग्ला घाँसहरू भएको ठाउँहरूबाट हिँड्नु परेमा लामो लट्ठी लिएर टकटक आवाज गर्दै हिँड्नुपर्छ भन्नुभएको छ।
4: सर्पहरू वर्षायामको समयमा सुक्खा ठाउँमा बस्न मन पराउँछन्। आफ्नो वासस्थानमा पानी पस्ने हुँदा सुक्खा ठाउँको खोजीमा उनीहरू बाहिर निस्कन सक्छन्।
1: मुसा कुखुरा जस्ता आहारको खोजी गर्ने क्रममा पनि सर्पहरू मानव बस्ती नजिक आउन सक्छन्। भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
5: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
6: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीसँग सहकारी गरौं।
7: यो ओसीएमसी भनेको के आयो फेरि?
8: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
7: ओसीएमसीले के सहयोग गर्छ त?
8: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
9: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmctikapur@gmail.com।
7: के तपाईलाई थाहा भयो?
10: सार्वजनिक स्थलमा धूम्रपान वा सुर्ती सेवन गरेमा 100 रुपियाँ जरिवाना हुन्छ।
7: कर्मचारीले धूम्रपान वा सुर्ती सेवन गरेमा अनुशासनमा नरहेको सरहमानी विभागीय कारवाही हुन्छ।
10: सार्वजनिक संस्था वा स्थलमा संचालकले धूम्रपान गर्न नपाइने सूचना टाँस गर्नु पर्दछ।
7: सुर्ती प्रवर्धन हुने गरी कुनै संचार माध्यममा विज्ञापन गरेमा वा प्रायोजन गरेमा 1,00,000 रुपियाँसम्म जरिवाना हुने व्यवस्था छ।
10: सुर्तीजन्य पदार्थहरू 18 वर्ष नपुगेकालाई, गर्भवतीलाई, शैक्षिक संस्थाको 100 मिटर वरिपरि बेचेमा, फुटकर बिक्री गरेमा, सजाएर राखेमा 10,000 सम्म जरिवाना हुन्छ।
7: धूम्रपानले मुटु र फोक्सोलाई बिगार्छ, क्यान्सर हुन सक्छ।
10: चुरोटको धुवा वरिपरिका मानिसको फोक्सोमा प्रवेश गरी धूम्रपान गर्ने व्यक्तिलाई जस्तै रोग देखिन सक्छ। धूम्रपान त्याग्न नसके स्वास्थ्य कर्मीको सहयोग लिन सकिन्छ।
11: सुर्तीजन्य पदार्थ होइन, स्वास्थ्य रोजौ।
12: सामुदायिक रेडियो टिकापुर एफएम द्वारा जनहितमा जारी सन्देश।
13: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज

श्रोतावृन्द नमस्कार, सामुदायिक रेडियो टीकापुर एफएमको पर्वतीय प्रस्तुति आजको दिनमा यहाँलाई स्वागत छ। आज मिति 2083 साल जेठ महिनाको 17 गते आइतबार, तदनुसार मे 31 तारीक सन् 2026। यो प्रस्तुतिमा हामी हरेक दिन तपाईँको आजको राशिफल, तपाई अनि तपाईँका आफन्तको जन्मदिनको शुभकामना, टीकापुर र आसपासमा हुने सार्वजनिक कार्यक्रम र सामुदायिक रेडियो टीकापुर एफएमबाट आज प्रसारण हुने कार्यक्रमको जानकारी प्रस्तुत गर्दछौं। अब हामी प्रस्तुत गर्दैछौ ज्योतिषी लक्ष्मीप्रसाद बरालले तयार पार्नुभएको तपाईँको आजको राशिफल। सर्वप्रथम मेष राशि। मेष राशि हुनेहरूको लागि सामाजिक वा राजनीतिक क्षेत्रमा प्रभाव बढ्नेछ, आध्यात्मिक कार्यमा रुचि बढ्नेछ। वृष राशि। वृष राशि हुनेहरूको लागि आमदानीका स्रोतहरू बढ्नेछन्, चाहना पूरा गर्नलाई धन खर्च हुनेछ। मिथुन राशि। मिथुन राशि हुनेहरूको लागि शेयर मार्केटबाट मनज्ञ लाभ मिल्नेछ, मित्रता र प्रेम सम्बन्ध कसिनेछ। कर्कट राशि। कर्कट राशि हुनेहरूको लागि अगाडि रोकिएका कामहरू प्रारम्भ हुनाले मन प्रसन्न रहनेछ, नोकरी वा पेशामा अधिकारीहरूको सहयोग मिल्नेछ। सिंह राशि। सिंह राशि हुनेहरूको लागि व्यापार व्यवसायमा दीर्घकालीन योजनाहरू बन्नेछन्, प्रतियोगी परीक्षामा सफलता पाइनेछ। कन्या राशि। कन्या राशि हुनेहरूको लागि विदेशतिर ताक्नेहरूलाई यात्राको अवसर मिल्नेछ, कार्यक्षेत्रमा विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। तुला राशि। तुला राशि हुनेहरूको लागि साहस र पराक्रममा वृद्धि हुनेछ, व्यापार बढ्नाले आय स्रोत सबल रहनेछ। वृश्चिक राशि। वृश्चिक राशि हुनेहरूको लागि धार्मिक यात्राको लागि योजना बन्ने छ, प्रतिस्पर्धीहरूले अलि दुःख दिन सक्छन्, विचार गर्नुहोला। धनुराशि। धनुराशि हुनेहरूको लागि सन्तानको सफलताले मन प्रसन्न रहनेछ, कारोबार वा व्यवसायको शुरूआत गर्न सक्नुहुनेछ। मकर राशि। मकर राशि हुनेहरूको लागि कार्यक्षेत्रमा शत्रुपक्ष पराजित हुनेछन्, आर्थिक कारोबारमा नयाँ उपलब्धिहरूले कार्यक्षेत्रमा हौसला जगाउनेछ। कुम्भ राशि। कुम्भ राशि हुनेहरूको लागि विद्यार्थीहरूको लागि नयाँ कुरा सिक्ने अवसर रहेको छ, अप्ठ्यारा परिस्थितिमा पिताको सहयोग मिल्नेछ। र अन्त्यमा मीन राशि। मीन राशि हुनेहरूको लागि भाग्यको साथले नयाँ परिबन्ध स्थापित गर्न सकिनेछ, उच्च शिक्षालाई लिएर विदेशतिर मुख ताक्नेहरूको लागि कार्यमा सफलता मिल्नेछ। हामीले तपाईंलाई सुनायौं तपाईंको आजको राशिफल। राशिफलमा जुनसुकै कुरा भनिए पनि तपाईंले आजको दिन कसरी बिताउने भन्ने कुरा तपाईंकै हातमा छ। राशिफलपछि सुनाउनेछौ तपाई अनि तपाईका आफन्तको जन्मदिनको शुभकामना। जन्मदिनको शुभकामनाका लागि तपाई स्टुडियोको फोन नम्बर 091-5561-255 मा फोन गरेर टिपाउँदै गर्नुहोला। त्यति दिनजेलसम्म सुन्दै गर्नुहोला यो स्वदेश गान।

0: स्वदेशकानपछि अब सुनौ आज सामुदायिक रेडियो टीका प्रएफएमबाट प्रसारण हुने कार्यक्रमको रूपरेखा। अहिले 7:30 बजे हाम्रो वन, 8 बजे राष्ट्रभक्तिका गीतहरू, 9 बजे थारू भाषामा खोज खबर, 10 बजे लोकदोहोरी गीतहरू, 11 बजे आधुनिक गीतहरू, 12 बजे मध्यान्न खबर, 12:20 बजे लोकगीतहरू, 41 बजे नेपाली थारू मिक्स गीतहरू, 3 बजे देउडा चौतारी, 3:30 बजे लोकदोहोरी गीतहरू, 4 बजे सुपरहिट थारू गीतहरू, 4:30 बजे थारू नेपाली मिक्स गीतहरू, 5 बजे थारू भाषामा खोज खबर, 6 बजे खोज खबर, 7:30 बजे साझा खबर र रात्रि 9:55 बजेको खबर संक्षेपसँगै रात्रि 10 बजे आजको हाम्रो सम्पूर्ण प्रसारण सेवा पूरा हुनेछ। हवस् त आजलाई आजको दिन यति नै। भोलि बिहान आज झैं विभिन्न प्रस्तुति लिएर आउनेछौ। सामुदायिक रेडियो टीका प्रएफएम सुन्दै गर्नुहोला। प्राविधिक मित्र छपिलाल चौधरीलाई धन्यवाद दिँदै म ईश्वर साउत पनि बिदा हुन्छु। नमस्कार, तपाईँको आजको दिन शुभ हो।
1: ए रुक रुक रुक,
2: के भयो, किन कराएको यस्तो?
1: दाइ यस्तो पनि हुन्छ र? 30 दिनसम्म अनलिमिटेड रे।
3: इन्सेलमा डेटा पनि कल पनि सबै अनलिमिटेड। यति मात्र होइन, लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभिजको फ्री एक्सेस पनि
2: हो र?
1: हो नि, इन्सेलमा अब मात्र 799 सबै अनलिमिटेड।
4: आजै यो सुपर भ्यालु प्याक *123# डायल गरी वा एनसेल एप मगाई लिनुहोस्। एनसेल नेपालकै लागि।
5: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
6: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
5: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
6: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सक्यो नि।
5: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
6: न्यू असम जाल्पा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
7: न्यू असम जाल्पा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू असम जाल्पा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गर गहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिना रासनका गरगनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगलसैनको शाखा टेकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98-688-14-799, 98-24-60-25-32। अछाम मंगलसैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98-24-67-28-25।
8: टिकापुर नगरपालिकाको स्थानीय बजार व्यवस्थापन सम्बन्धी जरुरी सूचना।
9: नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको संयुक्त पहलमा यही मिति 2083 साल वैशाख 28 गतेदेखि जेठ 3 गतेसम्म मूल्य पारदर्शिता सप्ताह मनाइरहेको बेहोरा सबैमा जानकारी गराइन्छ।
8: टिकापुर नगरपालिकाबाट गरिएको नियमित बजार अनुगमनको क्रममा यस क्षेत्रमा सञ्चालनमा रहेका व्यापार व्यवसाय पसल, होटल, रेस्टुरेन्ट, औषधि पसल, किराना लगायतका व्यवसायहरूमा बिक्री गरिने वस्तु तथा सेवाको मूल्य सूची राखेको नपाइएको हुँदा प्रत्येक व्यवसायीले बिक्री गरिने सम्पूर्ण वस्तु तथा सेवाको स्पष्ट र अध्यावधिक मूल्य सूची सबैले देख्ने स्थानमा अनिवार्य रूपमा राख्नु हुन सूचित गरिन्छ।
9: प्रत्येक व्यवसायीले आफ्नो व्यवसाय अनिवार्य रूपमा दर्ता तथा नवीकरण गरी सञ्चालन गर्नुपर्नेछ।
10: बिक्री गरिने सम्पूर्ण वस्तु तथा सेवाको स्पष्ट मूल्य सूची उपभोक्ताले सजिलै देख्ने स्थानमा राख्नुपर्नेछ।
9: उपभोक्तालाई खरिद गरेको वस्तुको बिल उपलब्ध गराउनु पर्नेछ।
10: म्याद नागेका गुणस्तरहीन तथा अखाद्य वस्तु बिक्री वितरण गर्न पाइने छैन।
8: बिक्री गरिने सम्पूर्ण वस्तु तथा सेवाको स्पष्ट मूल्य सूची उपभोक्ताले सजिलै देख्ने स्थानमा राख्नु पर्नेछ।
9: खाद्य तथा उपभोग्य सामग्री बिक्री गर्ने व्यवसायीले सरसफाई तथा स्वास्थ्य मापदण्ड अनिवार्य पालन सामना गर्नुपर्नेछ।
8: कृत्रिम अभाव सिर्जना गर्ने, कालोबजारी गर्ने तथा अस्वाभाविक मूल्य वृद्धि गर्ने कार्य गर्न पाइने छैन।
9: व्यवसाय स्थल वरपर सफा, व्यवस्थित तथा सुरक्षित वातावरण कायम राख्नुपर्नेछ।
8: बजार अनुगमनको क्रममा आवश्यक कागजात, दर्ता प्रमाण पत्र, खरिद बिल लगायतका विवरण अनिवार्य उपलब्ध गराउनु पर्नेछ।
9: नगरपालिका तथा सम्बन्धित निकायबाट जारी गरिएका निर्देशिका, मापदण्ड तथा नियमहरूको पूर्ण पालना गर्नुपर्नेछ।
8: प्रस्तुत मापदण्डको अनिवार्य रूपमा पालना नगरेमा प्रचलित नियमानुसार भइजाने बिहोरा समेत सम्बन्धित सबैमा जानकारी गराइन्छ। टिकापुर नगरपालिका।

0: गरेको भए होइन गरिहाल्नुस्। यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स।
1: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनान्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
0: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स,
1: शिखर इन्स्योरेन्सको सहकार्यमा
0: अस्पताल खर्च सहाराले गर्छ।
1: ई सेवा सबै सधैँ सँगै।
2: विद्युत महसुल भुक्तानी सम्बन्धी सूचना 2083 असार 1 गतेबाट टिकापुर वितरण केन्द्र र लम्की युनिट कार्यालय अन्तर्गत सञ्चालित विद्युत महसुल काउन्टर बन्द गरिने लक्ष्य राखिएकोले विद्युत महसुल अनलाइन माध्यमबाट भुक्तानी गर्न हुन सम्पूर्ण ग्राहक वर्गमा यसै सूचनाद्वारा जानकारी गराइन्छ। विद्युत महसुल अनलाइन भुक्तानी गर्ने समय बिहान 8 बजेदेखि राति 12 बजेसम्म। नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र टिकापुरकै लाली।

समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज

0: अध्यक्ष नयनसिंह ठकुलासँगको कुराकानी प्रस्तुत गर्दैछौ। सबैभन्दा पहिले वनको अवस्थाका बारेमा एक जानकारी प्रस्तुत गर्दैछौ। जानकारी प्रस्तुत गर्दै हुनुहुन्छ सहकर्मी रत्नापुर मगर।
1: टीकापुर नगरपालिका वड़ा नम्बर 5 स्थित टीकापुर वन संरक्षण समितिले स्थानीय टीकापुर वनको संरक्षण गर्ने काम गरिरहेको छ। त्यो स्थानमा रहेको नर्सरी वा वन 2064 सालपछि टीकापुर नगरपालिका मातहतमा आएपछि संरक्षण समितिले वनको संरक्षण गर्ने काम गरिरहेको हो। टीकापुर नगरपालिकासँगको सम्झौता अनुसार समितिले वनलाई जोगाउने काम गरिरहेको छ। त्यो वन संरक्षणका लागि यहाँका स्थानीयहरू लामो समयदेखि लागिरहेको टीकापुर वन संरक्षण समितिका उपाध्यक्ष देवसरा आयर।
2: यो सामुदायिक वनको बारेमा पहिला यो गाउँ थियो, गाउँ उठालेर हाम्रो जंगल रोप्ने कार्यक्रम भयो। हामीले सबैले गाउँघरका सबै दिदी बहिनी दाजुभाइ आएर यो बिरुवा लगायौं। म पछि नै अब सामुदायिक बनाउनु पर्छ भनेर यसलाई सामुदायिक बनायौं। हामी उपभोक्ता भयौं। हामीले गोडमेल गरेर अनि चाहेको बिरुवा राखेर नचाहेको बिरुवा काटेर हामीले यसलाई गोडमेल गरेर अहिले हामीलाई एकदम सुविधा छ। घाँस दौरा पाइराखेका छौँ, दौरा पाइराखेका छौँ। हामीलाई धेरै सुविधा छ। काठको लागि भने मरे पनि यहीँबाट लग्छौँ। हामी केही बिहा बत्ती बन्द भयो भने हामी यहीँबाट लिइराखेका छौँ। घाँस दौरा भयो, सबैतिरको हामीलाई सुविधा छ। अहिले यो वन रोक्दाखेरि अहिले हामीलाई धेरै सुविधा छ। बाढी पीड़ितले बगेका मान्छे पनि यहाँ बस्न चाहेका छ, तर हामीले हाम्रा जोर लगाउँदाखेरि अहिले बस्न नदिँदाखेरि हामीलाई सुविधा भएको छ। यो जंगलले धेरै धेरै हामीलाई हावा पानीको एकदम आवश्यक पूर्ति गरेका छ यो हरियाली जंगलले।
1: 133 बिघा 18 कट्टा चारधुरमा फैलिएको संरक्षित वनमा सिसम, सिमल, खैर, भेलर, रोहिणी, अस्ना, जामुन लगायतका वन पैदावार रहेका छन्। उक्त वनमा चितुवा, बाघ, नीलगाई, बदेल लगायतका जनावरका साथै मयूर, वनकुखुरा लगायतका चराचुरुङ्गी र अजिङ्गरहरू पाइने गर्छन्। वनमा 16 टोलका 600 जति उपभोक्ताहरू रहेका छन्। संरक्षित वन पूर्वमा भुराखानी तथा भैरवनाथ वन संरक्षण समिति, पश्चिममा रानीकुला, उत्तरमा खोटेना भुराखानी सामुदायिक वन र दक्षिणमा मौरनिया कुलाको मोहडादेखि टीकापुर बहुप्राविधिक शिक्षालयको सिमाना हुँदै वनकट्टी गाउँसम्म र दौलतपुरबाट मणिकापुर जाने बाटोभित्रको 4 किल्लामा रहेको छ। उपभोक्ताहरूले वनको संरक्षण गरे बापत वनमा उम्रिएको को खर घाँस मात्र प्रयोग गर्न पाउने गरेका छन्। वनमा ठूला रूखहरू कम भएको र संरक्षित वन भएकाले उपभोक्ताहरूलाई 18 इन्च गोलाई र 3 फिट लम्बाईसम्मका काठहरू मात्र उपलब्ध गराउने गरिएको छ। उपभोक्तालाई त्यसरी उपलब्ध गराइएको वन पैदावारबाट भएको आमदानीको 25% रकम टीकापुर नगरपालिकालाई दिनुपर्ने हुन्छ। यसका साथै आमदानीको 25% रकम वन संरक्षण र विकासका लागि खर्च गर्नुपर्ने प्रावधान रहेको छ। ठूलो काठहरू बिक्री वितरण नहुने भएकाले वनको आमदानी सामान्य रहेको छ। वन संरक्षण समितिका कार्यालय सचिव लालबहादुर साउद।
3: यस वनमा चाहिँ 16 टोलबाट झण्डै 600 उपभोक्ताहरू हुनुहुन्छ। जो राम्रै चलिरहेछ। अब काठको बारेमा, आमदानीको बारेमा कस्तो छ भनेपछि यो स्थानीय सरकारले पूर्ण रूपमा हामीलाई जिम्मेवारी दिएको छैन। अब यो नगरपालिकाको मातहतमा रहेको जंगल भएको कारणले हामीलाई अहिले चाहिँ अलिकता सहज वातावरण भएको छैन। हाम्रो आमदानीको स्रोत भनेको त्यही काठ दाउराहरू, मान्छेहरू दाह संस्कारको लागि, अब कुनै विवाह प्रतिबन्ध, भोज भत्यारको लागि काठहरू दाउराहरू दिने गरेका छौँ। अनि समय समयमा हामीले यो जंगलमा गाई बस्तुको लागि झाला पाताहरू पनि खुलाउने गर्छौँ, त्यहाँबाट पनि आमदानी हुन्छ। अनि पुष्माको महिनामा यो सानो तिनो यो कुरी भन्ने हुन्छ, कुरी काँटाका दाउराहरू पनि खुलाउने गर्छौँ हामीले, त्यसबाट पनि आमदानी आएको हुन्छ। अनि हामीले यहाँ बाँसहरू पनि लगाएको छौँ, यो जंगलमा बाँसहरू पनि बिक्री वितरण गरेर पनि आमदानी हुने गरिरहेको छ। दाउरा चाहिँ हामीले अब एउटा पट्टाको चाहिँ 1500 रुपियाँ लिएर दिने गरेका छौँ। अब यो मान्छेहरू मरेपछि दाह संस्कारको लागि हामीले काटर नजिकै 10-15 पट्टाक जति हाम्रो स्टक हुन्छ। दाह संस्कारको लागि मान्छे बित्यो, दाउरा त तत्काल उपलब्ध गराउनु पर्यो। त्यसको लागि हामीले हाम्रो अफिसको दायाँमा जहिले पनि 8-10 पटा स्टक भइराखेको हुन्छ। आमदानीको स्रोत भनेको त्यही हो। अब आमदानीको स्रोत भनेको जंगलमा अलिकता बेत पनि छ, बेतलाई चाहिँ हामीले त्यो काट्ने अनुमति नदिएको स्थानीय सरकारले हामीले त्यो बेतहरू काट्न पाएका छैनौँ। अनि त्यही काठ दाउरा, घाँसहरू, बाँसहरू, कुरी काँटाहरू नै हुन् आमदानीका स्रोत भनेका।
0: वार्षिक रूपमा कति जति हुन्छ त्यसबाट, अनि त्यसलाई कसरी खर्च गरिन्छ?
3: वार्षिक रूपमा हरेक वर्ष कम्तीमा 5-6 लाखको आमदानी हुन्छ। त्यसमध्ये हामी हाम्रो सचिव वन सुरक्षा कर्मीलाई तलब दिँदा लगभग 2.5-3 लाख झण्डै त्यसमा खर्च हुन्छ। अनि हामीले उपभोक्ताजीहरू, कोही असहाय, गरिब, दुखी

0: हजुरलाई पनि त्यस्तो केही अप्ठ्यारो आइपर्यो, उहाँहरूले हामीलाई अब त्यस्तो सहयोगको अपेक्षा राख्नुभयो, हामीलाई यहाँ निवेदन त्यस्तो दिनुभयो भनेपछि हामी उपताज्यूहरूलाई पनि हामीले सहयोग गर्ने गरेका छौँ। कुनै संघ संस्था त्यस्तोलाई पनि हामीले बेला बेलामा यहाँबाट सहयोग गर्ने गरेका छौँ। अनि कुनै संघ संस्थामा त्यस्तो फर्निचरहरू अनि केही बनाउनु पर्यो, जस्तै हामीले यहीँ हाम्रो नवदुर्गा स्कुलमा पनि हामीले एउटा गेट बनाइदिएका छौँ, त्यस्तै नवदुर्गा मन्दिरमा पनि हामीले एउटा गोलघर बस्ने गोलघर बनाइदिएका छौँ। त्यस्तै कुनै ठाउँबाट त्यस्तो माग भयो भनेपछि हामीले यो जंगलबाट सहयोग गर्ने गरेका छौँ।
1: वन गाउँ नजिकै भएकाले वनबाट जंगली जनावरहरू निलगाई पौदेल जस्ता गाउँमा पसेर किसानहरूका बालीहरू खाइदिने गरेका छन् भने चितुवा बाघले गोठ तथा खोरबाट बाख्रा कुखुरा कुकुर लगायतका अन्य पशु चौपायाहरू पनि खाने गरेका छन्। यो एउटा समस्याको रूपमा रहेको छ। यसबाट छुटकारा पाउनका लागि सामुदायिक वनको चारैतिर तार जाली लगाएको भए राम्रो हुने र त्यसका लागि वन समूहले नगरपालिकालाई अनुरोध गर्ने निर्णय समेत गरेको छ। वनको हेरविचारका लागि एकजना कार्यालय सचिव र एकजना वन हिरालु राखिएका छन्।
2: वन संरक्षण समितिको सामान्य जानकारी प्रस्तुत गर्दै हुनुहुन्थ्यो सहकर्मी रत्नापुन मगर। वनको सामान्य जानकारीपछि अब हामी वन संरक्षणका लागि उपभोक्ता समितिले के कस्ता काम गरिरहेको छ भन्ने विषयमा केही जानकारी गराउँदछौं। वन संरक्षणका लागि गरिएका र गरिरहेका प्रयासका विषयमा जानकारी गराउँदै हुनुहुन्छ वन संरक्षण समितिका कोषाध्यक्ष लक्ष्मी बोहरा र सदस्य राजु देवी विग।
3: मेरो नाम लक्ष्मी बोहरा हो, म यस टिकापुर नर्सरी सामुदायिक वनको कोषाध्यक्ष। वनको संरक्षणको लागि अहिले हामीले यो वन जंगल धेरै मासिन लाग्यो, काटिन लाग्यो, त्यसैले हामीले अहिले वन संरक्षणका लागि हामी दिदी बहिनी सबै मिलेर, उपभोक्ताहरू सबै मिलेर अहिले संरक्षण गरिराखेका छौँ। जति पनि गाई वस्तुहरू छाडा थिए पहिला, तिनीहरूको लागि पनि अहिले एउटा यो नजिकै काँडे तार घेरेर हाम्रो गौशाला बनाइएको छ, अनि त्यो गौशालामा सुरक्षितसँग नगरपालिकाले पनि एकदम सहयोग गरेर नगरपालिकाकै रूपमा अहिले त्यहाँ पनि बनिराखेको छ, त्यहाँ पनि संरक्षणमा राखेका छन्। र अहिले हामीले दाउरा घाँस मात्र नभएर हाम्रो यो स्वास्थ्य वातावरणको लागि पनि हामीलाई अक्सिजनको आवश्यकता हुँदो रहेछ, त्यो अक्सिजनको लागि पनि हाम्रो स्वास्थ्यको लागि पनि यो जंगल नभई नहुने एकदम आवश्यक छ। त्यसैले हामीले सबै दिदी बहिनी दाजुभाइ मिलेर हामीले एक भएर नै अहिले हामीले यो जंगल संरक्षण गरिराखेका छौँ। र अहिले थप यहाँनिर हाम्रो अलिकति तोरी पनि छिटेका थियौँ र 5 क्विन्टलसम्म तोरी बनाएर हाम्रो अहिले केही वन हेरालो जो छन् उहाँको लागि पनि केही आमदानीको स्रोत बनेको छ। र अहिले हामीले यो आँप पनि लगाइराखेका छौँ, त्यसको पनि हामी गोडमेल गरेर खुर्सानी भिन्डी त्यो पनि लगाइराखेका छौँ। र अरू पनि अन्य पनि फलफूल लगाउने कुरा पनि भइराखेको छ र अझै पनि हामी केही गर्नेवाला छौँ। र अरू पनि हामी सबै मिलेर, एक्लोले त केही हुँदैन, थोपा थोपा मिलेर सागर बने जस्तै सबै उपभोक्ताहरूले सबै मिलेर हामीले यो संरक्षण गरेर र सबैलाई सहज रूपले र सहज ढंगले हामीले आफ्नो जीवन यापन पनि गरिराखेका छन्। र हामीले अहिले सबैले मिलेर राम्रो भइराखेको छ, अझै पनि केही बनोस् भन्ने हाम्रो अझै पनि सोच छ र अरूहरूको सहयोग सपोर्ट अझै पनि पाइराखोस्।
4: मेरो नाम राजु देवी विक, जंगलको सदस्य हुँ। अब यताउति घाँस दौरा बीचमा कोही ठुला रुख भोतावाटी काट्ने कि पनि काट्न दिया छैन जंगलको सुरक्षाका लागि। यहाँभित्र हामीले बोट बिरुवा पनि रोपेका छन्, आम पनि रोपेका छन्, त्यो सबैतिर लाही साई लगाए यसमा पनि राम्रो अहिले भनौँ यो अब चौकीदार कि कसरी के गर्ने भन्ने भएको छ। जंगलले हामीलाई धेरै फाइदा गरेका छ, घाँस दौरा भन्दा पनि अब मर्या पनि चाहिन्छ, जंगल बाँच्दा पनि चाहिन्छ, त्यसका लागि हामीले जंगलको धेरै बच्चाका भन्दा धेरै माया गरेका छौँ, अझ पनि हामी माया गर्नेछौ भन्ने हामीलाई आशा छ।
2: गाउँ नजिकै वन हुँदा उपभोक्ताहरूलाई सहज भएको छ। वनबाट गाउँमा पस्ने जंगली जनावरहरूले केही नोक्सान गर्ने भए पनि नोक्सानी भन्दा आफूलाई बढी फाइदा भएको उपभोक्ताहरू बताउँछन्।
5: मेरो नाम लक्ष्मी देवी तिमसिना, व्यवसाय क्षेत्र वडा नम्बर 1 उपभोक्ता। हामीलाई धेरै सुविधा छ, गाई भैंसी घाँस पातको लागि यो वन नभएर हामीले घाँस पात अन्त जानु पनि परेको छैन। अब आफ्नो वन भएर हामीलाई छोरा छोरीलाई अब दुध भैंसी सैँसी पालेर दुध बाख्रा साख्रा पालेर बिक्री गरेर अनि छोरा छोरीलाई पढाएर आएर आज भोलि कोही अस्ट्रेलिया छन्, कोही दुबई छन्, कोही कैता छन्। हामीले यसरी दुःख गरेर एकल महिला भएर पनि एकल महिला जस्तो दुःख अनुभव नभएर हामीले यो जंगल हुँदा एकदम सुविधा भएको छ, एकदम राम्रो होस्। अझ पनि हाम्रो वातावरणको लागि पनि हाम्रो स्वास्थ्यको लागि पनि राम्रो छ। अनि यता छेउमा यो कर्णाली छ, कर्णालीको लागि पनि हामीले यो जंगल रोक्नुपर्ने हुन्छ, आवश्यक छ यो जंगलको लागि। हामीले यो जंगल नभएर हाम्रो कुनै पनि उपाय छैन हाम्रो व्यवसायवासीको।
4: वनबाट कसो भने चाहिँ हामीलाई घाँस काट्न पाइएको छ, दौरो ठुँडो पाइएको छ, आफूलाई राम्रो अक्सिजन मिलिया छ, अनि नदी नजिकै छ, नदीले पनि फेक्ने भयो नि त, हामीलाई बाढ आउँदाखेरि पनि फेक्ने भयो, त्यहीको लागि पनि सुविधा छ। गाई भैँसी पाल्नेलाई पनि सुविधा छ, सबैतिरको सुविधा छ हामीलाई, एकदम राम्रो। किनभने चाहिँ गुजेर नहुने मान्छेले पनि एउटा भैँसी पालेर पनि गुजेरा गरेका छौँ, एउटा गाई पालेर पनि गुजेरा गरेका छौँ। दौरो यहाँकै छ, घाँस यहाँकै छ, खालि पानी मात्रै हाम्रो उहाँको छ, किन गुजेरा हाम्रो सबै यसैको छ।
6: सामुदाय वनमा जसै घाँस दाउरा भन्दा पनि यदि जंगल छैन भने जीवन पनि छैन। यो अहिले खाडी मुलुकहरू हाम्रो यो कार्बन उत्पादनको लागि हामीलाई यहाँ पैसा दिइराखेको भन्ने कुरो छ, हामी उनीहरूको देशमा त वन जंगल छँदै छैन, त त्यो यसलाई हामीलाई यो एउटा यो यहाँ वन जंगल जोगियोस् कि हामी पनि बाँचौ केही दिन, यो पृथ्वीलाई बाँचिरहोस् भन्ने मान्यता तिनीहरूले गरेका छन्। मलाई के लाग्छ, यो एउटा यो पर्यावरणको हिसाबले विषालु साप भनेर हामी डराउँछौ नि, साप जति सबै मारिसकेपछि कुनै पराणी नरहला नि, त्यो विष जति भएको नि सापले आफूले सोचेको हुन्छ। त्यस्तै किसिमले जुन कार्बन डाइअक्साइड छ त्यसलाई बोट बिरुवाले सोचेर हामीलाई अक्सिजन दिन्छ, त्यही हिसाबले बोट बिरुवा यदि छैन भने हाम्रो जीवन पनि छैन, त्यसको महत्वपूर्ण धेरै हुन्छ। साथसाथै जब जीवन छ त्यससँगै अब जोडिएको, अगाडि पनि भन्नुभयो जस्तै मरे पनि चाहिने दाउरा हो, जिउँदा पनि चाहियो, सबै कुरोमा जंगल नमरेर हुँदैन। जस्तै हामी एउटा कुरो यसो गरौँ, जंगलको बाटोमा हिँड्छौँ, हामी बाइकमा हिँड्छौँ, जंगल आउने साथमा कस्तो शीतलता हुन्छ भनेपछि खालि सहरमा जाँदाखेरि हामीलाई कस्तो अनुभव हुन्छ, त्यो भएको हुँदाखेरि पनि जंगल नभएर जीवन छैन। सम्बन्ध जंगललाई हामीले जोगाएर राख्नु अति महत्वपूर्ण हुन्छ। हामी त हामी हाम्रो सन्ततिका लागि पनि हामीले जंगल जोगाउनु अनिवार्य हुन्छ।
7: मेरो नाम सरस्वती लोहार हो, एक नम्बर वडा हो। समुदायबाट घाँस दौरा सबतिरको सुविधा छ, सबतिर लगाएको छन् बाढी बगाडी, यो पनि सबलाई लगायो, खुसानी ती सब लगाएको छन्, सबतिर सुविधा छ हामीलाई पनि।
8: मेरो नाम बुढीराम थारू, यहीबाट हामी दौरा ऊबाट हामी धेरै राम्रो गरेका छौँ, पाएकै छौँ भनौँ। हाम्रो उपभोक्ता साथीहरू पनि ती काठ दौराको लाग्दा धेरै राम्रो पाएको छन् सबैजना बनगरी।
9: मेरो देवेन्द्र शाह, हामीले सुविधा धेरै छैन, गाई मैसी अब घाँस काट्नु, दौरा हरेक चिज गर्नु सब सुविधा छ हामीलाई, राम्रो भइरहेको छ, अझै राम्रो भयो, राम्रो अब राम्रोसित अब त्यो हामीले सुविधा हुन्छ, गाई मैसी पाल्नु, दौरो ठुलो हरेक चिज या चिजमा राम्रो हुन्छ, राम्रै छ, हेर्नुहोस् खुसी छौँ एकदम।
2: कार्यक्रममा यति बेलासम्म हामीले वनको सामान्य जानकारी, उपभोक्ताहरूले वन संरक्षणका लागि गरिरहेका प्रयासहरू, वनको आर्थिक अवस्था र केही उपभोक्ताहरूको वन सम्बन्धी धारणाहरू पनि प्रस्तुत गर्यौं। अब हामी कार्यक्रममा वनले गरिरहेका नयाँ कामहरू र आगामी दिनमा गर्ने योजना सहित टीकापुर वन संरक्षण समितिका अध्यक्ष नयन सिंह ठकुलालाई जोड्दैछौ।
10: यो हाम्रो टीकापुर वन संरक्षण समितिको यो एरियामा हामीले अहिले यस वनलाई कृषि वनतिर रूपान्तर गरौं कि भन्ने सोचका साथ हामी अगाडि बढेका छौं, जसको हामीले अहिले यो गत बर्खामा साउनको महिनामा 300 बोटाहरू कलमे आँप छन्, विभिन्न जातिका कलमे आँप रोपेका छौं। त्यसैको संरक्षणको लागि यहाँ बाख्राहरू छाडा गाईडिङ्गाहरू यहाँ आउने हुनाले बाहिर घेरा पर्खालको साथै बाख्राहरूलाई त तारबाट हाले पनि छिरेर आउँछन्, ती गोलाहरूलाई भन्दा पनि तिनीहरूबाट ती पाठा बाख्राबाट सुरक्षाको लागि हामीले भिन्डी र खुर्सानी लगाएका छौँ, यो जसको केही हदसम्म केही अलिकति समितिमा पनि दुई चार पैसा आमदानी होस् र यो आँपका बोटाहरू बचाउनमा पनि हामी सफल हौ भन्ने उद्देश्यले हामीले यो आँप र भिन्डी लगाएका छौँ अहिले तत्कालमा। अहिले यहाँ अलिकति हामीलाई सिँचाइको अलिकति अभाव भएको छ, हामीले एउटा बोरिङ त गाडेका छौँ, 2 इन्चको बोरिङ गाडेका छौँ, 2 इन्चको सिँचाइले पर्याप्त मात्रामा पानी नभएर अहिले हामीलाई फेरि एउटा ठूलो 4 इन्चकै बोरिङको आवश्यकता भएको छ। हामीले स्थानीय सरकारसँग पनि पहल गरेका छौँ, जहाँसम्म हुन्छ अब एउटा हामीलाई उपलब्ध हुन्छ भन्ने हामीले विश्वस्त छौँ। र बाँकी त्यो क्षेत्रमा पनि हजुर देख्न सक्नुहुन्छ, यहाँ जोतखोत गरी हामीले ठेक्कै बनाएको छौँ, यसमा पनि हामीले 200 बोटा कलमे बोटको हामीले अर्डर भइसकेका छ। आजभोलि त्यो टन्टलाट घाममा त बोटा बचाउन गाह्रो छ, अब केही दिनभित्रै हामी असाढको महिनामा यसमा 200 बोटा फेरि थप्नेछौँ। यता केही बोटाहरू मरेका छन्, यसमा पनि हामीले आँपका बोटाहरू फेरि थप्नेछौँ। यसै गरी हामीले यो वनलाई एउटा दाउरा र घाँस काठमा मात्रै निर्णय नभई कृषि वनतिर रूपान्तर गरी एउटा समितिको आय आर्जनमा पनि वृद्धि होस्, साथै जंगली जनावरको पनि जीवको उपार्जन होस् भन्ने उद्देश्यले हामीले यो कृषि अवधारणा ल्याएका हौ। अब यहाँ फलफूल रोप्दा केही हुँदा अब समितिलाई नाफा त हुन्छ नै, वनका वन्यजन्तुहरूलाई पनि उनीहरूको केही हदसम्म उनी आहाराको काम गर्ने हुनाले उहाँको पनि जीवको उपार्जन हुने भयो। त्यसैले हामीले यहाँका यस जंगलमा भएका पशु पक्षीदेखि लिएर जीव जन्तुसम्म सबैको संरक्षण गर्न हाम्रो उक्त समितिको दायित्व हो, त्यसैले हामी यसमा लागि परेका छौं। अब यो जंगल को पूरा क्षेत्रफल लगभग 180 बिघा 18 कट्ठा 4 दुर हो, जसमध्ये खेलकुद र पोलिटेक्निकल यो कलेज यता खेलकुद गरी 47 बिघाको त्यहाँ यो जंगलबाट 180 बिघाबाट 47 बिघा पोलिटेक्निक र खेलकुदलाई नगर विकास समितिले हस्तान्तरण गरिसकेको छ। बाँकी 133 बिघा 18 कट्ठा छ अहिले। यसै मध्येमा गौशाला टिकापुर गौशाला पनि यसै टिकापुर वन संरक्षण समितिभित्र अन्तर्गतकै हो गौशाला पनि। हामी लागि परेका छौं यो वन नै जीवन हो, वन बिना केही पनि सम्भव छैन। जन्मदेखि मृत्युसम्म जंगल अनिवार्य भएको नाताले जंगलको संरक्षण गर्न प्रत्येक नेपालीको हाम्रो एकदम परम कर्तव्य पनि हो। त्यसैले जब 40 सालमा एउटा यहाँ यो कर्णाली नदीको बाट भयावह स्थितिमा ठूलो बाढ़ आएको थियो, तत्कालीन अवस्थाका माननीय पञ्चायती व्यवस्थाका माननीय पछि गएर मन्त्री पनि हुनुभयो आदरणीय स्वर्गीय खड्ग बहादुर सिंह, उहाँले यो भनेको बसोबास भएको एरिया नम्बरी जग्गा हो, रेसिडेन्सी एरिया हो। उहाँले यो 40 सालको विषम बाढ़ आइसकेपछि टिकापुर नगरपालिका नारायणबन गाविस र धनसिंह गाविस तीनटै गाविसलाई हानि परेको हुनाले त्यो 40 सालको बाढ़ीले यी तीनटै गाविस र टिकापुर नगरपालिकालाई बचाउनको लागि स्वर्गीय खड्ग बहादुर सिंह आदरणीय हाम्रो तत्कालीन मन्त्रीज्यूले एउटा दीर्घकालीन सोच बनाएर यस क्षेत्रलाई सट्टा भर्नाको रूपमा यहाँका बसोबासी गरेका सम्पूर्ण दाजुभाइलाई टिकापुर जमारा पारी यो जग्गालाई सट्टा भर्ना गरी यहाँ वृक्षारोपण गरी जंगल बनाएको यो अवस्था यहाँहरूलाई पनि जगजाहेरै छ। त्यसैले यसको संरक्षण गर्न हामी सबैको उत्तरदायित्व हो। यो नदी कटानको लागि पनि यो जंगललाई संरक्षण गर्न अति आवश्यक छ, पर्यावरणीय हिसाबले पनि अति आवश्यक छ। त्यसैले अब हामी सबै लागि परेका छौं, राम्रै भइरहेछ। यसपालि फेरि हामीले यता आँप रोप्ने अगाडितिर हामी अलि जडीबुटीतिर औला खेती पनि गरौं कि भन्ने सोचका हामीले अवधारणा लिएका छौं। केही औला खेती पनि हामीले लगाउनेछौँ यो बीचबीचको खाली ठाउँमा, र अन्य प्रजातिका बोट बिरुवाहरू पनि हामीले प्रत्येक साल रोप्दै आएका छौं। तर यहाँ बचाउन गाह्रो छ, गौशाला नजिकै भएको नाताले छाडा गाई वस्तुको कारणले गर्दा बचाउन सकिँदैन, तैपनि हामी निरन्तर लागि परेका छौं। यहाँ विभिन्न जातिका वन पैदावार हाम्रो यहाँ छ, सिसम हो, साल त लगभग झण्डै झण्डै लोप भइसकेको छ, अब यहाँ छैन, हिजोका दिनमा केही थिए सालको बोटाहरू अहिले छैन। सिमल छ, सिसम छ, जाबिनाहरू छन्, अन्य विभिन्न जातिका बुट बिरुवाहरू छन्, जसै यसमा बाँस छ, हामीले बेत पनि लगाएका छौँ यसमा। तर समस्या के छ भने हामी यहाँ बोट बिरुवा रोप्छौँ तर यसलाई उपभोग गर्न अलिकति यहाँ गाह्रो छ। यो जंगल स्थानीय सरकारको मार्फतको जंगल भएको हुनाले यो दर्ता नभएको जंगल यहाँ अलिक कानूनको अभावले गर्दा हामीले अलिकति उपभोक्तालाई अलिकति असहज वातावरण भएको छ। हामीले त्यसको अब कटानी गर्न अलि हामीलाई अलिकति बाधा भएको छ। स्थानीय सरकारसँग बारम्बार हामीले पहल गरेका छौँ, स्थानीय सरकारले केही न केही यो जंगलसँग निजी वन सम्बन्धी नियम कानून बनाउनु पर्छ भन्ने हामीले बारम्बार उहाँहरूसँग गुहार रिक्वेस्ट गरिरहेका छौँ। तर लाग्छ उहाँहरूले अब केही दिनमा गर्नुहुनेछ। अहिले निर्मला चौधरी हुनुहुन्छ यो डिपार्टमेन्टमा, उहाँ लागि पर्नु भएको छ, वन विशेषज्ञ समय समय आएपछि उहाँले कुरा राखिरहनुहुन्छ, मलाई पनि बोलाउनुहुन्छ। त्यसै गरी सुमन धिताल सर प्रशासकीय अधिकृत हुनुहुन्छ, उहाँ पनि युवा हुनुहुन्छ, यसै क्षेत्रको लोकल हुनुहुन्छ, उहाँलामा पनि केही गरौं भन्ने एउटा हुटुटी छ, एउटा भावना छ, हामीलाई विश्वास छ उहाँले केही गर्नुहुनेछ। अब स्थानीय सरकार मार्फतकै जंगलको बारेमा यहाँको नीति निर्माणको बारेमा उहाँले केही अवश्य नै गर्नुहुनेछ भन्ने हामीले आशा लिएका छौँ। भर्खरै मेयर फेरि परिवर्तन भएर टिकापुर नगरपालिका वडा नम्बर 6 का अध्यक्ष आदरणीय बलराम चौधरीज्यू फेरि मेयरमा हुनुभएको भन्ने कुरो यहाँ सुन्नमा आएको छ। अब उहाँ पनि एउटा युवा हुनुहुन्छ, सकारात्मक सोचको विचारका धनी हुनुहुन्छ, हामीलाई आशा छ उहाँले अवश्य नै यस जंगलको लागि केही गर्नुहुनेछ। नीति निर्माणका लागि पनि केही उहाँले यो जंगलको नीति निर्माण स्थानीय सरकारका नीति निर्माण पनि उहाँहरूले केही अगाडि पहल गर्नुहुनेछ भन्ने हामीले आशा लिएका छौँ। हेरौँ, अब मानव जीवन भनेको एउटा आशावादी हो, अब हामी आशावादी छौँ स्थानीय सरकारले राम्रै गर्ला भन्ने हामीमा सोच छ।
2: यो जंगललाई संरक्षणको क्रममा होइन चुनौतीहरू विशेष गरी के चुनौती देखिन्छ?
10: चुनौती धेरै भन्दा अब चोरी निकासी हुन्छ। अहिले त लगभग 4 वर्ष जति भयो, सुरुको वर्षमा त हामीलाई चोरी निकासीबाट साह्रै गाह्रो भयो। यहाँ अब कहिलेकाहीँ जंगली हात्तीको पनि डर हुन्छ। अब बाघ त यहाँ रहि नै रहन्छ, बाघ यहाँ सिँचाइ गर्यो भने यहाँभित्र पनि आउँछन् बाघहरू, यहाँ छाप पाइलाहरू देखिन्छन्, अब बाघको पनि डर हुन्छ। त्यस्तो अवस्थामा पनि हामीले ठाउँ ठाउँमा टोल टोलमा केही आफ्ना उपभोक्तालाई उहाँहरूलाई हामीले गरेका छौँ। यदि कुनै किसिमको तपाईँहरू यहाँ नजिक हुनुहुन्छ, कुनै किसिमको रातमा कसैले केही रुख ढाल्यो, केही भयो, त्यस्ता चोरी सिकारी गर्ने कुनै पनि त्यस्तो किसिमको सुईको पायो भने हामीलाई जाहेर गर्नुहोला, हामी तुरन्तै स्थानीय अब भनौँ न यहाँको जनपदको सहायता लिएर हुन्छ कि उपभोक्ताको सहायता लिएर हुन्छ कि हामी तुरन्तै उपस्थित हुनेछौँ र उनीहरूलाई विफल बनाउनेछौँ भनिकन हामीले सबैलाई उहाँलाई सूचित गरेका छौँ। त्यसै अनुरूप उहाँले सूचित गर्नुहुन्छ। धेरैपल्ट यहाँ रुख पनि बर्खामा काटिन्छ, यहाँ भित्र जंगलमै पस्न सकिन्न। त्यस्तो अवस्थामा पनि उपभोक्तालाई राति बोलाएर जनपद यहाँ सुप्लीपुर चौकीका केही सुरक्षाकर्मीहरूलाई लिएर हामीले धेरैपल्ट उनीहरूलाई विफल बनायौं। अहिले लगभग 3 साल जति भयो चोरी निकासी हुन सकेका छैन। हामीले केही सुईको पाउने बित्तिकै रात नभनी डर नभनिखन त्यस्तो गरिखेन हामी जंगलको एक एक उसमा हामी पस्छौं। हामीलाई अलिकति स्थानीय सरकारको माथौतको जंगल भएकोले अलिकति जंगल सम्बन्धी नीति निर्माण स्थानीय सरकारले बनाइदिनु पर्यो, हामीलाई सहजीकरण जसरी हुन्छ त्यो उहाँले गरिदिनु पर्यो र यसको उद्धारको लागि यसको उन्नतिको लागि स्थानीय सरकारले पनि अलिकति सकारात्मक सोचका साथ केही संरक्षणको उसमा तारबार घेरा पर्खालको उसमा चौपायाबाट बचाउनुको लागमा केही न केही बजेट पनि उहाँहरूले विनियोजन गरिदिनु पर्यो भन्ने हाम्रो उहाँहरूसम्म आग्रह हो। तर अहिलेसम्म त्यस्तो हुन सकेका छैन, हामीलाई आशा छ गर्नुहुनेछ भन्ने।
2: उहाँ हुनुहुन्थ्यो टिकापुर वन संरक्षण समितिका अध्यक्ष नयन सिंह ठकुल्ला। हवस् त, आजलाई कार्यक्रम हाम्रो वन यति नै, अर्को साता आजकै समयमा उपस्थित हुनेछौ। प्राविधिक मित्र रत्ना पुनमगरलाई धन्यवाद दिँदै म कार्यक्रम प्रस्तोता ईश्वर साउत पनि विदा हुन्छु। नमस्कार।

0: विजापुर अस्पताल में छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आने बारे को सूचना। टीकापुर अस्पताल में छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ता को सोमवार और बिहीबार बिरामी जांच कर आने भाई छाला तथा यौन रोग संबंधी समस्या भाग बिरामी विशेषज्ञ सेवा लिना आना हार्दिक अनुरोध कर। टीकापुर अस्पताल टीकापुर कैलाली।
1: युनाइटेड एकाडेमी माध्यमिक विद्यालय कक्षा 11 मा वाणिज्य संकायमा भर्ना खुल्यो।
0: यस क्षेत्रकै अग्रणी तथा गुणस्तरीय शैक्षिक संस्था युनाइटेड एकाडेमी माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083 का लागि कक्षा 11 अन्तर्गत वाणिज्य संकायमा नयाँ विद्यार्थी भर्ना खुला गरिएको बेहोरा सम्पूर्ण विद्यार्थी अभिभावक तथा शुभेच्छुक महानुभावहरूमा जानकारी गराइन्छ। विद्यालयमा अंग्रेजी तथा नेपाली दुवै माध्यमबाट अनुभवी तथा दक्ष शिक्षकद्वारा आधुनिक प्रविधि मैत्री र व्यावहारिक शिक्षण प्रणाली अन्तर्गत अध्ययन अध्यापन गराइनेछ।
1: पढ़ाई हुने विषयहरू
2: अनिवार्य नेपाली,
1: अनिवार्य अंग्रेजी,
2: सामाजिक गणित,
1: ऐच्छिक लेखाशास्त्र,
2: ऐच्छिक वित्तशास्त्र,
1: ऐच्छिक अर्थशास्त्र,
2: कम्प्युटर विज्ञान।
1: भर्ना सम्बन्धी कार्यक्रमहरू
2: भर्ना फारम वितरण जेठ 1 गते देखि,
1: भर्ना सुरु जेठ 3 गते देखि,
2: कक्षा सञ्चालन जेठ 25 गते देखि,
1: पठन पाठन समय बिहान 6 बजे देखि 10:30 बजे सम्म।
2: दक्ष अनुभवी तथा विषयगत विशेषज्ञ शिक्षक द्वारा सहजीकरण गराइनेछ।
1: स्मार्ट क्लासरूम तथा डिजिटल लर्निंग सिस्टम को व्यवस्था,
2: विद्यार्थी मैत्री, शान्त तथा सुरक्षित शैक्षिक वातावरण,
1: नियमित युनिट टेस्ट, वीकली टेस्ट तथा मोडेल इक्जाम सञ्चालन गरिनेछ।
2: कमजोर विद्यार्थीका लागि विशेष सुधारात्मक कक्षाको व्यवस्था,
1: उत्कृष्ट विद्यार्थीलाई मासिक तथा वार्षिक पुरस्कारको व्यवस्था,
2: समय अनुसार प्र्याक्टिकल प्रेजेन्टेसन तथा प्रोजेक्ट बेस्ड लर्निङमा विशेष जोड,
1: आधुनिक कम्प्युटर ल्याब तथा इन्टरनेट सुविधा सहितको अध्ययन व्यवस्था,
2: अनुभवी करियर काउन्सिलरद्वारा भविष्य निर्माण सम्बन्धी मार्गदर्शन,
1: नेतृत्व विकास, व्यक्तित्व विकास तथा सार्वजनिक बोल्ने कला सम्बन्धी तालिम,
2: अनुशासन, नैतिक शिक्षा तथा सकारात्मक सोचको विकासमा विशेष प्राथमिकता,
1: अतिरिक्त क्रियाकलापद्वारा विद्यार्थीको प्रतिभा प्रस्फुटन गराइने,
2: विज्ञान प्रविधि तथा व्यवस्थापन क्षेत्रसँग सम्बन्धित शैक्षिक भ्रमणको व्यवस्था,
1: सीसीटीभी निगरानी सहित सुरक्षित तथा व्यवस्थित विद्यालय वातावरण,
2: अभिभावक र विद्यालय बीच नियमित समन्वय तथा प्रगति प्रतिवेदनको व्यवस्था,
1: सीमित सिट भएकाले समयमै भर्ना सुनिश्चित गर्न अनुरोध गरिन्छ।
2: हाई डिग्री अफ डिसिप्लिन एन्ड एकाडेमिक इन्भाइरोमेन्ट भएको।
1: थप जानकारीका लागि 091-560-738, 091

0: बाबु ए बाबु काल मनीष मेडिकल में जाइस तो
1: मैं नहीं जाय वहाँ अपन अनुहार बिगड़ के घर से बाहर नहीं निकल छू
0: उहे मारे तो तुहिन वहाँ पठाई दो यहाँ हेर ई पत्रिका में लिखल बा मनीष मेडिकल में अब छाला संबंधी समस्या रहल बिरामी हुकन बढ़िया डॉक्टर होई से उपचार हुई तो तोर समस्या फेन अस्ते बा जैबे तो समाधान हुई जाए
1: ए हो दादू अपन अनुहार बिगड़ के परेशान रहू तब तो मैं अब भी जाय
2: याद कर भी मनीष मेडिकल हल टीकापुर में प्रत्येक महीना के दोसरा शनिवार काठमांडू के वरिष्ठ छाला यौन कुष्ठ तथा सौंदर्य रोग विशेषज्ञ डॉक्टर वा लोकेन्द्र लिम्बू से सेवा देती रहल बा मनीष मेडिकल हल टीकापुर में पुरान से पुरान अनुहार में रहल चाया पोटो डंडीफोर दाग खुजली भुटला झरना कपार के तालु खुलना डेंड्रफ इक्जेमा सोरियासिस कुष्ठ रोग पुरान से पुरान ठीक नहीं हुई घाव खतीरा ओ यौन दुर्बलता के उपचार होती रहल बा
3: संपर्क मनीष मेडिकल हल अस्पताल रोड टीकापुर फोन नंबर 9800071024 ओ 9800047417।
4: उपभोक्ता वर्गमा टीकापुर नगरपालिकाको अनुरोध आफूलाई आवश्यक औषधि खाद्यान्न पेय पदार्थ र अन्य सामानहरू खरिद गर्दा उपभोग्य मिति मूल्य सूची लेबल आदि हेरेर मात्र खरिद गरौं
5: आफूले खरिद गर्न लागेको सामानको उत्पादन भण्डारण वा बिक्री स्थलमा आवश्यक सरसफाई छ छैन हेरेर मात्र खरिद गरौं
4: जोखेर लिनुपर्ने सामानहरू खरिद गर्नु अघि ढक तराजुको अवस्था ठिक छ छैन हेरौं
5: वस्तु वा सेवा खरिद गर्दा बिल बिजक लिने बानी बसालौं
4: सामानको उपभोग्य अवधि सकिएको भए वा पानीले भिजेको प्याकिङ सामानको प्याकेट फुटेको ओसिएको वा गुणस्तरहीन भए त्यस्तो सामान खरिद नगरौं
5: अखाद्य रंग वा मापदण्ड विपरीतका वस्तुहरूको मिसावट भएका खाद्य तथा पेय पदार्थहरू खरिद नगरौं
4: लेबल नभएको वा लेबलमा उत्पादकको नाम ठेगाना र वस्तुको ब्याज नम्बर तौल अधिकतम खुद्रा बिक्री मूल्य उल्लेख नभएको प्याकिङ सामानहरू खरिद नगरौं
5: साथै उत्पादन मिति उपभोग्य मिति नभएको वा केरमेट भएको वा पुनः लेबलिङ गरेको वस्तु समेत प्रयोग नगरौं
4: आफ्नो इच्छा अनुसार रोजेर माल सामान वा सेवा खरिद गर्न पाउने खरिद गर्दा मूल्यमा मोल मोलाई गर्न पाउने र आफूले खरिद गरेको सामानमा कुनै त्रुटि भए तोकिएको समयभित्र फिर्ता गर्न पाउने उपभोक्ताको अधिकार हो
5: खरिद गरेको माल सामान र सेवाको उपभोगबाट उपभोक्ताको स्वास्थ्य वा जीवधनमा कुनै प्रकारको हानि नोक्सानी हुन गएमा सम्बन्धित विक्रेताबाट कानून जिम क्षतिपूर्ति प्राप्त गर्न सकिने उपभोक्ताको अधिकार हो
4: उपभोक्ता अधिकारको बारेमा आफू पनि सचेत बनौ र अरूलाई पनि सचेत बनाऊ
5: कुनै वस्तु तथा सेवाको कृत्रिम अभाव वा उपभोक्ता हित विपरीतका अन्य कुनै अनुचित व्यापारिक क्रियाकलापहरू भए गरेको थाहा पाएमा तुरन्त नजिकको प्रहरी कार्यालय वडा कार्यालय स्थानीय जनप्रतिनिधि वा टीकापुर नगरपालिकाको फोन नम्बर 091-560-384 र उपभोक्ता हित संरक्षण उपशाखाको मोबाइल नम्बर 9848443583 जानकारी गराउन हुन अनुरोध छ
4: बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समिति टीकापुर नगरपालिका

0: आरोग्य मेडिकल सेन्टर एण्ड क्लिनिक टिकापुरमा बच्चादेखि बुढासम्म टाउकोदेखि घुँडासम्मको उपचार।
1: टिचिङ हस्पिटलबाट एमबी अध्ययन गरी अनुभव प्राप्त फ्यामिली फिजिसियन डाक्टर सरोज खनालबाट बिरामीको जाँच तथा उपचार हुँदैछ।
0: आरोग्य मेडिकलमा पाइने सेवाहरू:
1: दीर्घ रोगीहरू, उच्च रक्तचाप, मधुमेह, थाइराइड, दम, सीओपीडी,
0: नवजात शिशुदेखि वृद्धसम्मको सम्पूर्ण स्वास्थ्य सेवा,
1: बालबालिकाको स्वास्थ्य परामर्श तथा उपचार,
0: महिलाका समस्या, गायनोलोजिकल समस्या, गर्भावस्थाको जाँच,
1: सामान्य रोग, ज्वरो, खोकी, पेट दुखाइ लगायतको उपचार,
0: आकस्मिक रोगको प्रारम्भिक उपचार र व्यवस्थापन,
1: र हाम्रो यहाँ भिडियो एक्सरे सेवा उपलब्ध छ।
0: सम्पर्क आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुर।
1: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 10 बजेसम्म र साँझ 4 बजेदेखि 8 बजेसम्म।
0: सम्पर्क फोन नम्बर 9868 80 0008 र 9825 63 77 72।
2: ए रोक रोक रोक,
3: के भयो, किन कराएको यस्तो?
2: दाई यस्तो पनि हुन्छ र, 30 दिनसम्म अनलिमिटेड
4: रेटमा डेटा पनि कल पनि सबै अनलिमिटेड। यति मात्र होइन, लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभिजको फ्री एक्सेस पनि
2: हो र। हो नि एनसेलमा अब मात्र 799 सबै अनलिमिटेड।
5: अझै यो सुपर भ्यालु प्याक *123# डायल गरी वा एनसेल एप मगाइ लिनुहोस्। एनसेल, नेपालकै लागि।

0: 11 प्रकारका विशेषज्ञ सेवाहरू अब टीकापुर अस्पतालमा। उपचारका लागि विशेषज्ञ चिकित्सक सेवाहरू,
1: हाड जोड्ने विशेषज्ञ सेवा र विशेषीकृत आर्थ्रोस्कोपी सेवा, जोर्नीको दूरबीनबाट शल्यक्रिया,
0: प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पाठेघरको शल्यक्रिया सेवा,
1: बाल रोग विशेषज्ञ सेवा, जनरल सर्जनद्वारा विभिन्न किसिमका शल्यक्रिया सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पेटको शल्यक्रिया सेवा,
0: जनरल फिजिसियन विशेषज्ञ सेवा,
1: रेडियोलोजिस्ट विशेषज्ञ सेवा,
0: रोग सेवा,
1: मृगौलाका बिरामीका लागि डायलिसिस सेवा,
0: मनोचिकित्सक विशेषज्ञ सेवा,
2: हरेक महिनाको दोस्रो, तेस्रो र चौथो शनिबार,
0: र सिटी स्क्यान सेवा,
1: गम्भीर बिरामीका लागि भेन्टिलेटर सहितको आईसीयू, एसडीयू, सीईओएनसी र बालबालिकाका लागि एसएनसीयू सेवा,
0: रोग पहिचानका लागि प्रयोगशाला सेवा, बायोकेमिस्ट्री, इम्युनोलोजी, हिस्टोप्याथोलोजी, माइक्रोबायोलोजी, पारासिटोलोजी, सेरोलोजी, इन्डोस्कोपी, क्लोनोस्कोपी, डिजिटल भिडियो एक्सरे, अल्ट्रासाउण्ड, डिजिटल एक्सरे सेवा, ईसीजी, फिजियोथेरापी सेवा, अस्पतालका अन्य सेवाहरू, स्वास्थ्य बीमा सेवा, सुरक्षित गर्भपतन सीएसी सेवा,
1: फार्मासिस्टद्वारा फार्मेसी सेवा चौबिसै घण्टा,
0: चौबिसै घण्टा इमर्जेन्सी सेवा, एम्बुलेन्स सेवा, सब वाहन सेवा,
1: हिंसा पीड़ितहरूका लागि ओसीएमसी सेवा, मेडिको लिगल सेवा,
0: सब परीक्षण सेवा, सर्पदंशको उपचार,
1: 12 रक्षित समूहलाई निशुल्क स्वास्थ्य सेवा, सामाजिक सेवा इकाई,
0: जनस्वास्थ्य तर्फ खोप सेवा, एआरटी सेवा, टीबी लेप्रोसिजिन एक्सपोर्ट सेवा,
1: सेवा पाउन कठिनाई भएमा अस्पताल प्रशासनको फोन नम्बर 091-560-488, सूचना अधिकारी पदमराज भट्ट फोन नम्बर 97-62-48-38, उपेन्द्र शाह 98-21-60-24-57 र अस्पताल व्यवस्थापन अधिकृत सरोज चौधरीको फोन नम्बर 98-57-85-63-22 खबर गर्नुहोला वा टिकापुर अस्पतालको क्यूआर कोड मार्फत अनलाइन सुझाव गुनासा रेकर्ड गराउनुहोला।
3: ओहो, मुसा कुदिराछ, हेर्नु त।
4: त्यही त बुढी, वर्षायामको समय पनि छ, भगारीको ढोका खुलै छ कि। मुसा आयो भने त अब मुसा खोज्दै सर्प पनि आउन सक्छ।
3: ओहो, हो त, ठ्याक्कै सम्झे। घर वरिपरिको झाडीहरू पनि बढेर कत्रो कत्रो भएका छन्, काट्नु पर्ने।
4: यसो गरौँ बुढी, त्यसो भए भोलि मिठो नास्ता खाउँ, आँटा पुरी तरकारी, अनि सपरिवार मिलेर सरसफाई गरौँला, अनि वरिपरिका फोहोर व्यवस्थापन पनि गरौँला, हुन्न?
3: हुन्छ बुढा, यस्तो बेलामा त अग्ला घाँस, फोहोर मैला भएका ठाउँहरूमा सर्पहरू लुकेर बसेका हुन सक्छन् नि, होइन?
4: त्यही भएर त भनेको, छोरी समीरा, छोरा विवेक, तिमी र म मिलेर घर वरिपरि भएका अग्ला अग्ला घाँस काटौं, हिजो ल्याएको दाउरालाई पनि घर नजिक अलि पर व्यवस्थापन गरौं, भखारीको ढोका पनि सर्प मुसा केही नपस्ने गरी मर्मत गरौं, अनि त घर वरिपरि खाली र सफा भएपछि सर्पहरू आउन त त्यसै कम हुन्छ नि।
3: हुन्छ बुढा, भोलि शनिबार पनि हो, फुर्सदिलो बिहान पनि छ।
5: सर्पहरू वर्षायामको समयमा सुक्खा ठाउँमा बस्न मन पराउँछन्। यस मौसममा आफ्नो बास स्थानमा पानी पस्ने हुँदा सुक्खा ठाउँको खोजीमा उनीहरू बाहिर निस्कन्छन्।
6: मुसा कुखुरा जस्ता आहारको खोजी गर्ने क्रममा पनि सर्पहरू मानव बस्ती नजिक आउन सक्छन्। भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
7: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
8: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, 101 मेगाहर्ज।

0: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकार्य गरौं।
1: यो ओसीएमसी भनेको के आयो फेरि?
2: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
2: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
3: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmcticapur@gmail.com।
4: ए भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन त बाउ, के पाउँछ त्यहाँ?
5: ए त्यहाँ त्यहाँ छ नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
6: ए एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
7: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
4: भनेदेखि सबै कुरा पाउने रहेछ।
8: टिकापुरमा रहेको एकमात्र नापतौल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला टेरस।
9: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला टेरस,
10: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
8: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 9844648673 र 9814680204।

0: युनाइटेड एकाडेमी माध्यमिक विद्यालय कक्षा 11 मा वाणिज्य संकायमा भर्ना खुल्यो।
1: यस क्षेत्रकै अग्रणी तथा गुणस्तरीय शैक्षिक संस्था युनाइटेड एकाडेमी माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083 का लागि कक्षा 11 अन्तर्गत वाणिज्य संकायमा नयाँ विद्यार्थी भर्ना खुला गरिएको बेहोरा सम्पूर्ण विद्यार्थी अभिभावक तथा शुभेच्छुक महानुभावहरूमा जानकारी गराइन्छ। विद्यालयमा अंग्रेजी तथा नेपाली दुवै माध्यमबाट अनुभवी तथा दक्ष शिक्षकद्वारा आधुनिक प्रविधि मैत्री र व्यावहारिक शिक्षण प्रणाली अन्तर्गत अध्ययन अध्यापन गराइनेछ।
0: पढाइ हुने विषयहरू अनिवार्य नेपाली, अनिवार्य अंग्रेजी, सामाजिक गणित, ऐच्छिक लेखाशास्त्र, ऐच्छिक वित्त शास्त्र, ऐच्छिक अर्थशास्त्र, कम्प्युटर विज्ञान, भर्ना सम्बन्धी कार्यक्रमहरू,
1: भर्ना फारम वितरण जेठ 1 गतेदेखि,
0: भर्ना सुरु जेठ 3 गतेदेखि,
1: कक्षा सञ्चालन जेठ 25 गतेदेखि,
0: पठन पाठन समय बिहान 6 बजेदेखि 10:30 बजेसम्म।
1: दक्ष अनुभवी तथा विषयगत विशेषज्ञ शिक्षकद्वारा सहजीकरण गराइनेछ।
0: स्मार्ट क्लासरूम तथा डिजिटल लर्निङ सिस्टमको व्यवस्था,
1: विद्यार्थी मैत्री, शान्त तथा सुरक्षित शैक्षिक वातावरण,
0: नियमित युनिट टेस्ट, विकली टेस्ट तथा मोडेल इक्जाम सञ्चालन गरिनेछ।
1: कमजोर विद्यार्थीका लागि विशेष सुधारात्मक कक्षाको व्यवस्था,
0: उत्कृष्ट विद्यार्थीलाई मासिक तथा वार्षिक पुरस्कारको व्यवस्था,
1: समय अनुसार प्र्याक्टिकल प्रेजेन्टेसन तथा प्रोजेक्ट बेस्ड लर्निङमा विशेष जोड,
0: आधुनिक कम्प्युटर ल्याब तथा इन्टरनेट सुविधा सहितको अध्ययन व्यवस्था,
1: अनुभवी करियर काउन्सिलरद्वारा भविष्य निर्माण सम्बन्धी मार्गदर्शन,
0: नेतृत्व विकास, व्यक्तित्व विकास तथा सार्वजनिक बोल्ने कला सम्बन्धी तालिम,
1: अनुशासन, नैतिक शिक्षा तथा सकारात्मक सोचको विकासमा विशेष प्राथमिकता,
0: अतिरिक्त क्रियाकलापद्वारा विद्यार्थीको प्रतिभा प्रस्फुटन गराइने,
1: विज्ञान प्रविधि तथा व्यवस्थापन क्षेत्रसँग सम्बन्धित शैक्षिक भ्रमणको व्यवस्था,
0: सीसीटीभी निगरानी सहित सुरक्षित तथा व्यवस्थित विद्यालय वातावरण,
1: अभिभावक र विद्यालय बीच नियमित समन्वय तथा प्रगति प्रतिवेदनको व्यवस्था,
0: सीमित सिट भएकाले समयमै भर्ना सुनिश्चित गर्न अनुरोध गरिन्छ,
1: हाई डिग्री अफ डिसिप्लिन एन्ड एकाडेमिक इन्भाइरोमेन्ट भएको।
0: थप जानकारीका लागि 091-560-738, 091-561-446, 98-48-43-31-79 र 98-48-43-36-77।
1: युनाइटेड एकाडेमी माध्यमिक विद्यालय टिकापुर कैलाली।
2: ए बा आइकै क्या, आज त पहिला नौकरीको पहिला महिना तनखा खाइकन आएकी होली मेरी चेली।
3: तनखा खाइकन होइन बुवा, तनखाले भोलिका दिन कि ढुक्क पारिकन आएकी छु। हो भने बुवा, पहिला महिनाको तनखा पाउने बित्तिकै मैले आफ्नो जीवन सुरक्षित बनाएकी छु। सिटिजन लाइफमा त कसा राम्रा राम्रा योजना रहेछन्। भाइका लागि बाल भविष्य योजना, तमिरे आमाका रिटायरमेन्टका समयका लागि घातक रोग सुविधा सहितको पेन्सन योजना, वाचि मेरा भविष्यका लागि सेभिङ ग्रोथ प्लान पनि रहेछ। तर पहिला महिना तनखाले सबैको एकैचोटि हर्न सम्भव भएन, तसाईले अहिले आफ्नो जीवन सुरक्षित गरिकन सुरु गरे।
2: ठिक गरिबा, आफैबाट सुरु गर्नु पर्दछ। हाम्रा पालामै त यसो गर्नु भन्ने थाहै थिएन, तर तमीहरूका पुस्ताले त समय अनुसार स्मार्ट डिसिजन लिइकन भविष्य सुनिश्चित गरिकन अगाडि बढ्न लागेका छ।
3: बुवाका अनुभव र मेरो सचेतना मिलिकन हाम्रो परिवार झिक सुरक्षित हुन्छ त, होइन बुवा? सिटिजन लाइफ इन्सुरेन्स, जहाँ भरोसा र भविष्य सँगसँगै हिटो छ। झिक्क कुरा थाहा पाउनका लागि हाम्रा बिमा गर्ने मान्छे नजिकैका शाखा कार्यालय वा फोन नम्बर 01-5970-217 मी सम्पर्क हर्या।

0: ला फेरि यो गाडीले धोका दिने भयो।
1: जहिले पनि ब्याट्रीकै समस्या ब्याट्रीकै समस्या।
0: यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
2: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्याक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
0: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
2: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि, सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
3: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
0: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
4: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्र्याक्टर, बस, ट्रक, टिफर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ। सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी टिकापुर कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
2: सम्पर्क नम्बर 091560470 र मोबाइल नम्बर 98 48 57 18 28।

0: ए भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन्छ भाउ के पाउँछ त्यहाँ?
1: ए त्यहाँ त्यहाँ त नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
2: ए एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
3: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
0: भनेदेखि सबै कुरा पाउने रहेछ।
4: टिकापुरमा रहेको एकमात्र नापतल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स।
5: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स।
6: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
4: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98484463 र 98164602004।
7: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर।
8: अबदेखि टिकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको दोस्रो, तेस्रो र चौथो शनिबार आउँदै हुनुहुन्छ।
7: ससानो कुरामा तनाव हुने,
8: बारम्बार मनमा एउटै कुरा खेलिरहने,
7: कुलटमा लाग्ने,
8: छटपटी हुने,
7: मुटु धेरै ढुकढुक हुने,
8: जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही जेठ 23 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 सम्पर्क राख्नुहोला।
7: टिकापुर अस्पताल, टिकापुर कैलाली।

ढुट महसुल भुक्तानी सम्बन्धी सूचना 2083 असार 1 गतेबाट टीकापुर वितरण केन्द्र र लम्की युनिट कार्यालय अन्तर्गत सञ्चालित विद्युत महसुल काउन्टर बन्द गरिने लक्ष्य राखिएकोले विद्युत महसुल अनलाइन माध्यमबाट भुक्तानी गर्न हुन सम्पूर्ण ग्राहक वर्गमा यसै सूचनाद्वारा जानकारी गराइन्छ। विद्युत महसुल अनलाइन भुक्तानी गर्ने समय बिहान 8 बजेदेखि राति 12 बजेसम्म। नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र टीकापुरकै लाली।

0: 80% रोगहरू पानीकै कारणले लाग्छन्।
1: थोपा थोपामा शुद्धता, अत्याधुनिक अमेरिकन यूभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
2: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
0: डेलिभरीका लागि
2: ड्रिंकिङ वाटर एक्वा शीतल
0: टिकापुर कैलाली
3: सम्पर्क मोबाइल नम्बर 9807106772। स्वास्थ्यका लागि पानी।
4: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीसँग सहकार्य गरौं।
5: यो ओसीएमसी भनेको के आयो फेरि?
6: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण आवश्यक मनोविमर्श सेवा आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
5: ओसीएमसीले के सहयोग गर्छ त?
6: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
7: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9584899213, इमेल ocmcticapur@gmail.com।

0: यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स
1: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिल सँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बीमा कभरेज, न कुनै फाइनेन्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
0: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स
1: शिखर इन्स्योरेन्सको सहकार्यमा
0: अस्पताल खर्च सहाराले गर्छ।
1: ई सेवा सबै सधैँ सँगै।
2: के तपाईलाई थाहा भयो,
3: सार्वजनिक स्थलमा धूम्रपान वा सुर्ती सेवन गरेमा 100 रुपियाँ जरिवाना हुन्छ।
2: कर्मचारीले धूम्रपान वा सुर्ती सेवन गरेमा अनुशासनमा नरहेको सरहमानी विभागीय कारवाही हुन्छ।
3: सार्वजनिक संस्था वा स्थलमा सञ्चालकले धूम्रपान गर्न नपाइने सूचना टाँस गर्नु पर्दछ।
2: सुर्ती प्रवर्धन हुने गरी कुनै सञ्चार माध्यममा विज्ञापन गरेमा वा प्रायोजन गरेमा 1,00,000 रुपियाँसम्म जरिवाना हुने व्यवस्था छ।
3: सुर्तीजन्य पदार्थहरू 18 वर्ष नपुगेकालाई, गर्भवतीलाई, शैक्षिक संस्थाको 100 मिटर वरिपरि बेचेमा, फुटकर बिक्री गरेमा, सजाएर राखेमा 10,000 सम्म जरिवाना हुन्छ।
2: धुम्रपानले मुटु र फोक्सोलाई बिगार्छ, क्यान्सर हुन सक्छ।
3: चुरोटको धुवा वरिपरिका मानिसको फोक्सोमा प्रवेश गरी धुम्रपान गर्ने व्यक्तिलाई जस्तै रोग देखिन सक्छ। धुम्रपान त्याग्न नसके स्वास्थ्य कर्मीको सहयोग लिन सकिन्छ।
4: सुर्तीजन्य पदार्थ होइन, स्वास्थ्य रोजौं।
5: सामुदायिक रेडियो टिकापुर FM द्वारा जनहितमा जारी सन्देश।

0: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर।
1: अबदेखि टीकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको दोस्रो, तेस्रो र चौथो शनिबार आउँदै हुनुहुन्छ।
0: सासानो कुरामा तनाव हुने,
1: बारम्बार मनमा एउटै कुरा खेलिरहने,
0: कुलटमा लाग्ने,
1: छटपटी हुने,
0: मुटु धेरै ढुकढुक हुने,
1: जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही जेठ 23 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 मा सम्पर्क राख्नुहोला।
0: टीकापुर अस्पताल, टीकापुर, कैलाली।
2: टीकापुर नगरपालिकाको सूचना। नगरपालिका भित्र सञ्चालित व्यवसाय दर्ता नवीकरण गर्न गराउनुका साथै दर्ता नगरी सञ्चालन भइरहेका व्यवसाय अनिवार्य रूपमा सम्बन्धित ओडामा दर्ता गरौं।
3: भवन निर्माण मापदण्ड 2072 अनुसार नयाँ घर निर्माण गर्दा घर नक्सा पास अनुमति लिएर मात्र निर्माण गरौं।
2: यस टीकापुर नगरपालिका कार्यालय वरिपरि लगायत नगर क्षेत्रभित्र व्यवसाय गरी बसेका व्यापारीहरूले पसल अगाडिको सार्वजनिक जग्गा, बाटोमा टहरा लगाई पसलको सामग्रीहरू राखी व्यवसाय गरिरहेको र त्यस्ता कार्यहरूले सड़क दुर्घटना निम्त्याउन सक्ने भएकोले त्यस्ता कार्य तत्काल बन्द गरौ।
3: नगर क्षेत्रभित्र रहेका घुम्टी ठेलाहरू तथा पसलमा व्यवसाय सञ्चालन गरिरहेका व्यापारीहरूले आफ्नो पसलका अगाडि यथाभावी फोहोर गरी उचित व्यवस्थापन नगरेको देखिएकोले यथास्थानमा फोहोर व्यवस्थापन गरौं र गराउ। टीकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टीकापुर, कैलाली।

0: रोका
1: के भयो किन कराएको यस्तो
0: दाइ यस्तो पनि हुन्छ र 30 दिनसम्म अनलिमिटेड रे
2: इन्सिलमा डेटा पनि कल पनि सबै अनलिमिटेड यति मात्र होइन लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभिजको फ्री एक्सेस पनि
1: हो र
0: हो नि इन्सिलमा अब मात्र 799 सबै अनलिमिटेड
3: आजै यो सुपर भ्यालु प्याक *123# डायल गरी वा एनसेल एप मगाई लिनुहोस् एनसेल नेपालकै लागि
4: टिकापुर नगरपालिकाको स्थानीय बजार व्यवस्थापन सम्बन्धी जरुरी सूचना
5: नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको संयुक्त पहलमा यही मिति 2083 साल वैशाख 28 गतेदेखि जेठ 3 गतेसम्म मूल्य पारदर्शिता सप्ताह मनाइरहेको बेहोरा सबैमा जानकारी गराइन्छ
4: टिकापुर नगरपालिकाबाट गरिएको नियमित बजार अनुगमनको क्रममा यस क्षेत्रमा सञ्चालनमा रहेका व्यापार व्यवसाय पसल होटल रेस्टुरेन्ट औषधि पसल किराना लगायतका व्यवसायहरूमा बिक्री गरिने वस्तु तथा सेवाको मूल्य सूची राखेको नपाइएको हुँदा प्रत्येक व्यवसायीले बिक्री गरिने सम्पूर्ण वस्तु तथा सेवाको स्पष्ट र अध्यावधिक मूल्य सूची सबैले देख्ने स्थानमा अनिवार्य रूपमा राख्न हुन सूचित गरिन्छ
5: प्रत्येक व्यवसायीले आफ्नो व्यवसाय अनिवार्य रूपमा दर्ता तथा नवीकरण गरी सञ्चालन गर्नुपर्नेछ
6: बिक्री गरिने सम्पूर्ण वस्तु तथा सेवाको स्पष्ट मूल्य सूची उपभोक्ताले सजिलै देख्ने स्थानमा राख्नुपर्नेछ
5: उपभोक्तालाई खरिद गरेको वस्तुको बिल उपलब्ध गराउनु पर्नेछ
6: म्याद नागेका गुणस्तरहीन तथा अखाद्य वस्तु बिक्री वितरण गर्न पाइने छैन
4: बिक्री गरिने सम्पूर्ण वस्तु तथा सेवाको स्पष्ट मूल्य सूची उपभोक्ताले सजिलै देख्ने स्थानमा राख्नुपर्नेछ
5: खाद्य तथा उपभोग्य सामग्री बिक्री गर्ने व्यवसायीले सरसफाई तथा स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्नुपर्नेछ
4: कृत्रिम अभाव सिर्जना गर्ने कालोबजारी गर्ने तथा अस्वाभाविक मूल्य वृद्धि गर्ने कार्य गर्न पाइने छैन
5: व्यवसाय स्थल वरपर सफा व्यवस्थित तथा सुरक्षित वातावरण कायम राख्नुपर्नेछ
4: बजार अनुगमनको क्रममा आवश्यक कागजात दर्ता प्रमाण पत्र खरिद बिल लगायतका विवरण अनिवार्य उपलब्ध गराउनु पर्नेछ
5: नगरपालिका तथा सम्बन्धित निकायबाट जारी गरिएका निर्देशिका मापदण्ड तथा नियमहरूको पूर्ण पालना गर्नुपर्नेछ
4: प्रस्तुत मापदण्डको अनिवार्य रूपमा पालना नगरेमा प्रचलित नियमानुसार भइजाने बेहोरा समेत सम्बन्धित सबैमा जानकारी गराइन्छ टिकापुर नगरपालिका

0: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
1: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाछ।
0: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
1: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सकियो नि।
0: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
1: न्यू असम जालपा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
2: न्यू असम जालपा देवी ज्वेलर्स, सिद्धार्थ चोक टी काफुर। न्यू अछाम जालपा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गरगहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गरगहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगल सैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98688147979, 98246025। अछाम मंगल सैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98246628225।
3: सबै बिरामी आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि त अपनाउनु पर्यो, तर यति हुँदाहुँदै पनि सबै एकनासो कहाँ हुन्छ र? कहिले कोही बिरामी, कहिले कोही बिरामी, म त दिक्क भइसक्यो हो, कसो कालले छिटो नलाग्यो।
4: मैले चाइनाको माइलो के बर्बर बर्बर कराइरहेको छ, के भएको छ तलाई?
3: हेर्नु न, साह्रै समस्या पर्यो क्या, कहिले के रोग आउने, कहिले के समस्या आउने, म त हैरान भइसकेँ। छोरो उस्तै बिरामी छ, स्कुल जान पाएको छ, त्यत्रो दिन थन्किया छ, बा त्यत्रै बिरामी, सबै हैरान भन्यो। म पनि यो पेटको बिरामीले कस्तो हुन्छ, भोक लाग्या लाग्यो हुन्छ, खानै सक्दैन।
4: तेरी माइला, यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ? त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमाई मेडिकल स्टोरमा गए त भइहाल्यो।
5: हजुर, स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन्, साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्।
6: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर, ठकरला रोड, टिकापुर, कैलाली।
7: हरेक साल वर्षा र गर्मीको समयमा सर्पदंश अर्थात् सर्पको टोकाईको प्रकोप बढ्छ। समुदायका व्यक्तिहरू अङ्ग भङ्ग भएको र जीवन समेत गुमाएको समाचारहरू बाक्लै सुनिन्छ। अब यसबाट बस्न र बचाउन के गर्न सकिएला त?
8: आफू बस्ने वरिपरि चाहिँ थाहा पाउनु पर्यो, किनभने सर्प कहाँ बस्न सक्छ, सर्प के हुन सक्छ भने त्यही भएर नो योर प्लेस। जस्तो अहिले गर्मी हुन्छ, सहन सकिँदैन, बाहिर सुतिन्छ, राति सर्पदंशको टोकाईमा परिन्छ सर्प। घरभित्रै हामीले मुसाहरूलाई आउने पुवालहरू छोडिदिएका हुन्छ, घरभित्रै हामीले कुखुराहरू सर्पको आहाराहरू राखेका हुन्छ। त्यही भएर आफ्नो ठाउँ चाहिँ आफू कहाँ बसेको चाहिँ जान्नु पर्यो। जसले गर्दाखेरि आफ्नो वरिपरि सर्प नआउन दिने चाहिँ वातावरण कसरी सिर्जना गर्ने भने त्यो परिवारको जिम्मेवारी हो, त्यो व्यक्तिको जिम्मेवारी, त्यो घरको जिम्मेवारी हो।
7: हो, सर्पको टोकाईबाट कसरी बस्ने, टोकिहालेमा तुरुन्तै के गर्ने र कसरी जीवन बचाउने समेतका जनचेतनामूलक जानकारी सहितको रेडियो कार्यक्रम जीवन सन्देश तपाईँको नजिकको एफएम स्टेशनबाट प्रसारण भइरहेको छ। हरेक शनिबार बिहान सुन्न नछुटाउनुहोला। सानो सिकाले अकालमै हुने धेरै मृत्यु र स्वास्थ्य समस्या टार्न सकिन्छ।
9: रेडियो कार्यक्रम जीवन सन्देश,
10: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, 101 मेगाहर्ज।

0: आमा राति छ कता जान लाग्नु भयो नि?
1: पिसाब लाग्यो, चर्बी जान लाग्यो नि।
0: ए पक्नु त्यसो भए, म टर्च लाइट र लट्ठी दिन्छु, लिएर जानुहोस्।
1: किन नि सानो लट्ठी र टर्च लाइट
0: किन हुनु नि आमा? रातको समयमा बाहिर निस्किनु पर्दा वा टोइलेट जानु पर्दा जहिले पनि टर्च लाइट बालेर र लामो लट्ठी लिएर मात्र जानुपर्छ, किनकि बर्खायामको समय छ, सर्पहरू हुन सक्छन्। टर्चको उज्यालोले सर्प देख्न सकिन्छ र लट्ठीको टकटक आवाज सुनेर सर्पहरू भाग्न सक्छन्।
1: कति राम्रो सल्लाह दिएको सानो तिमीले।
0: आमा हामीलाई नि स्कूलमा म्याडम सरहरूले सर्प लुक्न सक्ने स्थानहरूबाट हिँड्नु परेमा वा काम गर्नु परेमा जहिले पनि थप होसियार हुनुपर्छ भनेर सिकाउनु भएको छ नि। अझै धानबारी, झाडी अथवा अग्ला घाँसहरू भएको ठाउँहरूबाट हिँड्नु परेमा लामो लट्ठी लिएर टकटक आवाज गर्दै हिँड्नुपर्छ भन्नुभएको छ।
2: सर्पहरू वर्षायामको समयमा सुक्खा ठाउँमा बस्न मन पराउँछन्। आफ्नो वासस्थानमा पानी पस्ने हुँदा सुक्खा ठाउँको खोजीमा उनीहरू बाहिर निस्कन सक्छन्।
3: मुसा कुखुरा जस्ता आहारको खोजी गर्ने क्रममा पनि सर्पहरू मानव बस्ती नजिक आउन सक्छन्। भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
4: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।

0: दाजु हेर्नुहोस् न, भाउजूलाई बिरामले च्याप्दै गइराखेको छ, तपाईँ भने यहाँ कुनै मतलबै नगरी बसिराख्नु भएको छ। भाउजूलाई कतै के भइहाल्यो भने रुनु होला पछि धुरु धुरु।
1: के गरौ त म, यत्रो उपचार गरिसके, कति ठाउँमा लगिसके, तर निकै हुन्न।
0: दाई बरु एकपटक टिकापुरको सत्कार मेडिकल सेवामा जचाउने हो कि, के थाहा त्यहाँ उपचार भइहाल्छ कि।
1: तैले भन्छस् भने लौ जान्न त त्यो सत्कार मेडिकलमा एकपटक।
2: सत्कार मेडिकल सेवाका खास सेवाहरू: ओपीडी सेवा, भिडियो एक्सरे सेवा, एक्सरे सेवा, ल्याब अर्थात् प्रयोगशाला सेवा, ईसीजी सेवा, मेडिकल सेवा, ईएनटी सेवा, प्लास्टर सेवा। बिरामी जाँच्ने समय बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म। डाक्टर हेमन्त स्वार, टिकापुर, ब्लक नम्बर 7, गोल पार्क नजिक, गुम्बा रोड, टिकापुर। फोन नम्बर 0191-560-095, मोबाइल नम्बर 98-484-27-359।
3: युनाइटेड एकाडेमी माध्यमिक विद्यालय कक्षा 11 वाणिज्य संकायमा भर्ना खुल्यो।
4: यस क्षेत्रकै अग्रणी तथा गुणस्तरीय शैक्षिक संस्था युनाइटेड एकाडेमी माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083 लागि कक्षा 11 अन्तर्गत वाणिज्य संकायमा नयाँ विद्यार्थी भर्ना खुला गरिएको बेहोरा सम्पूर्ण विद्यार्थी, अभिभावक तथा शुभेच्छुक महानुभावहरूमा जानकारी गराइन्छ। विद्यालयमा अंग्रेजी तथा नेपाली दुवै माध्यमबाट अनुभवी तथा दक्ष शिक्षकद्वारा आधुनिक प्रविधि मैत्री र व्यावहारिक शिक्षण प्रणाली अन्तर्गत अध्ययन अध्यापन गराइनेछ।
3: पढाइ हुने विषयहरू: अनिवार्य नेपाली, अनिवार्य अंग्रेजी, सामाजिक गणित, ऐच्छिक लेखाशास्त्र, ऐच्छिक वित्त शास्त्र, ऐच्छिक अर्थशास्त्र, कम्प्युटर विज्ञान। भर्ना सम्बन्धी कार्यक्रमहरू: भर्ना फारम वितरण जेठ 1 गतेदेखि, भर्ना सुरु जेठ 3 गतेदेखि, कक्षा सञ्चालन जेठ 25 गतेदेखि, पठन पाठन समय बिहान 6 बजेदेखि 10:30 बजेसम्म।
4: दक्ष अनुभवी तथा विषयगत विशेषज्ञ शिक्षकद्वारा सहजीकरण गराइनेछ।
3: स्मार्ट क्लासरूम तथा डिजिटल लर्निङ सिस्टमको व्यवस्था,
4: विद्यार्थी मैत्री, शान्त तथा सुरक्षित शैक्षिक वातावरण,
3: नियमित युनिट टेस्ट, विकली टेस्ट तथा मोडेल इक्जाम सञ्चालन गरिनेछ।
4: कमजोर विद्यार्थीका लागि विशेष सुधारात्मक कक्षाको व्यवस्था,
3: उत्कृष्ट विद्यार्थीलाई मासिक तथा वार्षिक पुरस्कारको व्यवस्था,
4: समय अनुसार प्र्याक्टिकल प्रेजेन्टेसन तथा प्रोजेक्ट बेस्ड लर्निङमा विशेष जोड,
3: आधुनिक कम्प्युटर ल्याब तथा इन्टरनेट सुविधा सहितको अध्ययन व्यवस्था,
4: अनुभवी करियर काउन्सिलरद्वारा भविष्य निर्माण सम्बन्धी मार्गदर्शन,
3: नेतृत्व विकास, व्यक्तित्व विकास तथा सार्वजनिक बोल्ने कला सम्बन्धी तालिम,
4: अनुशासन, नैतिक शिक्षा तथा सकारात्मक सोचको विकासमा विशेष प्राथमिकता,
3: अतिरिक्त क्रियाकलापद्वारा विद्यार्थीको प्रतिभा प्रस्फुटन गराइने,
4: विज्ञान प्रविधि तथा व्यवस्थापन क्षेत्रसँग सम्बन्धित शैक्षिक भ्रमणको व्यवस्था,
3: सीसीटीभी निगरानी सहित सुरक्षित तथा व्यवस्थित विद्यालय वातावरण,
4: अभिभावक र विद्यालय बीच नियमित समन्वय तथा प्रगति प्रतिवेदनको व्यवस्था,
3: सीमित सिट भएकाले समयमै भर्ना सुनिश्चित गर्न अनुरोध गरिन्छ,
4: हाई डिग्री अफ डिसिप्लिन एन्ड एकाडेमिक इन्भाइरोमेन्ट भएको।
3: थप जानकारीका लागि 0915607638, 0915614446, 98-48-43-31-79 र 98-48-43-36-77।
4: युनाइटेड एकाडेमी माध्यमिक विद्यालय, टिकापुर, कैलाली।

0: छु छौ।
1: ए बा आइगई क्या? आज त पहिला नोकरीको पहिला महिना तनखा खाइकन आएकी होली मेरी चेली।
2: तनखा खाइकन होइन बुवा, तनखाले भोलिका दिन कि ढुक्क पारिकन आएकी छु। हो भने बुवा, पहिला महिनाको तनखा पाउने बित्तिकै मैले आफ्नो जीवन सुरक्षित बनाएकी छु। सिटिजन लाइफ मि त कसा राम्रा राम्रा योजना रहेछन्। भाइका लागि बाल भविष्य योजना, तमिरे आमाका रिटायरमेन्ट समयका लागि घातक रोग सुविधा सहितको पेन्सन योजना, वाचि मेरा भविष्यका लागि सेभिङ ग्रोथ प्लान पनि रहेछ। तर पहिला महिना तनखाले सबैको एकैचोटि हर्न सम्भव भएन, तसाईले अहिले आफ्नो जीवन सुरक्षित गरिकन सुरु गरे।
1: ठिक गरिबा, आफैबाट सुरु गर्नु पर्दछ। हाम्रा पालामै त यसो गर्नु भन्ने थाहै थिएन, तर तमीहरूका पुस्ताले त समय अनुसार स्मार्ट डिसिजन लिइकन भविष्य सुनिश्चित गरिकन अगाडि बढ्न लागेका छ।
2: बुवाका अनुभव र मेरो सचेतना मिलिकन हाम्रो परिवार झिक सुरक्षित हुन्छ त, होइन बुवा? सिटिजन लाइफ इन्सुरेन्स, जहाँ भरोसा र भविष्य सँगसँगै हिटो छ। झिक्क कुरा थाहा पाउनका लागि हाम्रा बिमा गर्ने मान्छे नजिकैका शाखा कार्यालय वा फोन नम्बर 01-5970-217 मि सम्पर्क गरे।
3: आई बुढल्ला, सुन्टो कि नै वानन्दे गोज आगिले न अब समय एक ठो गर गहना नै हो बनाइना उनेना पट्टा नि पैना त।
4: अरे गहना बनाइन त हो, दुकान खोस्ती खोस्ती परेशान आटू, कहाँ बनाऊ कहाँ बनाऊ।
3: तुहार बाटस तर तुहार रामपुरान दिदी कहिए नै सामुएल ज्वेलर्स में से गहना बना कांसे के कतरा सुगर बना कर लाटी।
4: ए ले ले ठीक है बा, चल हाली भाट वट खाई हो जाए कहूँ सामुएल ज्वेलर्स में घर गहना बनाई। सामुएल ज्वेलर्स, बलभद्र चौक टीकापुर, प्रोप्राइटर तेहरी सिंह सुनार।
3: हमारे यहाँ हरेक मेरी सुन चांदी के गर गहना बना जाए, रसायन बिना रसायन के गर गहना बना जाए, वो ऑर्डर अनुसार फिर बना जाए। मोबाइल नंबर 98-6-84-41-208 और 98-4-86-39-261।

0: आरोग्य मेडिकल सेन्टर एण्ड क्लिनिक टिकापुरमा बच्चादेखि बुढासम्मा टाउकोदेखि घुँडासम्मको उपचार।
1: टिचिङ हस्पिटलबाट एमडी अध्ययन गरी अनुभव प्राप्त फेमिली फिजिसियन डाक्टर सरोज खनालबाट बिरामीको जाँच तथा उपचार हुँदैछ।
0: आरोग्य मेडिकलमा पाइने सेवाहरू:
1: दीर्घ रोगीहरू, उच्च रक्तचाप, मधुमेह, थाइराइड, दम, सीओपीडी,
0: नवजात शिशुदेखि वृद्धसम्मको सम्पूर्ण स्वास्थ्य सेवा,
1: बालबालिकाको स्वास्थ्य परामर्श तथा उपचार,
0: महिलाका समस्या, गायनोलोजिकल समस्या, गर्भावस्थाको जाँच,
1: सामान्य रोग, ज्वरो, खोकी, पेट दुखाइ लगायतको उपचार,
0: आकस्मिक रोगको प्रारम्भिक उपचार र व्यवस्थापन,
1: र हाम्रो यहाँ भिडियो एक्सरे सेवा उपलब्ध छ।
0: सम्पर्क आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुर।
1: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 10 बजेसम्म र साँझ 4 बजेदेखि 8 बजेसम्म।
0: सम्पर्क फोन नम्बर 9868000008 र 9825637072।

0: लैङ्गिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीसँग सहकार्य गरौं।
1: यो ओसीएमसी भनेको के आयो फेरि?
2: ओसीएमसी भनेको लैङ्गिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
2: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैङ्गिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैङ्गिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
3: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmctikapur@gmail.com।
4: के हजुर नयाँ घर बनाउँदै हुनुहुन्छ या हजुरको घरमा लिकेज छ, छतबाट पानी चुहिने, भित्तामा दाग देखिने, पेन्ट बिग्रिने वा स्ट्रक्चर कमजोर हुँदै गएको छ? यस्तो समस्या समयमै समाधान नगरेमा पछि ठूलो क्षति पनि हुन सक्छ। दिवार फुट्ने, छाना झन कमजोर हुने, करेन्ट लाग्ने र घरको मजबुती घट्ने खतरा हुन्छ। अब चिन्ता लिनु पर्दैन। धनगढ़ी वाटर प्रुफिङ एण्ड होम डेकोरले ल्याएको छ वाटर प्रुफिङ र होम डेकोर सम्बन्धित पीभीसी, डब्लूपीसी र प्लेटेड प्यानलको काम र बिक्रीको सेवा पनि गरिन्छ। धनगढ़ी वाटर प्रुफिङ एण्ड होम डेकोर टिकापुरका लागि सम्पर्क भरत अधिकारी सशस्त्र प्रहरी कर्ण पछाडी, फोन नम्बर 9648336213।

0: ए रोक रोक रोक
1: के भयो किन कराएको यस्तो
0: दाई यस्तो पनि हुन्छ र 30 दिनसम्म अनलिमिटेड रे
2: इन्सेलमा डेटा पनि कल पनि सबै अनलिमिटेड यति मात्र होइन लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभिजको फ्री एक्सेस पनि
0: हो र हो नि इन्सेलमा अब मात्र 799 सबै अनलिमिटेड
3: आजै यो सुपर भ्यालु प्याक एस्ट्रिक 123 ह्यास डायल गरी वा एनसेल एप मगाई लिनुहोस् एनसेल नेपालकै लागि
4: जिजापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना टीकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको सोमबार र बिहिबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ टीकापुर अस्पताल टीकापुर कैलाली
5: तिमी टोयलेटबाट आउन त ढिला भयो नि सन्जु के समस्या भयो र
6: केही भएको छैन सर टोयलेटको छेउमा सर्प देखे डर लागेर फर्किन लागेकी थिए एकछिनसम्म कुर्दा पनि हलचल गरेन मरेको सर्प रहेछ भन्ने थाहा पाएपछि टोयलेट गएर आएकी
5: मरेको सर्पलाई चलाउन त चलाएन नि
6: चलाइन सर
5: विद्यार्थी भाइ बहिनीहरू तिमीहरूले पनि कहीँ कतै मरेको सर्प देख्यो भने त्यसलाई चलाउनु हुँदैन है सर्प मर्दैमा त्यसमा भएको विषय असर नगर्ने भन्ने हुँदैन जिउँदो मरेको वा मरेको जस्तो देखिने सर्पलाई नाङ्गो हातले समाउनु हुँदैन
7: सर मरेको सर्प भेटियो भने के गर्ने त
5: सर्प मरेको जस्तो देखिए पनि पूर्ण रूपमा नमरेको हुन सक्छ अथवा मरेको केही बेरसम्म पनि सर्पले डस्न सक्छ त्यसैले सर्पलाई मरेको अवस्थामा पनि हातले चलाउनु हुँदैन बरु अलि लामो लठ्ठीले चलाएर मरे नमरेको यकिन गर्नुपर्छ
8: मरेका सर्पहरूबाट सावधान रहनुहोस् मरेका वा मारिएका सर्पहरूलाई समाउने वा खेलाउने नगर्नुहोस् मरेको केही बेरसम्म पनि सर्पले डस्न सक्छ सम्भव भए सर्पको फोटो लिनुहोस् र पहिचानका निमित्त विज्ञसँग सम्पर्क गर्नुहोस्
9: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ
10: नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र विश्व स्वास्थ्य संगठन नेपाल WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश

0: सामुदायिक रेडियो टिकापुर एफएमको 12 बजेको मध्याह खबरमा यहाँलाई स्वागत छ। मध्याह खबरबाट रत्नापुर मगरको नमस्कार। तपाई अहिले सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्जका साथै अनलाइनमा www.tikapurfm.org मोबाइल एप्स हाम्रो पात्रो र नेपाली पात्रोमा पनि सुनिरहनु भएको छ। मध्याह्न खबर शुरू गरौं खबरका मुख्य शीर्षकहरूबाट। टिकापुर लगायतका आसपासका क्षेत्रमा बिहानैदेखि वर्षा, गर्मीबाट राहतको महसुस। कर्णाली नदी किनारका सामुदायिक वन नदी कटानको चपेटामा वर्षेनी 100 हेक्टर वन क्षेत्र कटान हुँदै र सुदूरपश्चिम प्रदेश स्तरीय राष्ट्रपति रनिङ सिल्डको उपाधि कैलालीलाई। अब मध्याह्न खबर विस्तारमा। पश्चिमी न्यून चापीय रेखा स्थानीय वायु तथा पश्चिमदेखि पूर्वसम्म नेपाल नजिक सक्रिय रहेको न्यून चापीय रेखाको प्रभावका कारण देशका विभिन्न भूभागमा बदली, वर्षा तथा हुरी चल्ने पूर्वानुमान गरिएको छ। आज बिहानदेखि सुदूरपश्चिमका विभिन्न स्थानमा वर्षा भइरहेको छ। बिहानदेखि कैलालीको टिकापुर लगायत आसपासका क्षेत्रमा पनि वर्षा भएको छ। वर्षा भएपछि लामो समयसम्म गर्मीबाट नागरिकहरूलाई राहत भएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका अधिकांश हिमाली तथा पहाड़ी भूभागमा साधारणतया बदली रहेको छ। तराई क्षेत्रमा आंशिक बदली भएको छ। लुम्बिनी प्रदेशका केही स्थानमा मध्यम वर्षा भइरहेको छ भने गण्डकी र कर्णाली प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ। आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश सहित देशका हिमाली तथा पहाड़ी भूभागमा साधारणतया बदली रहने तथा बाँकी तराई क्षेत्रमा आंशिक बदली रहने महाशाखाले जनाएको छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाड़ी भूभागका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। मध्य प्रदेश तथा कोशी, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रका एक दुई स्थानमा पनि मेघगर्जन तथा चट्याङसहित वर्षा हुन सक्ने अनुमान गरिएको छ। यसै गरी आज राति कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका हिमाली भूभागमा साधारणतया बदली रहनेछ भने पहाड़ी भूभाग तथा लुम्बिनी प्रदेशको तराई क्षेत्रमा आंशिक बदली रहने जनाएको छ। बाँकी तराई भूभागमा मुख्यतया मौसम सफा रहने महाशाखाको पूर्व अनुमान छ। महाशाखाले लुम्बिनी प्रदेशको तराई क्षेत्रका केही स्थानमा हुरी चल्ने सम्भावना रहेकाले सतर्कता अप्नाउन र मौसम सम्बन्धी पछिल्ला सूचनामा अध्यावधिक रहन सम्बद्ध सबैमा आग्रह गरेको छ। कैलालीको कर्णाली नदी किनारका सामुदायिक वनहरू नदी कटानको चपेटामा परिरहेका छन्। नदी किनारका सामुदायिक वनलाई कर्णाली नदीमा आउने बाढ़ीले वर्षिनी कटान गर्दै जाँदा त्यहाँका सामुदायिक वनहरू नदी कटानको चपेटामा परेका छन्। वर्षिनी भइरहेको नदी कटानबाट सामुदायिक वनलाई जोगाउन सामुदायिक वनका उपभोक्तालाई ठूलो चुनौती भइरहेको टिकापुर नगरपालिका वडा नम्बर 7 सत्ती स्थित सत्ती कर्णाली सामुदायिक वनका अध्यक्ष जीतराम चौधरीले बताउनुभयो। कर्णाली सामुदायिक वन जस्तै टिकापुर नगरपालिका वडा नम्बर 2 स्थित खोटेना भूराखानी सामुदायिक वन पनि नदी कटानको चपेटामा परिरहेको छ। खोटेना भूराखानी सामुदायिक वनको पनि करिब 25 हेक्टर क्षेत्रफल नदीले कटान गरिसकेको छ। कर्णालीको एउटा भंगालो नै सामुदायिक वनतर्फ फर्किएपछि वन क्षेत्र बढ़ी कटान भइरहेको खोटेना भूराखानी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष भूपेन्द्र साउदको भनाई छ। जगतपुर सामुदायिक वनलाई पनि कर्णाली नदीको कटानबाट जोगाउन ठूलो चुनौती रहेको छ। जानकी गाउँपालिका वडा नम्बर 6 स्थित जगतपुर सामुदायिक वनलाई कर्णाली नदीको भंगालोले नै दुई भागमा विभाजन गरेको र प्रत्येक वर्ष हेक्टरका हेक्टर वन क्षेत्र नदीले कटान गर्दै गइरहेको छ। नदी कटानलाई रोक्न नसकिएको खण्डमा सामुदायिक वनको आधा हिस्सा नै सकिने भन्दै उपभोक्ताहरू चिन्तित छन्। यसरी नदीले कटान गरिरहेको वनलाई जोगाउन सामुदायिक वनको स्रोतले नसकिने भएकाले सरकारले नदी कटान रोक्नमा तटबन्ध लगाएका कामहरू गरेको भए पनि राम्रो हुने जगतपुर सामुदायिक वनका अध्यक्ष निरबहादुर शाहले बताउनुभयो। कैलालीको टिकापुर र लम्कीचुहा नगरपालिका तथा जानकी गाउँपालिकाको क्षेत्रमा मात्र कर्णाली नदी किनारमा दर्जन बढ़ी सामुदायिक वनहरू रहेका छन्। ती दर्जन बढ़ी सामुदायिक वनहरूमा अधिकांश सामुदायिक वनहरू कर्णाली नदीको कटानको चपेटामा परिरहेका छन्। नदी किनारमा रहेका सामुदायिक वनलाई नदी कटानबाट जोगाउनका लागि अहिलेदेखि नै पहल नगर्ने हो भने केही सामुदायिक वनलाई नदीले आफ्नो आहारा वनलाई सामुदायिक वनको नामै मेटाउने देखिन्छ। त्यस विषयमा स्थानीयदेखि प्रदेश र संघीय सरकारले नदी कटान रोक्ने काममा जुट्नुपर्ने देखिन्छ। लम्कीचुहा उद्योग वाणिज्य संघको अध्यक्षमा दीपक कुमार तिमिल सेना निर्वाचित भएका छन्। अध्यक्ष पदका उम्मेद्वार दीपक कुमार तिमिल सेना 143 मतका साथ निर्वाचित भएका हुन्। उहाँका निकटतम प्रतिस्पर्धी खडानन्द सापकोटाले 114 मत प्राप्त गरेका छन्। यसै गरी कोषाध्यक्षमा तपेन्द्र बहादुर ढकाल 168 मतका साथ विजयी भएका छन्। उहाँका प्रतिस्पर्धी अमित भण्डारीले 87 मत प्राप्त गरेका छन्। अन्य पदमा भने यसअघि नै उम्मेद्वारहरू निर्विरोध निर्वाचित भइसकेका छन्, जसमा उद्योग उपाध्यक्षमा मणिराम न्यूपाने मनिष, वाणिज्य उपाध्यक्षमा पदमराज जैसी, वस्तुगत उपाध्यक्षमा गणेशराज ओली, महासचिवमा पुष्पराज ढकाल र सचिवमा सञ्जय बुढाथोकी निर्विरोध निर्वाचित भएका हुन्। मध्याह खबरमा सामुदायिक पुस्तकालय टिकापुरको अध्यक्षमा रिमाल चैन लगायतका खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला सामुदायिक रेडियो टिकापुर एफएम।
1: के तपाईलाई थाहा छ,
2: एउटा प्लास्टिक झोला नष्ट हुन सयौं वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी, माटो, वनस्पति, जनावर र मानिसलाई असर गर्छ।
1: हो र?
2: हो त, हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
1: अनि
2: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौ।
1: के छ त विकल्प?
2: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं, पकाएको तथा झोल खाने कुराहरू प्लास्टिकबाट टाढे राखौं।
1: विस्तारै गर्दा हुँदैन?
2: हुँदैन। टिकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
1: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ।
2: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ। टिकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय सरसफाई शाखा, टिकापुर, कैलाली। आज भोलि दिनहुँ जसो सड़क दुर्घटनाका घटनाहरू बढ़िरहेका हुनाले दुर्घटना न्यूनीकरण गर्न बाटोमा हिँड्दा बाटोको एक छेउ भएर हिँड्ने, बाटो काट्दा अगाडि र पछाडि हेर्नुका साथै इसारा गरेर मात्र बाटो काट्ने, साइकल होस्या गाड़ी चलाउँदा न्यूनतम गतिमा हाँक्ने गरौ। कतिपय दुर्घटना आफ्नो नभई अरूको लापरवाहीका कारण पनि घट्ने हुनाले बाटोमा हिँड्दा सजग भएर मात्र हिँड्ने गरौं। साथै आफ्ना नानी बाबुहरू तथा घरपालुवा जनावरलाई बाटोमा छाड नछोडौ र आकस्मिक हुने यस्ता दुर्घटनाबाट आफू पनि बचौं, अरूलाई पनि बचाऊ।
3: जानकी गाउँपालिका 1 नम्बर वाडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।
0: अब बाँकी खबर। रानी जमरा कुलरिया सिंचाई अन्तर्गत बनेको शीत भण्डार गृह कोल्ड स्टोर सञ्चालन तथा व्यवस्थापन समितिको पहिलो साधारण सभाबाट निर्वाचित पदाधिकारीहरूको शपथ ग्रहण भएको छ। जेठ 10 गते शुरू भएको साधारण सभामा कोषाध्यक्ष पदका लागि शुक्रबार चुनाव भएपछि शपथ ग्रहण भएको हो। शपथ ग्रहण कार्यक्रममा बोल्दै रानी जमरा कुलरिया सिंचाई कृषि कार्यक्रम कार्यान्वयन इकाईका प्रमुख भरत प्रसाद कणेलले शीत भण्डार सञ्चालन हुँदासम्म परियोजनाका तर्फबाट प्राविधिक पृष्ठपोषण गरिने तर सञ्चालन कार्यको सुनवाई अगुवाई समितिले गर्नुपर्ने बताउनुभयो। शीत भण्डारको 8% जति काम बाँकी रहेको र त्यसको 25% लागत सहभागिता गर्दा अपुग 11 लाख जुटाउन समितिले पहल गर्नुपर्ने कणेलको भनाई छ। रानी जमरा कुलरिया सिंचाई आयोजनाको 75% र किसानहरूको 25% शेयरमा 8,20,00,000 रूपियाँको लागतमा 1,000 मेट्रिक टनको शीत भण्डार गृह निर्माण हुन थालेको छ। परियोजनाका वरिष्ठ समाजशास्त्री कृष्ण उप्रेतीले रानी जमरामा हाइड्रो पावर जस्तै शीत भण्डार पनि जन्मिएको बताउँदै सञ्चालन गरेर शेयर सदस्यलाई सफा दिनु, नाफा दिनु चुनौतीपूर्ण रहेको बताउनुभयो। शीत भण्डार सञ्चालन समितिका अध्यक्ष निरबहादुर शाहले सबैको सहयोगमा शीत भण्डार सञ्चालनको लक्ष्य पूरा गर्ने प्रतिबद्धता जनाउनुभयो। रानी जमरा कुलरिया जल उपभोक्ता संस्थाका अध्यक्ष कुमार राज शाहीले धेरै दुःखले शुरू गरेको शीत भण्डारको बाँकी काम नयाँ समितिले गर्ने बताउनुभयो। साधारण सभाबाट अध्यक्षमा निरबहादुर शाह, उपाध्यक्ष अध्यक्षमा चतुर प्रसाद खनाल, सचिवमा धनीराम चौधरी, सहसचिवमा मुकेश बहादुर शाह, कोषाध्यक्षमा जनक कुमारी चौधरी चयन हुनु भएको छ। यस्तै खुला सदस्यमा धर्मराज तिमेलसेना, सिद्धराज ठकुल्ला, दलित सदस्य पदमा जंगबहादुर लुहार, महिला सदस्यमा सोमती कुमारी चौधरी, दिलु घरती मगर र सीता डंगौरा निर्वाचित हुनुभएको छ। सामुदायिक पुस्तकालय टीकापुरको अध्यक्षमा जगन्नाथ प्रसाद रिमाल चयन हुनुभएको छ। रिमाललाई अध्यक्षमा प्रत्याशी देवेन्द्र बहादुर शाह र टंक प्रसाद सञ्जालले उम्मेद्वारी फिर्ता लिएपछि रिमाल निर्विरोध निर्वाचित हुनुभएको हो। पुस्तकालयको छैटौं चुनावी साधारण सभाले सर्वसम्मत रूपमा नयाँ नेतृत्व चयन गरेको छ। पुस्तकालय उपाध्यक्षमा मोहन प्रसाद उपाध्याय, सचिवमा दीपक बोगटी, सहसचिव अमित कुमार चौधरी, कोषाध्यक्ष प्रतीक्षा कुमारी चौधरी चयन हुनुभएको छ। त्यसैगरी खुला सदस्यमा दीर्घबहादुर तिरुवा, मोहन प्रसाद शर्मा, जनक बटाला, दीपकराज बराल निर्विरोध हुनुभएको छ। महिला सदस्यमा इन्द्रा कुमारी उपाध्याय र जनजाति सदस्यमा कञ्चन चौधरी चयन हुनुभएको निर्वाचन समितिले जनाएको छ। यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी टीकापुरको नगर सभापतिमा इन्जिनियर रविन्द्र विष्ट चयन हुनुभएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी टीकापुरको हिज भएको नगर अधिवेशनबाट विष्टलाई सभापतिमा चयन गरेको हो। आज विश्व सूर्यजन्य पदार्थ विरूद्धको दिवस विश्वका विभिन्न देशमा चेतनामूलक कार्यक्रमका साथ मनाइँदैछ। हरेक वर्ष मे 31 मनाइने यो दिवसको उद्देश्य सूर्यजन्य पदार्थको प्रयोगबाट हुने स्वास्थ्य जोखिम, सूर्य उद्योगका व्यावसायिक रणनीति, सूर्य नियन्त्रणका लागि विश्व स्वास्थ्य संगठन WHO गरिरहेका प्रयास तथा स्वास्थ्य जीवनयापन र भावी पुस्ताको संरक्षणका लागि आवश्यक कदम बारे चेतना फैलाउनु हो। WHO सदस्य राष्ट्रहरूले सन् 1987 विश्वव्यापी रूपमा सूर्यजन्य पदार्थको महामारी तथा यसबाट हुन रोक्न सक्ने मृत्यु र रोगप्रति ध्यान आकर्षण गराउन यो दिवसको शुरूआत गरेका हुन्। सन् 1987 विश्व स्वास्थ्य सभाले पारित गरेको प्रस्ताव WHA 40.38 सन् 1988 अप्रेल 7 विश्व धूम्रपान रहित दिवसका रूपमा मनाउने निर्णय गरेको थियो। त्यसपछि सन् 1988 पारित प्रस्ताव WHA 42.19 अनुसार हरेक वर्ष मे 31 विश्व सूर्यजन्य पदार्थ रहित दिवस मनाउन थालिएको हो। सुदूरपश्चिम प्रदेश स्तरीय 16 राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको उपाधि कैलालीले जितेको छ। डडेलधुरामा आयोजित प्रदेश स्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा 58 पदक सहित कैलालीले उपाधि जितेको हो। कैलालीले 32 स्वर्ण, 17 रजत र 9 काश्य पदक जितेको छ। त्यसैगरी कञ्चनपुर 43 पदक सहित द्वितीय तथा आयोजक डडेलधुरा 30 पदक सहित तृतीय स्थान हासिल गर्न सफल भएको छ। डडेलधुराले 6 स्वर्ण, 7 रजत र 17 काश्य पदक जित्यो। तडी चौथो, दार्चुला पाँचौ, बझाङ छैटौं, बाजुरा सातौं, डोटी आठौं र अछाम नवौ स्थानमा रहे। प्रतियोगिताभर कुल 232 पदक वितरण गरिएको थियो, जसमा 66 स्वर्ण, 66 रजत र 100 काश्य पदक समावेश रहेका थिए। यही जेठ 14 गतेदेखि शुरू भएको प्रतियोगितामा 9 जिल्लाका खेलाड़ी बीच एथलेटिक्स, टेक्वाण्डो, उसु, कराते, भलिबल, कबड्डी लगायत खेलमा प्रतिस्पर्धा भएको थियो। छनौट प्रतियोगिताबाट उत्कृष्ट प्रदर्शन गर्ने खेलाड़ीलाई यही वर्ष हुने राष्ट्रपति रनिङ सिल्डका लागि सिफारिश गरिनेछ। यसै समाचारसँगै मध्याह्न खबर सकियो। अन्त्यमा जाँदा जाँदै खबरका मुख्य शीर्षकहरू फेरि एकपटक। टीकापुर लगायतका आसपासका क्षेत्रमा बिहानैदेखि वर्षा, गर्मीबाट राहतको महसुस। कर्णाली नदी किनारका सामुदायिक वन नदी कटानको चपेटामा वर्षेनी सयौं हेक्टर वन क्षेत्र कटान हुँदै। र सुदूरपश्चिम प्रदेश स्तरीय राष्ट्रपति रनिङ सिल्डको उपाधि कैलालीलाई। हस्त अहिलेलाई मध्याह खबर यति नै। यसपछि लोकगीत सुन्न सक्नुहुनेछ। प्राविधिक मित्रलाई धन्यवाद दिँदै अहिलेको मध्याह खबरबाट म रत्नापुर मगर पनि विदा हुन्छु। सामुदायिक रेडियो टीकापुर एफएम सुन्दै गर्नुहोला। नमस्कार।
4: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर। अबदेखि टीकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको दोस्रो तेस्रो र चौथो शनिबार आउँदै हुनुहुन्छ।
5: सानो कुरामा तनाव हुने,
4: बारम्बार मनमा एउटै कुरा खेलिरहने,
5: कुलटमा लाग्ने,
4: छटपटी हुने,
5: मुटु धेरै ढुकढुक हुने,
4: जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही जेठ 23 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 सम्पर्क राख्नुहोला।
5: टीकापुर अस्पताल, टीकापुर कैलाली।
6: युनाइटेड एकाडेमी माध्यमिक विद्यालय कक्षा 11 वाणिज्य संकायमा भर्ना खुल्यो।
4: यस क्षेत्रकै अग्रणी तथा गुणस्तरीय शैक्षिक संस्था युनाइटेड एकाडेमी माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083 लागि कक्षा 11 अन्तर्गत वाणिज्य संकायमा नयाँ विद्यार्थी भर्ना खुला गरिएको बेहोरा सम्पूर्ण विद्यार्थी अभिभावक तथा शुभेच्छुक महानुभावहरूमा जानकारी गराइन्छ। विद्यालयमा अंग्रेजी तथा नेपाली दुवै माध्यमबाट अनुभवी तथा दक्ष शिक्षकद्वारा आधुनिक प्रविधि मैत्री र व्यावहारिक शिक्षण प्रणाली अन्तर्गत अध्ययन अध्यापन गराइनेछ।
6: पढाइ हुने विषयहरू
4: अनिवार्य नेपाली,
6: अनिवार्य अंग्रेजी,
4: सामाजिक गणित,
6: ऐच्छिक लेखाशास्त्र,
4: ऐच्छिक वित्तशास्त्र,
6: ऐच्छिक अर्थशास्त्र,
4: कम्प्युटर विज्ञान,
6: भर्ना सम्बन्धी कार्यक्रमहरू,
4: भर्ना फारम वितरण जेठ 1 गतेदेखि,
6: भर्ना सुरु जेठ 3 गतेदेखि,
4: कक्षा सञ्चालन जेठ 25 गतेदेखि,
6: पठन पाठन समय बिहान 6 बजेदेखि 10:30 बजेसम्म। सीमित सिट भएकाले समयमै भर्ना सुनिश्चित गर्न अनुरोध गरिन्छ। थप जानकारीका लागि 091-560-738, 091-561-446, 98-48-43-31-79 र 98-48-43-36-77।
4: युनाइटेड एकाडेमी माध्यमिक विद्यालय टीकापुर कैलाली।
7: ८० प्रतिशत रोगहरू पानीकै कारणले लाग्छन्।
8: थोपा थोपामा शुद्धता, अत्याधुनिक अमेरिकन यूभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
9: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
7: डेलिभरीका लागि
9: ड्रिंकिङ वाटर एक्वा शीतल
7: टीकापुर कैलाली
10: सम्पर्क मोबाइल नम्बर 98-017-10-672।
11: स्वास्थ्यका लागि पानी।
12: घर परिवारमा सबै बिरामी आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि त अपनाउनु पर्यो। तर यति हुँदा हुँदै पनि सबै एकला सुकाया हुन्छ र कहिले कोही बिरामी कहिले कोही बिरामी, म त दिक्क भइसके कसो कालले छिटो नलाग्ला।
13: होइन चाहिने जो माइलो के बर्बर बर्बर कराइरहेछ के भएको छ हो तलाई?
12: हेर्नु न साह्रै समस्या पर्यो क्या, कहिले के रोग आउने कहिले के समस्या आउने, म त हैरान भइसके। छोरो उस्तै बिरामी छ, स्कुल जान पाएको त्यत्रो दिन थन्किया छ, बा त्यत्रै बिरामी, सबै हैरान भने म पनि यो पेटको बिरामीले कस्तो हुन्छ, भोक लाग्या लाग्या हुन्छ, खानै सक्दैन।
13: तेरी माइला यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ? त्यसको लागि त हाम्रो टीकापुरमा रहेको चण्डीमाई मेडिकल स्टोरमा गए त भइहाल्यो।
14: हजुर, स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन्, साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्।
15: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर, ठकरौला रोड, टीकापुर, कैलाली।
16: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टीकापुर एफएम, 101 मेगाहर्ज।

0: ए भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन्छ भाउ के पाउँछ त्यहाँ?
1: ए त्यहाँ त्यहाँ त नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
2: ए एभ्रीलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
3: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
0: भनेदेखि सबै कुरा पाउने रहेछ।
4: टिकापुरमा रहेको एकमात्र नापतोल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स।
5: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स।
6: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
4: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98484648673 र 98148602004।

0: रोका
1: के भयो किन कराएको यस्तो
0: दाई यस्तो पनि हुन्छ र 30 दिनसम्म अनलिमिटेड रे
2: इन्सेलमा डेटा पनि कल पनि सबै अनलिमिटेड यति मात्र होइन लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभिजको फ्री एक्सेस पनि
0: हो र हो नि इन्सेलमा अब मात्र 799 सबै अनलिमिटेड
3: आजै यो सुपर भ्यालु प्याक एस्ट्रिक 123 ह्यास डायल गरी वा एनसेल एप मगाई लिनुहोस् एनसेल नेपालकै लागि
4: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा बच्चादेखि बुढासम्म टाउकोदेखि घुँडासम्मको उपचार
5: टिचिङ हस्पिटलबाट एमडी अध्ययन गरी अनुभव प्राप्त फ्यामिली फिजिसियन डाक्टर सरोज खनालबाट बिरामीको जाँच तथा उपचार हुँदैछ
4: आरोग्य मेडिकलमा पाइने सेवाहरू
5: दीर्घ रोगीहरू उच्च रक्तचाप मधुमेह थाइराइड दम सीओपीडी
4: नवजात शिशुदेखि वृद्धसम्मको सम्पूर्ण स्वास्थ्य सेवा
5: बालबालिकाको स्वास्थ्य परामर्श तथा उपचार
4: महिलाका समस्या गायनोलोजिकल समस्या गर्भावस्थाको जाँच
5: सामान्य रोग ज्वरो खोकी पेट दुखाई लगायतको उपचार
4: आकस्मिक रोगको प्रारम्भिक उपचार र व्यवस्थापन
5: र हाम्रो यहाँ भिडियो एक्सरे सेवा उपलब्ध छ
4: सम्पर्क आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुर
5: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 10 बजेसम्म र साँझ 4 बजेदेखि 8 बजेसम्म
4: सम्पर्क फोन नम्बर 9868080008 र 9825637272

0: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
1: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
0: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
1: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सकियो नि।
0: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
1: न्यू असम जालपा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
2: न्यू असम जालपा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू अछाम जालपा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गर गहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिना रासनका गर गहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगल सैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98688147979, 98246025। अछाम मंगल सैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98246628825।
3: ला, फेरि यो गाडीले धोका दिने भयो। जहिले पनि ब्याट्रीकै समस्या, ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
4: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्रेक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
3: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
4: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि, सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
0: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
3: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
2: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्रेक्टर, बस, ट्रक, टिपर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ। सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी, टिकापुर, कैलाली। प्रोप्राइटर केवालाल चौधरी।
4: सम्पर्क नम्बर 091560470 र मोबाइल नम्बर 98487828।

0: गरेको भए होइन, गरिहाल्नुस्। यी सेवाबाट सहारा हेल्थ इन्सुरेन्स।
1: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्सुरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनान्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
0: ई सेवाबाट सहारा हेल्थ इन्सुरेन्स,
1: शिखर इन्सुरेन्सको सहकार्यमा
0: अस्पताल खर्च सहाराले गर्छ।
1: ई सेवा सबै सधैँ सँगै।
2: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार सत्कार पोलिक्लिनिक प्रणाली टिकापुरमा।
3: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार आधुनिक औषधि र आयुर्वेदिक औषधिद्वारा गरिने।
2: समस्याहरू किडनी र मृगौलाको पत्थरी तथा अन्य समस्याहरू,
3: महिनाको महिनावारी गडबडीको समस्या,
2: पाठीघर सम्बन्धी सम्पूर्ण समस्या,
3: पेट सम्बन्धी सम्पूर्ण समस्या,
2: गर्भवती महिलाको गर्भको अवस्थाको जाँच तथा परामर्श सेवा,
3: ईसीजी सेवा,
2: डिजिटल एक्सरे सेवा
3: र प्रयोगशाला ल्याब सेवा।
2: फोन नम्बर 98484 27359 र 98442 43 59। सत्कार पोलिक्लिनिक प्रणाली, गुम्बा रोड टिकापुर, जालपादेवी मन्दिर नजिकै।

0: ला फेरि यो गाडीले धोका दिने भयो।
1: जहिले पनि ब्याट्रीकै समस्या, ब्याट्रीकै समस्या।
0: यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
2: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्याक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
0: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
2: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
3: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
0: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
4: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्र्याक्टर, बस, ट्रक, टिपर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ। सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी, टिकापुर, कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
2: सम्पर्क नम्बर 091-560-470 र मोबाइल नम्बर 98-48-57-1828।
5: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
6: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
5: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
6: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सक्यो नि।
5: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
6: न्यू अछाम जाल्पा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
4: न्यू अछाम जाल्पा देवी ज्वेलर्स, सिद्धार्थ चोक, टिकापुर। न्यू अछाम जाल्पा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गरगहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गरगहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगलसैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98-688-14-799, 98-24-60-25-32। अछाम मंगलसैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98-24-67-28-25।

0: 80% रोगहरू पानीकै कारणले लाग्छन्।
1: थोपा थोपामा शुद्धता, अत्याधुनिक अमेरिकन युभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
2: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
0: डेलिभरीका लागि
2: ड्रिंकिङ वाटर एक्वा शीतल
0: टिकापुर कैलाली
3: सम्पर्क मोबाइल नम्बर 9807106772। स्वास्थ्यका लागि पानी।
4: ए रुक रुक रुक,
5: के भयो, किन कराएको यस्तो?
4: दाई यस्तो पनि हुन्छ र, 30 दिनसम्म अनलिमिटेड
6: रेटमा डेटा पनि कल पनि सबै अनलिमिटेड। यति मात्र होइन, लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभिजको फ्री एक्सेस पनि
4: हो र। हो नि, एनसेलमा अब मात्र 799 सबै अनलिमिटेड।
7: आजै यो सुपर भ्यालु प्याक एस्ट्रिक 123 हास डायल गरी वा एनसेल एपमा गई लिनुहोस्। एनसेल नेपालकै लागि।

0: के तपाईलाई किचन वायरिंग र पूजाका लागि कुनै पनि सामग्री चाहिएको छ? यदि चाहिएको छ भने ग्रीष्म टेरसलाई सम्झिनुहोस्।
1: ग्रीष्म टेरसमा पाइने सामग्रीहरू नलका, नलकाका सामान, नलकाका पाइप, फरुवा, कुटो, कोदालो, बन्चरो, हट ब्याग, थर्मस, जर्किन, पानी तताउने इलेक्ट्रिकल रड, भान्साका लागि किचन ऱ्याक, प्लास्टिकको सामान, घर वायरिङका सामान, पूजाका लागि सम्पूर्ण सामग्रीहरू, पित्तलका भाँडाकुँडा, ग्यास सिलिन्डर, झाडु, छाता हाम्रो यहाँ सुफद मूल्यमा पाइनुका साथै भरपर्दो र विश्वासिलो सम्पूर्ण सामान पाइन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला। ग्रीष्मा टेरस टिकापुर कैलाली, संचालक मदनराज देवकोटा, स्थान 60 अस्पतालको ठेक्कै अगाडि, सम्पर्क नम्बर 9849588008।
2: गरेको भए होइन, गरिहाल्नुस्। यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स।
3: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनान्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
2: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स,
3: शिखर इन्स्योरेन्सको सहकार्यमा
2: अस्पताल खर्च सहाराले गर्छ।
3: ई सेवा सबै सधैँ सँगै।
4: हे रामे, दिन रात गरी मरी मरी पैसा कमायो, तर के गर्नु, यो भर नभएको जिन्दगी कति बेला के आपत आइपर्छ थाहै हुँदैन। सोच्दै नसोचेको घटना हुन्छ, ती बिरामी परिन्छ, अनि सबै पैसा स्वाहा।
5: हो नि बिरे, मलाई नि त्यस्तै पर्यो नि। हेर्न, अस्ति अचानक बुढीलाई एपेन्डिसाइटिस भएर रातारात अस्पताल लगेर इमर्जेन्सीमा उपचार गर्नु पर्यो। यसो के इलम गरौंला भनेर राखेको पैसा सबै सकियो नि। हेर्न,
6: यो रामे र बिरेको कुरो सुन्दा नि मलाई त अचम्मै लाग्छ क्या। यस्तै आपतको समयमा अस्पतालमा इमर्जेन्सी हुने खर्चहरू बिहोरी दिने सन लाइफको सन मेडिकेयर बिमा सुविधा लिएका थिएनौ र तिमीहरूले?
5: के गर्छ र सन मेडिकेयरले?
6: सन मेडिकेयरले सड़क दुर्घटना, एपेन्डिसाइटिस, पेन्क्रियाटाइटिस, हृदय घात, मस्तिष्क घात, विद्युतीय वा अन्य जलन, डुबान, विषक्तता जस्ता 15 दुर्घटना र रोगहरूका लागि आपतकालीन अस्पताल खर्चमा क्षतिपूर्ति दिन्छ, त्यो पनि एकदमै थोरै लगानीमा।
5: यति गरेपछि धेरै राहत हुने रहेछ त।
6: हो कान्छा, अपर्जट आउने आपतमा राहत भनेकै सन मेडिकेयर। कुरा बुझ्यो होइन त तिमीहरूले?
5: चिया पनि खाइयो, कुरो पनि बुझ्यो है केटा।
7: के हजुर नयाँ घर बनाउँदै हुनुहुन्छ या हजुरको घरमा लिकेज छ? छतबाट पानी चुहिने, भित्तामा दाग देखिने, पेन्ट बिग्रिने वा स्ट्रक्चर कमजोर हुँदै गएको छ, यस्तो समस्या समयमै समाधान नगरेमा पछि ठूलो क्षति पनि हुन सक्छ। दिवार फुट्ने, छाना झन कमजोर हुने, करेन्ट लाग्ने र घरको मजबुती घट्ने खतरा हुन्छ। अब चिन्ता लिनु पर्दैन। धनगढ़ी वाटर प्रुफिङ एण्ड होम डेकोरले ल्याएको छ वाटर प्रुफिङ र होम डेकोर सम्बन्धित पीभीसी, डब्लूपीसी र प्लेटेड प्यानलको काम र बिक्रीको सेवा पनि गरिन्छ। धनगढ़ी वाटर प्रुफिङ एण्ड होम डेकोर, टिकापुरका लागि सम्पर्क भरत अधिकारी, सशस्त्र प्रहरी कर्ण पछाडि, फोन नम्बर 9648436213।
8: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, 101 मेगाहर्ज।

0: आरोग्य मेडिकल सेन्टर एण्ड क्लिनिक टिकापुरमा बच्चादेखि बुढासम्मा टाउकोदेखि घुँडासम्मको उपचार।
1: टिचिङ हस्पिटलबाट एमबी अध्ययन गरी अनुभव प्राप्त फेमिली फिजिसियन डाक्टर सरोज खनालबाट बिरामीको जाँच तथा उपचार हुँदैछ।
0: आरोग्य मेडिकलमा पाइने सेवाहरू:
1: दीर्घ रोगीहरू, उच्च रक्तचाप, मधुमेह, थाइराइड, दम, सीओपीडी,
0: नवजात शिशुदेखि वृद्धसम्मको सम्पूर्ण स्वास्थ्य सेवा,
1: बालबालिकाको स्वास्थ्य परामर्श तथा उपचार,
0: महिलाका समस्या, गायनोलोजिकल समस्या, गर्भावस्थाको जाँच,
1: सामान्य रोग, ज्वरो, खोकी, पेट दुखाइ लगायतको उपचार,
0: आकस्मिक रोगको प्रारम्भिक उपचार र व्यवस्थापन,
1: र हाम्रो यहाँ भिडियो एक्सरे सेवा उपलब्ध छ।
0: सम्पर्क आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुर।
1: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 10 बजेसम्म र साँझ 4 बजेदेखि 8 बजेसम्म।
0: सम्पर्क फोन 98 68 80 00 08 र 98 25 63 77 72।
2: कानून कलिक भ्रष्टाचार रोक नै सेकी, जबसम्म हाम्रे सबको भ्रष्टाचार विरोधी नै हुइबी, भ्रष्टाचार करुया मनै न खुल्के विरोध करी। भ्रष्टाचार रहित सुशासन युक्त देश निर्माण करक लाग, सबको जाने सहयोग करी।
3: अख्तियार दुरूपयोग अनुसन्धान आयोगकी कार्यालय महेन्द्रनगर कञ्चनपुर से जनहितमै जारी सन्देश।

0: युनाइटेड एकाडेमी माध्यमिक विद्यालय कक्षा एघारमा वाणिज्य संकायमा भर्ना खुल्यो।
1: यस क्षेत्रकै अग्रणी तथा गुणस्तरीय शैक्षिक संस्था युनाइटेड एकाडेमी माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083का लागि कक्षा एघार अन्तर्गत वाणिज्य संकायमा नयाँ विद्यार्थी भर्ना खुला गरिएको बेहोरा सम्पूर्ण विद्यार्थी अभिभावक तथा शुभेच्छुक महानुभावहरूमा जानकारी गराइन्छ। विद्यालयमा अंग्रेजी तथा नेपाली दुवै माध्यमबाट अनुभवी तथा दक्ष शिक्षकद्वारा आधुनिक प्रविधि मैत्री र व्यावहारिक शिक्षण प्रणाली अन्तर्गत अध्ययन अध्यापन गराइनेछ।
0: पढाइ हुने विषयहरू
2: अनिवार्य नेपाली,
0: अनिवार्य अंग्रेजी,
2: सामाजिक गणित,
0: ऐच्छिक लेखाशास्त्र,
2: ऐच्छिक वित्तशास्त्र,
0: ऐच्छिक अर्थशास्त्र,
2: कम्प्युटर विज्ञान,
0: भर्ना सम्बन्धी कार्यक्रमहरू,
2: भर्ना फारम वितरण जेठ 1 गतेदेखि,
0: भर्ना सुरु जेठ 3 गतेदेखि,
2: कक्षा सञ्चालन जेठ 25 गतेदेखि,
0: पठन पाठन समय बिहान 6 बजेदेखि 10:30 बजेसम्म।
2: दक्ष अनुभवी तथा विषयगत विशेषज्ञ शिक्षकद्वारा सहजीकरण गराइनेछ।
0: स्मार्ट क्लासरूम तथा डिजिटल लर्निङ सिस्टमको व्यवस्था,
2: विद्यार्थी मैत्री, शान्त तथा सुरक्षित शैक्षिक वातावरण,
0: नियमित युनिट टेस्ट, विकली टेस्ट तथा मोडेल इक्जाम सञ्चालन गरिनेछ।
2: कमजोर विद्यार्थीका लागि विशेष सुधारात्मक कक्षाको व्यवस्था,
0: उत्कृष्ट विद्यार्थीलाई मासिक तथा वार्षिक पुरस्कारको व्यवस्था,
2: समय अनुसार प्र्याक्टिकल प्रेजेन्टेसन तथा प्रोजेक्ट बेस्ड लर्निङमा विशेष जोड,
0: आधुनिक कम्प्युटर ल्याब तथा इन्टरनेट सुविधा सहितको अध्ययन व्यवस्था,
2: अनुभवी करियर काउन्सिलरद्वारा भविष्य निर्माण सम्बन्धी मार्गदर्शन,
0: नेतृत्व विकास, व्यक्तित्व विकास तथा सार्वजनिक बोल्ने कला सम्बन्धी तालिम,
2: अनुशासन, नैतिक शिक्षा तथा सकारात्मक सोचको विकासमा विशेष प्राथमिकता,
0: अतिरिक्त क्रियाकलापद्वारा विद्यार्थीको प्रतिभा प्रस्फुटन गराइने,
2: विज्ञान प्रविधि तथा व्यवस्थापन क्षेत्रसँग सम्बन्धित शैक्षिक भ्रमणको व्यवस्था,
0: सीसीटीभी निगरानी सहित सुरक्षित तथा व्यवस्थित विद्यालय वातावरण,
2: अभिभावक र विद्यालय बीच नियमित समन्वय तथा प्रगति प्रतिवेदनको व्यवस्था,
0: सीमित सिट भएकाले समयमै भर्ना सुनिश्चित गर्न अनुरोध गरिन्छ,
2: हाई डिग्री अफ डिसिप्लिन एन्ड एकाडेमिक इन्भाइरोमेन्ट भएको।
0: थप जानकारीका लागि 091-560-738, 091-561-446, 98-48-43-31-79 र 98-48-43-36-77।
1: युनाइटेड एकाडेमी माध्यमिक विद्यालय टिकापुर कैलाली।
3: घर त जेनतेन लगाइयो, अब झ्याल ढोकाको लागि काठ कहाँ पाउने होला? काठ पनि सुन जस्तो महँगो, के गर्ने के नगर्ने?
4: त्यसको लागि के चिन्ता गर्नुहुन्छ भाइ? काठ भन्दा सस्तो, देखिनामा पनि राम्रो अल्मोनियमको झ्याल ढोका बनाउनुहोस् न।
3: ए हो त, कहाँ पाइने रहेछ दिदी अल्मोनियमको झ्याल ढोका?
4: कहाँ हुनु भाइ, टिकापुरमा जमरापारी छ नि मिलन अल्मोनियम ग्लास हाउस, त्यही जानु होला नि।
3: अब त म ढुक्क।
5: मिलन अल्मोनियम एन्ड ग्लास हाउस, जमरापारी, टिकापुर, कैलाली। प्रोप्राइटर मोहनदास भाट।
4: मोबाइल नम्बर 98-48-51-43-26। जमरापारी, टिकापुर, कैलाली।

0: and we need to cut 600 kilometers.
1: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार सत्कार पोलिक्लिनिक प्रणाली टीकापुरमा।
2: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार आधुनिक औषधि र आयुर्वेदिक औषधिद्वारा गरिने।
1: समस्याहरू किडनी र मृगौलाको पत्थरी तथा अन्य समस्याहरू,
2: महिनाको महिनावारी गडबडीको समस्या,
1: पाठीघर सम्बन्धी सम्पूर्ण समस्या,
2: पेट सम्बन्धी सम्पूर्ण समस्या,
1: गर्भवती महिलाको गर्भको अवस्थाको जाँच तथा परामर्श सेवा,
2: ईसीजी सेवा,
1: डिजिटल एक्सरे सेवा
2: र प्रयोगशाला ल्याब सेवा।
1: फोन नम्बर 9844-27359 र 9848-42-73। सत्कार पोलिक्लिनिक प्राली, गुम्बा रोड टिकापुर, जालपादेवी मन्दिर नजिकै।

0: मिर्जापुर अस्पताल में छाला तथा यौनरोग विशेषज्ञ डाक्टर आने बारे को सूचना। टीकापुर अस्पताल में छाला तथा यौनरोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ता को सोमवार बिहीबार बिरामी जांच गर्न आउनुहुने भएकोले छाला तथा यौनरोग संबंधी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टीकापुर अस्पताल टीकापुर कैलाली।
1: ए सन्तेकी आमा, पर कान्छा छालाको बिहाको न्यू त आएको छ, कसो हो त, जाने विचार छ कि नै छ?
2: आफ्ना कान्छा भाइको बे नगइकन पनि भएन, जाउँ भने भयाको मंगलसूत्र पन भाँची गयो।
1: यतिका लागि त सामुएल जोलस बनेको, बरु अहिले जाउँ, एक दुई दिनमा फ्याट्टै बनाइहाल्ला छन् त्यहाँ।
2: आज त सन्त्याका बाले मनकै कुरो हर्यो, हट त बाई जाउँ।
3: सामुएल ज्वेलर्स सुनचारीका सम्पूर्ण डिजाइनका गरगहना बनाउनुका साथै सुनचारी खरिद बिक्री पनि गरिन्छ। प्रोप्राइटर तिहारी सिंह सुनार, सम्पर्क नम्बर 9864 1204, 9846 2961।

0: झुम्का, छड्के तिलहरी, बाला, चूरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गरगनारो पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगलसैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98688147979, 98247025। अछाम मंगलसैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98247628225।
1: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीसँग सहकार्य गरौ।
2: यो ओसीएमसी भनेको के आयो फेरि?
3: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
2: ओसीएमसीले के सहयोग गर्छ त?
3: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
4: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 98584899213, इमेल ocmcticapur@gmail.com।

0: 11 प्रकारका विशेषज्ञ सेवाहरू अब टीकापुर अस्पतालमा। उपचारका लागि विशेषज्ञ चिकित्सक सेवाहरू,
1: हाड जोड्ने विशेषज्ञ सेवा र विशेषीकृत आर्थ्रोस्कोपी सेवा, जोड्नीको दूरबीनबाट शल्यक्रिया,
0: प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पाठीघरको शल्यक्रिया सेवा,
1: बाल रोग विशेषज्ञ सेवा, जनरल सर्जनद्वारा विभिन्न किसिमका शल्यक्रिया सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पेटको शल्यक्रिया सेवा,
0: जनरल फिजिसियन विशेषज्ञ सेवा,
1: रेडियोलोजिस्ट विशेषज्ञ सेवा,
0: रोग सेवा,
1: मृगौलाका बिरामीका लागि डायलिसिस सेवा,
0: मनोचिकित्सक विशेषज्ञ सेवा,
2: हरेक महिनाको दोस्रो, तेस्रो र चौथो शनिबार,
0: र सिटी स्क्यान सेवा,
1: गम्भीर बिरामीका लागि भेन्टिलेटर सहितको आईसीयू, एचडीयू, सीईओएनसी र बालबालिकाका लागि एसएनसीयू सेवा,
0: रोग पहिचानका लागि प्रयोगशाला सेवा, बायोकेमिस्ट्री, इम्युनोलोजी, हिस्टोप्याथोलोजी, माइक्रोबायोलोजी, पारासिटोलोजी, सेरोलोजी, इन्डोस्कोपी, क्लोनोस्कोपी, डिजिटल वीडियो एक्सरे, अल्ट्रासाउण्ड, डिजिटल एक्सरे सेवा, ईसीजी, फिजियोथेरापी सेवा, अस्पतालका अन्य सेवाहरू, स्वास्थ्य बीमा सेवा, सुरक्षित गर्भपतन सीएसी सेवा,
1: फार्मासिस्ट द्वारा फार्मेसी सेवा 24 घण्टा,
0: 24 घण्टा इमर्जेन्सी सेवा, एम्बुलेन्स सेवा, सब वाहन सेवा,
1: हिंसा पीड़ितहरूका लागि ओसीएमसी सेवा, मेडिको लिगल सेवा,
0: सब परीक्षण सेवा, सर्पदंशको उपचार,
1: 12 लक्षित समूहलाई निशुल्क स्वास्थ्य सेवा, सामाजिक सेवा इकाइ,
0: जनस्वास्थ्य तर्फ खोप सेवा, एआरटी सेवा, टीबी लेप्रोसिजिन एक्सपोर्ट सेवा,
1: सेवा पाउन कठिनाई भएमा अस्पताल प्रशासनको फोन नम्बर 091-560-488, सूचना अधिकारी पदमराज भट्ट, फोन नम्बर 97-62-48-35-28, उपेन्द्र शाह 98-21-60-24-57 र अस्पताल व्यवस्थापन अधिकृत सरोज चौधरीको फोन नम्बर 98-57-85-63-22 खबर गर्नुहोला वा टीकापुर अस्पतालको क्यूआर कोड मार्फत अनलाइन सुझाव गुनासा रेकर्ड गराउनुहोला।
3: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
4: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
3: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
4: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सक्यो नि।
3: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
4: न्यू असम जालपा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
5: न्यू असम जालपा देवी ज्वेलर्स, सिद्धार्थ चोक टीकापुर। न्यू अछाम जालपा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गर गहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिना रासनका गर गहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगल साइनको शाखा टीकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98-688-14-799, 98-24-60-25-32। अछाम मंगल साइनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98-24-67-28-25।

0: हेभी रबर ब्रान्डको मोटरसाइकल, ट्र्याक्टर, बस, ट्रक, टिप्पर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ। सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमराफारी टिकापुर कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
1: सम्पर्क नम्बर 091-560-470 र मोबाइल नम्बर 98-48-57-18-28।
2: ए रुक रुक रुक,
3: के भयो, किन कराएको यस्तो?
2: दाई यस्तो पनि हुन्छ र, 30 दिनसम्म अनलिमिटेड
4: डेटा पनि कल पनि सबै अनलिमिटेड। यति मात्र होइन, लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभिजको फ्री एक्सेस पनि
2: हो र। हो नि एनसेलमा अब मात्र 799 सबै अनलिमिटेड।
5: आजै यो सुपर भ्यालु प्याक एस्ट्रिक 123 #डायल गरी वा एनसेल एप मगाइ लिनुहोस्। एनसेल, नेपालकै लागि।

0: के तपाईलाई किचन वायरिंग र पूजाका लागि कुनै पनि सामग्री चाहिएको छ? यदि चाहिएको छ भने ग्रीष्म टेरसलाई सम्झिनुहोस्।
1: ग्रीष्म टेरसमा पाइने सामग्रीहरू नलका, नलकाका सामान, नलकाका पाइप, फरुवा, कुटो, कोदालो, बन्चरो, हट ब्याग, थर्मस, जर्किन, पानी तताउने इलेक्ट्रिकल रड, भान्साका लागि किचन ऱ्याक, प्लास्टिकको सामान, घर वायरिङका सामान, पूजाका लागि सम्पूर्ण सामग्रीहरू, पित्तलका भाँडाकुँडा, ग्यास सिलिन्डर, झाडु, छाता हाम्रो यहाँ सुपथ मूल्यमा पाइनुका साथै भरपर्दो र विश्वासिलो सम्पूर्ण सामान पाइन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला। ग्रीष्म टेरस टिकापुर कैराली, संचालक मदनराज देवकोटा, स्थान 60 अस्पतालको ठ्याक्कै अगाडि, सम्पर्क नम्बर 9849588008।
2: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

हजुर नमस्कार नमस्कार नमस्कार कार्यक्रम देउडा चौतारी सुनिकन बसेका तमी सबै सबै साथीहरुकन आज पनि तमीसँग निका निका कुराकानी गर्नका लागि तमीले लेखी पठाएका तीनै देउडा गीत वाचन गर्नका लागि आइसकेका छौ। पल्टिरबाटी छन् प्राविधिक साथी रत्नाजी भने त्यसै गरी ओल्टिरबाटी छौ म तमी सदाईकी दुःख सुखकी साथी थागेकोर। अहिले तमी सुन्दैछौ सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्जबाटी हरेक हप्ताको आइतबार दिउँसो 3 बजे देखाउने यो हो कार्यक्रम देउडा चौतारी। आफ्नै गाउँघर बोलिने भाषा आफ्नै लेखौ लगाउने गीत आफ्नै लेख आफ्नै औलका कुराकानी गर्ने कार्यक्रम पनि हो देउडा चौतारी। आज पनि आइतबार आइसकेका छौ क्या तमीले लेखी पठाएका तीनै टाढा टाढाबाट लेखी पठाएका आफ्नै भाषा आफ्नै संस्कृति आफ्नै रीतिरिवाजसँग जोडिएका देउडा गीत पढ्नका लागि आइसकेका छौ र करिब एक घण्टासम्म तमीसँग हामी निका निका कुराकानी गर्नेौ। क्या छ तमरा गाउँको हालखबर क्या छ कसा छौ त्यो सम्बन्धी पनि हामी तमीसँग कुराकानी गर्नेौ। तमी फोन पनि गर्न सक्या 091-561-255 का लाइन हामी केटी साथी आया केटा साथी आया तमीसँग हामी निका निका कुराकानी गर्नेौ। तमी आउने बाटो पनि रहेको छ 091-561-255 र अनलाइनमा पनि झिक्कै साथी हामी भाग्यजी सुन्ना छौ। कार्यक्रम झिक्कै मन पर्दो छ आफ्नै गाउँघर बोलिने भाषा आफ्नै लेखौ लगाउने गीत गाउनु पर्दो कार्यक्रम सुन्दा छु झिक्कै टाढाबाटी भए पनि तमीकी माया गर्दा छु खुसी लाग्दो छ भन्नु भन्दा छन्। www.tikapurfm.org मार्फत देश विदेश पनि तमी सुन्न सक्ने हो यी कुराकानी छँदैछन्। अब दिउँसो पक्कको टाइम छ क्या कोही साथी भने बन गएका होला कोही साथी भने उकाला होला कोही साथी भने ओह्राला पनि होला तमी जहाँ भए पनि जसो अवस्थामा भए पनि हामी कि सुनिखिन्न साथ दिए आफ्ना लेख आफ्ना औलको पनि माया माने र हामी कि देउडा गीत संगीत कि पनि सम्झिया भन्नु भन्न आछु। पल्टिरबाटी कि साथी भन्ने छन् कार्यक्रम देउडा चौतारीका शुरूमा राख्नु पर्यो यो खुबै राम्रो देउडा गीत त्यहाँपछि भने साथीका गीत लेखिन आउली हा भन्नु भन्ने छन्। पहिला तमरा नाजमी यही खुबै राम्रा देउडा गीतबाटी हामी शुरू गर्दा भयौं त्यहाँपछि भने तमीले लेखी पठाएका छिक्कै टाढाबाटी माया गरी पठाएका तीनै देउडा गीत पढ्नेऊ तमी भने सामुदायिक रेडियो टिकापुर एफएम सुन्नै रहे।

हजुर, यो खुबै राम्रो देउडा गीतबाटी आज भने हामीले कार्यक्रम देउडा चौतारीका शुरूमा राखिसकेका छौं। अहिले तपाईँ सुन्दैछौ सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्जबाटी हरेक हप्ताको आइतबार दिउँसो 3 बजेदेखि आउने यो हो कार्यक्रम देउडा चौतारी। आफ्नै गाउँघरका कुराकानी गर्ने, आफ्नै लेकौलाका कुराकानी गर्ने, आफ्नै भाषा आफ्नै संस्कृतिसँग जोडिएको कार्यक्रम हो देउडा चौतारी। तुम्ही फोन बन्द गर्न सक्ने हो है 091-561-255 का लाइन हामी केटा साथी आया तुमीसँग निका निका कुराकानी गरुली। तुम्हारा गांव ठाउँ को हाल खबर क्या छ, क्या गर्दा छ आज भोलि, त्यो सम्बन्धी पनि हामी खुबी राम्रा तुमीसँग निका निका कुराकानी गर्नेऊ। तुम्हारा आवाज बाटी देउडा गीत ठाडी भाका पनि सुन्नेऊ। तुम्ही आइसकेपछि देखे आफ्ना गाउँको भाषा बोलीचाली र आफ्ना गाउँ घर गाउने ठाडी भाका देउडा गीत लेखिन आया त तुम्हारा साथी भाइ आफन्तजनकी तमी सम्झना पनि, देश विदेश भएका साथीभाइ आफन्तजनकी पनि तमी सम्झना छोड्न सक्ने। यो कार्यक्रम आफ्नै गाउँघर बोलिने भाषा आफ्नै लेकौलका कुराकानी गर्ने आफ्नै भाषा आफ्नो संस्कृतिसँग जोडिएको कार्यक्रम पनि हो देउडा चौतारी। हरेक हप्ताको आइतबार दिउँसो 3 बजेदेखि तमरा माझी मै आउँदाछु, निका निका कुराकानी गर्दाछु। तमरा गाउँ ठाउँको हर खबर क्या छ, तमीले छिट्टै टाढाबाटी लेखी पठाएका तिनै देउडा गीत पनि तमरा माझमी पठाछु। तपाईँ हामीलाई www.samudayikradio.tikapur.fm.org मार्फत देश विदेश पनि सुन्न सक्ने हो। आज तमरा माझमी भाग्य खड्का कोरबाटी फेसबुक लाइनमा पनि जोडिएका छौ। हा तमकी कार्यक्रम कसो लाग्दो छ, आफ्नै गाउँघर बोलिने भाषा आफ्नै लिकौला गाउने गीतको कार्यक्रम देउडा चौतारी कसो लाग्दो छ, साथै सुझाव सल्लाह पनि तमी हामी कि दिन सक्ने हो। अब तमीले लेखी पठाएका तिनै देउडा गीत पनि पढ्ने पालो भएको छ। ठिकै साथ्या पर्खाइमा पनि हुन्नदे क्या भाग्यजी, तमी लाइभमा पनि आउनु पर्यो, हामी आफ्ना काममा व्यस्त हुँदैछौ, काहीँ समय पनि मिल्दैनथे क्या सुन्ने। यसै हो आफ्ना गाउँको आफ्ना ठाउँको माया त लाग्दो छ, देउडा गीत संगीतको माया लाग्दो, आफ्नै भाषा आफ्नै संस्कृतिको माया पनि लाग्दो छ, क्या गर्ने काहीँ सुन्न पाइँदैन। तमी यसो फेसबुक लाइभमा पनि आया हा, कुराकानी गर्ली सुनुली भन्ने भन्दा छन्। तौरा माझमी आज आएका छौ सुनिखेन्द, कार्यक्रम कसो लाग्दो छ, सुझाव सल्लाह दिने हो भन्ने पनि आशा अपेक्षा राखेका छौ। सबै साथीगण झिक्कै झिक्कै गली गली छ। अब आज भने देखा टिकापुरको मौसम हेर्ने हो भनेपछि बिहानदेखि पानी आएको थियो, अहिले भने निकै छ हेर, अस्तिपट्टि गर्मीले मारिहाल्यो, आज भने निकै छ। ज्या होस् त रमाइलो छ, तम्रा गाउँ ठाउँको हरिखबरी के छ, तमी फोन पनि गर्न सक्ने हो, ठाडी भाका सुनाउन सक्ने हो, देउडा गीत संगीत सुनाउन सक्ने हो। तम्रै लागि त हामीले कार्यक्रम ल्याएका छौँ, आफ्नै भाषा आफ्नै संस्कृतिको जोगिन गर्ने यो हो कार्यक्रम देउडा चौतारी। आफ्नै आवाज बाटी पनि तमी गाउन सक्ने हो सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज बाटी हरेक हप्ताको आइतबार तम्रा माझमी आउँदछौ दिउँसो 3 बजेदेखि। अब झिक्कै साथ देखा पर्खाइमा पनि होला, मेरा गीत कैताको पढ्ने हुन् भाग्यजी भन्छन्, वेटमा पनि बसेका होला, अब केही छैन, तमीले लेखी पठाएका तिनै देउडा गीत पनि पढ्ने पालो भएको छ। आज हाम्रा फेसबुकमा पहिलेका साथीले लेखी पठाएका छन्, फेसबुकमा लेखी पठाएका छन् हाम्रा नियमित साथी पनि हुन्, देउडा गीत संगीतका खानी, देउडा गीत संगीतलाई झिक्कै मन पराउने, आफू अर्खाका देश भए पनि देखा आफ्ना घर देशको आफ्नो भाषा आफ्नो संस्कृतिको माया मानी सधैँ हामी कि देउडा गीत लेखी पठाउँदा छन्, खुबै खुसी लाग्दो छ। हजुर नमस्ते, शुभ बिहानी शुभ दिनको कामनासँगै मिठो सम्झना, आराम छु आराम चाहन्छु, म पनि आरामै रहेको जानकारी गराउँदै आज पनि उपस्थित भए है। ठेगाना सुन्दर सुदूरपश्चिम अछाम जिल्ला मेल्ले गाउँपालिका साथ नन्देगडा गाजरी गाउँ घर भई हाल मुम्बईदेखि म उइलाको पुरानो मान्छे सम्झिरहने मान्छे देउडा पारखी टंक महर हो। आज मैले पराण रद्दासम्म भनी देउडा गीत लेखी पठाएको छु, जसरी हुन्छ वाचन गर्दिया भन्न भनेका छन्। अवश्य पनि टंकजी यति झिक्कै माया मानी हामी सधैँ गीत लेखी पठाउँदा छौ, आफ्नो भाषा आफ्नो संस्कृतिलाई आफू अर्खाका देश भए पनि माया मानी हामी कि सधैँ गीत लेखी पठाउँदा छौ, आवाज उठाउँदा छौ, देउडा गीत लेखी पठाउँदा छौ, खुबै खुसी लाग्दो छ। अब उनका गीत पढ्ने पालो भएको छ। बिचै गंगा डुबाइदियो तराउँ या नावाले, बिचै गंगा डुबाइदियो तराउँ या नावाले, जीवनका सपना मेरा उडायो हावाले, जीवनका सपना मेरा उडायो हावाले, पलाइजा घाँस काटी लिउला पाटनका जाला जाया, पलाइजा घाँस काटी लिउला पाटनका जाया, दैवलाई भिख माग्ने छिया भाग्य रेखा पाया, दैवलाई भिख माग्ने छिया भाग्य रेखा पाया, लेखे आँसु
टपकी जाने क्या लेखु कहानी लेख्या आँसु टपकी जाने क्या लेखु कहानी भेटघाट भई गलीको पासो सम्झना भई पानी भेटघाट भई गलीको पासो सम्झना भई पानी ब्युबे राटी साया काई छन रानी सेरा फेरा ब्युबे राटी साया काई छन रानी सेरा फेरा आकाशका तारा जति बौला दुख मेरा आकाशका तारा जति बौला दुख मेरा कुटीरा बाँधेर लैजा एमन कालहर कुटीरा बाँधेर लैजा एमन कालहर गरीब रुदा धनी हाँस्ता काठमाडौँ सहर गरीब रुदा धनी हाँस्ता काठमाडौँ सहर लेक है छुटेर औल पर्यो आको जोलो लेक है छुटेर औल पर्यो आको जोलो मन्जलाई हृदय पोल्यो आँसु बगाई खोलो मन्जलाई हृदय पोल्यो आँसु बगाई खोलो हाजो डुला दर्शन दिया बर्मा पशुपति हाजो डुला दर्शन दिया बर्मा पशुपति दित पर्दैन भेटुँदैन जिउ झुराउनु कति डिट पर्दैन भेटु हुँदैन जिउ झुराउनु कति डोटी बझाङ अझाङ अछाम बाज्रु चारै धाम आफ्नै छ डोटी बझाङ अछाम बाज्रु चारै धाम आफ्नै छ मसान घाट बल्लो आगो सबैले ताप्नै छ मसान घाट बल्लो आगो सबैले ताप्नै छ पानी रुजाई क्या फुटला सुक्याको सुपारी पानी फुटाई क्या फुटला सुक्याको सुपारी अरूपन जन्म्या छन् कि मजसाई दुखारी अरूपन जन्म्या छन् कि मजसाई दुखारी तिनै छन् पानसका खम्बा तीन बाती तीन दिया तीनै छन् पानसका खम्बा तीन बाती तीन दिया मेरो भाग्य काँपो ढल्क्यो हलबल कासिया मेरो भाग्य काँपो ढल्क्यो हलबल कासिया बाउता नुकी डुबी मरू पौडी खेल्ने डम्ब बाउता नुकी डुबी मरू पौडी खेल्ने डम्ब देदैव जीवनका सब सन्तान पराण रदासम्म देदैव जीवनका सन्तान पराण रदासम्म यसै कार्यक्रम मार्फत सम्झनु पर्दा पहिली बार हजुरकी त्यहाँपछि प्राविधिक साथीलाई त्यहाँपछि मेरा घर परिवार आफन्तजन सम्पूर्ण गाजरी गाउँवासी दाजुभाइ दिदी बहिनी बुवा आमा अंकल आन्टी छोरा धीराज महर छोरी अर्चना अस्मिता अनुष्का अम्बी दितु महर लगायत देउडा सम्पूर्ण देउडा पारखी मनहरू र मेरा आत्मीय साथीहरूलाई आजको बसाईबाट झिक्कै झिक्कै माया छ फेरि अर्खावा आइतबार सम्झुली हा तमी कल्पना झिक्कै झिक्कै भलाभली छ आजलाई छुट्टी जाउँ हा नमस्कार भनेर भनेका छन् तमिकन झिक्कै झिक्कै धन्यवाद छ देउडा पारथी टंक महरजी आगामी दिनमा पनि यसै यसै देउडा गीत लेखी पठाउन जनभुल्या सधैँ हामी कि सम्झिँदा छौ कहिल्यै दुःखका गीत लेखी पठाउँदा छौ कहिल्यै सुखका गीत लेखी पठाउँदा छौ कहिल्यै श्रीमतीका गीत लेखी पठाउँदा छौ कहिल्यै श्रीमानका गीत लेखी पठाउँदा छौ हामी कि अर्काका देश भए पनि आफ्ना देशको माया मानी आफ्नो संस्कृतिको माया मानी आफ्नो रीतिरिवाजको माया मानी हामी कि सधैँ सम्झिँदा छौ तमिकन झिक्कै झिक्कै धन्यवाद छ आगामी दिनमा पनि यसै यसै देउडा गीत लेखी पठाउन जनभुल्या तमी सबै सबै साथ्याकन गली गली छ अहिले तमी सुन्दैछौ सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्जबाट हरेक हप्ताको आइतबार दिउँसो 3 बजेदेखि आउँदाछु कार्यक्रम देउडा चौतारी लैकन झिक्कै साथ्या फोन पन गर्दा छन् भन्दा छन् आफ्नै भाषा आफ्नै संस्कृतिको कार्यक्रम देउडा चौतारी कार्यक्रम लैकन आउनेछ भाग्यजी हामी कि खुबै खुसी लाग्दो छ आफ्नो भाषा आफ्नो संस्कृतिसँग जोडिएको कार्यक्रम हामीले देख्या तमी हामी सबैले जगेना गर्नु पर्यो हो गर्नु पनि पर्यो क्या तमी हामीले नगरेपछि कसले गर्ने हो हामीले गरिराखे पो हाम्रा पछिका आउने पुस्ताले गर्ने हुन् यदि हामीले नै गाउन छोड्यौं यदि हामीले नै बोल्न छोड्यौं हामीले नै आफ्नो भाषा आफ्नो संस्कृतिलाई जगेन गरेनौ भने हाम्रा पछिका आउने पुस्ताले कहाँबाट थाहा पाउनुहुन्थ्यो क्या त्यही भएर तमी सबै सबै साथ्याकन गली गली छ सुनिखन गीत लेखिखन्न सधैँ हामी कि सम्झिने भन्ने आशा अपेक्षामा राखेका छौं फेरि पनि हाम्रा अर्का साथीले लेखी पठाएका छन् उनले पनि फेसबुकमै लेखी पठाएका छन् सर्वप्रथम कार्यक्रम सञ्चालिका र सामुदायिक रेडियो टिकापुर एफएमका मौ कविला क्या छ निकाय छ क्या मेरो नाम कमल प्रसाद जोशी साथे बगर नगरपालिका 10 घुंगुरकोट भई आज भोलि भारत छुमा भारतमा छु मैले खुबै राम्रा देउडा गीत लेखी पठाएको छु जसरी हुन्छ भाषण गरिदिया हा भनेर भनेका छन् अवश्य पनि कमलजी सधैँ हामी कि सम्झिँदा छौ गीत लेखी पठाउँदा छ खुसी लाग्दो छ तमी यसरी हामी कि गीत लेखी पठाउँदा छ यसरी माया गर्दा छ र प तमरा नाजमी छु देखा अब उनका गीत पढ्ने पालो भएको छ उनका गीत यसा छन् दिनभरि रोपाईको बाउसिया सागभात खाएको
दिनभरि रोपाईको बाउसिया साँझ भात खायाको यदाउँदो छ छकालभरि उज्गलो बायाको यदाउँदो छ छकालभरि उज्गलो बायाको कठिँदैन वैशाख लागेको कोदो जेठ लागे धान बुदा वैशाख लागे कोदो बुदा जेठ लागे धान बुदा खेतबारी बाजाई रया म परदेशी हुँदा खेतबारी बाजाई रया म परदेशी हुँदा झुलडुङ्गाको मेलो कोलो माथि खेत दिया झुलडुङ्गाको मेलो कोलो माथि खेत दिया जिमी जग्गा बाजा राखी सबै परदेशिया जिमी जग्गा बाजा राखी सबै परदेशिया दिनभरि अर्काको काम निन्द्रा छैन राति दिनभरि अर्काको काम निन्द्रा छैन राति परदेशको दाल चामल भन्दा गाउँकै सिस्नो जाति परदेशको दाल चामल भन्दा गाउँकै सिस्नो जाति अब बस्न पाइएला कि बडपी पल्का छाया अब बस्न पाइएला कि बडपी पल्का छाया यति धेरै क्या लाग्दो हो जन्मे ठाउँको माया यति धेरै क्या लाग्दो हो जन्मे ठाउँको माया बरमदेव बडाका रुख बडमको छाया छ बर्मदेव बडमका रुख बडमको छाया छ सम्झना छ गाउँघरको सबैकी माया छ सम्झना छ गाउँघरको सबैकी माया छ यिनै गीत मार्फत सामुदायिक रेडियो टिकापुर एफएमका महकवि लागि त्यापछ्या मलाई कमल प्रसाद भनिकन नराउने सबै सबै साथीलाई र अहिले कार्यक्रम देउडा चौतारी सामुदायिक रेडियो टिकापुर एफएम सुनिकन बसेका सबै सबै साथीलाई झिक्कै झिक्कै माया छ सम्झना छ आजलाई छुट्टी जाउँ हा भन्नेका छन् तमिकन झिक्कै झिक्कै धन्यवाद छ कमल प्रसाद जोशीजी आगामी दिनमा पनि यसै आफ्नै भाषा आफ्नै संस्कृति आफ्नै रीतिरिवाजसँग जोडिएका कार्यक्रम देउडा चौतारिनी देउडा गीत लेखी पठाउन जनभुल्या अहिले तमी सुन्दैछौ सामुदायिक रेडियो टिकापुर एफएम 101 MHz हरेक हप्ताको आइतबार दिउँसो 3 बजेदेखि आउने यो कार्यक्रम देउडा चौतारी तमी फोन पनि गर्न सक्ने आउँदै क्या तमीसँग गला छ कला छ तमी देउडा गीत संगीतलाई मन पराउँदा छौ आफ्नो भाषा आफ्नो संस्कृतिको जगेना गर्न चाहन्छौ भनेपछि तमी फोन पनि गर्न सक्ने आऊ 091-95-61-255 लाइनमी तपाईँ लागि हामीले नम्बर पनि खुल्ला गरिसकेका छौ तमी खुबै राम्रा देउडा गीत पनि गाउन सक्ने र आफ्ना देश विदेश भएका साथी आफन्तजनकी तमी सम्झना पर्न छोड्न सक्ने हो क्यास रत्नाजी अर्को गीत राखिहालु आ ल फेरि पनि तपाईँलाई आज मि अर्को यो खुबै राम्रो देउडा गीत राख्ने पालो भएको छ त्यहाँपछि भने तमीले लेखी पठाएका तिनै देउडा गीत लेखन हामी आउने हौ आज भने हामी फेसबुक लाइभमा पनि जोडिएका छौँ क्या सामुदायिक रेडियो टिकापुर एफएम 101 MHz कार्यक्रम देउडा चौतारी आएको छ 3 बजेदेखि भाग्य खड्का कुँवर फेसबुकमा लाइभमा पनि हामी जोडिएका छौँ सुनिखन साथ दिया तमी कसो लाग्दो छ कार्यक्रम सुझाव सल्लाह पनि तमी दिन सक्ने हो तपाईँलाई आज मि यो खुबै राम्रो देउडा गीत राख्थ्यौ त्यहाँपछि भने तमीले लेखी पठाएका तिनै देउडा गीत लैकन आउने हौ तमी भने सामुदायिक रेडियो टिकापुर एफएम 0 जनभुल्या

हजुर, यो खुबै राम्रो देउडा गीत तमरा नाजमी राखेपछि अझपन तमिकी झिक्कै झिक्कै स्वागत छ दाजु दीपक धितालको पहिलो देउडाको शैली। यो खुबै राम्रो देउडो ठुलो डोटी यो गीत तमरा नाजमी राखेपछि अझपन तमरा नाजमी आइसकेका छु। अहिले तमी सुन्दैछौ सामुदायिक रेडियो टिकापुर एफएम 101 MHz हरेक हप्ताको आइतबार दिउँसो 3 बजेदेखि आउने यो कार्यक्रम देउडा चौतारी आफ्नै भाषा आफ्नै संस्कृति आफ्नै रीतिरिवाजसँग जोडिएको कार्यक्रम बनाऊ देउडा चौतारी। झिकै चाहता पर्खाइमा पनि हुन्न थिए क्या मेरा गीत कैतक पढ्ने भाग्य होइन, झिकै चाहता कुरी पनि बसेका होला केही छैन, तमरा गीत म आरतीसँग पढ्ने हौ सबै चाहता सुनिकन साथ दिने भन्ने आशा अपेक्षा पनि राखेका छौ। हामी फेसबुक लाइभमा पनि जोडिएका छौ, झिकै चाहता कार्यक्रम पनि मन पर्दो छ खुबै राम्रो छ भनी सुझाव सल्लाह पनि दिएका छन्। तमी सबै सबै चाहताकन झिक्कै झिक्कै गली गली छ। फेरि पनि हाम्रा अर्का चाहताले फेसबुकमा लेखी पठाएका छन्, अब उनका गीत पनि पढ्ने पालो भएको छ। सर्वप्रथम कार्यक्रम संचालिका ज्यू, रेडियो टिकापुरका मौकबिला प्राविधिक ज्यू र मेरा सम्पूर्ण साथीहरूमा नमस्कार। म नियमित श्रोता चन्द्रकुवर चन्द्रमा बुढाकोट लुइयाटा आसाम घरवै आज भोलि धनगढ़ीबाट बुढाकोटवासी आफन्तजन मेरा घर परिवार सम्पूर्ण आसामवासीको सम्झना गर्दै कार्यक्रम सुन्दै यो सम्झनाको देउडा गीत पठाएको छु। जसरी हुन्छ पढिदिए हा भनेर भनेका छन्। अवश्य पनि यति झिक्कै माया मानी हामी कि हरेक हप्ताको आइतबार आफ्नै भाषा आफ्नै संस्कृतिसँग जोडिएको आफ्नै गाउँघर बोलिने भाषा सँग जोडिएको कार्यक्रम देउडा चौतारी सधैँ गीत लेखी पठाउँदा छ खुबै खुशी लाग्दो छ चन्द्रजी। यसरी माया गर्दा छ र पो तमरामा आजमी छु क्या, यदि तमीले नै माया गरेन तमीले नै गीत लेख्न छाडे बोल्न छाडे भनेपछि कसरी हामी तमरामा आजमी अगाडि बढ्यौं गर्नु पनि पर्यो। अब उनका गीत यसा रहेका छन्। रोपाईको समय आइग पिपल खेत खन्नु छ, रोपाईको समय आइग पिपल खेत खन्नु छ, हली बाउस्या रोप्ने रे कि सबै कि भन्नु छ, हली बाउस्या रोप्ने रे कि सबै कि भन्नु छ। अवश्य पनि अब आज भोलि देखा गाउँघरतिर हिँड्ने भनेपछि खुबै रमाइलो पनि छ होला, बिउ राख्ने काम पनि भइराखेको होला, अब रोप्ने काम पनि शुरू भइगयो हुन्थ्यो क्या, काहीँ त रोपी पनि सकिले होला। अब जेठ वैशाखको महिना छ, हावाहुरी पनि त्यसै आउँदैथ्यो क्या, गर्मी घाम पनि त्यसै हुँदी, अब लेकाउला काफल पनि पाकेका हुन्ला आज भोलि, झिक्कै रमाइलो छ होला, ऐसालु पाकेका हुन्ना पाकेका हुन्ना तिर्खुला पाकेका हुन्ना गाउँखर पनि खुबै रमाइलो छ होला, चल्ला पनि कुहु कुहु गर्दा छन् होला, जहाँ भए पनि जसो अवस्थामा भए पनि सधैँ हामी कि साथ दिने आऊ भन्ने आशा अपेक्षामा राखेका छौ। अब उनका गीत यसा छन्। उषा जानु शान्ति निशा रोप्ने रियाइजाया, उषा जानु शान्ति निशा रोप्ने रियाइजाया, दिलीप गुरु भात पकाउन पेटभरि खाइजाया, दिलीप गुरु भात पकाउन पेटभरि खाइजाया, नाम पाडु कतिका पाडु सबै फेसबुक साथी, नाम पाडु कतिका पाडु सबै फेसबुक साथी, देउडा खेल्ने रोप्ने रि छन् बल्यो गर्या छाती, देउडा खेल्ने रोप्ने रि छन् बल्यो गर्या छाती। यिनै गीत मार्फत मलाई चन्द्र कोर चन्द्रमा भनिन राउने नराउने

अछाम जिल्ला मेल्ले गाउँपालिका साथ नन्देगडा अठाडेहो। मेरो नाम दीर्घ साउद हाल बिरानो मुलुक भारतबाट सुनिरहेको छु दिदी। आज पनि मैले देउडा गीत लेखी पठाएको छु। जसरी हुन्छ पढिदिया भनेका छन्। अवश्य पनि यति झिक्कै माया मानी हामी कि झिक्कै टाढाबाटी देउडा गीत लेखी पठाएका छौ। अब तम्रा गीत पढ्ने पालो भएको छ। लेख्या आँसु टपकी जान्या क्या लेखु कहानी, लेख्या आँसु टपकी जान्या क्या लेखु कहानी, भेटघाट भेटघाट भई गलीको पासो सम्झना भई पानी, भेटघाट भई गलीको पासो सम्झना भई पानी, बिउबे राटी सायाकाई छन रानी सेराफेरा, बिउबे राटी सायाकाई छन रानी सेराफेरा, आकाशका आकाशका तारा जति बौला दुःख मेरा, आकाशका तारा जति बौला दुःख मेरा, कुटिरा बाँधेर लैजा एमन कालहर, कुटिरा बाँधेर लैजा एमन कालहर, गरीब रुदा धनी हाँस्दा काठमाडौँ सहर, गरीब रुदा धनी हाँस्दा काठमाडौँ सहर, लेक है छुटेर औल पर्यो आको जोलो, लेक है छुटेर औल पर्यो आको जोलो, मन्जलाई हृदय पोल्यो आँसु बगाई खोलो, मन्जलाई हृदय पोल्यो आँसु बगाई खोलो, हाजो डुला दर्शन दिया बर्मा पशुपति, हाजो डुला दर्शन दिया बर्मा पशुपति, दित पर्दैन भेटुँदैन जिउ झुराउने कति, दित पर्दैन भेट हुँदैन जिउ झुराउने कति, डोटी बझाङ अछाम बाजुर चारै थान आफ्नै छ, डोटी बझाङ अछाम बाजुर चारै थान आफ्नै छ, मसान घाट बल्लो आगो सबैले ताप्नै छ, मसान घाट बल्लो आगो सबैले ताप्नै छ, पानी रुजाई क्या फुटला सुक्याको सुपारी, पानी रुजाई क्या फुटला सुक्याको सुपारी, अरू पन जन्म्या छन् कि मैजसा दुखारी, अरू पन जन्म्या छन् कि मैजसा दुखारी, तिनै छन् पानसका खम्बा तिनै बाती तिनै दिया, तिनै छन् पानसका खम्बा तीन बाती तीन दिया, मेरो भाग्य काँपो ढल्क्यो हलबल लकासिया, मेरो भाग्य काँपो ढल्क्यो हलबल लकासिया, बाउता नुकी डुबी मरू पौडी खेल्ने डम्ब, बाउता नुकी डुबी मरू पौडी खेल्ने डम्ब, दिँदैव जीवनका सन्तान परान रदासम्म, दिँदैव जीवनका सन्तान परान दिँदासम्म, ऐनै गीत मार्फत पहिली बार तमिकी त्यहाँ पछा सामुदायिक रेडियो टिकापुर एफएम र मलाई दीर्घ साउद भनिकन राउने नराउने सबै सबै साथीलाई झिक्कै झिक्कै माया छ, सम्झना छ, फेरि अर्का आइतबार भेटुली हा, आजलाई छुट्टी जाउँ भनिन भनेका छन् तमिकन। झिक्कै झिक्कै धन्यवाद छ। आगामी दिनमा पनि यसै यसै देउडा गीत लेखी पठाउन जनभुल्ले। अहिले तपाईँ सुन्दैछौ सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्जबाट। हरेक हप्ताको आइतबार दिउँसो 3 बजेदेखि आउने यो कार्यक्रम देउडा चौतारी, आफ्नै भाषा आफ्नै संस्कृति आफ्नै रीतिरिवाजका कुराकानी गर्ने कार्यक्रम पनि हो देउडा चौतारी। आज भने तमरा फेसबुक लाइभमा पनि जोडिएका छौँ क्या हामी, भाग्य खड्का कुँवरबाट फेसबुक लाइभमा पनि जोडिएका छौँ। झिक्कै साथी भन्ना छिया फेसबुक लाइभमा पनि कार्यक्रम सञ्चालन गर्नु पर्यो हा भाग्यजी भनेका छन्। अवश्य पनि तमरामा आज नै आइसकेका छौँ। कार्यक्रम कसो लाग्दो छ, सुझाव सल्लाह पनि तपाईँ दिन सक्ने हो। फेरि पनि हाम्रा अर्का साथीले लिख पठाएका छन्। सर्वप्रथम कार्यक्रम सञ्चालिका ज्यू र प्राविधिक मित्रमा म पृथ्वी प्रसाद भाटको तर्फबाट नमस्कार जदो गर्या ढोक दिया हा। मेरो घर अछाम जिल्ला मंगलसेन नगरपालिका 3 विसाकोट घर भई हाल भारतको महाराष्ट्र मुम्बईबाट मैले देउडा गीत लेखी पठाएको छु। अवश्य पनि आशा छ मेरो देउडा गीतलाई स्थान दिनुहुनेछ भन्ने आशा अपेक्षा पनि राखेका छौँ भनेका छन्। अवश्य पनि तम्रा देउडा गीत किन नपढ्ने देखा कायलजी, यति झिक्कै मानी माया मानी यति अर्खाका टाढा अर्खाका देशबाट पनि हामी माया मानी देउडा गीत लेखी पठाएका छौ। अब तम्रा गीत पढ्ने पालो भएको छ। गुलाब टिपी चढाउनु छ पिर टिका हुम, गुलाब टिपी चढाउनु छ पिर टिका हुम, आउनु साई पुतली भेष बसु दाइनाकुम, आउनु साई पुतली भेष बस्नु दाइनाकुम, तली खर्क गोठालाले घाँस काटे छपुला, तली खर्क गोठालाले घाँस काटे छपुला, केही माया पुरानो थियो केही नौलो थपुला, केही माया पुरानो थियो केही नौलो थपुला, हिटोमु साइकल मुनि जुत्ता हाल्ने हाल्लो खागी, हिट्टोमु साइकल मुने जुत्ता हाल्लो खाकी।

जिन्दगी बाइजाँतो भयो सुवा तिराई लागि, जिन्दगी बाइजाँतो भयो सुवा तिराई लागि। बर्खा मास भरि गया हुन् पानी पिउने कुवा, बर्खा मास भरि गया हुन् पानी पिउने कुवा। डाको लाउँछु औ भनियल काँछै रङ्गी सुवा, डाको लाउँछु हौ भनियल काँछै रङ्गी सुवा। यिनै गीत मार्फत मलाई घायल पृथ्वी प्रसाद फाट भन्न राउने नराउने सबै सबै साथीलाई झिक्कै झिक्कै माया छ, सम्झना छ र अझ पछिल्ला आइतबार भेटुलिया आजलाई छुट्टी जाउँ भला बली भन्न भनेका छन्। तमिकन झिक्कै झिक्कै धन्यवाद छ पृथ्वी प्रसाद फाटजी, आगामी दिनमा पनि यसै यसै देउडा गीत लेखी पठाउन जनभुल्या, तमी सबै सबै साथीकन झिक्कै झिक्कै भला बली छ। त्यसै गरी हाम्रा अनिल कुवरले पनि भनेका छन् नमस्कार हजुर भन्न भनेका छन्, नमस्कार। त्यसै गरी हाम्रा लक्ष्मी भट्टजीले पनि भनेका छन् क्या छ निकाय छ क्या सामुदायिक रेडियो टिकापुर एफएमका म कविला भनेर भनेका छन्। निकाय छु हामी तम्रा माया ममताले आरामै छु देख्या बाँचेका छु, अब तमी माया गद्दा स्वरूप देख्या तम्रामा आजमी छु। यसै यसै कुराकानी गर्ने मन तमीले लेखी पठाएका तिनै देउडा गीत पढ्ने मन अब झिक्कै छियो क्या गर्ने देख्या हाम्रो पल्तिर भाटेकी साथीले कार्यक्रमको समय सकिग हो भाग्यजी आजलाई छुट्टी जाउँ पछिल्ला आइतबार आउली हा भन्न भनिसकेकी छन्, क्या गर्ने देखे अब हामीले अगाडि अगाडि समय त्यहाँ पछि पछि हामीले जानु पर्दो क्या गर्ने अब नजाउँ भने पनि भएन देख्या यसै छ ठिकै छ तमी माया गर्दा छ र तम्रामा आजमी छु देख्या पछिल्ला आइतबार हामी यसरी आउने तमीसँग निका निका कुराकानी गर्ने हौ। अहिलेसम्म सुनिकन साथ दिया तमी सबै सबै साथीलाई झिक्कै झिक्कै धन्यवाद छ, विशेष गरेर त फेसबुक कमेन्टमा कै टाढाबाटी आफ्नो भाषा आफ्नो संस्कृति आफ्नो रीतिरिवाजलाई माया मानि आफ्नो भाषा आफ्नो संस्कृतिलाई जगाउनु पर्यो हा, हामीले नजगाएपछि को जगा नगर्ने भनिखिन्न देउडा गीत झिक्कै टाढाबाटी हामी कि लेखिखन पठाउँदा छौ सम्झदा छौ खुसी लाग्दो छ, विशेष गरेर तम्की झिक्कै झिक्कै धन्यवाद नाछु र विशेष धन्यवाद www.tikapurfm.org मार्फत देश विदेश पनि सुनिखन साथ दिया तमी सबै सबै साथीलाई झिक्कै झिक्कै धन्यवाद नाछु र अझ पछिल्ला आइतबार तमीसँग तिनै आफ्नै भाषा आफ्नै संस्कृति आफ्नै रीतिरिवाजसँग जोडिएका तिनै देउडा गीत संगीत तमरामा जमी पछिल्ला आइतबार लैकन आउने छु भन्दै अहिलेसम्म मेरो आवाज तमरा घर घरका रेडियो सेट हात हातका मोबाइल सेटसम्म पुर्याउन सहयोग गर्ने हाम्रो पल्तिरबाटी साथी

0: युनाइटेड एकाडेमी माध्यमिक विद्यालय कक्षा एघारमा वाणिज्य संकायमा भर्ना खुल्यो।
1: यस क्षेत्रकै अग्रणी तथा गुणस्तरीय शैक्षिक संस्था युनाइटेड एकाडेमी माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083 लागि कक्षा एघार अन्तर्गत वाणिज्य संकायमा नयाँ विद्यार्थी भर्ना खुला गरिएको बेहोरा सम्पूर्ण विद्यार्थी अभिभावक तथा शुभेच्छुक महानुभावहरूमा जानकारी गराइन्छ। विद्यालयमा अंग्रेजी तथा नेपाली दुवै माध्यमबाट अनुभवी तथा दक्ष शिक्षकद्वारा आधुनिक प्रविधि मैत्री र व्यावहारिक शिक्षण प्रणाली अन्तर्गत अध्ययन अध्यापन गराइनेछ।
0: पढाइ हुने विषयहरू
2: अनिवार्य नेपाली,
0: अनिवार्य अंग्रेजी,
2: सामाजिक गणित,
0: ऐच्छिक लेखाशास्त्र,
2: ऐच्छिक वित्त शास्त्र,
0: ऐच्छिक अर्थशास्त्र,
2: कम्प्युटर विज्ञान,
0: भर्ना सम्बन्धी कार्यक्रमहरू,
2: भर्ना फारम वितरण जेठ 1 गतेदेखि,
0: भर्ना सुरु जेठ 3 गतेदेखि,
2: कक्षा सञ्चालन जेठ 25 गतेदेखि,
0: पठन पाठन समय बिहान 6 बजेदेखि 10:30 बजेसम्म।
2: दक्ष अनुभवी तथा विषयगत विशेषज्ञ शिक्षकद्वारा सहजीकरण गराइनेछ।
0: स्मार्ट क्लासरूम तथा डिजिटल लर्निङ सिस्टमको व्यवस्था,
2: विद्यार्थी मैत्री, शान्त तथा सुरक्षित शैक्षिक वातावरण,
0: नियमित युनिट टेस्ट, विकली टेस्ट तथा मोडेल इक्जाम सञ्चालन गरिनेछ।
2: कमजोर विद्यार्थीका लागि विशेष सुधारात्मक कक्षाको व्यवस्था,
0: उत्कृष्ट विद्यार्थीलाई मासिक तथा वार्षिक पुरस्कारको व्यवस्था,
2: समय अनुसार प्र्याक्टिकल प्रेजेन्टेसन तथा प्रोजेक्ट बेस्ड लर्निङमा विशेष जोड,
0: आधुनिक कम्प्युटर ल्याब तथा इन्टरनेट सुविधा सहितको अध्ययन व्यवस्था,
2: अनुभवी करियर काउन्सिलरद्वारा भविष्य निर्माण सम्बन्धी मार्गदर्शन,
0: नेतृत्व विकास, व्यक्तित्व विकास तथा सार्वजनिक बोल्ने कला सम्बन्धी तालिम,
2: अनुशासन, नैतिक शिक्षा तथा सकारात्मक सोचको विकासमा विशेष प्राथमिकता,
0: अतिरिक्त क्रियाकलापद्वारा विद्यार्थीको प्रतिभा प्रस्फुटन गराइने,
2: विज्ञान प्रविधि तथा व्यवस्थापन क्षेत्रसँग सम्बन्धित शैक्षिक भ्रमणको व्यवस्था,
0: सीसीटीभी निगरानी सहित सुरक्षित तथा व्यवस्थित विद्यालय वातावरण,
2: अभिभावक र विद्यालय बीच नियमित समन्वय तथा प्रगति प्रतिवेदनको व्यवस्था,
0: सीमित सिट भएकाले समयमै भर्ना सुनिश्चित गर्न अनुरोध गरिन्छ,
2: हाई डिग्री अफ डिसिप्लिन एन्ड एकाडेमिक इन्भाइरोमेन्ट भएको।
0: थप जानकारीका लागि 091-560-738, 091-561-446, 98-48-43-31-79 र 98-48-43-36-77।
2: युनाइटेड एकाडेमी माध्यमिक विद्यालय टिकापुर कैलाली।
3: विद्युत महसुल भुक्तानी सम्बन्धी सूचना 2083 असार 1 गतेबाट टिकापुर वितरण केन्द्र र लम्की युनिट कार्यालय अन्तर्गत सञ्चालित विद्युत महसुल काउन्टर बन्द गरिने लक्ष्य राखिएकोले विद्युत महसुल अनलाइन माध्यमबाट भुक्तानी गर्न हुन सम्पूर्ण ग्राहक वर्गमा यसै सूचनाद्वारा जानकारी गराइन्छ। विद्युत महसुल अनलाइन भुक्तानी गर्ने समय बिहान 8 बजेदेखि राति 12 बजेसम्म। नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र टिकापुर कैलाली।
4: गरेको भए होइन, गरिहाल्नुस्। यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स।
5: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनान्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
4: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स,
5: शिखर इन्स्योरेन्सको सहकार्यमा
4: अस्पताल खर्च सहाराले गर्छ।
5: ई सेवा सबै सधैँ सँगै।

0: आइगई क्या आज त पहिला नौकरीको पहिला महिना तनखा खाइकन आएकी होली मेरी चेली।
1: तनखा खाइकन होइन बुवा, तनखाले भोलिका दिन कि ढुक्क पारिकन आएकी छु। हो भने बुवा, पहिला महिनाको तनखा पाउने बित्तिकै मैले आफ्नो जीवन सुरक्षित बनाएकी छु। सिटिजन लाइफमी त कसा राम्रा राम्रा योजना रहेछन्। भाइका लागि बाल भविष्य योजना, तमिरे आमाका रिटायरमेन्ट समयका लागि घातक रोग सुविधा सहितको पेन्सन योजना, वाची मेरा भविष्यका लागि सेभिङ ग्रोथ प्लान पनि रहेछ। तर पहिला महिना तनखाले सबैको एकैचोटि हर्न सम्भव भएन, त्यसैले अहिले आफ्नो जीवन सुरक्षित गरिकन सुरु गरे।
0: ठिक गरिबा, आफैबाट सुरु गर्नु पर्दछ। हाम्रा पालामै त यसो गर्नु भन्ने थाहै थिएन, तर तमीहरूका पुस्ताले त समय अनुसार स्मार्ट डिसिजन लिइकन भविष्य सुनिश्चित गरिकन अगाडि बढ्न लागेका छ।
1: बुवाका अनुभव र मेरो सचेतना मिलिकन हाम्रो परिवार झिक सुरक्षित हुन्छ त, होइन बुवा? सिटिजन लाइफ इन्सुरेन्स, जहाँ भरोसा र भविष्य सँगसँगै हिटो छ। झिक्क कुरा थाहा पाउनका लागि हाम्रा बिमा गर्ने मान्छे नजिकैका शाखा कार्यालय वा फोन नम्बर 01-5970-217 सम्पर्क हर्या।
2: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा बच्चादेखि बुढासम्म, टाउकोदेखि घुँडासम्मको उपचार।
3: टिचिङ हस्पिटलबाट एमबी अध्ययन गरी अनुभव प्राप्त फ्यामिली फिजिसियन डाक्टर सरोज खनालबाट बिरामीको जाँच तथा उपचार हुँदैछ।
2: आरोग्य मेडिकलमा पाइने सेवाहरू:
3: दीर्घ रोगीहरू, उच्च रक्तचाप, मधुमेह, थाइराइड, दम, सीओपीडी,
2: नवजात शिशुदेखि वृद्धसम्मको सम्पूर्ण स्वास्थ्य सेवा,
3: बाल बालिकाको स्वास्थ्य परामर्श तथा उपचार,
2: महिलाका समस्या, गायनोलोजिकल समस्या, गर्भावस्थाको जाँच,
3: सामान्य रोग, ज्वरो, खोकी, पेट दुखाइ लगायतको उपचार,
2: आकस्मिक रोगको प्रारम्भिक उपचार र व्यवस्थापन,
3: र हाम्रो यहाँ भिडियो एक्सरे सेवा उपलब्ध छ।
2: सम्पर्क आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुर।
3: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 10 बजेसम्म र साँझ 4 बजेदेखि 8 बजेसम्म।
2: सम्पर्क फोन नम्बर 98-68-80-0008 र 98-25-63-77-72।
4: के हजुर नयाँ घर बनाउँदै हुनुहुन्छ या हजुरको घरमा लिकेज छ? छतबाट पानी चुहिने, भित्तामा दाग देखिने, पेन्ट बिग्रिने वा स्ट्रक्चर कमजोर हुँदै गएको छ? यस्तो समस्या समयमै समाधान नगरेमा पछि ठूलो क्षति पनि हुन सक्छ। दिवार फुट्ने, छाना झन कमजोर हुने, करेन्ट लाग्ने र घरको मजबुती घट्ने खतरा हुन्छ। अब चिन्ता लिनु पर्दैन। धनगढ़ी वाटर प्रुफिङ एन्ड होम डेकोरले ल्याएको छ वाटर प्रुफिङ र होम डेकोर सम्बन्धित पीभीसी, डब्लूपीसी र प्लेटेड प्यानलको काम र बिक्रीको सेवा पनि गरिन्छ। धनगढ़ी वाटर प्रुफिङ एन्ड होम डेकोर, टिकापुरका लागि सम्पर्क भरत अधिकारी, सशस्त्र प्रहरी कण पछाडि। फोन नम्बर 98-648-36-213।
5: अस्सी प्रतिशत रोगहरू पानीकै कारणले लाग्छन्।
6: थोपा थोपामा शुद्धता, अत्याधुनिक अमेरिकन यूभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
7: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
5: डेलिभरीका लागि
7: ड्रिंकिङ वाटर एक्वा शीतल,
5: टिकापुर कैलाली।
8: सम्पर्क मोबाइल नम्बर 98-017-10-672। स्वास्थ्यका लागि पानी।
9: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, 101 मेगाहर्ज।

0: परिवारमा सबै बिरामी आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि त अपनाउनु पर्यो तर यति हुँदाहुँदै पनि सबै एकलासो कहाँ हुन्छ र कहिले कोही बिरामी कहिले कोही बिरामी म त दिक्क भइसक्यो कसो कालले छिटो नलाग्यो
1: के बर्बर बर्बर कराइरहेछ के भएको छ तलाई
0: हेर्नु न साह्रै समस्या पर्यो क्या कहिले के रोग आउने कहिले के समस्या आउने म त हैरान भइसकेँ छोरो उस्तै बिरामी छ स्कुल जान पाएको त्यत्रो दिन थन्किया छ बा त्यत्रै बिरामी सबै हैरान भने म पनि यो पेटको बिरामीले कस्तो हुन्छ भोक लागे हुन्छ खानै सक्दैन
1: तेरी माइला यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमा मेडिकल स्टोरमा गए त भइहाल्यो
2: हजुर स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन् साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्
3: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर ठकरला रोड टिकापुर कैलाली
4: ए भनेदेखि सबै कुरा पाउने रहेछ लु भन् त भाउ के पाउँछ त्यहाँ
5: ए त्यहाँ त्यहाँ त नलका मोटर ढक तराजु घरमा लाउने कलर सबै पाइन्छ
6: ए एभ्रिलाको कुरा गरेको हो त्यो त मलाई पनि थाहा छ त्यहाँ त ग्यास ग्यास चुला नलकाका सामान किला काँटा सबै पाइन्छ नि
7: त्यति मात्र होइन त्यहाँ त जस्मिन प्यान्ट घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ
4: भनेदेखि सबै कुरा पाउने रहेछ
8: टिकापुरमा रहेको एकमात्र नापतौल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स
9: विशेष ढक तराजु डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स
10: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर
8: प्रोप्राइटर पुष्पराज देवकोटा सम्पर्क फोन नम्बर 98484463 र 98164602004
11: लैङ्गिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीसँग सहकार्य गरौं
12: यो ओसीएमसी भनेको के आयो फेरि
13: ओसीएमसी भनेको लैङ्गिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण आवश्यक मनोविमर्श सेवा आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो
12: ओसीएमसीले के सहयोग गर्छ त
13: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैङ्गिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ त्यसैले कुनै प्रकारको लैङ्गिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला
14: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला सम्पर्क नम्बर 98584899213 इमेल ocmctikapur@gmail.com
15: युनाइटेड एकाडेमी माध्यमिक विद्यालय कक्षा 11 वाणिज्य संकायमा भर्ना खुल्यो
16: यस क्षेत्रकै अग्रणी तथा गुणस्तरीय शैक्षिक संस्था युनाइटेड एकाडेमी माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083 लागि कक्षा 11 अन्तर्गत वाणिज्य संकायमा नयाँ विद्यार्थी भर्ना खुला गरिएको बेहोरा सम्पूर्ण विद्यार्थी अभिभावक तथा शुभेच्छुक महानुभावहरूमा जानकारी गराइन्छ विद्यालयमा अंग्रेजी तथा नेपाली दुवै माध्यमबाट अनुभवी तथा दक्ष शिक्षकद्वारा आधुनिक प्रविधि मैत्री र व्यावहारिक शिक्षण प्रणाली अन्तर्गत अध्ययन अध्यापन गराइनेछ
17: पढाइ हुने विषयहरू
18: अनिवार्य नेपाली
17: अनिवार्य अङ्ग्रेजी
18: सामाजिक गणित
17: ऐच्छिक लेखाशास्त्र
18: ऐच्छिक वित्त शास्त्र
17: ऐच्छिक अर्थशास्त्र
18: कम्प्युटर विज्ञान
17: भर्ना सम्बन्धी कार्यक्रमहरू
18: भर्ना फारम वितरण जेठ 1 गतेदेखि
17: भर्ना सुरु जेठ 3 गतेदेखि
18: कक्षा सञ्चालन जेठ 25 गतेदेखि
17: पठन पाठन समय बिहान 6 बजेदेखि 10:30 बजेसम्म सीमित सिट भएकाले समयमै भर्ना सुनिश्चित गर्न अनुरोध गरिन्छ थप जानकारीका लागि 091-560-738 091-561-446 98-48-43-31 र 98-48-43-3677
16: युनाइटेड एकाडेमी माध्यमिक विद्यालय टिकापुर कैलाली

0: अबे सर्प मार्नु आमा मार्नु नत्र टोक्छ यसले।
1: यहाँ त्यो छोरा सर्पलाई केही नगरेसम्म सर्पले केही गर्दैन। ल ऊ आफ्नो बाटो गइहाल्यो नि, केही गर्यो त अनि सबै सर्प विषालु पनि हुँदैनन्।
0: विषालु हो कि होइन कसरी चिन्ने त आमा?
1: ल नेपालमा पाइने विषालु सर्पका बारे सुन। एउटा हुन्छ करेत, जुन प्राय रातिको समयमा घरभित्र छिर्न सक्छ। यसले टोक्दा नदुख्न सक्छ तर टोकेपछि सासै फेर्न नसक्ने गरी पक्षघात हुन सक्छ। अर्को हुन्छ गोमन, जो निकै रिसा खालको हुन्छ र फणा बनाउँछ। गोमन सर्प दिन वा रात दुवैमा देखा पर्ने र यसले टोक्दा पनि पक्षघात हुन सक्छ। अनि अर्को हरियो जातिको सर्प, यसले टोक्दा टोकेको भाग सुन्निन्छ र असाध्यै दुख्छ, रगत पनि पातलो भई रक्तस्राव हुन सक्छ। त्यसै गरी हाम्रो देशको तराईको सबै भूभागमा पाइने बाघको जस्तो बुट्टा हुने बाघी सर्प, यसले डसेको बिरामी कमै मात्र पाइन्छ तर यसको डसाई एकदम खतरनाक हुन्छ।
2: वर्षायाम र बाली भित्राउने समयमा सर्पको टोकाई अथवा डसाईका घटनाहरू धेरै हुने गर्छन्। बाढ़ी र अरू प्राकृतिक प्रकोपहरूको कारणले सर्पको वासस्थान नाश हुँदा सर्प डसाईका घटनाहरू बढ़ी हुने गरेको पाइन्छ।
3: धेरै जसो सर्पका डसाई हानिकारक हुँदैनन्, तापनि सर्पले डसिहाले तुरुन्तै नजिकैको उपचार केन्द्र गइहाल्नुपर्छ।
2: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
4: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथ साथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
5: अस्सी प्रतिशत रोगहरू पानीकै कारणले लाग्छन्।
6: थोपा थोपामा शुद्धता, अत्याधुनिक अमेरिकन यूभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
7: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
5: डेलिभरीका लागि
7: ड्रिंकिङ वाटर एक्वा शीतल
5: टिकापुर कैलाली
8: सम्पर्क मोबाइल नम्बर 9807106772।
9: स्वास्थ्यका लागि पानी
10: गरेको भए होइन गरिहाल्नुहोस्। यी सेवाबाट सहारा हेल्थ इन्सुरेन्स
11: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्सुरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनेन्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
10: ई सेवाबाट सहारा हेल्थ इन्सुरेन्स
11: शिखर इन्सुरेन्सको सहकार्यमा
10: अस्पताल खर्च सहाराले गर्छ।
11: ई सेवा सबै सधैँ सँगै।
12: ए रोक रोक रोक,
13: के भयो, किन कराएको यस्तो?
12: दाई यस्तो पनि हुन्छ र? 30 दिनसम्म अनलिमिटेड
14: रेटमा डेटा पनि कल पनि सबै अनलिमिटेड। यति मात्र होइन, लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभिजको फ्री एक्सेस पनि
12: हो र? हो नि, एनसेलमा अब मात्र 799 सबै अनलिमिटेड।
15: अझै यो सुपर भ्यालु प्याक *123# डायल गरी वा एनसेल एपमा गई लिनुहोस्। एनसेल नेपालकै लागि।

0: परिवारमा सबै बिरामी
1: आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि त अपनाउनु पर्यो तर यति हुँदाहुँदै पनि सबै एकनासो कहाँ हुन्छ र
0: कहिले कोही बिरामी कहिले कोही बिरामी म त दिक्क भइसक्यो कसो कालले छिटो नलाग्यो
2: होइन चाइनेजो माइलो के बर्बर बर्बर कराइरहेको छ के भएको छ तलाई
0: हेर्नु न साह्रै समस्या पर्यो क्या कहिले के रोग आउने कहिले के समस्या आउने म त हैरान भइसके छोरो उस्तै बिरामी छ स्कुल जान पाएको त्यत्रो दिन थन्किया छ बा त्यत्रै बिरामी सबै हैरान भने म पनि यो पेटको बिरामीले कस्तो हुन्छ भोक लागे लागे हुन्छ खानै सक्दैन
2: तेरी माइला यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ त्यसको लागि त

0: टीकापुर नगरपालिका को स्थानीय बजार व्यवस्थापन सम्बन्धी जरूरी सूचना।
1: नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्री परिषद को कार्यालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय को संयुक्त पहलमा यही मिति 2083 साल वैशाख 28 गते देखि जेठ 3 गते सम्म मूल्य पारदर्शिता सप्ताह मनाइरहेको बेहोरा सबैमा जानकारी गराइन्छ।
0: टीकापुर नगरपालिकाबाट गरिएको नियमित बजार अनुगमनको क्रममा यस क्षेत्रमा सञ्चालनमा रहेका व्यापार व्यवसाय पसल होटल रेस्टुरेन्ट औषधि पसल किराना लगायतका व्यवसायहरूमा बिक्री गरिने वस्तु तथा सेवाको मूल्य सूची राखेको नपाइएको हुँदा प्रत्येक व्यवसायीले बिक्री गरिने सम्पूर्ण वस्तु तथा सेवाको स्पष्ट र अध्यावधिक मूल्य सूची सबैले देख्ने स्थानमा अनिवार्य रूपमा राख्नु हुन सूचित गरिन्छ।
1: प्रत्येक व्यवसायीले आफ्नो व्यवसाय अनिवार्य रूपमा दर्ता तथा नवीकरण गरी सञ्चालन गर्नुपर्नेछ।
2: बिक्री गरिने सम्पूर्ण वस्तु तथा सेवाको स्पष्ट मूल्य सूची उपभोक्ताले सजिलै देख्ने स्थानमा राख्नुपर्नेछ।
1: उपभोक्तालाई खरिद गरेको वस्तुको बिल उपलब्ध गराउनु पर्नेछ।
2: म्याद नागेका गुणस्तरहीन तथा अखाद्य वस्तु बिक्री वितरण गर्न पाइने छैन।
0: बिक्री गरिने सम्पूर्ण वस्तु तथा सेवाको स्पष्ट मूल्य सूची उपभोक्ताले सजिलै देख्ने स्थानमा राख्नुपर्नेछ।
1: खाद्य तथा उपभोग्य सामग्री बिक्री गर्ने व्यवसायीले सरसफाई तथा स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्नुपर्नेछ।
0: कृत्रिम अभाव सिर्जना गर्ने कालोबजारी गर्ने तथा अस्वाभाविक मूल्य वृद्धि गर्ने कार्य गर्न पाइने छैन।
1: व्यवसाय स्थल वरपर सफा व्यवस्थित तथा सुरक्षित वातावरण कायम राख्नुपर्नेछ।
0: बजार अनुगमनको क्रममा आवश्यक कागजात दर्ता प्रमाणपत्र खरिद बिल लगायतका विवरण अनिवार्य उपलब्ध गराउनु पर्नेछ।
1: नगरपालिका तथा सम्बन्धित निकायबाट जारी गरिएका निर्देशिका मापदण्ड तथा नियमहरूको पूर्ण पालना गर्नुपर्नेछ।
0: प्रस्तुत मापदण्डको अनिवार्य रूपमा पालना नगरेमा प्रचलित नियमानुसार भइजाने बिहोरा समेत सम्बन्धित सबैमा जानकारी गराइन्छ। टीकापुर नगरपालिका कार्यालय।
3: यो माटो प्यारो छ, यो बाटो प्यारो छ।
4: ए बा आइगई क्या, आज त पहिला नौकरीको पहिला महिना तनखा खाइकन आएकी होली मेरी चेली।
5: तनखा खाइकन होइन बुवा, तनखाले भोलिका दिन कि ढुक्क पारिकन आएकी छु। हो भन्या बुवा, पहिला महिनाको तनखा पाउने बित्तिकै मैले आफ्नो जीवन सुरक्षित बनाएकी छु। सिटिजन लाइफ मित्र कस्ता राम्रा राम्रा योजना रहेछन्। भाइका लागि बाल भविष्य योजना, तमिरे आमाका रिटायरमेन्टका समयका लागि घातक रोग सुविधा सहितको पेन्सन योजना, वाँची मेरा भविष्यका लागि सेभिङ ग्रोथ प्लान पनि रहेछ। तर पहिला महिना तनखाले सबैको एकैचोटि हर्न सम्भव भएन, त्यसैले अहिले आफ्नो जीवन सुरक्षित गरिकन सुरु गरे।
4: ठिक गरिबा, आफैबाट सुरु गर्नु पर्दछ। हाम्रा पालामै त यसो गर्नु भन्ने थाहै थिएन, तर तमीहरूका पुस्ताले त समय अनुसार स्मार्ट डिसिजन लिइकन भविष्य सुनिश्चित गरिकन अगाडि बढ्न लागेका छ।
5: बुवाका अनुभव र मेरो सचेतना मिलिकन हाम्रो परिवार धिक सुरक्षित हुन्छ त, होइन बुवा? सिटिजन लाइफ इन्सुरेन्स, जहाँ भरोसा र भविष्य सँगसँगै हिटो छ। झिक्क कुरा थाहा पाउनका लागि हाम्रा बिमा गर्ने मान्छे नजिकैका शाखा कार्यालय वा फोन नम्बर 01-5970-217 नि सम्पर्क हर्या।

0: ए सन्तेकी आमा, पर कान्छाशालाको बिहाको न्युज आएको छ, कसो हो त, जाने विचार छ कि नै त?
1: आफ्ना कान्छा भाइको बिहा नगइकन पनि भएन, जाउँ भने भयाको मंगलसूत्र पनि भाँची गयो।
0: यतिका लागि त सामुएल ज्वेलर्स बनेको, बरु अहिले जाउँ, एक दुई दिनमा त फ्याट्टै बनाइहाल्ला छन् त्यहाँ।
1: आज त सन्तेका बाले मनकै पुरो हर्यो, त बाई जाउँ।
2: सामुएल ज्वेलर्स सुनचाँदीका सम्पूर्ण डिजाइनका गरगहना बनाउनुका साथै सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। प्रोप्राइटर टिहारी सिंह सुनार, सम्पर्क नम्बर 9864-1204, 9846-3961।

0: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा
1: असार 6 गते पहिलो शनिबार
0: आउने भएकाले समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा उक्त दिन दिइने सेवाहरू छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने समस्या, इक्जेमा, सोब्रियासिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने, छाला सम्बन्धी रोगको समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खस्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौ नजम्ने, तालुको रौ झर्ने समस्या, अनुहारमा चाया, डन्डीफोर, चिरा परेको, फुस्रो र कालो दाग देखिने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या।
2: साथै प्रत्येक दिन साँझ 4 बजेदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ।
1: आउने दिन असार 6 गते पहिलो शनिबार
0: आरोग्य मेडिकल एन्ड क्लिनिक अस्पताल रोड टिकापुर 1 कैलाली। सम्पर्क नम्बर 9868800008 र 9825677772।
3: के तपाईलाई किचन वायरिङ र पूजाका लागि कुनै पनि सामग्री चाहिएको छ? यदि चाहिएको छ भने ग्रीष्म टेरसलाई सम्झिनुहोस्।
4: ग्रीष्मा टेरसमा पाइने सामग्रीहरू नलका, नलकाका सामान, नलकाका पाइप, फरुवा, कुटो, कोदालो, बन्चरो, हट ब्याग, थर्मस, जर्किन, पानी तताउने इलेक्ट्रिकल रड, भान्साका लागि किचन ऱ्याक, प्लास्टिकको सामान, घर वायरिङका सामान, पूजाका लागि सम्पूर्ण सामग्रीहरू, पित्तलका भाँडाकुँडा, ग्यास सिलिन्डर, झाडु, छाता हाम्रो यहाँ सुफत मूल्यमा पाइनुका साथै भरपर्दो र विश्वासिलो सम्पूर्ण सामान पाइन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला। ग्रीष्मा टेरस टिकापुर कैलाली। संचालक मदनराज देवकोटा। स्थान 60 अस्पतालको ठ्याक्कै अगाडि। सम्पर्क नम्बर 9849585808।
5: विश्राम पाछा फ्रेसे स्वागत बा। राष्ट्रिय सभाकी आज बैठक प्रतिनिधि सभा मसेज सन्देश सहित प्राप्त प्रतिनिधि सभा सदस्य निर्वाचन पहिलो संशोधन विधेयक 2083 ओ मतदाता नामावली पहिलो संशोधन विधेयक 2083 पारित कल्लबाट प्रधानमन्त्री एवं गृहमन्त्री बालेन्द्र साहकी तर्फ मसे कानून न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतम पारित करोस्के प्रस्तुत कलक दुनु विधेयक सभामा पारित कल्लबाट इन्सियाका प्रतिनिधि सभा मसे सन्देश सहित प्राप्त प्रतिनिधि सभा सदस्य निर्वाचन पहिलो संशोधन बैठक विधेयकको मतदाता नामावली पहिलो संशोधन विधेयकको पर दफावर छलफल कलर है। विधेयकको पर छलफलमा उठलाग विषयमा जवाब दिँदै कानूनी मन्त्री गौतम समावेशी प्रतिनिधित्व सम्बन्धी संशोधन प्रस्ताव निर्वाचन सम्बन्धी कानून संशोधनकै क्रममा सम्बोधन गर्न प्रतिबद्धता व्यक्त कल्बाटी मन्त्री गौतम मधेसी दलित पिछड़क समुदाय पंगताभिरोध व्यक्तिगण प्रतिनिधित्व सुनिश्चित कर अपनाए विषय सकारात्मक लघु आकर मर्म विधेयकै मूल व्यवस्थामा समेट्न दावी कल्बाट हेबीस राष्ट्रिय सभामा से महिला समन्वय समिति गठन हुँदा सभाकी आजकै बैठकमा अध्यक्ष नारायण प्रसाद दाहाल प्रतिनिधित्व कर्नासकु दलकै समन्वयमा महिला समन्वय समिति गठन गर्ना सभामा कर्लक प्रस्तावमा सभा सहमति दिएबाट उहाँकै राष्ट्रिय सभा निमाली अनुसार लैंगिक मामिलामा समान धारणा बनिना तथा वसिन धारणा बहस पहिलो बिल लाग सभामा प्रतिनिधित्व गर्न सकु दलकै समन्वयमा महिला समन्वय समिति गठन कलक जानकारी कार्यालयबाट समितिमा सांसद थुक्र दुर्गा गुरूङ, पूजा चौधरी, मीना सिंह राखाल, राजेन्द्र लक्ष्मी, गैरे रेणु चन्द, विष्णु कुमारी सापकोट, सम्झना देवकोटा रहलबाट इन्स्याको राष्ट्रिय सभाकी आज बैठकमा सांसद थुक्र तराई मरला खानेपानीकी समस्या, कर्णालीमा हुइरहल विद्युत आपूर्तिकी समस्या, जेएनजी आन्दोलनकी विषयमा अलग मानव अधिकार आयोगकी प्रतिवेदन कार्यान्वयन लगायतकी विषयमा सरकारकै ध्यान आकर्षण कार्यालयबाट सांसद थुक्र मधेसमा खानेपानीकी समस्या, विकराल बन्ती गलक तथा 400 फिट खनलक पानीकी ऐना देखलक आम मनके पानी पिय पैना अवस्था नैरलक बोटिलोबाट सांसद थुक्र बजेट उद्योग संचालन के लगायत के विषय समेट्न नै सकल कति रोजगारी के सृजना करना गरीब किसान मजदूर सुकुम्बासी के समस्या हल करना विषय बजेटमा नैलक बोटिलोबाट कर्णालीमा सहज रूपमा विद्युत आपूर्ति तथा कम भोल्टेज के विद्युत आपूर्ति के कारण वहाँके जनता असहजता खेती र हल के विषयमा सरकार ध्यान आकर्षण गरी विद्युत के सहज आपूर्ति के व्यवस्था गर्नमा कलबाट सांसद थुक्रा सुकुम्बासी के समस्या समाधानमा सरकार के ध्यान जाइ

0: ആലോചിച്ച കാവതല്ലോ നൊനചിട്ട് കേൾപ്പതല്ലോ ആലോചിച്ച കാവതല്ലോ നൊനചിട്ട് കേൾപ്പതല്ലോ
1: ला फेरि यो गाडीले धोका दिने भयो। जहिले पनि ब्याट्रीकै समस्या ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
2: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्याक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
1: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
2: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
3: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
1: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
4: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्र्याक्टर, बस, ट्रक, टिफर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ। सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी, टिकापुर, कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
2: सम्पर्क नम्बर 091-560-470 र मोबाइल नम्बर 98-4857-1828।
5: ए सन्तेकी आमा, पर कान्छाशालाको बिहाको न्युज आएको छ, कसो त जाने विचार छ कि नै छ?
6: आफ्ना कान्छा भाइको बे नगल जन पनि भएन, जाउँ भने भयाको मङ्गलसूत्र पनि भाँचि गयो।
5: यतिका लागि त सामुएल जोलस बनेको, बरु अहिले जाउँ, एक दुई दिनमा त फ्याट्टै बनाइहाल्ला छन् त्यहाँ।
6: आज त सन्तेका बाले मनकै कुरो हर्यो, बाई जाउँ।
4: सामुएल ज्वेलर्स, सुनचाँदीका सम्पूर्ण डिजाइनका गरगहना बनाउनुका साथै सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। प्रोप्राइटर तिहारी सिंह सुनार, सम्पर्क नम्बर 98-68-44-1208, 98-486-39-261।

0: गरेको भए होइन गरिहाल्नुहोस्। यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स।
1: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भर पर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनेन्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
0: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स,
1: शिखर इन्स्योरेन्सको सहकार्यमा
0: अस्पताल खर्च सहाराले गर्छ।
1: ई सेवा सबै सधैँ सँगै।
2: ए बा आइगई क्या, आज त पहिला नौकरीको पहिला महिना तनखा खाइकन आएकी होली मेरी चेली।
3: तनखा खाइकन होइन बुवा, तनखाले भोलिका दिन कि ढुक्क पारिकन आएकी छु। हो भने बुवा, पहिला महिनाको तनखा पाउने बित्तिकै मैले आफ्नो जीवन सुरक्षित बनाएकी छु। सिटिजन लाइफमा त कसा राम्रा योजना रहेछन्। भाइका लागि बाल भविष्य योजना, तमिरे आमाका रिटायरमेन्ट।

0: घण्टा समयका लागि घातक रोग सुविधा सहितको पेन्सन योजना, वाचि मेरा भविष्यका लागि सेभिङ ग्रोथ प्लान पनि रहेछ। तर पहिला महिना तनखाले सबैको एकैचोटि हर्न सम्भव भएन, तसाईले अहिले आफ्नो जीवन सुरक्षित गरिकन शुरू गरे।
1: ठिक गरिबा, आफैबाट शुरू गर्नु पर्दछ। हाम्रा पालामै त यसो गर्नु भन्ने थाहै थिएन, तर तमीहरूका पुस्ताले त समय अनुसार स्मार्ट डिसिजन लिइकन भविष्य सुनिश्चित गरिकन अगाडि बढ्न लागेका छ।
0: बुवाका अनुभव र मेरो सचेतना मिलिकन हाम्रो परिवार झिक सुरक्षित हुन्छ त, हैन बुवा? सिटिजन लाइफ इन्सुरेन्स, जहाँ भरोसा र भविष्य सँगसँगै हिटो छ। झिक्क कुरा थाहा पाउनका लागि हाम्रा बिमा गर्ने मान्छे नजिकैका शाखा कार्यालय वा फोन नम्बर 01-5970-217 सम्पर्क हरे।

0: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा
1: असार 6 गते पहिलो शनिबार
0: आउने भएकाले समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा उक्त दिन दिइने सेवाहरू छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने समस्या, इक्जेमा, सोब्रियासिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने, छाला सम्बन्धी रोगको समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खस्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौँ नजम्ने, तालुको रौँ झर्ने समस्या, अनुहारमा चाया, डन्डीफोर, चिरा परेको, फुस्रो र कालो दाग देखिने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या।
2: साथै प्रत्येक दिन साँझ 4 बजेदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ।
1: आउने दिन असार 6 गते पहिलो शनिबार
0: आरोग्य मेडिकल एन्ड क्लिनिक अस्पताल रोड टिकापुर 1 कैलाली। सम्पर्क नम्बर 9868 00008 र 9825-6377-72।
3: के तपाईँलाई किचन वायरिङ र पूजाका लागि कुनै पनि सामग्री चाहिएको छ? यदि चाहिएको छ भने ग्रीष्म टेरसलाई सम्झिनुहोस्।
4: ग्रीष्म टेरसमा पाइने सामग्रीहरू नलका, नलकाका सामान, नलकाका पाइप, फरुवा, कुटो, कोदालो, बन्चरो, हट ब्याग, थर्मस, जर्किन, पानी तताउने इलेक्ट्रिकल रड, भान्साका लागि किचन ऱ्याक, प्लास्टिकको सामान, घर वायरिङका सामान, पूजाका लागि सम्पूर्ण सामग्रीहरू, पित्तलका भाँडाकुँडा, ग्यास सिलिन्डर, झाडु, छाता हाम्रो यहाँ सुपथ मूल्यमा पाइनुका साथै भरपर्दो र विश्वासिलो सम्पूर्ण सामान पाइन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला। ग्रीष्म टेरस टिकापुर कैलाली, संचालक मदनराज देवकोटा, स्थान 60 अस्पतालको ठेक्कै अगाडि, सम्पर्क नम्बर 9849585018।

0: ए रोक रोक रोक
1: के भयो किन कराएको यस्तो
0: दाई यस्तो पनि हुन्छ र 30 दिनसम्म अनलिमिटेड रे
2: डेटा पनि कल पनि सबै अनलिमिटेड यति मात्र होइन लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभिजको फ्री एक्सेस पनि
0: हो र हो नि एनसेलमा अब मात्र 799 सबै अनलिमिटेड
3: आजै यो सुपर भ्यालु प्याक एस्ट्रिक 123 ह्यास डायल गरी वा एनसेल एप मगाई लिनुहोस् एनसेल नेपालकै लागि
4: आज तिमी मेरो वरिपरि किन घुम्दैछ छोरी
5: आमा मलाई सिक्री बनाइदिनुहोस् न लाउन कस्तो रहर लाछ
4: पैसा पनि त हुनु पर्यो नि छोरी फेरि पढ्ने लेख्ने मान्छेले
5: मेरो खुतुर्के छ नि आमा मैले कति धेरै पैसा जम्मा गरेकी छु फेरि सुन त पछि पनि काम लाउन सक्यो नि
4: कुरा राम्रै हो छोरी तर कसकोमा जाने हो त
5: न्यू अछाम जाल्पा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ अस्ति नै हेरिसके मैले त
6: न्यू अछाम जाल्पा देवी ज्वेलर्स सिद्धार्थ चोक टी काफुर न्यू अछाम जाल्पा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गर गहनाहरू माइली तिलहरी हार झुम्का छड्के तिलहरी बाला चुरा चन्द्रमा जन्तर चन्द्रहार इन्डियन मंगलसूत्र औठी सिक्री बिनारसनका गरगनाहरू पाइन्छन् साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन् अछाम मंगलसैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ प्रोप्राइटर ध्रुव सुनार फोन नम्बर 9868147799 2460 अछाम मंगलसैनका लागि ध्रुव सिंह सुनार गोपाल सुनार फोन नम्बर 9824628825
7: 11 प्रकारका विशेषज्ञ सेवाहरू अब टिकापुर अस्पतालमा उपचारका लागि विशेषज्ञ चिकित्सक सेवाहरू
8: हाड जोड्ने विशेषज्ञ सेवा र विशेषकृत आर्थ्रोस्कोपी सेवा जोर्नीको दूरबीनबाट शल्यक्रिया
7: प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पाठेघरको शल्यक्रिया सेवा
8: बाल रोग विशेषज्ञ सेवा जनरल सर्जनद्वारा विभिन्न किसिमका शल्यक्रिया सेवा ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पेटको शल्यक्रिया सेवा
7: जनरल फिजिसियन विशेषज्ञ सेवा
8: रेडियोलोजिस्ट विशेषज्ञ सेवा
7: दन्तरोग सेवा
8: मृगौलाका बिरामीका लागि डायलिसिस सेवा
7: मनोचिकित्सक विशेषज्ञ सेवा
9: हरेक महिनाको दोस्रो तेस्रो र चौथो शनिबार
7: र सिटी स्क्यान सेवा
8: गम्भीर बिरामीका लागि भेन्टिलेटर सहितको आईसीयू एचडीयू सीईओएनसी र बालबालिकाका लागि एसएनसीयू सेवा
7: रोग पहिचानका लागि प्रयोगशाला सेवा बायोकेमिस्ट्री इम्युनोलोजी हिस्टोप्याथोलोजी माइक्रोबायोलोजी प्यारासिटोलोजी सेरोलोजी इन्डोस्कोपी क्लोनोस्कोपी डिजिटल भिडियो एक्सरे अल्ट्रासाउण्ड डिजिटल एक्सरे सेवा इसिजी फिजियोथेरापी सेवा अस्पतालका अन्य सेवाहरू स्वास्थ्य बिमा सेवा सुरक्षित गर्भपतन सिएसी सेवा
8: फार्मासिस्टद्वारा फार्मेसी सेवा 24 घण्टा
7: इमर्जेन्सी सेवा एम्बुलेन्स सेवा सब वाहन सेवा
8: हिंसा पीड़ितहरूका लागि ओसीएमसी सेवा मेडिको लिगल सेवा
7: सब परीक्षण सेवा सर्पदंशको उपचार
8: 12 रक्षित समूहलाई निशुल्क स्वास्थ्य सेवा सामाजिक सेवा इकाई
7: जनस्वास्थ्य तर्फ खोप सेवा एआरटी सेवा टीबी लेप्रोसिजिन एक्सपोर्ट सेवा
8: सेवा पाउन कठिनाई भएमा अस्पताल प्रशासनको फोन नम्बर 091560488 सूचना अधिकारी पदमराज भट्ट फोन नम्बर 9762484538 उपेन्द्र शाह 9821607254 र अस्पताल व्यवस्थापन अधिकृत सरोज चौधरीको फोन नम्बर 9857583322 खबर गर्नुहोला वा टिकापुर अस्पतालको क्यूआर कोड मार्फत अनलाइन सुझाव गुनासा रेकर्ड गराउनुहोला
10: तो हमारे साली थे कि नहीं
11: जरूर एक लाख रुपया है निका
12: तब से मेरे पास से पहचान
10: दे वो हेरी साली जागी ने हमार साली राम राम
13: या भाटु तू फिर आई लो
10: मैं तो नहीं यार
13: यारी राम राम भाटु
10: राम राम साली
11: अरे मुखर राम राम भाव सालिन की
10: चलो साली जाई मेला खेले
13: चलो बाजार
12: खेले महीनों ले चलो पाँच पाँच है
10: चलो जम्मा

पाला खाली साली देव बैठ मते मेहरा

0: मैले बिचै बैठ मैले डर लागछ
1: हामी त फोन कि बिचै बैठ साली हो समय गरेको हो
0: बिचै बैठ मैले
1: बैठ्ने त का हो साली
2: सिधापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना टीकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको सोमबार र बिहिबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टीकापुर अस्पताल टीकापुर कैलाली
3: टीकापुर नगरपालिकाको स्थानीय बजार व्यवस्थापन सम्बन्धी जरुरी सूचना
4: नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको संयुक्त पहलमा यही मिति 2083 साल वैशाख 28 गतेदेखि जेठ 3 गतेसम्म मूल्य पारदर्शिता सप्ताह मनाइरहेको बेहोरा सबैमा जानकारी गराइन्छ।
3: टीकापुर नगरपालिकाबाट गरिएको नियमित बजार अनुगमनको क्रममा यस क्षेत्रमा सञ्चालनमा रहेका व्यापार व्यवसाय पसल होटल रेस्टुरेन्ट औषधि पसल किराना लगायतका व्यवसायहरूमा बिक्री गरिने वस्तु तथा सेवाको मूल्य सूची राखेको नपाइएको हुँदा प्रत्येक व्यवसायीले बिक्री गरिने सम्पूर्ण वस्तु तथा सेवाको स्पष्ट र अध्यावधिक मूल्य सूची सबैले देख्ने स्थानमा अनिवार्य रूपमा राख्न हुन सूचित गरिन्छ।
4: प्रत्येक व्यवसायीले आफ्नो व्यवसाय अनिवार्य रूपमा दर्ता तथा नवीकरण गरी सञ्चालन गर्नुपर्नेछ।
5: बिक्री गरिने सम्पूर्ण वस्तु तथा सेवाको स्पष्ट मूल्य सूची उपभोक्ताले सजिलै देख्ने स्थानमा राख्नुपर्नेछ।
4: उपभोक्तालाई खरिद गरेको वस्तुको बिल उपलब्ध गराउनु पर्नेछ।
5: म्याद नागेका गुणस्तरहीन तथा अखाद्य वस्तु बिक्री वितरण गर्न पाइने छैन।
3: बिक्री गरिने सम्पूर्ण वस्तु तथा सेवाको स्पष्ट मूल्य सूची उपभोक्ताले सजिलै देख्ने स्थानमा राख्नु पर्नेछ।
4: खाद्य तथा उपभोग्य सामग्री बिक्री गर्ने व्यवसायीले सरसफाई तथा स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्नुपर्नेछ।
3: कृत्रिम अभाव सिर्जना गर्ने कालोबजारी गर्ने तथा अस्वाभाविक मूल्य वृद्धि गर्ने कार्य गर्न पाइने छैन।
4: व्यवसाय स्थल वरपर सफा व्यवस्थित तथा सुरक्षित वातावरण कायम राख्नुपर्नेछ।
3: बजार अनुगमनको क्रममा आवश्यक कागजात दर्ता प्रमाण पत्र खरिद बिल लगायतका विवरण अनिवार्य उपलब्ध गराउनु पर्नेछ।
4: नगरपालिका तथा सम्बन्धित निकायबाट जारी गरिएका निर्देशिका मापदण्ड तथा नियमहरूको पूर्ण पालना गर्नुपर्नेछ।
3: प्रस्तुत मापदण्डको अनिवार्य रूपमा पालना नगरेमा प्रचलित नियमानुसार भइजाने बेहोरा समेत सम्बन्धित सबैमा जानकारी गराइन्छ। टीकापुर नगरपालिका कार्यालय
6: कौनो व्यक्ति है लिंग लैंगिकता यौनिकता सामाजिक भूमिका ओ शरीर के आधार में करल अन्याय दमन दुर्व्यवहार ओ नियंत्रण लैंगिक हिंसा हो
7: कोट पेट धक्का मुक्का चोट पुगैना गाली गलौज धाक धमकी अपमान गैना जबरजस्ती दुराचार अवांछित स्पर्श दबाव ओ शोषण पैसा में नियंत्रण रखना कौनो ठाव में पैठे नहीं देना बोले नहीं देना जैसी गतिविधि से लैंगिक हिंसा के उदाहरण हुई
6: ऐसी गतिविधि कोई कई ना करैना कानूनी रूप में दंडनीय अपराध हो तब मारे हिंसा देखले से ओ भोगले से मौन नहीं बैठी। ओसीएमसी स्थानीय निकाय सुरक्षित आवास गृह महिला बाल बालिका तथा ज्येष्ठ नागरिक सेवा केंद्र महिला सेल में संपर्क करी
7: अथवा पैसा नहीं लगना नंबर नेपाल प्रहरी के 100 महिला आयोग के 1145 बाल हेल्पलाइन नेपाल के 1098 नंबर में सीधा संपर्क करी ओ सीधा अदालत में थे जय से जय।
6: हिंसा अपने फैनाई करी यदि हुईल देखले से हिंसा विरुद्ध खुल के आवाज उठाई सुदूर पश्चिम प्रदेश सरकार सामाजिक विकास मंत्रालय महिला समुत्थान परियोजना धनगढ़ी कैलाली
8: समुन्नत समाज का लागी समावेशी आवाज सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्ट्ज

0: सामुदायिक रेडियो टीकापुर एफएमको बेलुका 6 बजेको खोज खबरमा यहाँलाई स्वागत छ। खोज खबरबाट दुर्गा देवकोटाको नमस्कार। तपाई अहिले सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्जका साथै अनलाइनमा www.tikapurfm.org मोबाइल एप्स हाम्रो पात्रो र नेपाली पात्रोमा सुनिरहनु भएको छ। खोज खबर शुरू गरौं खबरका मुख्य शीर्षकहरूबाट। टीकापुर नगरपालिका टीकापुरमा विभिन्न किसिमका सचेतनामूलक कार्यक्रम गर्दै मानसिक स्वास्थ्य प्रबन्धन तथा आत्महत्या रोकथाम सम्बन्धी कार्यक्रम। कैलाली गाउँपालिकामा पिकनिक विवाद हिंसात्मक झडपमा परिणत, प्रहरी सहित 6 जना घाइते। मनसूनका कारण सुदूरपश्चिमका 33,000 भन्दा बढ़ी नागरिक प्रभावित हुने अनुमान। विपद पूर्व तयारीमा जुटे तटीय क्षेत्रका ओडाहरू, नागरिकलाई सचेत बनाउँदै। र सुदूरपश्चिमका 3 जिल्लाबाट लागू औषध सहित 8 जना पक्राउ। खोज खबर अब विस्तारमा। टीकापुर नगरपालिकाले टीकापुरमा विभिन्न किसिमका सचेतनामूलक कार्यक्रम गरिरहेको छ। नगरपालिकाले मानसिक स्वास्थ्य प्रबन्धन तथा आत्महत्या रोकथाम सम्बन्धी सरकारवालालाई सचेतनामूलक कार्यक्रम गरिरहेको बताएको छ। विभिन्न संघ संस्थाको समन्वय र सहकार्यमा सचेतनामूलक कार्यक्रम गरिरहेको टीकापुर नगरपालिका जनस्वास्थ्य प्रबन्धन शाखा प्रमुख बलबहादुर रावलले जानकारी दिनुभयो।
1: टीकापुर नगरपालिका जनस्वास्थ्यको आयोजनामा हामीले यो विभिन्न ठाउँमा मानसिक स्वास्थ्य प्रबन्धन तथा आत्महत्या रोकथाम सम्बन्धी सचेतना कार्यक्रमहरू सञ्चालन गरिरहेका छौँ। खास गरी के छ भन्दाखेरि, अहिले हामी गाउँ नेपालमा हेर्ने हो भने मानसिक स्वास्थ्य बिरामी धेरै छ। हरेक 4 जनामा एउटा बिरामी मानसिक स्वास्थ्य बिरामी छ। त्यसले गर्दा उहाँहरूलाई कम्तीमा समयमा सचेत गराउने, जानकारी गराउने, समयमा उहाँलाई उपचारमा ल्याउने त्यो एउटा उद्देश्य पनि। अर्को चाहिँ अहिले पनि हामी गाउँ आत्महत्या संख्या धेरै बढेको छ। अब यसको विभिन्न कारण छन्। यहाँ सामाजिक सञ्जालदेखि लिएर मान्छेको खानपिन, रहन सहन, त्यो लाइफ हरेकले गर्दा पनि यो अहिले आत्महत्या बढ़िरहेको छ। सँगसँगै टीकापुर लागू पदार्थको एउटा हबै छ, त्यो चाहिँ विभिन्न तथ्याङ्कहरूले देखाइरहेको छ। त्यसले गर्दा लागू पदार्थ दुरुस्तीलाई पनि कम गर्ने, आत्महत्या न्यूनीकरणमा सहयोग गर्ने, सँगसँगै मानसिक स्वास्थ्यलाई चाहिँ प्रवर्धन गर्ने भन्ने उद्देश्यले टीकापुर नगरपालिकाले यो सरकारवालाहरूसँग यो कार्यक्रम चाहिँ हामीले सञ्चालन गर्दै आइरहेछौँ।
0: टीकापुर नगरपालिकाभित्र आत्महत्या बढ़ी भएका, मानसिक स्वास्थ्यका बिरामी बढ़ी भएका स्थानहरू छनौट गरेर कार्यक्रम गर्ने गरिएको रावलको भनाइ छ।
1: सबभन्दा बढी आत्महत्या कहाँ भएको छ त, त्यो देखेर हामीले टार्गेट गरेका छौँ। अर्को चाहिँ फेरि अर्को यो मानसिक स्वास्थ्य बिरामी कहाँ आउँछन् त, यहाँ टीकापुर नगरपालिका अन्तर्गत पनि वार्ड नम्बर 6 हाम्रो सेवा छ, वार्ड नम्बर 2 बिजनेसबाट पनि हामी सेवा दिन्छौँ, अर्को अस्पतालबाट सेवा दिन्छौँ। त्यसमा अब कहाँ छन् त बढी मानसिक रोगका बिरामीहरू, त्यो एरियालाई फोकस गरेका छौँ हामीले। सँगसँगै लागू पदार्थको त अब अहिले हाम्रो किशोर किशोरी 10 देखि 19 वर्षका टार्गेट बनाएर हामीले यो यस्तै खालकालाई हामीले टार्गेट बनाएर त्यो पहिचान गरेर त्यो अनुसार त्यो ठाउँमा हामीले गरिरहेका छौँ।
0: आइतबार ग्रेट हल एजुकेशन कन्सल्टेन्सीको समन्वयमा विद्यार्थीहरूलाई प्रशिक्षण दिएको छ। कन्सल्टेन्सीमा विदेश जाने विद्यार्थीहरू पढ्ने गरेको र उनीहरूलाई पनि मानसिक समस्या हुने गरेकाले मोटिभेसनल तरिकाले प्रशिक्षण दिएको बताउनु भयो।
1: ग्रेट हल एजुकेशन कन्सल्टेन्सीसँग मिलेर हामीले त्यो उहाँहरूको विद्यार्थी भाइ बहिनीहरू, त्यो विशेष गरेर उहाँहरू विदेश जाने तयारीमा हुनुहुन्छ, जो भाषा सिक्दै हुनुहुन्छ, उहाँहरूलाई पनि तनाव छ अहिले, भोलि विदेश जान पाइन्छ कि पाइँदैन, गए पनि उहाँ के हुने कस्तो हुने, त्यहाँ पनि एक खालको रोजगारको सिलसिलामा जाने रोजगार नपाउने भन्ने छ। त्यही हिसाबले उहाँहरूलाई पनि कम्तीमा त्यहाँ गएर के गर्ने के नगर्ने, त्यहाँ गएर मान्छेले काम नपाउने, पढाइ नपाउने, अल्पत्र पनि सबै कुरालाई जोडेर उहाँलाई मोटिभेसन टाइपको एउटा मानसिक स्वास्थ्य कार्यक्रम चाहिँ हामीले सञ्चालन गर्दै आइरहेछौँ।
0: नगरपालिकाले अहिलेसम्म 8 टोल विकास संस्था, केही कन्सल्टेन्सीमा सचेतनामूलक कार्यक्रम गरिएको र अब 10 विद्यालय र 2 टोल विकास संस्थामा कार्यक्रम गर्ने तयारी भइरहेको रावलको भनाइ छ।
1: 20 विद्यालयमा हामी जाँदैछौँ, 10 समुदायमा जाँदैछौँ। अब यो अर्को मानसिक स्वास्थ्य र चाहिँ आत्महत्या न्यूनीकरणको हामी 3 ठाउँमा हामीले तेस्रो ठाउँ हो गर्दैछौँ। 20 विद्यालय बाँकी नै छ, टोलमा मात्रै भइरहेको छ। टोल विकास संस्थाको लागि हाम्रो 8 भयो, यो अन्य चाहिँ यो आत्महत्यासँगै जोडेर 3 भयो। अलिक छुट्टै फरक फरक खालको फरक फरक उद्देश्यको कार्यक्रम छ। हामी सबैको उद्देश्य के हो भने अब मान्छेलाई मानसिक स्वास्थ्यबाट उसलाई सिकाउने, राम्रो बनाउने, मानसिक स्वास्थ्यको बिरामीलाई घटाउने।
0: कैलालीमा पिकनिक खान गएका स्थानीय बीच भएको सामान्य विवादले गुरु रूप लिँदा झडपमा परिणत भई प्रहरी सहित 6 जना घाइते भएका छन्। घटनामा संलग्न 3 जनालाई प्रहरीले पक्राउ गरेको छ। कैलाली गाउँपालिका 1 स्थित वनदेवी मन्दिर क्षेत्रमा घोडागोडी नगरपालिका 11 टप्काका स्थानीयहरू बीच पिकनिकका क्रममा विवाद चर्किँदै कुटाकुट भएको हो। स्थिति नियन्त्रणमा लिन पुगेको इलाका प्रहरी कार्यालय हसुलियाको टोलीमाथि समेत आक्रमण भएको प्रहरीले जनाएको छ। झडप नियन्त्रणका क्रममा इलाका प्रहरी कार्यालय हसुलियाका प्रमुख वरिष्ठ प्रहरी नायब उपनिरीक्षक साउन सिंह छेत्री भाट, प्रहरी हलदार भवान सिंह बुढाल र प्रहरी सहायक हलदार शैलेन्द्र बोरा घाइते भएका छन्। त्यसै गरी स्थानीय गोकर्ण बोरा, रामचरण चौधरी, निर्प बोरा घाइते भएका छन्। घाइते मध्ये प्रहरी सहायक हलदार बोरा र गोकर्ण बोराको निशुल्क अस्पतालमा उपचार भइरहेको छ भने अन्य घाइते सामान्य उपचारपछि घर फर्किएका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार घटनामा संलग्न 20 स्वरूप कठरिया, 23 दिलीप कठरिया र 21 अरमान कठरियालाई पक्राउ गरिएको छ। प्रहरीका अनुसार झडपका क्रममा खुकुरी, खुडा, चक्खु जस्ता घरेलु हतियार समेत प्रयोग गरिएको थियो। खबरमा एकछिनको विश्राम विश्रामपछि बाँकी खबरका साथ उपस्थित हुनेछौ। सुन्दै गर्नुहोला टिकापुरी फिल्म।
2: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर।
3: अबदेखि टिकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको दोस्रो तेस्रो र चौथो शनिबार आउँदै हुनुहुन्छ।
2: सासानो कुरामा तनाव हुने,
3: बारम्बार मनमा एउटै कुरा खेलिरहने,
2: कुलटमा लाग्ने,
3: छटपटी हुने,
2: मुटु धेरै ढुकढुक हुने,
3: जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही जेठ 23 गते शनिबारका दिन बिहान 10:30 बजे अस्पतालको कोठा नम्बर 1 मा सम्पर्क राख्नुहोला।
2: टिकापुर अस्पताल टिकापुर कैलाली।
0: विश्रामपछि खोज खबरमा यहाँलाई पुनः स्वागत छ। बाँकी खबर। यस वर्षको मनसूनका कारण सुदूरपश्चिम प्रदेशमा 33,000 भन्दा बढ़ी नागरिक प्रभावित हुने अनुमान गरिएको छ। आन्तरिक मामिला तथा कानून मन्त्रालय सुदूरपश्चिमका अनुसार पहाड़ी पहिरो र डुबान जस्ता विपदबाट प्रदेशका 7,603 घरधुरी प्रत्यक्ष प्रभावित हुने आकलन छ। मन्त्रालयका विपद सम्पर्क व्यक्ति जनक धामीका अनुसार करिब 33,227 जना नागरिक विपदको जोखिममा छन्। प्रदेश सरकार सरकारवाला निकायहरूले सम्भावित क्षति न्यूनीकरणका लागि पूर्व तयारी प्रतिकार योजना तीव्र बनाएका छन्। प्रभावित हुने स्थान र घरधुरीको पहिचान गरिसकिएको र क्षेत्रीय कार्यविधि बनाएर जिम्मेवारी बाँडफाँड गरिने धामीले बताउनुभयो। भौगोलिक अवस्थाका कारण सुदूरपश्चिमका जिल्लामा विपदको स्वरूप फरक फरक रहने देखिएको छ। यस वर्ष तराईका कैलाली र कञ्चनपुर मनसूनबाट सबैभन्दा बढ़ी प्रभावित हुने अनुमान गरिएको छ, जहाँ नदी कटान, डुबान र बाढ़ी मुख्य चुनौती रहेको छ। पहाड़ी तथा हिमाली भूभागमा डुबानको जोखिम कम भए पनि पहिरोको सम्भावना उच्च रहेको मन्त्रालयको निष्कर्ष छ। विगतमा तथाभावी सड़क निर्माण र कमजोर भू बनोटका कारण सामान्य वर्षामा समेत ठूला पहिरो जाने गरेको अनुभवका आधारमा यस वर्ष पनि पहाड़ी जिल्लामा उच्च सतर्कता अप्नाउनुपर्ने धामीले बताउनुभयो। मन्त्रालयको तथ्याङ्क अनुसार कञ्चनपुरमा 7,132, कैलालीमा 6,195, डुटीमा 4,820, बाजुरामा 3,776, बैतनीमा 3,362, डलदुरामा 3,108, बजाङमा 1,774, अछाममा 1,600, दार्चुलामा 1,467 जना प्रभावित हुने अनुमान गरिएको छ। वर्षा लाग्न थालेको छ। वर्षा लागेपछि बाढ़ी जन्य विपदमा रहेको टिकापुरमा बाढ़ीको त्रास बढ़छ। टिकापुरका विपदबाट जोगिन कस्ता प्रयासहरू गरिएको छ भने वडा नम्बर 8 का वडा अध्यक्ष दुर्गाबहादुर ठकुल्लालाई सोधेका छौं।
4: यो क्षेत्रको बाढ़ी समस्यालाई हल गर्नको लागि अब हामीले गर्ने पहलहरू अब थुप्रै गरेका छौँ, गरि पनि राखेका छौँ। कर्णाली नदी भनेको अब ठूलो नदी भएकोले यसको बेग धार धेरै भएकोले स्पिडमा बग्ने भावनाले यसलाई सानोतिनो बजेटले व्यवस्थापन गर्न सक्ने कुरा चुनौतीपूर्ण छ र त्यो पालिका लेभलबाट हुने कुरा पनि होइन र खास गरी प्रदेश सरकारबाट संघ सरकारबाट हामीले पहल गरिराखेका छौँ। अझ भन्नुपर्दा राज्यमा कुलरे सिँचाई आयोजना अन्तर्गत इम्बेगमेन्टको काम कमान्ड एरिया प्रोटेक्सन भनेर तटबन्धनको काम विगत लामो समयदेखि भइराखेको छ। पछिल्लो चरण बजेट घटेका कारणले केही समस्याहरू चुनौतीहरू खडा भएका छन्। पछिल्लो चरण अब काम पनि कम भइराखेको छ नदी नियन्त्रणको क्षेत्रमा रानीझमराबाट। खास गरी संघीय सरकारले छुट्टै अब कर्णाली नदी नियन्त्रणको अफिस पारिवर्दिया राजापुरमा स्थापना गरेको छ। अब त्यसले खास गरी दुवै क्षेत्र हेर्नुपर्ने वारिपारी उसले पल्लो क्षेत्रलाई मात्रै बर्दियाको किनारे क्षेत्रलाई मात्रै हेरिराखेको र प्रायोरिटी दिएको हुनाले यतापट्टि हाम्रो टिकापुर साइडमा अलिकति चुनौती अहिले खडा भएको छ। अब यसलाई व्यवस्थापन गर्नका लागि सामान्य सानोतिनो पिसमा काम हुने कुरा त भइरहेको छ। जस्तै हामीले श्रीलङ्कामा पनि केही बोल्डरहरू खसाउन लगायौँ, तटबन्धको काम पनि नियमित छ। अब त्यो पारि कर्णाली नदीको अफिसबाट गरायौँ। अब यताबाट नै सरकारको सानो बजेट हामीले नदीको डिलहरूलाई हाइट बनाउने, पानी ओभरफ्लोलाई बग्ने दिनुलाई केही काम यसपालि पनि भएको छ यो प्रदेश सरकारको 25 लाख बजेटबाट। त्यसै गरी रानी जमराले पनि टेन्डर लगाएको छ, त्यसको काम त अब कहिले सुरु हुन्छ भन्ने कुरा हो माथिल्लो बेडमा र इस्टिमेट गरेर बाँकी हामीले माथि पठाएका छौँ। डिजाइन गरेर बजेट सुनिश्चित भएपछि आगामी दिनमा अलिक ठुलो टेका लगाउँछु भन्ने आश्वासन आएको छ। बाँकी बाढी आउने कुरा अनुचित छ, जति बेला पनि आउन सक्छ। अब त्यसको प्रिपेरेसन हामीले गर्ने कुरा पालिकाको तर्फबाट, वडा कार्यालयको तर्फबाट हामीले गर्ने कुरा हाम्रो तरिकाबाट हामी गरिरहेछौँ। त्यो खास गरी के हो भने मानवीय क्षति, धनजनको क्षति घटाउने कुरा, हुन नदिने कुरालाई हामीले व्यवस्थापन गर्ने प्रयास गर्ने हो। त्यसै अन्तर्गत एनयुसी स्थापना सधैँ क्षतिका सक्रिय छ, क्रियाशील छ, उपशाखा छ, वडा स्तरीय विपद व्यवस्थापन समितिहरू छन्। अब विभिन्न ट्रेनिङहरू चलाइरहेछौँ हामी, अवेरनेसका कार्यक्रमहरू पनि गरिरहेछौँ र अब जस्तै मान्छेलाई खोज तथा उद्धार गर्ने फर्स्ट एडका कुराहरू, विपद घटिसकेपछि क्षतिलाई न्यून गर्ने कुराहरू, मान्छेलाई राहत दिने कुराहरूलाई, यसलाई व्यवस्थापन गर्ने कुरा अब हाम्रो तर्फबाट गरिराखेका छौँ। अब बाँकी सफ्टवेयरको पाटो हामीले टिकापुर नगरपालिकाको तर्फबाट गर्ने कुराहरू, जस्तै मानवीय क्षति नघटोस् भनेर अब विभिन्न नम्न अभ्यासहरू गर्ने कुरा, खोज तथा उद्धारका क्रियाकलापहरू गर्ने कुरा, फर्स्ट एडको ट्रेनिङहरू दिने कुरा होला, विपद पूर्व तयारीका कुरा, अभ्यासका कुरा होला, अब यो हामीले अवेरनेस गर्ने र मान्छेलाई सचेत गराउने कुरा, यो यी गतिविधि विगत लामो समयदेखि निरन्तर भइरहेको छ, अहिले पनि भइरहेको छ। तर अब खास गरी यो कन्स्ट्रक्सन क्षेत्र कर्णाली नदीलाई व्यवस्थित रूपमा भोगाउन सकिएन भने हामीलाई दीर्घकालीन रूपमा ठूलो प्रभाव पर्ने होला।
0: जुन बर्दियातर्फ व्यवस्थित बन्दै गएको, कैलालीतर्फ चारै परिवर्तन भएको भएर जोखिम बढ्दै गएको हो,
4: बढेको छ। चारैपट्टि बर्दियाले कन्स्ट्रक्सन गरिरहेको छ, कर्णाली अब टु साइड हेर्नु पर्ने, वान साइड मात्र हेरिरहेको छ। यता हाम्रोतिर बजेट छैन, राजाको आफ्नो काम छ, नहरको काम, क्यानलको काम हो, इरिगेसनको काम हो उसको, उसले इरिगेसन क्षेत्रतिर काम गरिरहेको छ। अब यो नदी नियन्त्रण क्षेत्रमा कमान एरिया प्रोटेक्सनको कार्यक्रम किन हुँदैन भन्दा त उसको घटिया छ बजेट। ओल्ड ब्याङ्कले पनि अहिले कन्स्ट्रक्सन अब यो इन्भेस्टमेन्टको क्षेत्रमा बजेट नदिँदो रहेछ, नेपाल सरकारले हेर्नु पर्दो, अब नेपाल सरकारसँग बजेट छैन। अब ओल्ड ब्याङ्कको पैसा चाहिँ टोटली क्यानलहरू निर्माणमा, अब अरू क्षेत्र विस्तारतिर भनौँ न, उता लम्की जुवा बोनियातिर त्यसले क्षेत्र विस्तार गरेर हुनाले, उता कन्स्ट्रक्सनको काम भइरहेको हुनाले हाम्रो यतातिर इन्भेस्टमेन्टको कामलाई अलिकति बाधा पुगेको छ यो विषयमा चाहिँ।
0: जस्तो माथिल्लो क्षेत्रमा विशेष गरी सत्य कर्णाली सामुदायिक वन क्षेत्र, त्यो क्षेत्रहरू छ नि जुन चाहिँ एकदम कटानको जोखिममा छ भन्नुहुन्छ नि यहाँहरूले, त्यो यदि नियन्त्रणका लागि अलि दीर्घकालीन रूपमा काम गरिएन भने कस्तो खालको जोखिम देखिन्छ?
4: तपाईँको यो वन क्षेत्र मात्र होइन, टिकापुरको माथिल्लो तपाईँको जस्तै दौलतपुर साइड भयो, पार्क साइड भयो, धेरै ठाउँमा जोखिम छ। त्यसले त दीर्घकालीन रूपमा के हुन्छ भने नदीले धार परिवर्तन गर्यो भने, हिजो हामीसँग इतिहास जिउँदो छ, साबिक धनपुर गाविसको दुईटा वडा छैनन्, नौ नम्बर वडा पुरै नदीमा छ, अहिले पनि नदीको बगरमा छ, अनि एक नम्बर वडा टुक्रिएको छ पारि श्रीलङ्का र यता वारी फाटा भएको छ, अरुणा भएको छ। यस्तै हुन्छ, नदीभित्र छिर्यो भने बस्ती तपाईँको माइग्रेट हुन्छ, यहाँ विस्थापित हुन्छ, नदीको भूभाग बन्छ भनौ न। अब यसले दीर्घकालीन असर पार्ने कुरा त्यो स्वाभाविक छ, किनभने कर्णाली नदीले धार परिवर्तन गर्यो भने कसरी रोक्न सक्ने स्थिति हुँदैन, पहिला व्यवस्थापन भएन भने।
0: जस्तो तपाईँ चाहिँ लामो समयदेखि चाहिँ अब यो नदी नियन्त्रणको क्षेत्रमा एकदम चासो दिएर डेलिगेसन लगाए, तब जस्तो सिंचाईसँग एकदम पटक पटक संवाद अथवा नागरिकको मागलाई सम्बोधन गर्नको लागि पहल गरिराख्नु भएको छ नि, यो हेर्दाखेरि के देखिन्छ? जस्तो अब बाढीजन्य विपदले त धन मात्रै मान्छेको पनि ज्यान गएको छ नि त केही अघिल्ला वर्षहरूमा, यो अलिकति संघीय सरकारले प्राथमिकता नदिएको अथवा यहाँको आवाज त्यहाँसम्म पुग्न नसकेको के लाग्छ यहाँलाई?
4: यहाँको भाइस माथि पुग्न सकेका छैन, यहाँको सांसदहरूले उसरी संसदमा आवाज उठाउने प्रतिनिधि सभा सांसदहरू नै हो, उहाँहरूले गर्नुपर्ने हो। यहाँका सांसदहरू एकीकृत भएर एकताबद्ध भएर केन्द्रीय सरकारलाई घटघट्याउने हो भने मात्र यो कर्णाली नदी व्यवस्थापन हुन सक्छ, किनभने यो सानोतिनो बजेटबाट सानोतिनो प्रोजेक्टले यो नदी व्यवस्थापन हुने सम्भावना देखिँदैन, त्यसैले अलिक ठुलो प्रोजेक्टको आवश्यकता भएको हुनाले विशेष गरी हामीले अहिले पनि अहिलेका प्रत्यक्ष निर्वाचन माननीयलाई पनि भनेका छौँ, त्यो क्षेत्र घुमाएका पनि छौँ, खास गरी केन्द्र सरकारसँग टिकापुरको पहुँच पुगेकै छैन मैले बुझेको।
0: प्रधानमन्त्री बालेन्द्र शाहले विपन्न वर्गलाई निशुल्क शिक्षा र स्वास्थ्य सेवा दिने सरकारले योजना बनाएको बताउनु भएको छ। प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूका प्रश्नको जवाबमा उहाँले यस्तो बताउनु भएको हो। प्रधानमन्त्री शाहले नेपाल कम्युनिष्ट पार्टी नेकपाका सांसद परमेश हमालको प्रश्नको जवाब दिँदै नेपाल विकासशील मुलुकमा स्तरोन्नति हुँदै गएका व्यापार निर्यात गर्ने वस्तुमा कर लाग्ने कर छूट लगायतका विषयमा पनि ध्यान दिनुपर्ने र नेपाल अब निर्यातमुखी हुनुपर्ने सोचसहित स्तरोन्नतिलाई केही वर्षपछि सार्न भनिएको बताउनुभयो। देशमा उत्पादन भएका चीज विभिन्न राष्ट्रमा निर्यात गर्न पाऊ भन्नका लागि पनि दुई वर्षका लागि त्यसलाई पछि सारेको र हाल आत्मविश्वास बढ़ाउने भन्दा पनि त्यसलाई ठूलो रकम चाहिएको बताउनुभयो। विपन्नलाई निजी विद्यालयमा 10% छात्रवृत्ति दिनुपर्छ भनेर त्यसलाई परीक्षा लिएरै लागू गरिएको बताउँदै विपन्न नागरिकका सन्ततिले पनि महँगा कलेजमा पढ़न पाएको र समाजवाद भनेको त्यही हो भन्नुभयो। उहाँले शिक्षा र स्वास्थ्यमा विपन्नलाई 10% निशुल्क सेवा दिनुपर्ने नीतिलाई आफूहरूले त्यसैभरि लागू गर्न खोजिरहेको अवगत गराउनुभयो। राष्ट्रिय सभाको बैठकले प्रतिनिधि सभामा सन्देश सहित प्राप्त प्रतिनिधि सभा सदस्य निर्वाचन पहिलो संशोधन विधेयक 2083 र मतदाता नामावली पहिलो संशोधन विधेयक 2083 पारित गरेको छ। प्रधानमन्त्री एवं गृहमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविधा गौतमले पारित गरियोस् भनी प्रस्तुत गर्नुभएको दुवै विधेयकहरू सभाले पारित गरेको हो। यसअघि प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त प्रतिनिधि सभा सदस्य निर्वाचन पहिलो संशोधन विधेयक र मतदाता नामावली पहिलो संशोधन विधेयकमाथि दफादार छलफल भएको थियो। विधेयकमाथिको छलफलमा उठेका विषयमा जवाब दिँदै कानून मन्त्री सुविता गौतमले समावेशी प्रतिनिधित्व सम्बन्धी संशोधन प्रस्तावहरू निर्वाचन सम्बन्धी कानून संशोधनका क्रममा सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। खबरमा एकैछिनको विश्राम, विश्रामपछि जनआवाज र अन्य खबर बाँकी नै छन्, सुन्दै गर्नुहोला टिकापुर एफएम।
5: दाजु हेर्नुहोस् न, भाउजूलाई बिरामले च्याप्दै गइराखेको छ, तपाईँ भने यहाँ कुनै मतलबै नगरी बसिराख्नु भएको छ। भाउजूलाई कतै के भइहाल्यो भने रुनु होला पछि धुरु धुरु।
6: के गरौँ त म, यत्रो उपचार गरिसके, कति ठाउँमा लगिसके, तर निकै हुन्न।
5: दाइ बरु एकपटक टिकापुरको सत्कार मेडिकल सेवामा जचाउने हो कि, के थाहा त्यहाँ उपचार भइहाल्छ कि।
6: तैले भन्छस् भने लौ जान न त त्यो सत्कार मेडिकलमा एकपटक।
7: सत्कार मेडिकल सेवाका खास सेवाहरू: ओपीडी सेवा, भिडियो एक्सरे सेवा, एक्सरे सेवा, ल्याब अर्थात् प्रयोगशाला सेवा, ईसीजी सेवा, मेडिकल सेवा, ईएनटी सेवा, प्लास्टर सेवा। बिरामी जाँच्ने समय बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म। डाक्टर हेमन्त स्वार, टिकापुर, ब्लक नम्बर 7, गोल पार्क नजिक गुम्बा रोड, टिकापुर। फोन नम्बर 0915600095, मोबाइल नम्बर 98484273059।
0: विश्रामपछि खोज खबरमा यहाँलाई पुनः स्वागत छ। अब बाँकी खबर: सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाबाट प्रहरीले लागू औषध सहित 8 जनालाई पक्राउ गरेको छ। कैलालीमा 5, कञ्चनपुरमा 2 र धारचुलाबाट 1 जना पक्राउ गरेको हो। कैलालीको लम्कीचुवा नगरपालिका, टिकापुर नगरपालिका र भदन नगरपालिकाका विभिन्न स्थानबाट गाँजा, खैरो, हिरोइन जस्तो पदार्थ तथा औषधिजन्य क्याप्सुल सहित 5 जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। कञ्चनपुरको लालजाडी गाउँपालिकाबाट 2 जना खैरो, हिरोइन जस्तो पदार्थ सहित पक्राउ परेका छन् भने उनीहरू सवार मोटरसाइकल पनि नियन्त्रणमा लिएको छ। यस्तो दार्चुलाको महाकाली नगरपालिकाबाट 1 जना 11 ग्राम चरस जस्तो पदार्थ सहित पक्राउ परेका छन्। खोज खबरमा अब पालो जनावाजको: विषादी हालेको तरकारी तथा खानेकुराले मानव स्वास्थ्यमा गम्भीर असर गर्छ। आज भोलि कतिपय किसान प्राकृतिक खेती गरिरहेका छन्। आजको जनावाजमा हामीले प्राकृतिक खेती गरिरहेका किसानलाई खेती गर्दा के के कुरामा ध्यान दिनुभएको छ र खेतीले के फाइदा भएको छ भनी सोधेका छौं।
8: मेरो रामनारायण चौधरी, जानकी एक दुर्गौली। 15 कट्ठा जति काँक्रा, फर्सी, लौका अनि करेला, उता टमाटर थियो, बोडी छ, खुर्सानी। दैनिक लगभग 1500 जति आउँछ जग्गा लिजमा। हाम्रो ऊ छ यो सिजनमा मात्रै लिज लिने काँक्रा 30-40 जति कुन्टल। त्यो हाम्रो त्यति विषादी हुँदैन, खानालाई राम्रो छ। अनि उत्पादन भनेपछि थोरै अलिक कम हुन्छ, हाम्रो भिटामिनहरू नछिटेपछि उब्जनी त कम आउँछ। झोलमल भयो, त्यो निम ओइल नमानेपछि प्रयोग गर्न सकिन्छ। हेर्नुहोस् तपाईँको ट्र्यापहरू, थोरै मैले पहिलेदेखि चाहिँ एकदम कम युज गर्थे, पहिला अहिले त अब पटक्कै गर्दैन। पहिल्यैदेखि म एकदम नर्मल खाले बिछाडी माटो। अब तपाईँको अब हाम्रो पिएचमा नाप्ने छैन, अनि तपाईँको उसको कम्पोस्ट मल बढी प्रयोग गर्दाखेरि अलि चाहिँ राम्रै उत्पादन हुन्छ।
9: म नाउँ सरिता चौधरी हो। अब लगभग 2 कट्ठा टक हुई काँक्रा, फर्सी, भिन्डी, करेला अस्ति हुई 15-20 हजार तक। धेरै खाके अपन खर्च नुन लड़कन के कापी कलम लेना बढ़े लागल। झोलमल बनैना और जते विषादी नाई डर के झोलमल प्रयोग करना और गोबर मल डरना भैंसी गैया पाल के। अब सजिलो बा, घर एक सब चीज यूज करती ना। पहले तो कीन के बाजार से नान के खर्चा फिर ज्यादा लागल। अबे तो अपनी घर में सब चीज ना झोल बनैना सब चीज घर ही से उत्पादन हुई। जैसे कुन भैंसिनिया गोरु पलबो तो मल वल सब चीज अपन डरबो यूज करबो। झोलमल फिर नीम के पत्ता हुए घर ही सब चीज झोलमल बना के सब छिट्ठी हमें।
10: श्याम सुंदर चौधरी, ठेगाना जानकी एक, दुर्गौली, कैलाली। हमारे 5 कट्ठा अलि अर्को उता साइड में 1 कट्ठा करेला, भिंडी अनि काकरा, खुर्सानी त्यस्तो भएको, टमाटर थियो अनि लौका, यी सागहरू पालन भयो। यसमा बहुत ध्यान पुर्याउनु पर्छ। अब रोग किराहरूको भयो होइन, रोप्नेदेखि लिएर तपाईँको फल्दासम्मको टिप्दासम्मको ध्यान पुर्याउनु पर्छ। जोखिम त बहुत धेरै छ। विषादी तपाईँको प्रयोग नगर्दाखेरि हामीलाई घाटा हुन्छ। हल्का हल्का अब त्यस्तै खाले कि त हाल्नु पर्यो, लाउनु पर्यो होइन, कम विषादी होला, रोग किरासँग लड्ने त्यस्तो हुनु पर्यो। अर्ग्यानिक त फाइदा त हुन्छ नि, स्वास्थ्यको लागि फाइदा हुन्छ। बजार हामी यही जानकी एकमा हाट बजारमा सजिलै बिक्री हुन्छ, अनि त्यहाँ लम्कीतिर पनि दिन्छौ थोकमा। बजार खासै समस्या छैन, 2-3 महिना छोडेर 1 वर्षसम्म फल्छ, राम्रै छ। तर बहुत मेहनत छ, तर बुझ्दैनन् उनीहरू, त्यही चिल्लो वाला खोज्छन् विषादी हालेको। हाम्रो अलिअलि कमाइ अब लौका छ, त्यस्तो नहालेको बिग्रिसक्यो होइन, सचेत छैनन्। बजारमा त होलान् होइन, गाउँमा त्यही चिल्लो खोज्छन् एकदम राम्रो टलक्क टल्केको।
0: सरकारी बजेटमा लैंगिक उत्तरदायी ट्याग लगाइए पनि कार्यक्रमहरूको प्रभावकारिता र महिलाको जीवनस्तरमा सुधारको मूल्यांकन गरिएको छैन। बजेट खर्च र वर्गीकरण प्रक्रियामा कमजोर, सूचकको प्रयोग नगर्ने र अनुगमनको अभावका कारण सीमान्तकृत महिलाहरूको आवश्यकता अझै सम्बोधन हुन नसकेको बताइएको छ। सरकारी हस्तक्षेपले महिलाहरूको वास्तविक समस्या समाधान गर्न नसकेको महिला अधिकार कर्मीको गुनासो छ। नेपाल पुरूष क्रिकेट टोलीले चीन विरूद्धको खेलमा 20 ओभरमा 313 रन बनाउँदै विशाल योगफल खड़ा गरेको छ। नेपालले चीन विरूद्धको खेलमा एकै इनिङमा कुल 29 छक्का प्रहार गर्दै सर्वाधिक छक्काको विश्व कीर्तिमान बराबर गरेको हो। नेपाली ब्याटर कुशल बुर्तेले एकै ओभरमा 6 छक्का प्रहार गर्दै बााउन्ड्रीबाट सर्वाधिक 116 रनको नयाँ कीर्तिमान बनाउनु भएको हो। सुदूरपश्चिम प्रदेशको कृषि तथा पशुपन्छी व्यवसाय प्रबन्धन नियमावली 2079 अनुसार एक अनुदान गराईले एक आर्थिक वर्षमा एउटा कार्यक्रमका लागि मात्रै अनुदान पाउने व्यवस्था भए पनि व्यापक रूपमा ठूलो मात्रामा अनुदान वितरण भएको पाइएको छ। नियमावलीको नियम 13 अनुसार अनुदान प्राप्त व्यवसाय कम्तीमा 5 वर्षसम्म निरन्तर सञ्चालन हुनु पर्यो तथा एकपटक अनुदान पाइसकेपछि सोही प्रकृतिको कामका लागि पुनः अनुदान नपाइने व्यवस्था छ। तर प्रदेश सरकारले आर्थिक वर्ष 2081-82 कृषि ज्ञान केन्द्र कञ्चनपुर डोटी र बाजुराले 1940 किसान तथा समूहलाई करिब 17,95,55,000 रूपियाँ अनुदान वितरण गरेको देखिएको छ। समाचारसँगै खोज खबरको अन्त्यमा जाँदै खबरका मुख्य शीर्षकहरू एकपटक फेरि। टीकापुर नगरपालिका टीकापुरका विभिन्न किसिमका सचेतनामूलक कार्यक्रम गर्दै मानसिक स्वास्थ्य प्रबन्धन तथा आत्महत्या रोकथाम सम्बन्धी कार्यक्रम। कैलाली गाउँपालिकामा पिकनिक विवादमा हिंसात्मक झडपमा परिणत, प्रहरी सहित 6 घाइते। मनसूनका कारण सुदूरपश्चिममा 33,000 भन्दा बढ़ी नागरिक प्रभावित हुने अनुमान। विपद पूर्व तयारीमा जुटे तटीय क्षेत्रका वडाहरू नागरिकलाई सचेत बनाउँदै। र सुदूरपश्चिमका 3 जिल्लाबाट लागू औषध सहित 8 पक्राउ। हवस्त अहिलेलाई खोज खबर यति नै। हाम्रो अर्को समाचार 9:55 खबर संक्षेप सुन्नुहोला। अहिलेको खोज खबरबाट म दुर्गा बिदा हुन्छु। नमस्कार।
11: टीकापुर नगरपालिकाको स्थानीय बजार व्यवस्थापन सम्बन्धी जरुरी सूचना।
12: नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको संयुक्त पहलमा यही मिति 2083 साल वैशाख 28 गतेदेखि जेठ 3 गतेसम्म मूल्य पारदर्शिता सप्ताह मनाइरहेको बेहोरा सबैमा जानकारी गराइन्छ।
11: टीकापुर नगरपालिकाबाट गरिएको नियमित बजार अनुगमनको क्रममा एक क्षेत्रमा सञ्चालनमा रहेका व्यापार व्यवसाय पसल होटल रेस्टुरेन्ट औषधि पसल किराना लगायतका व्यवसायहरूमा बिक्री गरिने वस्तु तथा सेवाको मूल्य सूची राखेको नपाइएको हुँदा प्रत्येक व्यवसायीले बिक्री गरिने सम्पूर्ण वस्तु तथा सेवाको स्पष्ट र अध्यावधिक मूल्य सूची सबैले देख्ने स्थानमा अनिवार्य रूपमा राख्नु हुन सूचित गरिन्छ।
12: प्रत्येक व्यवसायीले आफ्नो व्यवसाय अनिवार्य रूपमा दर्ता तथा नवीकरण गरी सञ्चालन गर्नुपर्नेछ।
13: बिक्री गरिने सम्पूर्ण वस्तु तथा सेवाको स्पष्ट मूल्य सूची उपभोक्ताले सजिलै देख्ने स्थानमा राख्नुपर्नेछ।
12: उपभोक्तालाई खरिद गरेको वस्तुको बिल उपलब्ध गराउनु पर्नेछ।
13: म्याद नागेका गुणस्तरहीन तथा अखाद्य वस्तु बिक्री वितरण गर्न पाइने छैन।
11: बिक्री गरिने सम्पूर्ण वस्तु तथा सेवाको स्पष्ट मूल्य सूची उपभोक्ताले सजिलै देख्ने स्थानमा राख्नुपर्नेछ।
12: खाद्य तथा उपभोग्य सामग्री बिक्री गर्ने व्यवसायीले सरसफाई तथा स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्नुपर्नेछ।
11: कृत्रिम अभाव सिर्जना गर्ने, कालोबजारी गर्ने तथा अस्वाभाविक मूल्य वृद्धि गर्ने कार्य गर्न पाइने छैन।
12: व्यवसायी स्थल वरपर सफा, व्यवस्थित तथा सुरक्षित वातावरण कायम राख्नुपर्नेछ।
11: बजार अनुगमनको क्रममा आवश्यक कागजात, दर्ता प्रमाणपत्र, खरिद बिल लगायतका विवरण अनिवार्य उपलब्ध गराउनु पर्नेछ।
12: नगरपालिका तथा सम्बन्धित निकायबाट जारी गरिएका निर्देशिका, मापदण्ड तथा नियमहरूको पूर्ण पालना गर्नुपर्नेछ।
11: प्रस्तुत मापदण्डको अनिवार्य रूपमा पालना नगरेमा प्रचलित नियमानुसार भइजाने बिहोरा समेत सम्बन्धित सबैमा जानकारी गराइन्छ। टीकापुर नगरपालिका कार्यालय।
14: तपाई सुन्दै हुनुहुन्छ समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टीकापुर FM 101 मेगाहर्ज।

0: 11 प्रकारका विशेषज्ञ सेवाहरू अब टीकापुर अस्पतालमा। उपचारका लागि विशेषज्ञ चिकित्सक सेवाहरू,
1: हाड जोड्ने विशेषज्ञ सेवा र विशेषीकृत आर्थ्रोस्कोपी सेवा, जोड्नीको दूरबीनबाट शल्यक्रिया,
0: प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पाठीघरको शल्यक्रिया सेवा,
1: बाल रोग विशेषज्ञ सेवा, जनरल सर्जनद्वारा विभिन्न किसिमका शल्यक्रिया सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पेटको शल्यक्रिया सेवा,
0: जनरल फिजिसियन विशेषज्ञ सेवा,
1: रेडियोलोजिस्ट विशेषज्ञ सेवा,
0: दन्तरोग सेवा,
1: मृगौलाका बिरामीका लागि डायलिसिस सेवा,
0: मनोचिकित्सक विशेषज्ञ सेवा,
2: हरेक महिनाको दोस्रो, तेस्रो र चौथो शनिबार,
0: र सिटी स्क्यान सेवा,
1: गम्भीर बिरामीका लागि भेन्टिलेटर सहितको आईसीयू, एसडीयू, सीईओएनसी र बालबालिकाका लागि एसएनसीयू सेवा,
0: रोग पहिचानका लागि प्रयोगशाला सेवा, बायोकेमिस्ट्री, इम्युनोलोजी, हिस्टोप्याथोलोजी, माइक्रोबायोलोजी, पारासिटोलोजी, सेरोलोजी, इन्डोस्कोपी, क्लोनोस्कोपी, डिजिटल भिडियो एक्सरे, अल्ट्रासाउण्ड, डिजिटल एक्सरे सेवा, ईसीजी, फिजियोथेरापी सेवा, अस्पतालका अन्य सेवाहरू, स्वास्थ्य बीमा सेवा, सुरक्षित गर्भपतन सीएसी सेवा,
1: फार्मासिस्टद्वारा फार्मेसी सेवा चौबिसै घण्टा,
0: इमर्जेन्सी सेवा, एम्बुलेन्स सेवा, सवाहन सेवा,
1: हिंसा पीड़ितहरूका लागि ओसीएमसी सेवा, मेडिको लिगल सेवा,
0: सब परीक्षण सेवा, सर्पदंशको उपचार,
1: 12 लक्षित समूहलाई निशुल्क स्वास्थ्य सेवा, सामाजिक सेवा इकाइ,
0: जनस्वास्थ्य तर्फ खोप सेवा, एआरटी सेवा, टीभी लेप्रोसिजिन एक्सपोर्ट सेवा,
1: सेवा पाउन कठिनाई भएमा अस्पताल प्रशासनको फोन नम्बर 091-560-488, सूचना अधिकारी पदमराज भट्ट फोन नम्बर 97-62-48-35-8, उपेन्द्र शाह 98-21-60-24-57 र अस्पताल व्यवस्थापन अधिकृत सरोज चौधरीको फोन नम्बर 98-57-85-63-22 खबर गर्नुहोला वा टीकापुर अस्पतालको क्यूआर कोड मार्फत अनलाइन सुझाव गुनासा रेकर्ड गराउनुहोला।

0: Android download गर्नुहोस् नेपा एप
1: पाली मनको नेपाली पनको नेपा
2: बोलेको आगो पनि छिसो दाउरा परेछ कि क्या हो
3: बुढी चिया थापेर ल्याऊ है दिनेश पनि आएको छ
4: ल लिनुहोस् चिया दिनेश बाबु हजुर पनि लिनुहोस् है आज चिनी अलिक बढी परे जस्तो छ
5: ओहो रमिला हिजो छाउ भएर पेट दुख्यो भनेको होइन अनि आज सँगै बसेर खाएको त
3: के भयो त दिदी हामी त सँगै बस्छौ सँगै खान्छौ के फरक पर्यो त
4: दिदी पनि यो त हामी महिलाहरूको नियमित हुने प्रक्रिया हो नि यसमा अप्ठ्यारो मान्नुपर्ने कुरा के नै छ र
6: अब त कानूनले पनि छाउ बार्न बन्देज गरेको छ
7: छाउ पढी राख्ने छुवाछुत तथा अमानवीय व्यवहार गर्नेलाई 3 महिना कैद र 3,000 रुपियाँ जरिवाना हुन्छ
8: अनि आफ्नो संरक्षणमा रहेका नवजात शिशु अशक्त रोगी ज्येष्ठ नागरिकलाई व्यवस्था गरी छाड्नेलाई पनि 3 वर्ष जेल र 30,000 सम्म जरिवाना हुन्छ
7: कानून पालना गरौं सभ्य समाज निर्माण गरौं
9: सामुदायिक रेडियो टिकापुर एफएम द्वारा जनहितमा जारी सन्देश

0: रोका
1: के भयो किन कराएको यस्तो
0: दाई यस्तो पनि हुन्छ र 30 दिनसम्म अनलिमिटेड रे
2: इन्सेलमा डेटा पनि कल पनि सबै अनलिमिटेड यति मात्र होइन लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभिजको फ्री एक्सेस पनि
0: हो र हो नि इन्सेलमा अब मात्र 799 सबै अनलिमिटेड
3: ओहो आजै यो सुपर भ्यालु प्याक एस्ट्रिक 1-3 ह्यास डायल गरी वा एनसेल एप मगाइ लिनुहोस् एनसेल नेपालकै लागि

0: सामुदायिक रेडियो टीकापुर एफएम बाट जनहितमा जारी सन्देश।
1: टीकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। टीकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको सोमबार र बिहिबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टीकापुर अस्पताल, टीकापुर, कैलाली।

0: परिवारमा सबै बिरामी
1: आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि अपनाउनु पर्यो तर यति हुँदाहुँदै पनि सबै एकनासो कहाँ हुन्छ र
0: कहिले कोही बिरामी कहिले कोही बिरामी म त दिक्क भइसक्यो कसो कालले छिटो नलाग्यो
2: होइन चाइनिजो माइलो के बर्बर बर्बर कराइरहेछ के भएको छ हौ तलाई
0: हेर्नु न साह्रै समस्या पर्यो क्या कहिले के रोग आउने कहिले के समस्या आउने म त हैरान भइसकेँ छोरो उस्तै बिरामी छ स्कुल जान पाएको त्यत्रो दिन थन्किया छ बा त्यत्रै बिरामी सबै हैरान भन्यो म पनि यो पेटको बिरामीले कस्तो हुन्छ भोक लागे हुन्छ खानै सक्दैन
2: तेरी माइला यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमा मेडिकल स्टोरमा गए त भइहाल्यो हजुर स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन् साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्
3: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर ठकरला रोड टिकापुर कैलाली
4: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज
5: फेसबुक पेज र युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ आज संसदमा प्रधानमन्त्रीसँग प्रश्न उत्तर सांसदहरूद्वार अलमलमा प्रधानमन्त्री शाहको अभिव्यक्ति विवाद

0: पत्नी सभा नियमावली 2079
1: बजेट नछुट्याइएकोमा पनि चिन्ता
0: रूपमा प्रतिबद्ध रहेको छ।
1: साथ महिला च्याम्पियनशीपमा नेपालद्वारा श्रीलंकालाई हराउँदै समूह विजेता एसियन गेम्स छनौटमा नेपालद्वारा चीन ठूलो अन्तरले पराजित।

0: प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधि सभामा आकस्मिक रूपमा उपस्थित भएर सात सांसदका प्रश्नको जवाफ दिनुभएको छ। प्रश्नोत्तरमा मानवाधिकार आयोगको प्रतिवेदन, लिपुलेख, लिम्पियाधुरा विवाद, एलडीसी स्तरोन्नति, सुकुम्बासी समस्या, सहकारी ठगी, भिजिट भिसा दुरूपयोग, विद्युतीय पूर्वाधार, विदेशमा रहेका नेपालीको मतदान अधिकार र सुशासनका विषय उठेका थिए।
1: नेपाली कांग्रेसका सांसद अर्जुन नारसिंह केसीले मानव अधिकार आयोग र विभिन्न छानबिन आयोगका प्रतिवेदन किन सार्वजनिक नभएको भन्दै प्रश्न गर्नुभयो। जवाफमा प्रधानमन्त्रीले सबै आयोगका प्रतिवेदन अध्ययन गरी आवश्यक कार्यवाही गरिने बताउनुभयो। नेकपा एमालेकी सांसद पद्मा अर्यालले लिपुलेख, लिम्पियाधुरा र कालापानीबारे भारत चीन बीच भएको समझदारीमा सरकारको धारणा सोध्नु भएको थियो। प्रधानमन्त्रीले भारतलाई कूटनीतिक नोट पठाइसकेको र विज्ञहरूको संयुक्त अध्ययन तथा संवाद मार्फत समाधान खोजिने बताउनुभयो।
2: प्रस्तुत गरिसकेका छ, त्यो प्रस्तुतलाई सार्वजनिक रूपले जनतामा सम्प्रेषण गर्ने र त्यो सँगसँगै यो कार्यवाहीको प्रक्रिया पनि शुरू गर्नु।
3: जुन व्यापारिक मार्ग निर्माण गर्ने काम धमाधम भइरहेको छ, यो सन्दर्भमा नेपाल सरकारको धारणा के छ, सरकारले के गरिरहेको छ?
1: प्रधानमन्त्रीले निर्यात र आर्थिक हितलाई ध्यानमा राखेर स्तरोन्नति दुई वर्ष सारिएको तथा गरीबका लागि शिक्षा र स्वास्थ्य सेवामा विशेष व्यवस्था गरिएको बताउनुभयो। श्रम संस्कृति पार्टीका सांसद आरएन राईले सुकुम्बासी समस्या, सहकारी पीड़ित, सीमा विवाद र बाँदर आतंकबारे प्रश्न उठाउनुभयो। प्रधानमन्त्रीले वास्तविक सुकुम्बासीलाई जग्गा उपलब्ध गराइने, सहकारी पीड़ितलाई राहत वितरण शुरू भएको र बाँदर व्यवस्थापन बारे अध्ययन भइरहेको जानकारी दिनुभयो।
4: विश्वमा जहाँ पनि हेर्दाखेरि बाँदरले बाली खाने रोकथाम गर्दा कि त त्यो खेतलाई चाहिँ वायरिङ गरेर घेरेर राखिन्छ, त्यो एकदमै खर्चिलो हुन्छ, कि त जंगललाई नै वायरिङ गरेर राखिन्छ, त्यो मानव बस्ती र जंगली जनावरलाई चाहिँ छुट्याएर राखिने चलन छ। यस सम्बन्धी अध्ययन गर्न समिति पनि बनेको छ, अध्ययन भइरहेको छ।
1: राप्रपाकी सांसद खुशबु ओलीले भिजिट भिसाको दुरूपयोग र बिजुलीमा लगाएको भ्याटबारे प्रश्न गर्नुभयो। प्रधानमन्त्रीले भिजिट भिसा दुरूपयोग रोक्न कड़ा निगरानी गरिएको र विद्युत पूर्वाधार विस्तारका लागि भ्याट आवश्यक रहेको बताउनुभयो। स्वतन्त्र सांसद महावीर पुनले विदेशमा रहेका नेपालीलाई मतदान अधिकार र सूत्र सफ्टवेयरको समस्याबारे प्रश्न गर्नुभयो। प्रधानमन्त्रीले सुरक्षित मतदान प्रणालीबारे छलफल भइरहेको र सफ्टवेयर समस्या समाधानका लागि सम्बन्धित मन्त्रालयलाई निर्देशन दिने बताउनुभयो।
4: आगामी चुनावमा के कसो गर्न सकिन्छ यसको लागि अध्ययन गर्ने नै छ, बाँकी त्यो सूत्रको विषयमा हाम्रो विज्ञान यो आईटीका मन्त्रीज्यूलाई यो सम्बन्धी सुन्नु नै भयो होला, उहाँलाई चाहिँ यो सम्बन्धी तुरन्त व्यवस्थापन गर्न निर्देशन पनि दिन चाहन्छु।
1: राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद कविन्द्र बुर्लाकोटीले सुशासन र भ्रष्टाचार नियन्त्रणबारे सरकारको प्रगतिबारे प्रश्न राख्नुभयो। जवाफमा प्रधानमन्त्रीले सरकारको पहिलो वर्षलाई सुशासनको वर्ष घोषणा गरिएको र भ्रष्टाचार नियन्त्रण तथा सेवा प्रवाह सुधारमा सरकार केन्द्रित रहेको बताउनुभयो।
0: लामो समयदेखि प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर गराउन माग गर्दै आएका विपक्षी दलका सांसदहरूको माग सम्बोधन गर्दै प्रधानमन्त्री शाहले बैठक शुरू हुन साथ रोस्टममा पुगेर आफू प्रश्नको जवाफ दिन तयार रहेको बताउनु भएको थियो। तर अचानक बिना योजना प्रधानमन्त्रीसँग प्रश्नोत्तर गरिएको भन्दै विपक्षी दलका सांसदहरूले भने आपत्ति जनाएका छन्। आजको घटनालाई धेरै सांसदहरूले छापामार शैलीको राजनीतिक रणनीति भन्दै टिप्पणी गरेका छन्। विपक्षी दलका केही नेताहरूले भने प्रश्नोत्तर प्रक्रिया पूर्व निर्धारित कार्यसूची अनुसार हुनुपर्ने र अचानक प्रश्न सोध्न लगाउँदा प्रभावकारी बहस हुन नसक्ने बताएका छन्।
5: हाम्रो प्रतिनिधि सभा नियमावली 2079 को 56(1) प्रतिनिधि सभाका सदस्यहरूले सम्माननीय प्रधानमन्त्रीलाई प्रश्न सोध्ने व्यवस्था छ र जस अन्तर्गत समूह विभाजन गरिन्छ 15-15 जनाको र त्यो समूहले सम्माननीय प्रधानमन्त्रीज्यूलाई प्रश्न सोध्नुभन्दा 3 दिन अगाडि नै लिखित रूपमा प्रश्न दिने र सम्माननीय प्रधानमन्त्रीज्यू उपस्थित भएको दिन 1 घण्टा त्यो प्रश्न उत्तर कार्यक्रम राख्ने प्रावधान भएकोले यो नियमावलीको नियम मिचिएको कुरा म दुःखका साथ दर्ज गर्न चाहन्छु। धन्यवाद।
0: यसैबीच प्रधानमन्त्री शाहले सांसदहरूले उठाएका विभिन्न प्रश्नको जवाफ दिनुभए पनि केही अभिव्यक्ति भने विवादमा तानिएका छन्। विशेष गरी नेपाल भारत सीमा विवादबारे बोल्दै वहाँले भारतले मात्रै होइन नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ भन्ने अभिव्यक्ति दिएपछि राजनीतिक विवाद चर्किएको हो। प्रधानमन्त्री शाहको अभिव्यक्तिप्रति कांग्रेस, एमाले र नेकपा लगायतका दलहरूले कड़ा आपत्ति जनाउँदै नेपालले भारतको भूमि कहाँ मिचेको हो भन्ने तथ्य सार्वजनिक गर्न माग गरेका छन्। दलहरूले उक्त भनाई संसदको रेकर्डबाट हटाउन र प्रधानमन्त्रीले स्पष्टीकरण दिनुपर्ने बताएका छन्।
6: नेपालले भारतको सिमाना मिचेको छ भनेर भन्ने कुरा अत्यन्त दुखद छ, गम्भीर आपत्तिजनक छ र यो विषय आज सबै नेपालीहरूको लागि गम्भीर प्रतिष्ठाको विषय भन्यो। र देशको शिर यसले छुटाएको छ. आफूले तपाईँको उत्तर दिँदै गर्दाखेरि तथ्यमा आधारित भएर सत्यताको आधारमा भएर, किनभने हाम्रो सार्वभौमिकता मुलुकको विषयको कुरा गरिरहेको छौँ, हाम्रो सर्वजनिकको कुरा छ, त्यसले गर्दाखेरि उहाँले त्यस्ता खालको उत्तरहरूले चाहिँ हामीलाई अलिकति धेरै अलिकति निराश पनि हामीलाई बनाएको छ.
0: संविधानविदहरूले पनि प्रधानमन्त्रीको अभिव्यक्तिको आलोचना गरेका छन्. प्रधानमन्त्री शाहको भनाईले राष्ट्रियता र सीमा सम्बन्धी बहसलाई थप तातिएको उनीहरूको आरोप छ. राजनीतिक विश्लेषकहरूले पनि प्रधानमन्त्री शाहको यो अभिव्यक्तिले मुलुक अझै

0: चालक अनुमति पत्र जारी गरिएको छ। चालू आर्थिक वर्षको आठ महिनामा मात्रै 43,750 नयाँ लाइसेन्स वितरण गरिएको मन्त्रालयले जनाएको छ। इम्बोस्ट नम्बर प्लेटतर्फ चालू आर्थिक वर्षको आठ महिनामा 87,014 प्लेट उत्पादन गरिएकामा 5,186 मात्रै जडान भएका छन्। नेपालमा सुर्तीजन्य पदार्थ सेवनका कारण हरेक वर्ष 39,000 भन्दा बढ़ी मानिसको मृत्यु हुने गरेको छ। विश्व सुर्तीजन्य पदार्थ रहित दिवसको अवसरमा आयोजित कार्यक्रममा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका अतिरिक्त सचिव डाक्टर श्रीकृष्ण श्रेष्ठले नेपालमा मोटु रोग, क्यान्सर, श्वासप्रश्वास सम्बन्धी रोग तथा अन्य नसर्ने रोगको प्रमुख कारण मध्ये सुर्तीजन्य पदार्थ पनि एक रहेको बताउनुभयो।
1: यस सुर्तीजन्य पदार्थ कारण विश्वमा हरेक वर्ष करिब 80,00,000 मानिसको मृत्यु हुने गरेको छ। है नेपालमा मात्र वार्षिक झन्डै 39,000 भन्दा बढी मानिसले सुर्तीजन्य पदार्थ सम्बन्धी रोगका कारण ज्यान गुमाइरहेका छन्। त्यसमा मुटु रोग, क्यान्सर, दीर्घ होइन श्वास प्रश्वास रोग र अन्य नसर्ने रोगहरूका प्रमुख जोखिम कारकका रूपमा सुर्तीजन्य पदार्थ रहेको छ। यसले स्वास्थ्य मात्र होइन अर्थतन्त्रमा समेत ठूलो क्षति पुर्याएको छ। नेपाल सरकारले सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन सेन 2068 लगायत विभिन्न कानूनी तथा नीतिगत व्यवस्था लागू गर्दै आएको छ। नेपाल वर्ल्ड हेल्थ अर्गनाइजेसनको डब्ल्यूएचओ फ्रेमवर्क अनि कन्भेन्सन अन टोबाको कन्ट्रोलको पछि राष्ट्रका रूपमा सुर्ती नियन्त्रणका अन्तर्राष्ट्रिय प्रतिबद्धताप्रति पूर्ण रूपमा प्रतिबद्ध रहेको छ।
0: काठमाडौँबाट पूर्वी नेपालका विभिन्न जिल्लातर्फ सञ्चालन हुने बसहरूको टिकट अब अनलाइन मार्फत सजिलै काट्न सकिने भएको छ। पूर्व यातायात व्यवस्थापन प्रणालीले यात्रुलाई सहज सेवा दिन यो व्यवस्था लागू गरेको जनाएको छ। कम्पनीका अनुसार नयाँ बस पार्कबाट पूर्वतर्फ सञ्चालन हुने गरी 81 सार्वजनिक सवारी साधनमा जीपीएस प्रणाली र सीसी क्यामेरा जडान गरिएको छ। सरकारले सार्वजनिक सवारीमा आधुनिक प्रविधि प्रयोगलाई प्राथमिकता दिइरहेका बेला कम्पनीले आफ्ना बसमा यी सुविधा विस्तार गरेको हो। साझा खबरमा अब खेल खबर। नेपालले साफ महिला च्याम्पियनशीपमा श्रीलंकालाई 2-0 हराउँदै समूह विजेता बनेको छ। आज भारतको गोवामा भएको खेलमा नेपालले दोस्रो जीत निकालेको हो। यसअघि नेपालले भूटानलाई 1-0 हराएको थियो। लगातार दुई जीतसँगै नेपाल सेमी फाइनलमा पुगेको छ र अब अर्को समूहको उपविजेतासँग खेल्नेछ। र नेपालले एसियन गेम्स छनौटमा चीनलाई ठूलो अन्तरले पराजित गरेको छ। आज भएको खेलमा नेपालले चीनलाई 221 रनले हराएको हो। नेपालले पहिले ब्याटिङ गर्दै 20 ओभरमा 2 विकेट गुमाएर 313 रन बनाएको थियो। जवाफी ब्याटिङमा चीन 92 रनमै अल आउट भयो।
2: हिमाली तथा दुर्गम जिल्लाहरूमा करिब 30% भन्दा बढ़ी नागरिक प्राथमिक स्वास्थ्य सेवाका लागि परम्परागत उपचार पद्धतिमै निर्भर।
3: सुरुमा त के अरे यो दुई किसिमले रोग पत्ता लगाउन सक्नु पर्यो, एउटा त नारी थामेरा छ हेरेर थाहा हुन्छ।
2: परम्परागत आंशिक चिकित्सा प्रणाली ग्रामीण स्वास्थ्य सेवाको महत्वपूर्ण आधार रिपोर्टसँगै संवाद श्रृंखला हाम्रो पालो लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
4: रामे यो के चलाएको हो यस्तो? धुवाले त आँखै पोल्यो नि, सासै फेर्न गाह्रो भयो।
5: यसरी चलायो भने खेत छिट्टै सफा हुन्छ के भाउजू?
6: रामे दाईको कुरा त ठिकै हो, तर भारी अवशेष जलाउँदा कार्बन डाइअक्साइड, कार्बन मोनोअक्साइड र सूक्ष्म कणहरू निस्किन्छन्। यसले हावा प्रदूषण गर्छ र खेतमा काम गर्ने मानिसको स्वास्थ्यमा पनि गम्भीर असर पार्छ।
4: छ्वाली, पराल र मकैको ढोडबाट बायोग्यास, कम्पोस्ट मल, पशु आहार र इन्धन पेकेट बनाउन सकिन्छ।
7: नमस्कार नमस्कार, कस्तो राम्रो विषयमा कुरा गरिराख्नु भएको नि तपाईँ।
5: जनप्रतिनिधि नानी पनि आउनु भएछ नि?
7: हो नि, यसमा सरकार, उद्योगी र सहकारी मिलेर किसानलाई तालिम, अनुदान र बजारको व्यवस्था पनि गर्दैछन् नि।
5: ओहो, धन्यवाद नानी, अब त म जलाउँदै जलाउँदिन, अवशेष त मेरो धन रहेछ नि।
6: बाली अवशेष जलाउँदा धुवा, प्रयोग गर्दा आमदानी र स्वस्थ भविष्य। एकीकृत पर्वतीय विकास केन्द्र इसिमोर, राष्ट्रिय कृषक समूह महासंघ नेपाल र सामुदायिक रेडियो प्रसारक संघ अकुराब नेपालद्वारा जनहितका लागि जारी सन्देश।
0: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफिओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई, चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी

0: हाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवाँ वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
1: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
2: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। एक अध्ययन अनुसार हिमाली तथा दुर्गम जिल्लाका करिब 30% भन्दा बढ़ी नागरिक प्राथमिक स्वास्थ्य सेवाका लागि अहिले पनि परम्परागत उपचार पद्धतिमै निर्भर छन्। आज पनि कर्णाली प्रदेशको उच्च हिमाली क्षेत्रमा परम्परागत आम्चे वा सोवा रिङ्बा चिकित्सा प्रणाली महत्वपूर्ण रहेको छ।
3: मुगुको मुगुम कार्मरङ गाउँपालिका एक दोल्फुका 77 वर्षीय छिरिङ टुण्डुप लामाले 12 वर्षको उमेरदेखि नै आम्ची सेवा शुरू गर्नुभयो। आम्ची सेवा प्राय हिमाली क्षेत्रमा दिने परम्परागत चिकित्सा सेवा हो। अहिले पनि उहाँले पुस्तौंदेखि सिकेको जड़ीबुटी ज्ञान प्रयोग गर्दै 200 भन्दा बढ़ी बिरामीलाई सेवा दिएको बताउनुहुन्छ।
4: 12-13 लागेको यति समयलाई घरमा अब 2-3 बारी अनि जड़ीबुटी केही छ सबैले राम्रो भयो भने पनि।
3: आम्चीहरूले हिमाली क्षेत्रमा पाइने करिब 1000 भन्दा बढी प्रजातिका जड़ीबुटी प्रयोग गरेर उपचार गर्ने परम्परा छ। उनीहरूले अनुभव आध्यात्मिक ज्ञान र पुस्तान्तरण भएको सिपको आधारमा रोगको पहिचान र उपचार गर्ने गर्दछन्। मुगु हुम्ला र डोल्पाका दुर्गम बस्तीहरूमा स्वास्थ्य संस्था टाढा भएकाले आम्ची सेवा अझै पनि पहिलो उपचार विकल्प बनेको देखिन्छ। सुवा रिक्पा चिकित्सक जिक्मे लामा यो प्रणाली केवल उपचार मात्र नभई संस्कृति र जीवनशैलीसँग जोडिएको ज्ञान प्रणाली भएको बताउनुहुन्छ।
5: ट्याब्लेट खानुभन्दा यो आम्चीको औषधि खानुलाई एकदम प्राथमिकता दिन्छन्। हिमाली जड़ीबुटीदेखि लिएर यो के अरे तराईमा हुने यो झङडुक्का औषधिहरू चिनारी भएको छ र यसलाई धेरै अध्ययन नै गर्नुपर्छ। सुरुमा त के अरे यो दुई किसिमलाई रोग पत्ता लगाउन सक्नु पर्यो, एउटा त नारी थामेरा हेरेर थाहा हुन्छ।
3: सरकारी निकाय र विज्ञहरूले भने यो परम्परागत ज्ञान संकटमा परेको भन्दै संरक्षण आवश्यक रहेको बताएका छन्। आयुर्वेद चिकित्सा परिषद काठमाडौँ निमित्त रजिस्ट्रार दीपक भण्डारी
6: स्थानीय रूपमा भएका सरकार र आम्चीहरू यहाँका मिलेर त्यो अनुसारले उहाँले सिफारिस गरिदिनु भयो भने बल्ल यसरी कारण भएको बुझिन्छ। अहिलेसम्म चाहिँ यो तिनवटा सरकार आफ्नै एउटा राजपत्र निकाल्ने एउटा चाहिँ छ होइन आफ्नै कानून, तैपनि आवश्यकता हेरेर त्यसलाई कार्यान्वयन पक्कै गर्नुपर्छ गर्नुहुन्छ होला।
3: आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका आयुर्वेद स्वास्थ्य प्रबन्धन शाखा प्रमुख डाक्टर वंशदीप शर्मा खरेल र सुवारिक्पा चिकित्सक पुष्पराज लामा
7: प्राकृतिक चिकित्सा होमियोप्याथी युनानी यो सबैलाई आधारभूत स्वास्थ्य सेवामा पनि यिनीहरूलाई समेटेरै लाने भन्ने ध्येय छ।
8: प्रकृतिलाई माया गर्नु भनेको हामीलाई माया गर्नु होइन, त्यस्तो सम्बन्ध भनौँ न। हामीले प्रकृति र आफ्नो मौलिक चिकित्साहरूलाई संरक्षण प्रवर्धन अध्ययन अनुसन्धानमा सहयोग गर्यो भने छुट्टै योगदान हुनेछ।
3: प्रदेश तथा स्थानीय तहले पनि आम्चीको अभिलेखीकरण तालिम र संरक्षण कार्यक्रम पनि शुरू गरेका छन्। मुगुमा मात्र दर्जनौ आम्चीहरूको विवरण संकलन भइरहेको आयुर्वेद स्वास्थ्य केन्द्र मुगुका कार्यालय प्रमुख डाक्टर रूपेश सोनामले बताउनुभयो।
9: आम्ची सम्बन्धी एकजना कर्मचारी राखेर उहाँले चाहिँ हिमाली भेगमाहरू गएर जस्तै डोल्फु मुगु कामारोङ गाउँपालिकाको माङ्री लगायतका ठाउँहरूमा गएर कोले चाहिँ कतिजनाले चाहिँ आम्ची स्वास्थ्य प्रवर्धन गर्न लागि गर्नु भएको छ अथवा आम्ची चिकित्सा अप्नाइराख्नु भएको छ गरिराख्नु भएको छ उहाँको चाहिँ अभिलेखीकरण गर्नको लागि चाहिँ हामीलाई चाहिँ निर्देशिका तयार भयो भने चाहिँ हामीले चाहिँ काम गरिरहेका छौँ।
3: स्थानीय सरकारका प्रतिनिधिहरूले पनि आम्ची सेवाको संरक्षण र प्रबन्ध प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाएका छन्। मुगुम कार्मरङ गाउँपालिकाको उपाध्यक्ष छिरिङ पुटिक लामा भन्नुहुन्छ,
10: आम्चीलाई हाम्रो आम्चीहरू अनि हाम्रो यहाँ वडा नम्बर 1-9 हात जोड्ने चाहिँ गरिब दुखीलाई खर्च नलाग्ने गरेर उहाँहरूले धेरै सेवा गर्नु भएको हिजो जम्मा भएको छ। हामी स्थानीय तहको सरकार हो, हामीले अब के गर्नुपर्छ, हाम्रो तह तबकाबाट हामीले कुन तरिकाले जानुपर्ने, अब हामी पनि हल्का हल्का लाग्छ सर, हामी लाग्छौ, हामी कहाँ स्थानीय तहको सरकारले हामी प्रदेश जानुपर्छ कि संघीयमा जानुपर्छ कि हामी चाहिँ लाग्छु।
3: दुर्गम हिमाली भेगमा आधुनिक स्वास्थ्य सेवा सँगै परम्परागत आम्ची चिकित्सा अझै पनि जीवन रेखा बनेको छ, तर यसको संरक्षण दस्तावेजीकरण र नयाँ पुस्तामा हस्तान्तरण अहिलेको प्रमुख आवश्यकता बनेको छ। खड्क सुनार CIN रेडियो मुगु मुगु गमगढी।
2: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। गर्मीका समयमा बालबालिकाको स्वास्थ्यमा बढ़ी ध्यान दिन आवश्यक।
11: लुगाहरू नलाउने, झ्यालहरू खोल्ने, अलिकति हावा खेल्न दिने र तरल पदार्थ पानी नै बढी खाने हो।
2: विज्ञसँगको कुराकानी सहित हाम्रो पालो बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
1: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा संचालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टीभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
12: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल, बालेश्वर, जमल र ओम अस्पतालमा।
13: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट दृष्टि आई डट ओआरजी, फोन नम्बर 01-5224-352-5224-353।
14: क्लासिक टेकको वाईफाई 6 राउटर नाम एक कामन एक शक्तिशाली 4 एन्टेनामा वाइड कभरेज 5G स्ट्रेन्थ लो लेटेन्सी र फास्ट स्पीड सबै अस्त्रको शक्ति बोकेको 200 Mbps को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा साथमा आईपीटीभी मात्र 250 प्रति महिना बुकिङको लागि 9801004477 शर्तहरू लागू हुनेछन् क्लासिक टेक छोयो कि चल्यो
1: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
2: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब प्रस्तुत छ संवाद श्रृंखला हाम्रो पालो।
15: नमस्कार, म सन्तोष। संवाद श्रृंखला हाम्रो पालोमा तपाईंलाई स्वागत छ। आज हामी हाम्रो पालोको 104 खण्डमा छौं। पछिल्लो समय तराईका जिल्लामा गर्मी बढ़ेको छ। सरदर ताप करिब 40 डिग्री सेल्सियस पुगेको छ। अत्यधिक गर्मी बढ़ेको अवस्थामा बाल बालिकाको स्वास्थ्यको ख्याल कसरी गर्ने, बालरोग विशेषज्ञ डाक्टर आना शर्मासँग विशेष कुराकानी आजको हाम्रो पालोमा।
11: गर्मीमा हुन सक्ने भनेको हिट स्ट्रोक, एकदमै तपाईँको अब तराईमा एकदमै बढी गर्मी हुँदाखेरि चाहिँ यो गर्मीले गरेर शरीरमा पानीको कम हुने, डिहाइड्रेसन हुने र त्यसैले गरेर चाहिँ फेन्ट जस्तो हुने हिट स्ट्रोक्सहरू हुन सक्छ। त्योबाट बच्न चाहिँ एउटा त प्रशस्त पानी अथवा झोलिलो कुराहरू खाने र अर्को चाहिँ धेरै नै गर्मी भएको बेलामा चाहिँ सरको घाममा बाहिर ननिस्किने, होइन, त्यो हिट स्ट्रोकहरू बच्नबाट चाहिँ त्यो पनि गर्नुपर्छ। अर्को भनेको चाहिँ पानीहरू नै धेरै खाने। अर्को गर्मीमा हुन सक्ने तराईमा, त्यो त इभन हाम्रो भनौँ न अरू भागमा पनि हुन सक्छ, लामखुट्टेबाट हुन सक्ने रोगहरू, होइन, जस्तो अब लामखुट्टे भएपछि हामीलाई डेङ्गु रोगबाट एकदमै धेरै उछौँ। सो डेङ्गु अझ तराईतिर इभन काठमाडौँमै पनि कहिलेकाहीँ यो जापानिज इन्सेफ्लाइटिस जुन चाहिँ लामखुट्टेको टोकाइबाट हुने अथवा खानापानीबाट हुन सक्ने भनेको टाइफोइड, होइन, अर्को भनेको स्क्रब टाइफस, होइन। सो यिनीहरू भनेको तपाईँको गर्मीमा एउटा लामखुट्टेको टोकाइबाट हुन सक्ने 2-3 रोगहरू चाहिँ यिनीहरू हो। सो योबाट बच्न चाहिँ हामीले चाहिँ झुलको प्रयोग गर्ने, होइन, लामखुट्टेबाट बच्नलाई आफ्नो वरपरको वातावरण सफा राख्ने, जमेको पानीहरू सफा गर्ने, पानी जम्न नदिने, होइन, सो द्याट लामखुट्टेको चाहिँ वृद्धि विकास नहोस् भन्नको लागि, र आफ्नो तवरमा चाहिँ घरमा झुल हालेर बस्ने, र ज्वरो आयो अब जस्तो डेङ्गुको सिम्टम्सहरू भनेको जिउ दुख्ने, हाई फिभर आउने, टाउको दुख्ने, शरीरमा रासहरू आउने भयो भने चाहिँ तुरन्त अस्पतालमा गएर उपचार गराउनु पर्छ।
16: यहाँ अहिले जति पनि रोगहरूको कुरा भयो त्यो रोगहरूको पहिचान गर्नलाई त चिन्न पर्यो नि त।
11: हजुर हजुर।
16: स्ट्रोककै कुरा गर्दाखेरि पनि के चाहिँ हुन्छ, कसरी थाहा पाउने चाहिँ अब स्ट्रोक हुन लाग्यो?
11: स्ट्रोककै अब हिट स्ट्रोक भनेको चाहिँ तपाईँले गर्मीले गरेर हाम्रो शरीरमा चाहिँ पानीको मात्रा कम भएर हुने हो। सो पहिचान भन्दा पनि त्यसमा चाहिँ हाम्रो प्रिभेन्सन नै, जस्तो घाम चर्को घाममा चाहिँ निस्किनु भएन अथवा चाहिँ,
16: तर अहिले त अहिले अहिले पनि हेर भनेदेखि स्कुल लागिरहेको हुन्छ, विद्यार्थीहरू स्कुल जानुपर्ने बाध्यता स्कुल गइरहनु भएको
11: त्यस्तोमा चाहिँ तपाईँले त्यही त, तर कतिचोटि त धेरै जस्तो हामीले कति सुन्छौँ गर्मी धेरै भएको बेलामा चाहिँ स्कुल बन्द गरियो भन्ने कुराहरू, सो त्यो चाहिँ हामीले रोकथामको उपाय गरेको हो नि त। तर आफ्नो तवरबाट गर्ने भनेको चाहिँ तपाईँले गुम्सेको लुगाहरू नलाउने, झ्यालहरू खोल्ने, अलिकति हावा खेल्न दिने र तरल पदार्थ पानी नै बढी खाने हो।
16: थाहा पाउने कुरा चाहिँ जस्तो मलाई हुँदैछ, अब मलाई चाहिँ हिट स्ट्रोक हुने सम्भावना छ भन्ने कुरा थाहा पाउन चाहिँ के के लक्षणहरू देखा पर्छ समयमा?
11: ठ्याक्कै लक्षण भन्दा पनि यसमा हुन सक्ने भनेको चाहिँ तपाईँको गर्मी भएपछि होइन, गर्मी हुने, अलिकति आफूलाई गाह्रो भएको जस्तो हुने, फेन्ट होला जस्तो हुने, ब्लड प्रेसर लो भएको जस्तो हुने, धेरै पसिना आएको पछि त्यो पसिनाको माध्यमबाट त हाम्रो शरीरमा पानीको मात्रा कम भइरहेको हुन्छ नि, त्यसो पसिना आएपछि त्यही अनुसारले चाहिँ झोल कुराहरू खाने गर्नु पर्यो।
16: मलाई अब त्यो लक्षणहरू देखा पर्यो भने तत्कालै मैले गर्न सक्ने उपायहरू चाहिँ के हुन सक्छ?
11: अब तपाईँले तत्कालै गर्नुपर्ने उपाय भन्दा पनि यसमा चाहिँ हामीले गर्न सक्ने भनेको त प्रिभेन्सन नै हो। त्यस्तो बच्चालाई त्यस्तो भएपछि अलिकति खुला ठाउँमा राख्ने, चिसो पानीहरू पुछपाछ गरिदिने अथवा झोल कुराहरू खान दिने र गाह्रो भयो भने तुरन्त अस्पताल लैजाने।
16: गर्मी भएपछि कतिपयले अब अहिले त फ्रिज प्रायको घरमा हुन्छ अनि फ्रिजबाट चिसो पानी झिकेर घटघट खाने चलन छ, बच्चालाई मात्रै त्यसको कतिको असर पर्छ?
11: फ्रिजको कुरा खानै नहुने भन्ने होइन,
16: चिसो पानी गर्मी ठाउँबाट
11: चिसो पानी खानै नहुने, हाम्रोमा चाहिँ चिसोलाई एकदम धेरै उसमा लिइन्छ। तपाईँले चिसो पानी खानै नहुने होइन होइन, तर अब पानी खाँदाखेरि तपाईँले एकदम तपाईँ गर्मीबाट आइरहनु भएको छ, चिसो फ्रिजको भन्दा पनि तपाईँले त्यसलाई ठिक्क पारेर होइन, चिसोले गरेर घाँटी इन्फेक्सन हुने, चिसोले गरेर रुगा खोकी लाग्ने चाहिँ होइन होइन, त्यो चाहिँ तपाईँको भिन्दै भाइरल इन्फेक्सन, चिसोले गरेर कहिले काहीँ दाँतहरूमा
16: झन्झनाट
11: हुने त्योहरू आफ्नो ठाउँमा छ, तर चिसो पानी खानै नहुने भन्ने चाहिँ होइन।
16: घामबाट आएपछि अनि एकछिन बसेर मात्रै पानी खानु, चिसो पानी खानु भन्ने पनि भनाइ छ नि त,
11: त्यस्तो चाहिँ हाम्रो हिसाबले चाहिँ त्यस्तो तपाईँको त्यो भनेको चाहिँ तपाईँको कहिले काहीँ त्यो डाइरेक्ट चिसो भनेर फ्रिजको होइन आइसक्रिमहरू, अब बच्चाले गर्मीमा होइन अब तपाईँको जङ्क फुडहरू खानु हुँदैन त्यो भिन्दै कुरा हो, तर अब बच्चाले आइसक्रिम खाँदैमा घाँटी इन्फेक्सन हुने अथवा चिसो कुराहरू खाँदैमा फलफुल खाँदैमा रुगाखोकी लाग्ने भन्ने चाहिँ होइन। झन् रुगाखोकी लागेको बेलामा त फलफुल झन् खानु पर्यो, किनभने तिनीहरूमा भिटामिन सी बढी हुन्छ, सो रुगाखोकी लागेको बेलामा भिटामिन सीले चाहिँ हाम्रो आफ्नो इम्युन सिस्टमलाई बलियो पार्ने नै एउटा भिटामिन सी हो होइन, त्यो कति कुरा चाहिँ हाम्रो कल्चरमा चाहिँ भनौँ न हामीले बढी त्यो कुराहरूलाई जस्तो बिरामी हुने बित्तिकै फलफुल नदिने होइन, तर अब तपाईँको अहिलेको समयमा फलफुलमा कीटनाशक औषधिहरू प्रयोग गरेको छ त्यो भनेको आफ्नो ठाउँमा छ, तर तपाईँ अर्ग्यानिक आफ्नो गाउँ उसमा फलफुलहरू छ भने त्यो खाएर केही फरक पर्दैन र सिजनको फलफुल खाँदाखेरि फरक पर्दैन।
16: गर्मीबाट कतै अब काम गरेर अथवा खेलेर अथवा के गरेर घर आएपछि त्यो नुहाइदिने हुन्छ नि, चिसो पानीले नुहाइदिनु हुन्छ कि हुँदैन नुहाउने?
11: केही फरक पर्दैन। तपाईँले कस्तो हो भने एकैचोटि तपाईँ तातोबाट आइरहनु भएको छ, एकैचोटि चिसोमा, तर एकछिन बसेर अब जाडो महिनामा जस्तो गर्मी महिनामा त हामी त तातो पानीको प्रयोग गर्दैनौँ, हामीले रुम टेम्परेचरको भन्छौँ के होइन, तपाईँले रुम टेम्परेचरको पानीले नुहाउँदाखेरि केही फरक पर्दैन।
16: खानेकुरामा चाहिँ विशेष के ख्याल गर्नुपर्छ?
11: खानेकुरामा अघि हामीले भनेको जस्तो झोल कुराहरू पानीहरू धेरै खानु पर्यो, बाहिर पकाएर राखेको बाहिर धेरै समयसम्म बसेको खानेकुराहरू खानु भएन, त्यो भनेको चाहिँ त्यसमा चाहिँ तपाईँको ब्याक्टेरियाको ग्रोथ भइसकेको हुन्छ र त्योबाट चाहिँ फुड पोइजनिङहरू हुने सम्भावना हुन सक्छ। त्यो बाहेक तपाईँले स्वस्थ खानेकुरा जे खाए पनि भयो, पानीको मात्रा झोल कुराहरू बढी खानु पर्यो।
15: विपद वा अन्य कुनै पनि संक्रामक रोगका कारण बालबालिकाको मनोविज्ञानमा परेको प्रभावका बारेमा कुनै पनि प्रश्न, जिज्ञासा, गुनासा वा विचार तपाईँको आवाजमा रेकर्ड हुने हाम्रो आइभीआर नम्बर 01-5268-646 फोन गरी रेकर्ड गराउनुहोला। आउने साता प्रश्नको उत्तर खोजौंला। साझा खबरमा हाम्रो पालो आजलाई यति, अब तपाईँको पालो।
2: लामो समयदेखि प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर गराउन माग गर्दै आएका विपक्षी दलका सांसदहरूको माग सम्बोधन गर्दै प्रधानमन्त्री बालेन्द्र शाहले बैठक शुरू हुनासाथ आजको बैठकमा प्रश्न जवाफमा सहभागी हुनुभएको छ। प्रधानमन्त्री शाहले सांसदहरूले उठाएका विभिन्न प्रश्नको जवाफ दिए पनि केही अभ्यक्ति विवादास्पद भएका छन्। फागुन मसान्तसम्म 41 लाख 14,181 स्मार्ट सवारी चालक अनुमति पत्र जारी भएको छ। काठमाण्डुबाट पूर्वी नेपालका विभिन्न जिल्लातर्फ सञ्चालन हुने बसहरूको टिकट अब अनलाइन मार्फत काट्न सकिने भएको छ। नेपाली साफ च्याम्पियनशीपमा श्रीलंकालाई 2-1 हराउँदै समूह विजेता बनेको छ र नेपालले एसियन गेम्स छनौटमा चीनलाई ठूलो अन्तरले पराजित गरेको छ। हवस्त, आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि जेठ 18 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई म दीपक आचार्य पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।
1: युनाइटेड एकाडेमी माध्यमिक विद्यालय कक्षा 11 मा वाणिज्य संकायमा भर्ना खुल्यो।
2: यस क्षेत्रकै अग्रणी तथा गुणस्तरीय शैक्षिक संस्था युनाइटेड एकाडेमी माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083 लागि कक्षा 11 अन्तर्गत वाणिज्य संकायमा नयाँ विद्यार्थी भर्ना खुला गरिएको बेहोरा सम्पूर्ण विद्यार्थी अभिभावक तथा शुभेच्छुक महानुभावहरूमा जानकारी गराइन्छ। विद्यालयमा अंग्रेजी तथा नेपाली दुवै माध्यमबाट अनुभवी तथा दक्ष शिक्षकद्वारा आधुनिक प्रविधि मैत्री र व्यावहारिक शिक्षण प्रणाली अन्तर्गत अध्ययन अध्यापन गराइनेछ।
1: पढाइ हुने विषयहरू
3: अनिवार्य नेपाली,
1: अनिवार्य अंग्रेजी,
3: सामाजिक गणित,
1: ऐच्छिक लेखाशास्त्र,
3: ऐच्छिक वित्तशास्त्र,
1: ऐच्छिक अर्थशास्त्र,
3: कम्प्युटर विज्ञान,
1: भर्ना सम्बन्धी कार्यक्रमहरू,
3: भर्ना फारम वितरण जेठ 1 गतेदेखि,
1: भर्ना सुरु जेठ 3 गतेदेखि,
3: कक्षा सञ्चालन जेठ 25 गतेदेखि,
1: पठन पाठन समय बिहान 6 बजेदेखि 10:30 बजेसम्म।
3: दक्ष अनुभवी तथा विषयगत विशेषज्ञ शिक्षकद्वारा सहजीकरण गराइनेछ।
1: स्मार्ट क्लासरूम तथा डिजिटल लर्निङ सिस्टमको व्यवस्था,
3: विद्यार्थी मैत्री, शान्त तथा सुरक्षित शैक्षिक वातावरण,
1: नियमित युनिट टेस्ट, विकली टेस्ट तथा मोडेल इक्जाम सञ्चालन गरिनेछ।
3: कमजोर विद्यार्थीका लागि विशेष सुधारात्मक कक्षाको व्यवस्था,
1: उत्कृष्ट विद्यार्थीलाई मासिक तथा वार्षिक पुरस्कारको व्यवस्था,
3: समय अनुसार प्र्याक्टिकल प्रेजेन्टेसन तथा प्रोजेक्ट बेस्ड लर्निङमा विशेष जोड,
1: आधुनिक कम्प्युटर ल्याब तथा इन्टरनेट सुविधा सहितको अध्ययन व्यवस्था,
3: अनुभवी करियर काउन्सिलरद्वारा भविष्य निर्माण सम्बन्धी मार्गदर्शन,
1: नेतृत्व विकास, व्यक्तित्व विकास तथा सार्वजनिक बोल्ने कला सम्बन्धी तालिम,
3: अनुशासन, नैतिक शिक्षा तथा सकारात्मक सोचको विकासमा विशेष प्राथमिकता,
1: अतिरिक्त क्रियाकलापद्वारा विद्यार्थीको प्रतिभा प्रस्फुटन गराइने,
3: विज्ञान प्रविधि तथा व्यवस्थापन क्षेत्रसँग सम्बन्धित शैक्षिक भ्रमणको व्यवस्था,
1: सीसीटीभी निगरानी सहित सुरक्षित तथा व्यवस्थित विद्यालय वातावरण,
3: अभिभावक र विद्यालय बीच नियमित समन्वय तथा प्रगति प्रतिवेदनको व्यवस्था,
1: सीमित सिट भएकाले समयमै भर्ना सुनिश्चित गर्न अनुरोध गरिन्छ,
3: हाई डिग्री अफ डिसिप्लिन एन्ड एकाडेमिक इन्भाइरोमेन्ट भएको।
1: थप जानकारीका लागि 091-560-738, 091-561-446, 98-48-43-31-79 र 98-48-43-36-77।
3: युनाइटेड एकाडेमी माध्यमिक विद्यालय टिकापुर कैलाली।

0: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा
1: असार 6 गते पहिलो शनिबार
0: आउने भएकाले समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा उक्त दिन दिइने सेवाहरू छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने समस्या, इक्जेमा, सोब्रियासिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने, छाला सम्बन्धी रोगको समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खट्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौ नजम्ने, तालुको रौ झर्ने समस्या, अनुहारमा चाया, डन्डीफोर, चिरा परेको, फुस्रो र कालो दाग देखिने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या।
2: साथै प्रत्येक दिन साँझ 4 बजेदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ।
1: आउने दिन असार 6 गते पहिलो शनिबार
0: आरोग्य मेडिकल एन्ड क्लिनिक अस्पताल रोड टिकापुर 1 कैलाली। सम्पर्क नम्बर 9868000008 र 9825637772।
3: ला फेरि यो गाडीले धोका दिने भयो। जहिले पनि ब्याट्रीकै समस्या, ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
4: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्र्याक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
3: ए, टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
4: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि, सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
5: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
3: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
6: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्र्याक्टर, बस, ट्रक, टिफर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ। सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी, टिकापुर, कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
4: सम्पर्क नम्बर 0915604070 र मोबाइल नम्बर 9848528।

0: 11 प्रकारका विशेषज्ञ सेवाहरू अब टीकापुर अस्पतालमा। उपचारका लागि विशेषज्ञ चिकित्सक सेवाहरू,
1: हाड जोड्ने विशेषज्ञ सेवा र विशेषकृत आर्थ्रोस्कोपी सेवा, जोर्नीको दूरबीनबाट शल्यक्रिया,
0: प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पाठीघरको शल्यक्रिया सेवा,
1: बाल रोग विशेषज्ञ सेवा, जनरल सर्जनद्वारा विभिन्न किसिमका शल्यक्रिया सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पेटको शल्यक्रिया सेवा,
0: जनरल फिजिसियन विशेषज्ञ सेवा,
1: रेडियोलोजिस्ट विशेषज्ञ सेवा,
0: रोग सेवा,
1: मृगौलाका बिरामीका लागि डायलिसिस सेवा,
0: मनोचिकित्सक विशेषज्ञ सेवा,
2: हरेक महिनाको दोस्रो, तेस्रो र चौथो शनिबार,
0: र सिटी स्क्यान सेवा,
1: गम्भीर बिरामीका लागि भेन्टिलेटर सहितको आईसीयू, एचडीयू, सीईओएनसी र बालबालिकाका लागि एसएनसीयू सेवा,
0: रोग पहिचानका लागि प्रयोगशाला सेवा, बायोकेमिस्ट्री, इम्युनोलोजी, हिस्टोप्याथोलोजी, माइक्रोबायोलोजी, पारासिटोलोजी, सेरोलोजी, इन्डोस्कोपी, क्लोनोस्कोपी, डिजिटल वीडियो एक्सरे, अल्ट्रासाउण्ड, डिजिटल एक्सरे सेवा, ईसीजी, फिजियोथेरापी सेवा, अस्पतालका अन्य सेवाहरू, स्वास्थ्य बीमा सेवा, सुरक्षित गर्भपतन सीएसी सेवा,
1: फार्मासिस्टद्वारा फार्मेसी सेवा चौबिसै घण्टा,
0: चौबिसै घण्टा इमर्जेन्सी सेवा, एम्बुलेन्स सेवा, सब वाहन सेवा,
1: हिंसा पीड़ितहरूका लागि ओसीएमसी सेवा, मेडिको लिगल सेवा,
0: सब परीक्षण सेवा, सर्पदंशको उपचार,
1: 12 रक्षित समूहलाई निशुल्क स्वास्थ्य सेवा, सामाजिक सेवा इकाई,
0: जनस्वास्थ्य तर्फ खोप सेवा, एआरटी सेवा, टीबी लेप्रोसिजिन एक्सपोर्ट सेवा,
1: सेवा पाउन कठिनाई भएमा अस्पताल प्रशासनको फोन नम्बर 091-560-488, सूचना अधिकारी पदमराज भट्ट फोन नम्बर 97-62-48-35, उपेन्द्र शाह 98-21-60-24-57 र अस्पताल व्यवस्थापन अधिकृत सरोज चौधरीको फोन नम्बर 98-57-85-63-22 खबर गर्नुहोला वा टीकापुर अस्पतालको क्यूआर कोड मार्फत अनलाइन सुझाव गुनासा रेकर्ड गराउनुहोला।

0: इलेक्ट्रिकल रड, भान्साका लागि किचन र्याक, प्लास्टिकको सामान, घर वायरिङका सामान, पूजाका लागि सम्पूर्ण सामग्रीहरू, पित्तलका भाँडाकुँडा, ग्यास सिलिन्डर, झाडु छाता हाम्रो यहाँ सुफत मूल्यमा पाइनुका साथै भरपर्दो र विश्वासिलो सम्पूर्ण सामान पाइन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला। ग्रीष्मा टेरस टिकापुर कैराली, संचालक मदनराज देवकोटा, स्थान 60 अस्पतालको ठ्याक्कै अगाडि, सम्पर्क नम्बर 9849588080।
1: कानून कलिक भ्रष्टाचार रोक नै सेकी, जबसम हाम्रे सक्कु भ्रष्टाचार विरोधी नै हुइबी, भ्रष्टाचार करुया मनै नखुल्के विरोध करी। भ्रष्टाचार रहित सुशासन युक्त देश निर्माण करक लाग, सबको जाने सहयोग करी।
2: अख्तियार दुरूपयोग अनुसन्धान आयोगकी कार्यालय महेन्द्रनगर कञ्चनपुर से जनहितमै जारी सन्देश।

बिजापुर अस्पतालमा छाला तथा यौनरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। टीकापुर अस्पतालमा छाला तथा यौनरोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको सोमबार र बिहिबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौनरोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टीकापुर अस्पताल, टीकापुर, कैलाली।

0: tumba de más?
1: के तपाईलाई थाहा भयो,
2: सार्वजनिक स्थलमा धूम्रपान वा सुर्ती सेवन गरेमा 100 रुपियाँ जरिवाना हुन्छ।
1: कर्मचारीले धूम्रपान वा सुर्ती सेवन गरेमा अनुशासनमा नरहेको सरहमानी विभागीय कारवाही हुन्छ।
2: सार्वजनिक संस्था वा स्थलमा संचालकले धूम्रपान गर्न नपाइने सूचना टाँस गर्नुपर्दछ।
1: सुर्ती प्रवर्धन हुने गरी कुनै संचार माध्यममा विज्ञापन गरेमा वा प्रायोजन गरेमा 1,00,000 रुपियाँसम्म जरिवाना हुने व्यवस्था छ।
2: सुर्तीजन्य पदार्थहरू 18 वर्ष नपुगेकालाई, गर्भवतीलाई, शैक्षिक संस्थाको 100 मिटर वरिपरि बेचेमा, फुटकर बिक्री गरेमा, सजाएर राखेमा 10,000 सम्म जरिवाना हुन्छ।
1: धूम्रपानले मुटु र फोक्सोलाई बिगार्छ, क्यान्सर हुन सक्छ।
2: चुरोटको धुवा वरिपरिका मानिसको फोक्सोमा प्रवेश गरी धूम्रपान गर्ने व्यक्तिलाई जस्तै रोग देखिन सक्छ। धूम्रपान त्याग्न नसके स्वास्थ्य कर्मीको सहयोग लिन सकिन्छ।
3: सुर्तीजन्य पदार्थ होइन, स्वास्थ्य रोजौ।
4: सामुदायिक रेडियो टिकापुर FM द्वारा जनहितमा जारी सन्देश।
5: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर।
6: अबदेखि टिकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको दोस्रो, तेस्रो र चौथो शनिबार आउँदै हुनुहुन्छ।
5: सानो कुरामा तनाव हुने,
6: बारम्बार मनमा एउटै कुरा खेलिरहने,
5: कुलटमा लाग्ने,
6: छटपटी हुने,
5: मुटु धेरै ढुकढुक हुने,
6: जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही जेठ 23 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 सम्पर्क राख्नुहोला।
5: टिकापुर अस्पताल, टिकापुर, कैलाली।

विद्युत महसुल भुक्तानी सम्बन्धी सूचना 2083 असार 1 गतेबाट टीकापुर वितरण केन्द्र र लम्की युनिट कार्यालय अन्तर्गत सञ्चालित विद्युत महसुल काउन्टर बन्द गरिने लक्ष्य राखिएकोले विद्युत महसुल अनलाइन माध्यमबाट भुक्तानी गर्न हुन सम्पूर्ण ग्राहक वर्गमा यसै सूचनाद्वारा जानकारी गराइन्छ। विद्युत महसुल अनलाइन भुक्तानी गर्ने समय बिहान 8 बजेदेखि राति 12 बजेसम्म। नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र टीकापुरकै लाली।

0: जिजापुर अस्पताल में छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आने बारे को सूचना। टीकापुर अस्पताल में छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ता को सोमवार र बिहीबार बिरामी जांच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग संबंधी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टीकापुर अस्पताल टीकापुर कैलाली।
1: टीकापुर नगरपालिकाको सूचना। नगरपालिका भित्र संचालित व्यवसाय दर्ता नवीकरण गर्न गराउनुका साथै दर्ता नगरी संचालन भइरहेका व्यवसाय अनिवार्य रूपमा सम्बन्धित ओडामा दर्ता गरौं।
2: भवन निर्माण मापदण्ड 2072 अनुसार नयाँ घर निर्माण गर्दा घर नक्सा पास अनुमति लिएर मात्र निर्माण गरौं।
1: यस टीकापुर नगरपालिका कार्यालय वरिपरि लगायत नगर क्षेत्रभित्र व्यवसाय गरी बसेका व्यापारीहरूले पसल अगाडिको सार्वजनिक जग्गा बाटोमा टहरा लगाई पसलको सामग्रीहरू राखी व्यवसाय गरिरहेको र त्यस्ता कार्यहरूले सड़क दुर्घटना निम्त्याउन सक्ने भएकोले त्यस्ता कार्य तत्काल बन्द गरौ।
2: नगर क्षेत्रभित्र रहेका घुम्टी ठेलाहरू तथा पसलमा व्यवसाय सञ्चालन गरिरहेका व्यापारीहरूले आफ्नो पसलका अगाडि यथाभावी फोहोर गरी उचित व्यवस्थापन नगरेको देखिएकोले यथास्थानमा फोहोर व्यवस्थापन गरौं र गराउं। टीकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टीकापुर कैलाली।

0: मलाई के भयो?
1: नरौ नानी नरौ, किशोर अवस्था आएपछि महिनावारी हुनु त प्राकृतिक धर्म नै हो नि।
0: अब म कहाँ बस्ने त?
1: कहाँ बस्ने? मैसँग बस्छस् नि।
0: अनि स्कुल कसरी जाने त?
1: चिन्तै नगर, जसरी हिजो अस्ति गएकी थिइस् त्यसै गरी जाने।
0: अनि अब मैले गुठ जानु पर्दैन नि बजै?
1: मलाई सब कुरा थाहा छ, हामीले त दुःख भोग्यौ भोग्यौ, अब तिमीले भोग्नु हुँदैन नानी। हाम्रो पालामा न ज्ञान थियो, न आजकलका जस्ता प्यार गज पाइन्थे, न शौचालय नै थिए, न नुहाई धुवाईका लागि धारा हुन्थे, अब त त्यस्तो छैन नि।
0: आहा, मेरी बुझी कति अनुभवी है।
2: सामुदायिक रेडियो टिकापुर एफएम धारा जनहितमा जारी सन्देश।
3: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा
4: असार 6 गते पहिलो शनिबार
3: आउने भएकाले समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा उक्त दिन दिइने सेवाहरू: छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने समस्या, इक्जेमा, सोब्रियासिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने छाला सम्बन्धी रोगको समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खट्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौ नजम्ने, तालुको रौ झर्ने समस्या, अनुहारमा चाया, गण्डी फोर, चिरा परेको, फुस्रो र कालो दाग देखिने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या।
5: साथै प्रत्येक दिन साँझ 4 बजेदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ।
4: आउने दिन असार 6 गते पहिलो शनिबार
3: आरोग्य मेडिकल एन्ड क्लिनिक अस्पताल रोड टिकापुर 1 कैलाली। सम्पर्क नम्बर 9868000008 र 9825637772।

0: मिर्जापुर अस्पतालमा छाला तथा यौनरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। टीकापुर अस्पतालमा छाला तथा यौनरोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको सोमबार र बिहिबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौनरोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टीकापुर अस्पताल, टीकापुर, कैलाली।
1: वर्षिनी विश्वभरि नै लगभग 14 करोड बाल बालिकाहरू बाल विवाहको शिकार हुन्छन्। किशोर किशोरीको 20 वर्ष नपुग्दै गरिने विवाहलाई नेपाल सरकारले बाल विवाह ठहर गरेको छ। शारीरिक, मानसिक र व्यावहारिक अपरिपक्वताका बावजुद गरिने बाल विवाहले निम्त्याउने जोखिमहरू जस्तै अशिक्षा, असमानता, बिग्रदो स्वास्थ्य, एचआईभी एड्स, बलात्कार, घरेलु हिंसा, बहुविवाह, आत्महत्या लगायतका अन्य थुप्रै समस्याहरू आउन सक्छन्। नेपालको कानून अनुसार बाल विवाह सामाजिक अपराध हो। बाल विवाह गर्ने, गराउने र सामेल हुने सबैलाई कसुर हेरी 3 वर्ष जेल र 30,000 देखि 75,000 सम्मको जरिवाना सजाय तोकिएको छ। बाल विवाहको जोखिम अझ उच्च रहेको हुँदा समुदायका अभिभावक, शिक्षक, समाजसेवी, बुद्धिजीवी, राजनीतिज्ञ लगायतका सबैमा आफ्नो समुदायमा बाल विवाह नहोस् भनी सचेत रहन अपील गर्दछौ। बाल विवाह विरुद्धको अभियान।
2: जानकी गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: युनाइटेड एकाडेमी माध्यमिक विद्यालय कक्षा 11 वाणिज्य संकायमा भर्ना खुल्यो।
1: यस क्षेत्रकै अग्रणी तथा गुणस्तरीय शैक्षिक संस्था युनाइटेड एकाडेमी माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083 लागि कक्षा 11 अन्तर्गत वाणिज्य संकायमा नयाँ विद्यार्थी भर्ना खुला गरिएको बेहोरा सम्पूर्ण विद्यार्थी अभिभावक तथा शुभेच्छुक महानुभावहरूमा जानकारी गराइन्छ। विद्यालयमा अंग्रेजी तथा नेपाली दुवै माध्यमबाट अनुभवी तथा दक्ष शिक्षकद्वारा आधुनिक प्रविधि मैत्री र व्यावहारिक शिक्षण प्रणाली अन्तर्गत अध्ययन अध्यापन गराइनेछ।
0: पढाइ हुने विषयहरू
2: अनिवार्य नेपाली,
0: अनिवार्य अंग्रेजी,
2: सामाजिक गणित,
0: ऐच्छिक लेखाशास्त्र,
2: ऐच्छिक वित्तशास्त्र,
0: ऐच्छिक अर्थशास्त्र,
2: कम्प्युटर विज्ञान।
0: भर्ना सम्बन्धी कार्यक्रमहरू
2: भर्ना फारम वितरण जेठ 1 गतेदेखि,
0: भर्ना सुरु जेठ 3 गतेदेखि,
2: कक्षा सञ्चालन जेठ 25 गतेदेखि,
0: पठन पाठन समय बिहान 6 बजेदेखि 10:30 बजेसम्म।
2: दक्ष अनुभवी तथा विषयगत विशेषज्ञ शिक्षकद्वारा सहजीकरण गराइनेछ।
0: स्मार्ट क्लासरूम तथा डिजिटल लर्निङ सिस्टमको व्यवस्था,
2: विद्यार्थी मैत्री, शान्त तथा सुरक्षित शैक्षिक वातावरण,
0: नियमित युनिट टेस्ट, विकली टेस्ट तथा मोडेल इक्जाम सञ्चालन गरिनेछ।
2: कमजोर विद्यार्थीका लागि विशेष सुधारात्मक कक्षाको व्यवस्था,
0: उत्कृष्ट विद्यार्थीलाई मासिक तथा वार्षिक पुरस्कारको व्यवस्था,
2: समय अनुसार प्र्याक्टिकल प्रेजेन्टेसन तथा प्रोजेक्ट बेस्ड लर्निङमा विशेष जोड,
0: आधुनिक कम्प्युटर ल्याब तथा इन्टरनेट सुविधा सहितको अध्ययन व्यवस्था,
2: अनुभवी करियर काउन्सिलरद्वारा भविष्य निर्माण सम्बन्धी मार्गदर्शन,
0: नेतृत्व विकास, व्यक्तित्व विकास तथा सार्वजनिक बोल्ने कला सम्बन्धी तालिम,
2: अनुशासन, नैतिक शिक्षा तथा सकारात्मक सोचको विकासमा विशेष प्राथमिकता,
0: अतिरिक्त क्रियाकलापद्वारा विद्यार्थीको प्रतिभा प्रस्फुटन गराइने,
2: विज्ञान प्रविधि तथा व्यवस्थापन क्षेत्रसँग सम्बन्धित शैक्षिक भ्रमणको व्यवस्था,
0: सीसीटीभी निगरानी सहित सुरक्षित तथा व्यवस्थित विद्यालय वातावरण,
2: अभिभावक र विद्यालय बीच नियमित समन्वय तथा प्रगति प्रतिवेदनको व्यवस्था,
0: सीमित सिट भएकाले समयमै भर्ना सुनिश्चित गर्न अनुरोध गरिन्छ,
2: हाई डिग्री अफ डिसिप्लिन एन्ड एकाडेमिक इन्भाइरोमेन्ट भएको।
0: थप जानकारीका लागि 091-560-738, 091-561-446, 98-48-43-31-79 र 98-48-43-36-77।
2: युनाइटेड एकाडेमी माध्यमिक विद्यालय टिकापुर कैलाली।

0: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
1: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
0: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
1: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सक्यो नि।
0: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
1: न्यू असम जालपा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
2: न्यू असम जालपा देवी ज्वेलर्स, सिद्धार्थ चोक टी काफुर। न्यू असम जालपा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइन का विभिन्न गर गहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चूरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसन का गरगनारो पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगलसैनको शाखा टेकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98688147979, 98247025। अछाम मंगलसैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98247628225।
3: सर,
4: आऊ तिमी टोयलेटबाट आउन त ढिला भयो नि सन्जु, के समस्या भयो र?
3: केही भएको छैन सर, टोयलेटको छेउमा सर्प देखे, डर लागेर फर्किन लागेकी थिए। एकछिनसम्म कुर्दा पनि हलचल गरेन, मरेको सर्प रहेछ भन्ने थाहा पाएपछि टोयलेट गएर आए कि।
4: मरेको सर्पलाई चलाउन त चलाएनौ नि?
3: चलाइन सर।
4: विद्यार्थी भाइ बहिनीहरू, तिमीहरूले पनि कहीँ कतै मरेको सर्प देख्यो भने त्यसलाई चलाउनु हुँदैन है। सर्प मर्दैमा त्यसमा भएको विषय असर नगर्ने भन्ने हुँदैन। जिउँदो, मरेको वा मरेको जस्तो देखिने सर्पलाई नाङ्गो हातले समाउनु हुँदैन।
5: सर, मरेको सर्प भेटियो भने के गर्ने त?
4: सर्प मरेको जस्तो देखिए पनि पूर्ण रूपमा नमरेको हुन सक्छ, अथवा मरेको केही बेरसम्म पनि सर्पले डस्न सक्छ। त्यसैले सर्पलाई मरेको अवस्थामा पनि हातले चलाउनु हुँदैन, बरु अलि लामो लट्ठीले चलाएर मरे नमरेको यकिन गर्नुपर्छ।
6: मरेका सर्पहरूबाट सावधान रहनुहोस्। मरेका वा मारिएका सर्पहरूलाई समाउने वा खेलाउने नगर्नुहोस्। मरेको केही बेरसम्म पनि सर्पले डस्न सक्छ। सम्भव भए सर्पको फोटो लिनुहोस् र पहिचानका निमित्त विज्ञसँग सम्पर्क गर्नुहोस्।
7: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउन

0: 18 प्रकारका विशेषज्ञ सेवाहरू अब टीकापुर अस्पतालमा। उपचारका लागि विशेषज्ञ चिकित्सक सेवाहरू,
1: हाड जोड्ने विशेषज्ञ सेवा र विशेषीकृत आर्थ्रोस्कोपी सेवा, जोर्नीको दूरबीनबाट शल्यक्रिया,
0: प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पाठीघरको शल्यक्रिया सेवा,
1: बाल रोग विशेषज्ञ सेवा, जनरल सर्जनद्वारा विभिन्न किसिमका शल्यक्रिया सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पेटको शल्यक्रिया सेवा,
0: जनरल फिजिसियन विशेषज्ञ सेवा,
1: रेडियोलोजिस्ट विशेषज्ञ सेवा,
0: रोग सेवा,
1: मृगौलाका बिरामीका लागि डायलिसिस सेवा,
0: मनोचिकित्सक विशेषज्ञ सेवा,
2: हरेक महिनाको दोस्रो, तेस्रो र चौथो शनिबार,
0: र सिटी स्क्यान सेवा,
1: गम्भीर बिरामीका लागि भेन्टिलेटर सहितको आईसीयू, एचडीयू, सीईओएनसी र बालबालिकाका लागि एसएनसीयू सेवा,
0: रोग पहिचानका लागि प्रयोगशाला सेवा, बायोकेमिस्ट्री, इम्युनोलोजी, हिस्टोप्याथोलोजी, माइक्रोबायोलोजी, पारासिटोलोजी, सेरोलोजी, इन्डोस्कोपी, क्लोनोस्कोपी, डिजिटल भिडियो एक्सरे, अल्ट्रासाउण्ड, डिजिटल एक्सरे सेवा, ईसीजी, फिजियोथेरापी सेवा, अस्पतालका अन्य सेवाहरू, स्वास्थ्य बीमा सेवा, सुरक्षित गर्भपतन सीएसी सेवा,
1: फार्मासिस्टद्वारा फार्मेसी सेवा चौबिसै घण्टा,
0: चौबिसै घण्टा इमर्जेन्सी सेवा, एम्बुलेन्स सेवा, सब वाहन सेवा,
1: हिंसा पीड़ितहरूका लागि ओसीएमसी सेवा, मेडिको लिगल सेवा,
0: सब परीक्षण सेवा, सर्पदंशको उपचार,
1: 12 लक्षित समूहलाई निशुल्क स्वास्थ्य सेवा, सामाजिक सेवा इकाइ,
0: जनस्वास्थ्य तर्फ खोप सेवा, एआरटी सेवा, टीबी लेप्रोसिजिन एक्सपोर्ट सेवा,
1: सेवा पाउन कठिनाई भएमा अस्पताल प्रशासनको फोन नम्बर 091-560-488, सूचना अधिकारी पदमराज भट्ट फोन नम्बर 97-62-48-35-28, उपेन्द्र शाह 98-21-60-24-57 र अस्पताल व्यवस्थापन अधिकृत सरोज चौधरीको फोन नम्बर 98-57-85-63-22 खबर गर्नुहोला वा टीकापुर अस्पतालको क्यूआर कोड मार्फत अनलाइन सुझाव गुनासा रेकर्ड गराउनुहोला।

0: र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको संयुक्त पहलमा यही मिति 2083 साल वैशाख 28 गतेदेखि जेठ 3 गतेसम्म मूल्य पारदर्शिता सप्ताह मनाइरहेको बिहोरा सबैमा जानकारी गराइन्छ।
1: टिकापुर नगरपालिकाबाट गरिएको नियमित बजार अनुगमनको क्रममा यस क्षेत्रमा सञ्चालनमा रहेका व्यापार व्यवसाय पसल होटल रेस्टुरेन्ट औषधि पसल किराना लगायतका व्यवसायहरूमा बिक्री गरिने वस्तु तथा सेवाको मूल्य सूची राखेको नपाइएको हुँदा प्रत्येक व्यवसायीले बिक्री गरिने सम्पूर्ण वस्तु तथा सेवाको स्पष्ट र अध्यावधिक मूल्य सूची सबैले देख्ने स्थानमा अनिवार्य रूपमा राख्न हुन सूचित गरिन्छ।
0: प्रत्येक व्यवसायीले आफ्नो व्यवसाय अनिवार्य रूपमा दर्ता तथा नवीकरण गरी सञ्चालन गर्नुपर्नेछ।
2: बिक्री गरिने सम्पूर्ण वस्तु तथा सेवाको स्पष्ट मूल्य सूची उपभोक्ताले सजिलै देख्ने स्थानमा राख्नुपर्नेछ।
0: उपभोक्तालाई खरिद गरेको वस्तुको बिल उपलब्ध गराउनु पर्नेछ।
2: म्याद नागेका गुणस्तरहीन तथा अखाद्य वस्तु बिक्री वितरण गर्न पाइने छैन।
1: बिक्री गरिने सम्पूर्ण वस्तु तथा सेवाको स्पष्ट मूल्य सूची उपभोक्ताले सजिलै देख्ने स्थानमा राख्नुपर्नेछ।
0: खाद्य तथा उपभोग्य सामग्री बिक्री गर्ने व्यवसायीले सरसफाई तथा स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्नुपर्नेछ।
1: कृत्रिम अभाव सिर्जना गर्ने कालोबजारी गर्ने तथा अस्वाभाविक मूल्य वृद्धि गर्ने कार्य गर्न पाइने छैन।
0: व्यवसाय स्थल वरपर सफा व्यवस्थित तथा सुरक्षित वातावरण कायम राख्नुपर्नेछ।
1: बजार अनुगमनको क्रममा आवश्यक कागजात दर्ता प्रमाण पत्र खरिद बिल लगायतका विवरण अनिवार्य उपलब्ध गराउनु पर्नेछ।
0: नगरपालिका तथा सम्बन्धित निकायबाट जारी गरिएका निर्देशिका मापदण्ड तथा नियमहरूको पूर्ण पालना गर्नुपर्नेछ।
1: प्रस्तुत मापदण्डको अनिवार्य रूपमा पालना नगरेमा प्रचलित नियमानुसार भइजाने बिहोरा समेत सम्बन्धित सबैमा जानकारी गराइन्छ। टिकापुर नगरपालिका कार्यालय।

0: मिर्जापुर अस्पतालमा छाला तथा यौनरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। टीकापुर अस्पतालमा छाला तथा यौनरोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको सोमबार र बिहिबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौनरोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टीकापुर अस्पताल, टीकापुर, कैलाली।
1: ए ए रुक रुक रुक,
2: के भयो, किन कराएको यस्तो?
1: दाई यस्तो पनि हुन्छ र, 30 दिनसम्म अनलिमिटेड
3: डेटा पनि कल पनि सबै अनलिमिटेड। यति मात्र होइन, लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभीजको फ्री एक्सेस पनि
1: हो र। हो नि, एनसेलमा अब मात्र 799 सबै अनलिमिटेड।
4: अझै यो सुपर भ्यालु प्याक एक 2-3 हास डायल गरी वा एनसेल एपमा गइ लिनुहोस्। एनसेल, नेपालकै लागि।

0: पशुपतिनाथ भगवान को
1: जय। उपभोक्ता वर्गमा टीकापुर नगरपालिकाको अनुरोध। आफूलाई आवश्यक औषधि, खाद्यान्न, पेय पदार्थ र अन्य सामानहरू खरिद गर्दा उपभोग्य मिति, मूल्य सूची, लेबल आदि हेरेर मात्र खरिद गरौं।
2: आफूले खरिद गर्न लागेको सामानको उत्पादन, भण्डारण वा बिक्री स्थलमा आवश्यक सरसफाई छ छैन हेरेर मात्र खरिद गरौं।
1: जोखेर लिनुपर्ने सामानहरू खरिद गर्नु अघि ढक, तराजुको अवस्था ठिक छ छैन हेरौं।
2: वस्तु वा सेवा खरिद गर्दा बिल बिजक लिने बानी बसालौं।
1: सामानको उपभोग्य अवधि सकिएको भए वा पानीले भिजेको, प्याकिङ सामानको प्याकेट फुटेको, ओसिएको वा गुणस्तरहीन भए त्यस्तो सामान खरिद नगरौं।
2: अखाद्य रंग वा मापदण्ड विपरीतका वस्तुहरूको मिसावट भएका खाद्य तथा पेय पदार्थहरू खरिद नगरौं।
1: लेबल नभएको वा लेबलमा उत्पादकको नाम, ठेगाना र वस्तुको ब्याज नम्बर, तौल, अधिकतम खुद्रा बिक्री मूल्य उल्लेख नभएको प्याकिङ सामानहरू खरिद नगरौं।
2: साथै उत्पादन मिति, उपभोग्य मिति नभएको वा केरमेट भएको वा पुनः लेबलिङ गरेको वस्तु समेत प्रयोग नगरौं।
1: आफ्नो इच्छा अनुसार रोजेर माल सामान वा सेवा खरिद गर्न पाउने, खरिद गर्दा मूल्यमा मोल मोलाई गर्न पाउने र आफूले खरिद गरेको सामानमा कुनै त्रुटि भए तोकिएको समयभित्र फिर्ता गर्न पाउने उपभोक्ताको अधिकार हो।
2: खरिद गरेको माल सामान र सेवाको उपभोगबाट उपभोक्ताको स्वास्थ्य वा जीवधनमा कुनै प्रकारको हानि नोक्सानी हुन गएमा सम्बन्धित विक्रेताबाट कानून मजिम क्षतिपूर्ति प्राप्त गर्न सकिने उपभोक्ताको अधिकार हो।
1: उपभोक्ता अधिकारको बारेमा आफू पनि सचेत बनौ र अरूलाई पनि सचेत बनाऊ।
2: कुनै वस्तु तथा सेवाको कृत्रिम अभाव वा उपभोक्ता हित विपरीतका अन्य कुनै अनुचित व्यापारिक क्रियाकलापहरू भए गरेको थाहा पाएमा तुरन्त नजिकको प्रहरी कार्यालय, ओडा कार्यालय, स्थानीय जनप्रतिनिधि वा टीकापुर नगरपालिकाको फोन नम्बर 091-560-384, 091-560-118 र उपभोक्ता हित संरक्षण उपशाखाको मोबाइल नम्बर 98-48-43-35-83 जानकारी गराउन हुन अनुरोध छ।
1: बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समिति, टीकापुर नगरपालिका।
3: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टीकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकार्य गरौं।
1: यो ओसीएमसी भनेको के आयो फेरि?
4: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला, बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
4: यस अन्तर्गत 2078 सालबाट टीकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टीकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
5: थप जानकारीका लागि ओसीएमसी टीकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 98-584-89-213, इमेल ocmcticapur@gmail.com।
6: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टीकापुर एफएम, 101 मेगाहर्ज।

महाराज परीक्षित का प्रति सुखदेव ले बड़ा प्रेम साधा गया गरीब भौसेर लौ त्यसो भनेदेखि तैले तेरी पत्नी ले पाएको आठ गर्भ सम्मको बच्चा मलाई ल्याएर सम्पा गर्लास यदि नभएको खण्डमा फेरि जब तैले ठुलो यातना भोग्नु पर्नेछ भनिकन राजा कंसले अब कारागारमा लगेर थुनिदिन्छु भनिकन फेरि बहिनी ज्वाइँलाई पाता कसेर थुन्नका लागि अहिले कारागार पटेल लग्यो लैन जामाहरू लग कंस बडो सुहाई लाग्दो कंस छ ठिकै राजा परीक्षित महाराज यदि भइसकेपछि अनि कंसका दरबारमा लगेर जब छ गर्भ सम्मको बच्चामा पहिलो गर्भ जन्मियो त्यो छोरो ल्याएर बुझाए कृति मन्त भन्ने छोरो दोस्रो छोरो तेस्रो छोरो चारो पाँचो छैटौं छोरो सम्म काट्यो छोरै छोरा जन्मिए सातौं गर्भ पृथ्वीमा भाराक्रान्त भएको हुनाले त्यसको रक्षाको निमित्त अहिले ब्रह्माजीको शरणमा गएर पृथ्वी रुँदै हुनुहुन्छ भन्ने सम्मको कथा हे सद्याबाट लौराजन परीक्षित द्वितीय स्कन्द माने दशम स्कन्द दोस्रो अध्याय राजा परीक्षितलाई सुखदेव स्वामी आज्ञा गर्नुहुन्छ यसै प्रसंगको बीचमा एक दिन के भएछ भन्नुहोला भने सुरश्र नाम गरिएका राजाका छोरा वसुदेव देवक राजाकी छोरी देवकीको विवाह यस कारणबाट जब छवटा बच्चा पैदा भएको र अनि सातौं गर्भमा अहिले पृथ्वीमा ज्यादै भाराक्रान्त भयो पृथ्वी रूपी मातारी गएर ब्रह्माजीको चरणमा विन्ती गर्नु राजा परीक्षित यसरी धान्न नसक्ने परिवेश प्राप्त भइसकेपछि अनि त्यहाँ देख्नु प्रान्तका लागि भाराक्रान्त पृथ्वीको रोदनपुट बुझेर भगवान नारायण परमात्माले आज्ञा गरिबोक्सु लौ त जगत जननी मेरो छैटौं गर्भ सम्मको बच्चा कंसले मार्यो सातौं गर्भ जब मेरो शेष नाम गरेको धाम गएर जन्मनु पर्ने हुन्छ मेरो अघिल्लो जन्मको दाजु हो त्यो माने भाइ हो अहिले दाजु बनाउनु पर्यो आठौं गर्भ म गएर जन्मन्छु पृथ्वीको भार हजुरले पनि सहयोग गर्नु पर्यो नन्द बाबाकी पत्नी यशोदाको घरबाट जन्मनु पर्यो तपाईँ र म जन्मिन साथ कसरी थाहा नपाउने गर्भ सट्टा गरेको प्रमाण गराउने त्यो वसुदेवलाई मात्रै थाहा हुने भन्ने निर्णय गरेर सातौं गर्भ बलराम भन्ने श्रेष संकर्षण गरेर जब यस्ता प्रभावबाट रोहिणीका गर्भबाट जब भूगोलमा लगेर जन्माइयो र त्यो गर्भ खै त भनेर कंसले सोधेको थियो तुइएर गयो भन्दा कुचाले गर्नु बतासले गर्यो बढिया भो बहुत अच्छा मान्यो राजा कंसले अनि आठौं गर्भको लागि भगवान जगतको नारायण पृथ्वी मण्डलमा जन्मनाका लागि म प्रादुर्भावको निमित्त तयारी हुनुभयो त्यस बेलामा सारा सम्पूर्ण पूर्वासीले विन्ती गरे नीलकडी हातकडी कानका कौडी र गलमन्दा नेल चौडा लगाएर पाता कसेर वसुदेव देवकीलाई थुन्यो राजा कंसले त्यति मात्रै हो र शरीरमा ठूलो प्रकारको चेष्टा हुन लाग्यो जब दुस्वप्ना देख्न लाग्यो राजा कंसले धुरीको ध्वजा भाँचिएको आफ्नो दरबारमा नरमाइलो स्वभाव र रानीहरू सारामा जब बेचैन भएको देख्न लाग्यो अब कहाँ जाउँ यही प्रकारको सोच विचार गर्दै थियो राजा कंस जब यस प्रभावबाट आउन लाग्यो आटो अब कहाँ जाउँ के गरौं कसो गरौं संकट पर्यो त्यसै अवस्थाका बीचमा महाराज राजा कंसको दरबारमा अहिले सम्पूर्ण जनहरूले बडो प्रेम साथसँग राजा कंसलाई आश्वस्त गराइरहेका थिए र त्यस बेलामा आकाश पानी जब यस किसिमबाट प्राप्त हुँदै सबले विन्ती गर्न लागे।

0: ba ba ba ba ba ba ba ba ba ba ba ba ba ba ba ba ba ba ba ba ba ba ba ba ba ba ba ba ba ba ba ba ba ba ba ba ba ba ba ba ba.
1: महाराज परीक्षित ताई सुखदेवले बताउनु भो अब बाँकी अंश तपाईँ के सुन्नुहुन्छ महाराज परीक्षित भनेर श्रद्धा लो मेरो प्रभु दयाभाव हुन्छ भनेदेखि आठौं गर्भको प्रभावबाट भगवान पृथ्वी मण्डलमा जन्म लिन आँट्नु भयो त्यस बेलामा पूर्ववासीले विन्ती गरे भगवान प्रभुको प्रादुर्भाव हुन आँट उच्च ग्रह नक्षत्र योग बार करण बेला समय मुहूर्तको प्रभावमा अब श्रीहरि कृष्ण परमात्मा प्रादुर्भाव हुन आँटी बक्सो आठौं गर्भका लागि भन्ने सम्बन्धको कथा यस अध्यायबाट निज रूपेण सम्मुतस्तु हरि स्वयं पितृपाम समस्तितो भीतम पिता भीतेन गोकुलम. महाराज परीक्षितलाई सुखदेव आज्ञा गर्नुहुन्छ भगवान नारायण हरिको. अब जन्म कथाको वर्णनमा सुन्नुभयो महाराज परीक्षित उच्च ग्रह नक्षत्र योग बार करण बेला समय मुहूर्त भएको बेलामा भाद्र महिनाको वर्षा ऋतुको भाद्र महिना कृष्ण पक्ष नेलकडी हातकडी कानका कौडी र गलबन्ध नेलचौडा सारा लगाएर थुनाएर बसाएको बेलामा भगवान श्रीहरि जगतको नारायण अब भाद्र महिनाको कृष्ण पक्ष अष्टमी तिथि बुधबार रोहिणी नक्षत्र मध्य रात्रिको समयमा अहिले भगवान परमात्मा सारा सैनिकहरू झुलेको दरवाजा ढोका खुलेको मध्य रात्रिका समयमा भगवान श्री कृष्णचन्द्र परमात्मा पृथ्वी मण्डलमा प्रादुर्भाव होइ बक्सु. जय बोलो श्री कृष्णचन्द्र भगवानको. आकाशबाट फुलमाला गुच्छ लाबिरको वृष्टि भगवान कृष्णको प्रादुर्भाव हुनुभयो. हरे कृष्ण जन्म भो आदरतमा शंकर चक्र गदा पद्मचारे है.

0: हरि शंख चढ़ पद्म करे हतमा।
1: अष्टमी तिथि पूर्ण ब्रह्म सनातन भगवान 8 1 8 8 2 16 8 3 24 8 4 5 40 सम्मन का लागे एक एक हृदय जाँदा पूर्ण चारमा चार लाई पूर्ण ब्रह्ममा लिएर सनातन ब्रह्म बनाउन सकिन्छ। यस कारणले पूर्ण ब्रह्म सनातन अष्टमी तिथि, नवमी तिथिमा रामको अवतार शून्य ब्रह्म स्वरूप पूर्णै ब्रह्म, उहाँ पनि 9 1 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 राजा परीक्षित यसै कारणबाट भगवान र भगवान परमात्मा परमेश्वर यस प्रभावबाट आज्ञा गरिबक्छु र बडा रमाइलो शासनका कार्यक्रमको पूर्ण भयो। अनि कृष्ण भगवानको प्रतिमा माता पिताले चरणमा सेवा गर्नुभयो। राजा कसरी बचाउ भन्नुभएको थियो मेरो बुबा मुमा, अब मलाई गोकुलमा लगिदिए बसाउनु पर्यो भनेर गोकुलपट्टि जाने प्रभुले तर्खर गरी बक्स्यो। आमाले बारम्बार शोक गर्नुभयो, बुबाले शोक गर्नुभयो। अहिले जब नेलकडी हातकडी कानका गौडी गलमन्द नेलचौडा सारा खुले दरवाजा ढोका खोलेर अहिले कृष्णचन्द्र परमात्माको चरण रूपी कमलमा ध्यान मनन कीर्तन गरेर यस पटा प्रकारबाट विधाई प्रोग्रामको लागि म सारा सम्पूर्ण तयारी हुन गयो। त्यसदेखि पछाडिबाट अब के गर्ने प्रभु भनेकन समस्त जनले परमात्माको प्रार्थना गरे, मनन गरे, कीर्तन गरे। त्यसदेखि पछाडि कृष्ण भगवानको महिमाको वर्णन विस्तार प्रस्तुत गरियो महाराज परीक्षित। अहिले कृष्ण भगवानको गोकुलपट्टिको सवारी हरि श्री कृष्ण परमात्मा नमः। अहिले भगवान कृष्णचन्द्र परमात्मा परमेश्वर गोकुलपट्टिको सवारी सम्मान साथ कृष्णको त्वति बिन्ती गरियो। बडो सम्मान गारते प्रभुको प्रार्थना गरिसकेपछि कृष्णको त्वति बिन्ती भो ध्यान भो मनन भो कीर्तन भो परमात्मा कृष्णको बारेमा सम्मान गारते प्रार्थना गरेर बिन्ती गर्यो। हरे जन्मै हुन गो, जन्मै हुन गो मथुराको कार

0: गोकार गरमा श्री हरि गो हरि सुर गोकार गरमा श्री हरि गो।
1: भगवान कृष्ण को जन्म प्रादुर्भाव बड़ो रमाइलो यात्रा लाल बाल गाई बाछा गोठाला सारा छोड़कर भगवान गोकुल को बास यमुना जी ले गंगा जी तर्न बहुत कठिन अहिले नन्द बाबा की पति यशोदाले छोरी जन्माई बक्सु त्यहाँबाट जगत जननी रूपी महातारी भगवती प्रादुर्भाव जय बोलो जगदम्मा भुवनेश्वरी को अनि त्यसदेखि पछाडि आकाशबाट ग्रह नक्षत्र युगबार करणले सहायता दिएर तिनी जगदम्मा भुवनेश्वरलाई बोकेर कृष्ण भगवानलाई त्यहीँ छाडेर अहिले पशुदेवको फेटी सवारी भगवानको सम्मान गर्दै प्रार्थना गर्यो त्यतिबिन्ते गर्यो बडो प्रेम साथसँग र कृष्ण भगवानको प्रतिमा बडो गम्भीर वाणीमा विन्ती गर्न लागे। लो राजा कंसले लो छोरो जन्मियो रे भन्ने कुरा सुनिसकेपछि होइन छोरी रहेछ भनेर च्याप्पै समातेर दुई पाउमा समातेर गोली गाँठामा समातेर पछार्न हाँड्दा माथिबाट देवी आज्ञा गर्नुहुन्छ।

श्रीयतां देव देवस नारायण जगतपते स्तोदीय नामदानेन कथेश शव कथास्त्रवे श्रोतार सावधानां भवन्तु अवयो श्रीमद भागवत महापुराणको दशम स्कन्दको अहिले उत्तरार्ध कथा मने पूर्वार्ध कथाको पाँचौं मने चारौं अध्यायको बीचमा कति कथाको वर्णन विस्तार गरिन्छ भने अब हिजोको कथाको पूर्ण विराम कहाँ भएको थियो भगवान कृष्णचन्द्र परमात्माको प्रादुर्भाव राजा कंसले योगमाया जगदम्बा भुवनेश्वरीलाई आफ्नो काल भनेर ढुङ्गामा पछार्छु भन्दा आकाशमा हुनु जगदम्मा भुवनेश्वरले तैले मलाई के मार्लास तलाई मार्ने विरोध 84 कोष व्रजभित्रमा हिजै जन भइसकेको छ भन्ने देवीबाट आज्ञा बक्सनु। राजा कंसले दुष्ट मन्त्रीका सल्लाह बमोजिम फेरि वसुदेव देवकीलाई कारागार झ्यालखानमा थुन्नु इत्यादि प्रकारको यातना र कष्ट दिनु यो मैले यहाँलाई हिजोको कथामा प्रमाण गरिसकेको। आज भगवान कृष्णचन्द्र परमात्मा गोकुल सवारी हुनुभएको छ। नन्द बाबाको नन्द ब्रजमा गाईको दुध दही घिउहरू सारा सम्पूर्ण राखेर छेपाछेप गरेर पौडी खेलेर बडो आनन्दमय कोषमा बसेर रमाइलो गरेका छन्। बाल बाल गाई बाछा गोठाला सारा सम्पूर्ण जम्मा हुनु गाईको दुध दही र घिउ छेपाछेप गर्नु नन्द बाबाजी अहिले कर बुझाउनको निमित्त वसुदेवका दरबारमा र राजा कंसका दरबार सवारी हुनु। राजा कंसले कर बुझ्नु मेरो महाराज कर बुझिसकेपछि तिम्रो छोरा छैन भन्दा मलाई नरमाइलो भएको छोरा जन्मी छ बढिया भो बडो बेस्ट भो तिम्रोलाई धन्य हो भनिकन धन्यवादको ज्ञापन गरिदिनु भयो। अनि त्यसदेखि पछाडिबाट राजा कंसको दरबारबाट सरासरी अहिले कृष्णचन्द्र परमात्मा परमेश्वर बडो रमाइलो साथसँग आनन्दमय कोषमा बसेर आनन्दको प्रत्याभूति दिनको निमित्त सकल जनहरूको लागिमा जब नन्द बाबाले गएर वसुदेवलाई दर्शन भेट गर्नुभयो वसुदेवले अब बालकका प्रतिमा धेरै उत्पात गोकुलमा हुने सम्भावना छ मेरो त बिग्रिएको व्यक्ति भत्किसकेको व्यवहार तर पनि तपाईँ सप्रिएको व्यक्तिले सपार्नु पर्ला भनेर आज्ञा गरी बक्सु भएर वसुदेवको सत्य वचनको प्रशंसा गर्दै अहिले नन्द बाबाजी नन्द ब्रजपट्टि प्रस्थान बाट गोकुल आउँदै हुनुहुन्छ भन्ने सम्मको कथा यसबाट महाराज परीक्षित अब यो श्रीमद् भागवतमा प्राणको अहिले कति कथाको वर्णन विस्तार गरिन्छ भने संकेतमान महाराज परीक्षितलाई सुखदेवले कथाबाट प्रवचन दिइरहनु भएको छ। यसै प्रसंगमा लौत राजन परीक्षित यहाँले जुन कथा सुन्दै आउनुभयो अब सबभन्दा पहिला कन अहिले प्रभुको महिमाको वर्णन यथार्थ प्रमाण गर्दाखेरि लौत सरकार यसै प्रसंग सन्दर्भको विषयमा एक दिन के भएछ भन्ने विषयका लागि राजा परीक्षितका प्रति सुखदेव स्वामीले बडो प्रेमपूर्वक आज्ञा गर्नुभयो। अब राजा कंसले आकाशमा उडेर जाने केटीको जुन प्रकारको अभिप्राय भनाइ छ तैले मलाई के मार्लास तलाई मार्ने 84 कोष व्रजभित्रमा हिजै जन भइसकेको छ भन्ने यस्तो प्रकारको भनाइ भएको कारणले अब हामी भयभरका सारा 11 दिनभित्रका बच्चा सारा मराउनु पर्यो भन्ने अठोट गरेर 11 दिनभित्रका बच्चा मार्नका निमित्त तयारी गर्यो। अनि त्यसदेखि 11 दिनभित्रको बच्चा मार्नको निमित्त तयारी भइसकेपछि पोटारा रेवती र पुतना तीनटा राक्षसिनीहरू खटायो। पोटारा रेवती र पुतना यो तीनटा राक्षसिनीहरू सकल मनोभावनाको विकास गर्दै सारा ठाउँमा डुल्दै डुल्दै डुल्दै डुल्दै जाँदाखेरिमा आखिरमा कोटारा भन्ने भण्डारी रेवती भन्ने जब गोकुल माने मथुरा पुतना भन्ने गोकुलमा गई अनि 11 दिनभित्रको बच्चा कोष भनेर मराउनका निमित्त कोशिश गर्दाखेरि आखिरका बीचमा 11 दिनभित्रको बच्चा जब निर्धक्कसँग सुतेको कालो डरलाग्दो गोमनलाई सर्पलाई डोरी सम्झेर च्याप्पै समातेर जब तनपान गराउन आँटिछ पुतनाले भगवानले त्यो तनपान गर्नुभयो विष लगाएको केही भएन प्रभुलाई त्यसपछिबाट रगत पान गर्नुभयो केही भएन त्यसपछि प्राणवायु खिचिदिनु भएको थियो त्रिगद्रौती लडी छकोश परसमन ढली छकोश बाटो समन ढलिसकेपछि हाकार हुकार चित्कार पर्यो जनजीवन अस्त व्यस्त भयो अनि त्यहाँ देख्नु प्रान्तका लागि अहिले परमात्माको बडो सम्मान गारतले विन्ती गरे ध्यान गरे मनन गरे कीर्तन गरे गम्भीर वाणीमा प्रभुको त्यति विन्ती गर्दै भन्न लागे त्यो जब अघिल्लो जन्मको मालावती नाम गरेकी राक्षसिनी रहेछ बलि राजाकी जेठी छोरी त्यसलाई भगवान प्रभु परमात्माबाट तनपान गराउँछु भन्ने आशा राखे कि त्यो तनपान प्रभुले गरी बक्सियो तर आखिरको बीचमा रामको पालामा तनपान नगरिदिई बक्सेको हुनाले अब जो धायो त्यही फल पाउनका निमित्त आशावादी भए कि आज आशा पूर्ण भयो मुक्ति बनाउनु भयो कृष्ण सनै पोथे ठुले पोथे।

0: रोका रोका रोका
1: के भयो किन कराएको यस्तो
0: दाई यस्तो पनि हुन्छ र 30 दिनसम्म अनलिमिटेड रे
2: इन्सिलमा डेटा पनि कल पनि सबै अनलिमिटेड यति मात्र होइन लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभिजको फ्री एक्सेस पनि
1: हो र
0: हो नि इन्सिलमा अब मात्र 799 सबै अनलिमिटेड
3: ओहो आजै यो सुपर भ्याल्यू प्याक एस्ट्रिक 123 ह्यास डायल गरी वा एनसेल एप मगाई लिनुहोस् एनसेल नेपालकै लागि
4: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज

विद्युत महसूल भुक्तानी सम्बन्धी सूचना 2083 असार 1 गतेबाट टीकापुर वितरण केन्द्र र लंकी युनिट कार्यालय अन्तर्गत सञ्चालित विद्युत महसूल काउन्टर बन्द गरिने लक्ष्य राखिएकोले विद्युत महसूल अनलाइन माध्यमबाट भुक्तानी गर्न हुन सम्पूर्ण ग्राहक वर्गमा यसै सूचनाद्वारा जानकारी गराइन्छ। विद्युत महसूल अनलाइन भुक्तानी गर्ने समय बिहान 8 बजेदेखि राति 12 बजेसम्म। नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र टीकापुरकै लाली